परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्भको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई

ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ती येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ खोलाको किनारको बोट। भनिकन वचनको शीर्षक छ र पवित्र बाइबलको यरिमियाको पुस्तक 17:5 केही पदहरूमा यस प्रकारले भनिएको छ, परमप्रभु यसो भन्नुहुन्छ, श्रापित होस् त्यो मानिस जसले मानिसहरूमाथि भर पर्दछ र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किएको छ, छपत त्यो उजाड भूमिको पोथ्रा जस्तै हुनेछ, उन्नति आउँदा त्यसले देख्ने छैन, त्यो मरूभूमिको सुक्खा ठाउँहरूमा बस्नेछ, अर्थात नुनको जमिन जहाँ कोही पनि बस्दैन। मानिसमा भर परिएको खण्डमा, यानि आफ्नै शारीरिक शक्तिमा भर परिएको खण्डमा हामी श्रापित हुन्छौ भनिकन पवित्र बाइबलमा यो स्पष्ट भनिएको छ भने परमेश्वरलाई पहिलो स्थान दियौं, प्रभु येशूमा पहिलो स्थान दियौं र परमेश्वरमा भर राखिएको खण्डमा के हुन्छ भनिकन 7 यसो भनिएको छ, तर त्यो मानिस धन्यको हो जसले परमप्रभुमा भरोसा राख्दछ, जसको आशा परमप्रभु हुनुहुन्छ, त्यो पानीको किनारमा रोपेको रुखहरू जस्तो हुनेछ, जसले आफ्नो जराहरू खोलाको किनारसम्म भिजाएको हुन्छ, गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरिया हुन्छन्, खडेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिल्यै सुक्दैन। भनिकन यस खण्डमा परमेश्वरको वचनले भनिएको छ, आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, हाम्रो भरोसा कहाँनिर छ? हामीले आफ्नो भरोसा, आफ्नो हृदयलाई हामीले जाँच गर्नुपर्ने हुन्छ। तपाईँले यहाँ तलतिर पढ्दै पढ्दै जानु भएको खण्डमा हृदयको कुरा सम्बन्धी 9 भन्छ, मानिसको हृदय सबै कुराहरू भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ भनिकन यस खण्डमा बताइएको छ। र हाम्रो हृदय छली छ र हाम्रो हृदय छली भएको कारणले गर्दा हामीले आफ्नै हृदयलाई समय समयमा चेक गर्नुपर्ने हुन्छ र हाम्रो हृदयमा सृष्टिकर्ता परमेश्वर मसीहा येशूलाई पहिलो स्थान दिएका छौं भने हामी आशिषित हुन्छौं। जस्तो सुकै अवस्थामा भएर हामी गए तापनि हामी खोलाको किनारमा रोपिएको बोट जस्तो नै सधैँ हरियो, सधैँ फलहरू दिने, यानि सधैँ हरा बरा, चिन्ता नलिनु पर्ने त्यो प्रकारको अवस्थामा भएर प्रभुले हामीलाई लिएर जानुहुन्छ भने, तर हाम्रो हृदयले हामीलाई छल्यो। प्रभु येशूले एकपटक येशू भन्नुभयो, जहाँ तिमीहरूको धन छ त्यही तिमीहरूको मन हुनेछ भनेर उहाँले भन्नुभयो। साथै उहाँले अर्को खण्डमा येशू पनि भन्नुभयो, कि चाहिँ तिमीहरूले मलाई पुज्छौ कि चाहिँ तिमीहरूले पैसालाई पुज्छौ भनेर पनि त्यसो भन्नुभयो। र हाम्रो छली हृदयलाई हामीले सम्हालेर परमेश्वरतर्फ भरोसा राख्नको लागि हामीले आफ्नो हृदयलाई समय समयमा चेक गर्नुपर्ने हुन्छ। पवित्र आत्मा परमेश्वर, तपाईँले मलाई साथ दिनुपर्छ, तपाईँको शक्तिबाट मात्र मेरो हृदयलाई तपाईँलाई पहिलो स्थान दिने म बनाउन सक्छु भने चाहिँ हामीले भन्नुपर्ने हुन्छ। र यहाँ माथि जसरी हामीले यर्मियाको पुस्तक 17:5 यो स्पष्ट पढिसकेका छौ, श्रापित होस् त्यो मानिस जसले मानिसमा भरोसा राख्दछ र आफ्नो शारीरिक शक्तिमाथि त्यो व्यक्ति भर पर्छ भनिकन यस खण्डमा बताइएको छ। र हाम्रो छली हृदयले हामीलाई मानिसमाथि भर पार्ने, कुनै पनि साधनहरूमाथि भर पार्ने, पैसामाथि भर पार्ने, आफूले पढेको सर्टिफिकेटमाथि भर पार्ने, पैसा ब्याङ्कमा छ भने त्यो ब्याङ्कको पैसामाथि भर पर्ने, यानि कोही आफ्नो ठूलो मान्छे चिने जानेको, यानि नातेदार ठूलो मानिस छ भने उहाँ माथि भर पार्ने हाम्रो हृदयले बनाउँदछ। यानि रोग लाग्न बित्तिकै, यो रोग मलाई लागेछ भनेर डाक्टरले चिकित्सकहरूले भन्नु बित्तिकै अब औषधिमा भर परेर औषधि खोजिहाल्ने, त्यो प्रकारको अवस्थामा दुष्ट आत्माले यानि हाम्रो हृदयलाई त्यो प्रकारले लिएर जान्दछ। र यहाँ यरिमियाको पुस्तक 17:5 परमेश्वरको वचनमा यो स्पष्ट गरिएको छ, श्रापित होस् त्यो मानिस जसले मानिसमाथि भर पर्छ र आफ्नो शारीरिक शक्तिमाथि भर पर्छ, आफ्नो सर सम्पत्तिमाथि, आफ्नो कलामाथि, आफ्नो गलामाथि, आफ्नो पदमाथि, यानि आफूसँग भएका कुनै पनि कुराहरूमाथि, यानि आफ्नो आफन्त ठूलो मानिसहरूमाथि, यानि कुनै पनि कुराहरू जे कुराहरू छन् परमेश्वर बाहेक पहिलो स्थानमा ती कुराहरू आउँछन् भने त्यो कुराहरूले चाहिँ हामीलाई श्रापित अवस्थामा लग्दछ र हामी ती कुराहरू प्रति होसियार हुनपर्छ भनिकन यस खण्डले बताएको हो। र कुनै पनि समस्या पर्न बित्तिकै हाम्रो चिने जानेको यानि नातेदार ठुलो मान्छे हुनुहुन्छ भने हामीले तुरुन्तै हाम्रो हृदयले ओहो मेरो त त्यो फलानु मानिस हुनुहुन्छ म उहाँकोमा कुदेर गइहाल्छु उहाँलाई फोन गरिहाल्छु उहाँलाई सहायता मागिहाल्छु भन्ने त्यो प्रकारको हाम्रो हृदय भयो भने हामी श्रापित बन्दछौँ। किनकि पवित्र बाइबलमा यो पनि भनिएको छ नाकमा एक मुठी सास भएको मानिसमा के भर पर्नु भनेर चाहिँ त्यस प्रकारले बताइएको छ। त्यसले गर्दाखेरि हाम्रो हृदयलाई सम्हालेर हामीले यथार्थमा साँचो परमेश्वरमा हामीले ल्याउनु पर्दछ। ती आफन्तै जनहरूले हामीलाई धोका दिन सक्दछन् ती विभिन्न अन्य कुराहरूले पनि हामीलाई धोका दिन सक्दछ प्रियहरू। त्यस कारणले गर्दाखेरि पवित्र बाइबलमा स्वर्गीय पिताको तर्फबाट श्रापित होस् त्यो मानिस जो मानिसमा भर पर्छ र आफ्नो शारीरिक शक्तिलाई उनले भर पर्ने साधन सम्झिएको हुन्छ भनिकन यस खण्डमा बताएको। एउटा घटना पहिलो समुएलको पुस्तकमा जब दाउदलाई साउल राजाले ससुराले यानि इजरायल देशको पहिलो राजा यानि त्यो देशको शक्तिशाली मान्छे दुश्मनी भएर उहाँ दाउदलाई भ्याकुरा खेलाइराख्नु भएको थियो। दाउद कहिले जंगलमा कहिले झाडीमा कहिले उजाड स्थानमा र कहिले पहाडमा कहिले कन्दरवामा कहिले गुफामा यस प्रकारले लुकेर बसिराख्नु भएको थियो। आफ्नो आमा बुवालाई साउलले मारिदिनु होला भन्ने हिसाबमा आफ्नो आमा बुवालाई पलिस्तीहरूको देशमा लगेर लुकाउनु भएको थियो र उहाँ पनि पलिस्तीको देशमा गएर शरण लिएर बसिराख्नु भएको थियो र दाउदलाई केही साथ दिने केही साथी मित्रहरू आउन भइकन उहाँसँगै बसिराख्नु भएको थियो र यो समय दाउदको हृदयले ती साथीहरूमा भर पर्नु भएको थियो होला। मलाई मेरै ससुरा यानि मलाई प्रमोसन गर्न हुने इजरायलको पहिलो राजाले घृणा गर्नु भए तापनि दुश्मनी सम्झिएर मार्न खोज्नु भए पनि मेरा यी साथी मित्रहरूले त कमसे कम साथ दिनुभएको छ भन्ने चाहिँ उहाँलाई त्यसरी परेको थियो होला। तर एउटा घटना त्यहाँ परमप्रभु परमेश्वरले घटना दिनुहुन्छ। यो घटना पहिलो समुएलको पुस्तक 30 अध्यायमा छ। यो घटनाको माथिको शीर्षक चाहिँ सिकलग लुटपिट गर्ने अमालेकीहरूलाई नाश गरेका भन्ने चाहिँ छ। त्यहाँ दाउद र उहाँका साथी मित्रहरू कतै जानुभएको हुन्छ र उहाँहरूको परिवारलाई छाप्र छुप्रो बनाएर चाहिँ सिकलगमा छोडिराख्नु भएको हुन्छ र उहाँहरू फर्केर आउनु हुँदाखेरि त अमालेकीहरू आएर उहाँहरूले बनाएको सानो झाप्रा झुप्रो घरहरूलाई सबैलाई आगो लगाइदिएका हुन्छन् र उहाँको परिवारका सदस्यहरू सबैलाई त्यहाँबाट उहाँहरूले किडन्याप गर्नु भएर अपहरण गर्नु भएर लगिसक्नु भएको हुन्छ र यो अवस्थामा दाउदसँगै भएका साथीहरू अभरमा काम दिएका साथीहरूले साथीहरू यति साह्रो रुन्छन् कि दाउदको पनि परिवारलाई लगिएको हुन्छ। तर दाउदको भरोसा चाहिँ परमप्रभु परमेश्वरमा हुन भएको कारणले गर्दाखेरि दाउद रुनुभयो भनेर त्यहाँ देखिएको छैन। तर दाउदको साथीहरू यति साह्रो रुनुहुन्छ कि उहाँहरूले त अन्तिममा ढुङ्गा टिपेर दाउदलाई हान्नको लागि कोसिस गर्नुहुन्छ। अब दाउदको भरोसा ती साथीहरूमाथि थियो। अब त ती साथीहरू नै उहाँ दाउदको दुश्मनी हुन पुग्नुभयो। यो खण्डलाई म पढ्दिन्दछु। यो खण्ड यस प्रकारले अगाडि बढ्दछ। पहिलो समुएलको पुस्तक 30 अध्यायको एक पददेखि केही पदहरू। तेस्रो दिन दाउद र तिनका मानिसहरू सिकलगमा पुगे। त्यस बेला अमालेकीहरूले नेगेब र सिकलग लुटपिट गरेका थिए। सिकलगमा आक्रमण गरेर उनीहरूले त्यसलाई आगो लगाइदिएका थिए। उनीहरूले स्त्रीहरू र त्यसमा भएका साना ठूला सबैजनालाई नमारिकनै लगेका थिए। उनीहरूले यिनीहरूलाई अघि अघि लगाउँदै लगेका थिए। तीन पद जब दाउद र तिनका मानिसहरू सिकलगमा पुगे तब तिनीहरूले शहरलाई आगोले भस्म पारेको र तिनीहरूका पत्नीहरू र छोरा छोरीहरूलाई लगिसकेको देखे। यसर्थ दाउद र तिनीसँग भएका मानिसहरू यति धेरै रुए कि तिनीहरूमा अझ रुने शक्ति नै भएन। दाउदका दुवै पत्नी इजरायल अहिनोब र कर्मेली नाबाल कि विधवा अभिगेल पनि कैदमा लगिएकाहरू मध्ये एक थिए। छपत आफ्ना छोरा छोरीहरू लगिएका उनीहरूले मानिसहरू दुःख मानेर दाउदलाई ढुङ्गाले टिपेर हान्ने धम्की दिए। दाउद अनियलमा परे तब दाउदले परमप्रभु आफ्ना परमेश्वरबाट बल पाए भनिकन यस खण्डमा बताइएको छ। हामीले दुःखमा साथ दिएको साथीहरूमा कहिलेकाहीँ भर पर्दछौं, तर उहाँहरू पनि मानिसहरू मात्र हुनुहुन्छ। हाम्रो भरोसा चाहिँ मानिसमा हुनु हुँदैन, मानिसहरूलाई हामीले इज्जत गर्नुपर्छ, उहाँहरूको गुण सम्झिनुपर्छ, तर हाम्रो भरोसा चाहिँ परमेश्वरमा नै, मसीहा येशूमा नै हुनपर्छ भनिकन यस खण्डले बताएको हो। र यस खण्डमा दाउद अन्यलमा पर्नु भएको अवस्थामा आफूले भरोसा गरेको साथीहरूले नै ढुङ्गाले हान्नको लागि कोसिस गर्न भएपछि उहाँले परम प्रभु परमेश्वरबाट बल पाए भनेर यस खण्डमा लेखिएको छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामीले हाम्रो छली हृदयलाई सम्हालेर हाम्रो हृदय अन्य कुराहरूमा भर परिरहेको छ भने हामीले हाम्रो हृदय परमप्रभु परमेश्वर भएकोमा, मसीहा येशू भएकोमा लिएर जानु पर्दछ। र हामीले त्यसो गरिएको खण्डमा हामी खोलाको किनारमा रोपिएको एउटा बोट जस्तै हुनेछौ। हामी कहिले ओइलाउने छैनौ, कहिले पहेँलो हुने छैनौ, हामी हरा भरा र बाह्रै महिना फल दिने प्रकारको हुनेछौ। भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको, र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह, म गेसमनी एयरपोर्ट चर्चको विश्वासी हुँ। विशेष गरी म प्रभुमा कसरी आए भन्नु होला भनेदेखि मेरो छोटो गवाई म जीवनको रोटी मार्फत दिन पाउँदा म धेरै खुसी छु, म धेरै खुसी लागेको छु। मलाई आज यो मौका, यो अवसर दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र परमेश्वरलाई विशेष गरेर धन्यवाद। मेरो ब्याकग्राउन्डहरू चाहिँ यस प्रकारले विद्या आएको थियो। पहिला जबसम्म मैले त्योभन्दा अगाडि, मैले प्रभुमा आउनुभन्दा अगाडि चाहिँ म चाहिँ एकदम धामी झाँक्री विश्वास गर्ने, तन्त्र मन्त्रमा विश्वास गर्ने एक व्यक्ति म थिएँ। त्यसको अलावा मैले धेरै म थकित अवस्थामा पुगिसकेको थिएँ। विश्वास गर्दा म बिमारी अवस्थामा थियो, र बिमारी अवस्थामा हुँदाखेरि मलाई धेरै प्रकारको समस्याहरू आयो, मेरो जीवनमा धेरै उत्तर चढावहरू आयो। त्यस कारणले गर्दाखेरि हरेक अवस्थाहरूमा मैले समस्याहरू, हरेक ठाउँहरूमा धेरै समस्याहरू भोग्नु परेको कारणले गर्दाखेरि म हस्पिटल पनि धेरै समय हस्पिटल पनि बसेँ। हस्पिटलमा पनि म धेरै उपचारको लागि हस्पिटल धाएँ, हरेक मन्दिरहरू धाएँ, तर पनि म ठिक भएन। मेरो मेन समस्या भनेको चाहिँ मेरो बिमार हो, प्लस मेरो समस्या भनेको चाहिँ रिङ्गटा लाग्ने, चक्कर लाग्ने, यस्तै घाँटीमा समाउने, पक्रिने, मेरो जीवनमा भएको घटना हो त्यो। मेरो मुटुमा समाउने, अनि मुटु काम्ने, अनि काम्ने, अनि धामी जस्तो काम्ने, यस्तै पीडाबाट गुज्रिँदै आइरहेको अवस्थामा, जिरहेको अवस्थामा म काठमाडौँमा, विगतदेखि म काठमाडौँ 20 वर्ष यता म काठमाडौँ छिरेको थिएँ, काठमाडौँ आएको थिएँ। त्यसपछि त्यसको अलावा म हिँड्दै थिएँ काठमाडौँमा, यता भक्तपुरतिर गठागर चोकमा मलाई एकजना व्यक्ति मलाई मसँग भेट्यो। म हिँड्दै थिएँ, त्यो एकजना दाईले मलाई भन्नुभयो, ए भाइ एकछिन पक्नुहोस् भनेर भन्नुभयो। अनि त्यो दाईले मलाई भन्नुभयो, अनि एउटा ट्र्याक्स दिनुभयो। त्यो ट्र्याक्स मार्फत, अनि ट्र्याक्स उहाँले कसरी दिनुभयो भनेदेखि त्यो ट्र्याक्समा भएको कुरा, त्यो सानो गोजी पात्र जस्तो रहेछ, त भाइ तिमीले यो राम्ररी पढ्नु ल, यो तिमीले यो नफाल्नु है, यो कुरा चाहिँ यसमा चाहिँ धेरै महत्वपूर्ण कुरा छ, यहाँ लेखिएको कुराहरू तिमीले राम्ररी अध्ययन गर्दै पढ्दै राम्ररी राख्नु, सम्हालेर राख्नु, यसले कतै पनि नफाल्नु भनेर उहाँले भन्नुभयो। त्यस कारणले त्यहाँदेखि नै मैले हल्का फुल्का चाहिँ थाहा भयो यो कस्तो खालको हो। त्यहाँ लेखेको रहेछ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि परमेश्वर पिता कहाँ आउन सक्दैन भनेर त्यहाँ लेखेको रहेछ। मैले बिहानै त्यो पदलाई हेरेँ, मेरो बेलुकै त्यो पदलाई हेरेँ, अनि हेर्दा हेर्दा हेर्दा त मैले विश्वास गर्न त सकेन, तर त्यसलाई मैले फलोअप गरिरहे, त्यो पदलाई मैले अध्ययन गर्दै पढ्दै राखिरह्यो, बुझ्दै मनमा गुन्दै नै बसिरह्यो। त्यसपछि अनि आउँदाखेरि म त्यतिखेर नै म ठिक भएन, तर पनि म त्यसपछि म यो काठमाडौँ बस्दै गर्दाखेरि मेरो श्रीमतीसँग, एकजना दिदीसँगको भेट भएको रहेछ काम गर्ने सिलसिलामा। त्यस समय मेरो श्रीमतीले उहाँ दिदीसँग त्यो आपसमा कुराहरू सेयरिङ भएको रहेछ, मेरो श्रीमान यसरी बिमारी छ, धेरै समय भयो बिमारी भएको, 6 महिना जति, लगभग 6 महिना म फालिएको थियो, 6 महिना भयो बिमारी भएको तर ठिक भएन, तर के गर्दा चाहिँ ठिक होला भनेर उहाँले मेरो श्रीमतीले उहाँ दिदीलाई सोध्नु भएको रहेछ। अनि दिदीले भन्नुभएको रहेछ, यस्तो बिमारीले त चस्मा लाँदा पो ठिक हुन्छ नि, चस्मा लगेपछि त ठिक हुन्छ, चस्मा औ भएपछि ठिक हुन्छ नि भनेर उहाँले भन्नुभएको रहेछ। अनि त्यसपछि उहाँले भन्नु मेरो श्रीमतीले भन्नुभयो, मलाई आएर सुनाउनु भयो, दिदीले त त्यस्तो भन्नुभएको छ त, चस्मा गएपछि ठिक हुन्छ, प्रार्थना गरेपछि ठिक हुन्छ भनेर भन्नुभएको छ भनेर भन्नुभयो भनेर भन्नुभयो। अनि त्यसपछि त्यसकै अलावा त्यसकै साथसाथै म त्यही हप्ता मलाई चस्मा लिएर आयो मेरो श्रीमतीले, अनि उहाँ दिदीले बोलाउनु भएको रहेछ चर्च चाहिँ कहाँ रहेछ भने गेतसेमाने एयरपोर्ट चर्च मण्डली ल्याएर उहाँले चर्चभित्र इन्ट्री गर्नुभयो। त्यसपछि चर्चभित्र प्रार्थना भइरहेको रहेछ, हामीलाई त्यति साह्रो थाहा थिएन प्रार्थना के हो, संगति के हो, अनि त्यहाँ गीत पनि गाउँदो रहेछ भने मेरो मनमा सोचे गीत पनि गाएको रहेछ भनेर मेरो मनले चाहिँ सोचे, तर त्यो गीत होइन रहेछ, त्यो त भजन पो गाएको रहेछ भन्ने कुराहरू पछि बुझ्दै जाँदाखेरि परमेश्वरलाई महिमा गरेको रहेछ मैले थाहा भएँ। त्यसपछि उहाँ दिदीले भन्नुभयो ग्रहण गर्नुपर्छ भनेर भन्नुभयो, ग्रहण गरेपछि प्रभु यीशु ख्रीष्टलाई विश्वास गरेपछि प्रार्थना गरेपछि यस्तो बिमारी त च्वाट्टै हुन्छ भनेर उहाँले भन्नुभएको कारणले गर्दाखेरि त्यहाँनिर मेरो विश्वासलाई त्यहाँनिर छोयो, च्वाट्टै निको हुन्छ भनेर उहाँले जो शब्द बोल्नु भएको थियो प्रभु यीशु ख्रीष्टको नाममा च्वाट्टै विश्वास गरेपछि विश्वास गरेपछि च्वाट्टै निको हुन्छ भनेर उहाँले भन्नुभएको थियो, त्यो वचन चाहिँ मेरो हृदयमा मेरो आत्मामा भित्रीबाट मेरो त्यो एउटा एक प्रकारको साहस आयो। त्यसपछि मेरो जीवनमा अटोमेटिक बदलाउ आयो, मेरो भित्रीबाट एउटा शक्ति इच्छा शक्ति जागेर आयो, अब म मर्दिन भन्ने एउटा आवाज आयो। तबदेखि नै मैले प्रभुलाई विश्वास गरेँ, त्यही दिनदेखि मैले प्रभुलाई विश्वास गरेँ। ग्रहण गर्नुपर्छ भन्नुभएको रहेछ तर मलाई थाहा थिएन, यीशु ख्रीष्टले ग्रहण गर्नुहोस् तपाईँ निको हुनुहुन्छ भनेर उहाँले दिदीले भन्नुभएको रहेछ, मलाई थाहा थिएन ग्रहण भनेको के हो। लास्टमा त्यो कुराहरू बुझ्दै जाँदाखेरि प्रभु यीशु ख्रीष्टले विश्वास गर्नु भनेर भन्नुभएको रहेछ। त्यसपछि मेरो जीवनमा त्यो वकवकी लाग्ने, चक्कर लाग्ने, मुटु दुख्ने, कामने इत्यादि कुराहरू बाट मलाई आजभन्दा गुरुबाले जुन प्रार्थना गर्नुभएको थियो, हाम्रो टेक गुरुबाले, आत्मिक गुरुबाले मलाई जुन प्रार्थना गरिदिनु भयो, त्यहाँदेखि मेरो जीवनमा ठुलो बदलाउ आयो, ठुलो परिवर्तन आयो, मेरो जीवनमा एउटा आश जाग्यो, मेरो जीवनमा एउटा ठुलो शान्ति आयो। म चाहिँ अब कामदै भएको बसेको बिरामी थिएँ, म लगलग कामदै बसिरहेको बिमारी थिएँ। त्यसपछि मेरो जीवनमा गुरुबाले प्रार्थना गर्नुभयो, मलाई थाहा थिएन प्रार्थना भनेको के हो, मलाई चाहिँ लाग्थ्यो कि यो धामी झाँक्री जस्तै हो कि जस्तो पनि लागेको थियो, तर होइन रहेछ। लास्टमा बुझ्दै जाँदाखेरि प्रभु यीशु ख्रीष्ट स्वयंले नै गुरुबा मार्फत चङ्गाई गर्नु हुँदो रहेछ भन्ने कुराहरू मैले बुझेँ। त्यसपछि मेरो चक्कर लाग्ने, वक्कर लाग्ने, कामने सबै कुराहरू आजभन्दा भोलि अझ ठिक हुँदै गयो, भोलिभन्दा पछि अझ ठिक हुँदै गयो, झनै झनै छाप्त पछि त मेरो टोटोल कामने व्यथा चाहिँ सबै कुराहरू टोटोल ठिक भएर चाहिँ म जस्तोको तस्तैमा म आफ्नो शरीरमा ठिक कन्डिसनमा फर्किन प्रभुले मलाई सहायता गर्नुभएको रहेछ अहिले मैले थाहा भए। प्रभु तपाईँलाई धन्यवाद भनेर मैले प्रभुलाई त्यतिखेर धन्यवाद दिएँ। त्यसपछि मेरो जीवनमा ठुलो बदलाव आयो, मेरो जीवन गवाही चाहिँ यही हो। आज म जीवनको रोटी मार्फत बोल्न पाउँदा धेरै खुसी छु र फेरि पनि म तपाईँहरूलाई मेरो जीवन गवाही यतिमै राख्दै सबैलाई जय मसीह भन्न चाहन्छु।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 61 88 97 61 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुन्न न बजे कोता,
7: सामान नभेटेर बेपत्ता। ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो,
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे। हाम्रो ग्रेस इलेक्ट्रो वाल छोडे छ नि।
7: कहाँ छ यो?
6: कलङ्की खर्का गाउँ LRI स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510 74236, 98510 74236
8: र फोन नम्बर 01513010 6, 01513010 6।
0: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, LRI स्कुलको नजिकै।
7: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
9: इस्मामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त। सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ, के भयो भन त?
11: के भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोपाइटर सानु सापकोटा 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
15: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
16: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
14: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
15: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
16: फोन नम्बर 40225444
14: र 40225 72 40225 72।
17: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
9: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
17: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
17: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
17: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: परमेश्वरसँगको साझेदारीमा चैमसी आज आइतबार सेप्टेम्बर 20 तारीक असोज 4 गते। आजको बाइबल खण्ड दोस्रो कोरन्थीको पुस्तक 9 अध्यायको 8 पदबाट रहेको छ र यसरी लेखिएको छ, तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्। पावलले लेखेका छन्, परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। छर्नेलाई बिउ र खानालाई भोजन दिनुहुनेले तिमीहरूलाई बिउ दिनुहुनेछ र त्यसमा वृद्धि गराउनुहुनेछ अनि तिमीहरूका धार्मिकताको फसल बढाउनुहुनेछ। तिमीहरूको ठूलो उदारताको निम्ति हरेक कुरामा तिमीहरू धनी तुल्याइनेछौ। पावलले अत्यन्त स्पष्ट रूपमा बताएका छन्, यदि हामी उदारतापूर्वक दिन विश्वासयोग्य छौं भने जब परमेश्वरले भविष्यमा फेरि आवश्यकताहरू पूरा गर्न चाहनुहुन्छ उहाँले हामीलाई सक्षम साझेदारको रूपमा सम्झनुहुनेछ र हामी कहाँ फर्कनुहुनेछ। यदि कुनै रेस्टुरेन्टले राम्रो सेवा दिन्छ भने ग्राहकहरू दोहोऱ्याएर त्यहाँ आउँछन्। असल भण्डारीहरूको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। यदि तपाईँले उदारतापूर्वक छर्नुभयो भने परमेश्वरले तपाईँलाई धेरै भन्दा धेरै दिनुहुनेछ। परमेश्वरले विश्वासयोग्य भण्डारीको विशेष ख्याल राख्नुहुन्छ। जबसम्म तपाई उहाँसँग दिने साझेदारीमा हुनुहुन्छ उहाँले तपाईँलाई आवश्यक परेको समयमा तपाईँलाई आवश्यक पर्ने सबै कुरा प्राप्त हुनेछ भन्ने कुरा सुनिश्चित गर्नुहुन्छ। त्यो उहाँले दिनुभएको प्रतिज्ञा हो। साँचो धन भनेको तपाईँलाई आवश्यक परेको बेला चाहिने सबै थोक तपाईँसँग हुनु हो। यो कुराले दिने बारेमा तपाईँको सबै डरलाई हटाउनुपर्छ। के डरले तपाईँको उदारतालाई रोकिरहेको छ? के तपाईँ हातमुख जोड्ने बारेमा चिन्तित भएको कारण बचेकुचेको कुरा मात्र दिनुहुन्छ? के तपाईँले कहिले परमेश्वरलाई उहाँले तपाईँलाई सुम्पनु भएको रूपियाँ पैसाको व्यवस्थापनको लागि योजना दिन विन्ती गर्नुभएको छ? कुनै बिन्दुमा एक क्रिश्चियनको रूपमा तपाईँले यसो गर्नुपर्नेछ भन्नुपर्नेछ, हे परमेश्वर, मैले रूपियाँ पैसाको बारेमा धेरै चिन्ता गर्ने भएकाले म तपाईँलाई मेरा आर्थिक कुरामा आमन्त्रित गर्दैछु। म जान्न चाहन्छु कि परिस्थिति असल होस् वा खराब, तपाईँ त्यसमा संलग्न हुनुहुन्छ। यसरी परमेश्वरसँग साझेदारी गरेर आर्थिक क्षेत्रमा सफलता र शान्ति अनुभव गर्न सकिन्छ। आमेन। परमेश्वरले हामी सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
9: यो समय हो धन्यवाद बिहानी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा आदरणीय श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र आज तपाईँलाई हिब्रू चारको पन्ध्र पद अनुसार केही उत्साह दिन गइरहेको छु। तपाईँका भावना परमेश्वरको लागि चाहिँ महत्वपूर्ण छन् भन्ने शीर्षकमा वचनले यसो भन्दछ, हाम्रा प्रधान पुजारी हाम्रा दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। हामी सबैसँग भावना हुन्छन्। हामी मध्ये केही आनन्द लिन्छौ भने केही चाहिँ सहन्छौ। प्रश्न यो हो कि हामीले भावनालाई कसरी सम्हाल्नुपर्छ भन्ने बारेमा परमेश्वर के भन्नुहुन्छ। वचनले भन्दछ, तिमीहरूमाथि विभिन्न किसिमको आपत विपत आइपर्दा तिनलाई पूरा आनन्दको कुरो सम्झ। याकुब 1:2 पद। सबै तिक्तता क्रोध र रिस सबै किसिमका दाह समेत तिमीहरूले त्यागिदेऊ। एफेसी 4:21 पद। सहानुभूति देखाऊ 1 पत्रुस 3:8 पद। परमेश्वरले हामीलाई रुने हाँस्ने शोक गर्ने प्रेम गर्ने र यहाँसम्म कि घृणा गर्ने पनि समय तोकिएको समय दिनुभएको छ भनेर हामीले उपदेशक 3:1-8 पदमा हेर्न सक्छौ। कि उहाँ हाम्रो सबै भावनालाई तुरुन्तै र पूर्ण रूपमा नियन्त्रण गर्न माग गर्नुहुन्छ? कदाचित गर्नुहुन्न। बरु हाम्रो हृदय र चरित्रलाई रूपान्तरण गर्न उहाँ आफूलाई उपलब्ध गराउनुहुन्छ, ताकि हामी हाम्रो भावनाहरूलाई यस्तो तरिकाले व्यवस्थापन गर्न सकौं जसले उहाँलाई महिमा दिन्छ। भावनात्मक आत्मव्यवस्थापनको बारेमा निर्देशिका प्रदान गर्नुको सट्टा उहाँ हामीलाई सान्त्वना दिनुहुन्छ, प्रोत्साहन दिनुहुन्छ, दोषी ठहराउनुहुन्छ र पुनः निर्देशन गर्नुहुन्छ अनि धैर्यपूर्वक यसो गर्नको लागि हामीलाई आमन्त्रित गर्नुहुन्छ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनभने उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। 1 पत्रुस 5:7 पद। पीड़ादायी भावनाहरूले पनि हाम्रा स्वर्गीय पितासँग गहिरो सम्बन्ध विकास गर्ने अवसरहरू प्रदान गर्न सक्छन्। यसले हामीलाई भावनात्मक परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो भनेर सम्झन पनि मदत गर्दछ र उहाँको वचनले संकेत गर्दछ कि उहाँले हाम्रा भावनालाई मूलभूत रूपमा असल देख्नुहुन्छ। सामान्यतया नकारात्मक मानिने रिस भन्ने भावनालाई जब हामी निस्वार्थ तरिकाले सम्हाल्छौं तब यसले पनि उहाँको महिमा गर्न सक्छ। हामी के महसुस गर्छौं भन्ने कुरो महत्वपूर्ण छैन, तर हामी ती भावनालाई कसरी सम्हाल्छौं भन्ने कुरो चाहिँ महत्वपूर्ण छ। परमेश्वरले कुनै पनि भावनालाई उहाँको महिमा गर्ने गुणमा परिणत गर्न हामीलाई अनुग्रह दिन सक्नुहुन्छ। यसकारण तपाईँको कुनै पनि भावनालाई परमेश्वरले उहाँको महिमा गर्ने गुणमा परिणत गर्न सक्नुहुन्छ भन्ने ख्याल गर्नुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह। नमस्कार।

0: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्युज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्दन तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाई श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौं र साथै प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि उत्साहजनक कुराहरू हामी तपाईँको बीचमा प्रस्तुत गर्दै आइरहेका छौं। तादनी श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप अबको करिब करिब आधी घण्टासम्मको लागि हामी तपाईँ कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाईँ श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौ।

गर्नको लागि उपस्थित भइसकेका छौं। श्रोता आउनुहोस्, अब भने आजको यो बसाईलाई हामी सँगै सब मिलेर एकसाथ प्रार्थनामय तुल्याउ। श्रोता, तपाईसँग यदि प्रार्थनाका कुनै अनुरोधहरू छ र तपाईँ हामीलाई आफ्नो प्रार्थनाको अनुरोध बाँड्न चाहनुहुन्छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि अथवा टिपाउनको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्यान्डलाइन नम्बर, रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-023-44-646 97-98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र फेसबुक पेज रहेको छ हाम्रो गुड न्यूज एफएम 105.1 MHz। श्रोता, यदि तपाईँ वाट्सएप तथा फेसबुक पेज मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन अथवा हामीलाई तपाईँले दिन सक्नुहुनेछ। त श्रोता, तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामीले प्रार्थना गर्दै जाने क्रममा तपाईँ हाम्रो जीवनमा जब जब सर्वशक्तिमान परमेश्वरले अलौकिक तरिकाले हाम्रो जीवनमा पनि सर्वशक्तिशाली कार्यहरू गर्नुहुन्छ, आश्चर्य कामहरू गर्नुहुन्छ, तब हामीले एउटा कुरा के भुलिपठाउँछौ भने हामी परमेश्वरको नजरमा कमजोर पात्र हौ र हामी चाहिँ हाम्रो कमजोरीपनाबाट परमेश्वरले हामीलाई आफ्नो महिमा देखाउनु भयो भने उहाँलाई धन्यवाद दिन, उहाँलाई महिमा दिन बिर्सन्छौ। जब जब हामी सानो भन्दा सानो प्रयासद्वारा ठूलो भन्दा ठूलो सफलता हासिल गर्दछौ, त्यसपछि हामी मनमनै आफूले आफ्नै पीठ थपथपाउन थाल्छौ, अब चाहिँ म सिद्ध भएछु, स्याबास, मलाई स्याबास, मलाई बधाई छ भनेर पीठ थपथपाउन थाल्दछौ। अनि त्यसपछि हाम्रो हृदयभित्रको एउटा अहंताको पारो छ नि, त्यो विस्तार चढ्न थाल्छ र आफैले एउटा सिद्ध, एउटा अत्यन्तै आत्मिक, अत्यन्तै शक्तिशाली मानिसको रूपमा आफूले आफूलाई हेर्न थाल्छौ। अनि आफ्नो वरपर भएका छिमेकीहरूलाई चाहिँ कता कता हेयको दृष्टिले विचार गर्न थाल्छौ, जुन कुरा सर्वशक्तिमान परमेश्वरलाई पटक्कै मन पर्दैन। श्रोता, हामी आज म तपाईँको बीचमा कुराकानी गर्दैछु यस्तै एकजना व्यक्ति सिम्सोनको बारेमा। उनी जन्मदैदेखिको एक नाजरी थिए। परमेश्वरद्वारा इसरायलीहरूलाई छुटकारा दिनको निम्ति प्रयोग गरिने एउटा हतियार, र उनको आमाले परमेश्वरको दूतले अराए अनुसार उनले उनी गर्भ अवस्थामा छौंजेल अशुद्ध कुरा खानपिन गरिनन् र उनले एउटा नाजरीको रूपमा ती बालकलाई जन्माइन् र त्यो बालक जन्मने बित्तिकै स्वर्गदूतले अथवा भनौँ परमेश्वरले दिनुभएको निर्देशन अनुसार उनीहरूलाई उनलाई उनको कपाल पनि काटिएन, उनको दाढी पनि काटिएन र उनलाई कुनै अशुद्ध खानेकुरा पनि दिइएन, सिनोको नजिक पनि लगिएन, कुनै दाग मध्ये अथवा कुनै पनि कुराहरू उनलाई चखाउँदै चखाइएन र परिणामस्वरूप सिम्सोन परमेश्वरको निम्ति प्रयोग गरिने योग्यको एउटा हतियारको रूपमा उनी तयार भए र उनमा परमेश्वरले यति धेरै अतुलनीय बल दिनुभयो र शारीरिक बलको कुरा गर्ने हो भने सिम्सोन जस्तो बलिया, सामर्थ्यवान, शारीरिक बलले युक्त व्यक्ति
सृष्टि।

को आरम्भदेखि हालसम्म कोही पनि देखिएको छैन र सायद भविष्यमा नदेखिँदा पनि देखिँदैन होला। आदरणीय श्रोता, सिम्पसन जतिसुकै तागतवर भए तापनि वास्तवमा उनी एउटा आत्मिक रूपमा कमजोर र मरणशील मानिस नै थिए। यो कुरा सिम्पसनले बिर्सिए हो। सिम्पसनको सानो भन्दा सानो बलले ठूलो भन्दा ठूलो विजय ल्याउन सक्थ्यो। सिम्पसन एक्लैको अगाडि लाखौंको संख्यामा आएका पलिस्टीहरूको फौज गलेर पानी तुल्य हुन्थे र उनीहरू पछि हट्थे। जो कोहीले हिम्मत गरेर सिम्पसनको सामना गर्ने प्रयास गर्थ्यो त्यो सुकेको पत्कर आगोले भेटे झैं तुरन्तै नष्ट हुन्थे। यो थियो सिम्पसनको सामर्थ्य। तर हामी देख्छौ सिम्पसनको जीवन, उनी पहिलो कुरा त उनले आफ्नो आमा बुवाको आज्ञा पालन गर्दैनथे। यस घमण्डमा कि उनी बलिया छन् र उनलाई कुनै आपत्ति आउँदैन। दोस्रो कुरो, उनीले आफ्नो पवित्रतालाई कहिले पनि कदर गर्न सकेन। उनले एउटा सिंह मारे, उनलाई झम्टने सिंह, त्यो उनको बलले थिएन तर परमप्रभुको सामर्थ्यले थियो। र त्यो सिंह मर्यो, सिंह मासु कुहियो, हड्डी मात्र बाँकी रहेको थियो। त्यो हड्डीको बीचमा वन माउरीले आएर चाका लगायो र त्यो फेरि पछि गएर त्यो सिनोभित्र लगाइएको माउरीले लगाएको मह खाए। यद्यपि परमेश्वरले कुनै पनि जनावर, मरेका जनावर वा मारिएका जनावरको सिनो नछुने कुराहरू आज्ञा दिनुभएको थियो, तर यहाँ सिम्पसनले चाहिँ सिनो छुने मात्रै होइन त्यसभित्र बनेको मह नै खाएर उनले आफूलाई त्यही अशुद्ध पारे। अर्को कुरो, परमेश्वरको आज्ञा थियो तिमीहरूले आफै मरेका जनावरहरूको सिनो नछुनु, जसले त्यो सिनो छुन्छ त्यो साँझसम्म अशुद्ध रहनेछ भनेर परमेश्वरको आज्ञा थियो। तर सिम्पसनले अरू केही हतियार नपाएर मरेको गधाको बङ्गारालाई लिएर उनले आफ्नो हतियार बनाए। काम ठूलो भयो, विजय ठूलो भयो, ठूलो सामर्थ्यको काम गरे सिम्पसनले। तर त्यहाँ सृष्टिकर्ता परमेश्वरले जुन तरिकाको एउटा पवित्रताको कदर गर्नु भनेर भन्नुभएको थियो उनी त्यसबाट चुके। तर जे होस्, यसबाट फेरि पनि हामी देख्छौ सिम्पसनको अहम्ताले अझै पारो नाग्दै गरेको, सीमा नाग्दै गरेको हामी देख्न सक्छौ। श्रोता, सिम्पसनको हरेक चालमा उनले आफ्नै परमेश्वरप्रतिको धार्मिकता, परमेश्वरप्रतिको विश्वासको कारण उनले त्यो कार्यहरूमा सफलता हासिल गरेका थिएनन्। यद्यपि ती सबै कामहरूको पछाडि सर्वशक्तिमान परमेश्वरकै हात थियो। उहाँले नै सिम्पसनद्वारा त्यो कामहरू गरिराख्नु भएको थियो, छुटकाराका कामहरू गरिराख्नु भएको थियो र आफ्ना जातिहरू, आफ्ना परिवारको दुश्मनहरूलाई परास्त गर्ने काम सिम्पसनले गरिरहेका थिए। सिम्पसनले यो कुरा कहिले पनि बुझेनन्। श्रोता, अब यहाँ परमेश्वरले सिम्पसनलाई उसको मूर्खता जनाउन एउटा काम गर्नुभयो। न्यायकर्ता 15 अध्यायको 16 पददेखि चाहिँ जब उनले यहाँ यसरी लेखेको पाउँछौ, उनले भने, गधाको बङ्गाराले मैले उनीहरूलाई नाश गरे र रास लगाए। गधाको बङ्गाराले मैले 1,000 मान्छे मारे।
यति भनिसकेर तिनले त्यो बङ्गारा फ्याँकिदिए र त्यसैले त्यस ठाउँको नाउँ रामत लही राखियो। त्यसपछि तिनलाई साह्रै तीर्ख लाग्यो र कराएर परमप्रभुलाई पुकारा गरेर यसो भने, तपाईँले आफ्नो दासलाई यो ठूलो विजय दिनुभयो, अब म के तीर्खाले मर्नु, यी बेखतानाका हातमा पर्नु? तब परमप्रभुले लहीमा एक खाल्टोलाई चिरेर फुटाइदिनुभयो र त्यसबाट पानी फुटेर निस्केर सिम्सोनले त्यो पानी पिए र तिनको तागत फर्कियो र तिनी फेरि ताजा भए। अब यस घटनालाई हामीले अलि एकैछिन मनन गरौं। सिम्सोन, यसभन्दा अगाडि परमेश्वरको सामर्थ्यमा निकै ठूलो विजय हासिल गरेका थिए अनि सिम्सोनको मनमा अलिकति घमण्डले अझै जरा गाड्ने कोसिस गर्दै थियो। अब परमेश्वरले त्यहाँ एउटा काम गर्नुभयो, आफ्नो शक्तिलाई अलिकति खिचिदिनुभयो र सिम्सोनको कमजोरीलाई देखाइदिनको लागि पानीको तृष्णा बढाइदिनुभएको हामी देख्छौं। जब उनी तृषित भए त्यसपछि उजाड स्थानको चर्को घाम, सम्भवत त्यो चर्को घाम 50 डिग्री भन्दा माथि थियो होला भन्ने हामी अनुमान गरौं। त्यहाँ उनले निरन्तर युद्ध गरिरहेका छन् र ती युद्धहरूमा उनी विजय भए तापनि उनको शरीरमा पसिना पूर्ण रूपले छुटेको छ र ओठ र मुख सुकेको छ। अब त्यो तृष्णाको चरम उत्कर्ष भनेको सारा शरीरमा डिहाइड्रेसन हुन्छ र परिणामस्वरूप अब त्यो मानिससँग जबसम्म उसले पानी पिउँदैन आफ्नो खुट्टामा उभिने सामर्थ्य समेत गुमाएको हुन्छ। अत्यन्त तीर्खा, चरम तीर्खाको परिणाम यस्तो हुन्छ र सिम्सोन जस्तो सामर्थ्य व्यक्तिलाई पनि अब यहाँ त्यस्तै भएको छ। तब यो संकटको बेलामा अब उनको घमण्डल झरेर शून्यमा पुग्छ। तब उनले परमेश्वरलाई सम्झन्छन् र परमप्रभु परमेश्वरसँग उनले आफ्नो तीर्खाको निम्ति प्रार्थना गर्दछन्। उनले परमेश्वरलाई सम्झाउँछन्, मैले पलिस्थीहरूमाथि 1,000 मारेर विजयी त भए, तर अब म तीर्खाले कमजोर भए भने प्रभु पलिस्थीहरूले मलाई कब्जा गर्नेछन् र यिनीहरूले मार्नेछन्। आदरणीय श्रोता, यतिखेर उनले आफ्नो जीवनमा आफ्नो कमजोरीलाई स्वीकारेको हामी देख्दछौं र उनले आफ्नो त्यति ठूलो विजयको बावजुद पनि रुखको शब्दमा सही परमेश्वरलाई कम्तीमा सम्झेर प्रार्थना गर्ने एउटा जमरको गरेको हामी देख्छौं। यद्यपि यस प्रार्थनाको शब्दहरूलाई हामीले विचार गर्ने भने प्रार्थनाको परिभाषा अनुसार यहाँ प्रार्थना गरिएको देखिएको छैन। प्रार्थनाको परिभाषा के हो? सम्पूर्ण नम्र स्वरमा पूर्ण रूपले परमेश्वरसँग अनुनय गर्नु, विन्ती गर्नु र कुनै पनि काम गरिदिनको लागि सहायता माग्नु, त्यो चाहिँ प्रार्थनाको परिभाषा हो। तर यहाँ सिम्सोनले के भन्दैछन्? परमेश्वरलाई एउटा आज्ञा दिएको भाषामा उनले बोल्दैछन्। उनले यसो भन्दैछन्, पुकार त गरे तर उनले आज्ञा दिने भाषामा गरे। यो शब्दलाई हामीले ध्यान दिएर हेर्ने भने, तपाईँको आफ्नो दासलाई ठूलो विजय त दिनुभयो र अब म के तीर्खाले मर्नु र यी बेखतनाहरूको हातमा पर्नु? यो शब्दलाई ध्यान दिनुहोस्, उनको रुटपन, उनको एउटा रुखोपना। उनले सायद यसो भन्नुपर्ने थियो, यदि यो प्रार्थनाको सही भाषा अनुसार प्रार्थना थियो भने उनले आफ्नो परमप्रभु परमेश्वरलाई विन्ती छ, प्रभु मलाई साह्रै तीर्खा लाग्यो,
तपाईले मलाई यस्तो कमजोर अवस्थाको बावजुद पनि हाम्रा शत्रुमाथि विजय दिएर मलाई विजय तुल्याउनु भयो, धन्यवाद। अब मलाई तिर्खा लागेको छ, मेरो निम्ति पानीको प्रबन्ध गरिदिनुहोस्। यो प्रकारको भाष्य साथ उनले प्रार्थना गरेका थिए भने यसलाई सही र नम्र प्रार्थना भन्न सकिन्छ। तर यहाँ सिम्सोनले मालिकले आफ्नो कमारालाई दिएको आदेश जस्तो प्रार्थना गरेको हामी पाउँदछौं। जे होस्, सर्वशक्तिमान परमेश्वर जुनसुकै अभिप्रायले प्रार्थना गरिए तापनि र जुनसुकै भाष्यले प्रार्थना गरिए तापनि पूरा समर्पणताको साथ विश्वासको साथ प्रार्थना गर्छ कसैले भने उहाँले यो प्रार्थनालाई सुनेर जवाफ दिनुहुन्छ भन्ने कुरा हामी यहाँबाट थाहा गर्न सक्छौ। तपाईँलाई मेरो अनुभव बताऊ, जतिखेर मैले भर्खर प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्ने प्रयत्न गर्दै थिएँ, त्यतिखेर एउटा आफ्नो अहमतामा म आफूलाई धेरै ज्ञानी र धेरै बुद्धिमान आधुनिक सोचले युक्त व्यक्ति भन्ने ठान्दथे। यद्यपि मेरो जीवनमा धेरै प्रकारका समस्या कठिनाईहरू थिए र पनि म आफ्नो नम्रताबाट बीसको उन्नाइस पनि भए आफ्नो त्यो अहमताबाट बीसको उन्नाइस पनि भएको थिइनँ। थाहा थिएन मलाई के कुराको घमण्ड थियो मसँग। र जब म पहिलो पटक मण्डली संगतिको पहिलोचोटि सेवामा उपस्थित भए त्यतिखेर मैले यीशु ख्रीष्टसँग यस्तै तरिकाले यही भाषण यस्तै प्रकारको भाषालाई प्रयोग गरेर प्रार्थना गरेको थिएँ। तपाईँलाई पछ्याउने इसाईहरू भन्छन् तपाईँ सत्य परमेश्वरले जीवित परमेश्वर अरे। अब यदि तपाईँ जीवित परमेश्वर हो र तपाईँ सत्य परमेश्वर हुनुहुन्छ भने तपाईँले मेरो यो यो यो यो काम गरेर देखाउनु पर्छ अनि मात्र म विश्वास गर्छु भनेर प्रार्थना गरेको थिएँ। अनि सृष्टिकर्ता परमेश्वरले त्यसको एक हप्ता नबित्दै सम्पूर्ण कुराको जवाफ दिनुभयो र यसरी आफ्नो सत्यता र आफ्नो अस्तित्वलाई मेरो अगाडि प्रस्तुत गर्नुभयो र मैले यसरी प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्न सके। र त्यस बेलाको प्रार्थनामा कुनै औपचारिकता थिएन, कुनै सम्बोधन थिएन, कुनै आदरको भाव वा आदरको शब्द पनि थिएन, सिधै आदेशको भाषामा प्रार्थना गरिएको थियो। परमेश्वरले सुन्नुभयो र आज म उहाँको सेवक भएको छु। तर यहाँ सिम्सोनको मामलामा उनी जन्मदै परमेश्वरको जनहरूको घरानामा चुनिएको जातिको घरानामा जन्मिएका एक परमेश्वरको निम्ति अलग गरिएका एक नाजरी थिए र उनले पनि यहाँ सृष्टिकर्ता परमेश्वरलाई त्यति हुँदाहुँदा पनि एउटा आदेशमूलक तरिकाले प्रार्थना गरे। परमेश्वरले सुन्नुभयो र जवाफ दिनुभयो र यो अवस्थामा उनले किन प्रार्थना गरे भन्दा आफ्नो कमजोरीपन र आफ्नो क्षण भङ्गुरतालाई याद गरेपछि बल्ल प्रार्थना गर्न सकिन्। श्रोता, यी कुराहरू म तपाईँको अगाडि किन राख्दैछु आजको यो बसाइमा भन्दा तपाईँ हाम्रो जीवनबाट कतिपय अवस्थामा बडो अलौकिक कामहरू हुन्छ, मानौ कुनै मरेको मुर्दा तपाईँको प्रार्थनाले जीवित भयो, कुनै पूर्ण रूपले प्यारालाइसिस भएका व्यक्ति, कुनै क्यान्सर भएको रोग लागेको व्यक्ति निको भयो भन्दैमा हामीले त्यही कुरालाई लिएर आफ्नो अहमतालाई बढाउनु हुँदैन, बरु झन बढी नम्रतामा परमेश्वरलाई धन्यवाद दिँदै थप मानिसहरूको बीचमा उद्धार र छुटकाराको कामको निम्ति थप शक्ति दिनको लागि नम्र भएर निवेदन गर्नुपर्छ र आफ्नो क्षण भङ्गुरतालाई सदैव स्मरण राखेर परमेश्वरको अगाडि नम्र भएर प्रार्थना गरिराख्नुपर्छ। जब हामी यसो गर्छौं परमेश्वरले हाम्रो जीवनबाट दिन प्रतिदिन शक्तिशाली कामहरू गर्नुहुन्छ, सामर्थ्यको कामहरू गर्नुहुन्छ र हामीलाई
परमेश्वरले गर्न लाग्नुभएको उद्धारको महान योजनाको काममा हिस्सेदारी बनाउनको लागि हामीलाई थप प्रयोग गर्नुहुन्छ र परिणामस्वरूप बाइबलमा प्रभु यीशुले भन्नुभएको छ, जो नम्र हुन्छ, जो सानो हुन्छ त्यो उच्च पारिनेछ अनि हाम्रो स्थान पनि उच्च हुँदै जान्छ। श्रोता, तपाईँले पाउनुभएको सफलताको पछाडि तपाईँले आफूलाई त्यो सफलतालाई चाहिँ आफ्नो एउटा अहंकारलाई बढाउने माध्यम हुन नदिनुहोस्। बरु झन बढी सानो भएर प्रार्थना गर्नुहोस्, झन बढी भएर परमेश्वरप्रति आफ्नो आदर भक्ति चढाउँदै अगाडि बढ्नुहोस्। त्यसो गरियो भने तपाईँको जो सफलताको सिलसिला छ दिन दुई गुणा रात चौगुना बढ्दै जान्छ। तर यदि सानोतिनो सफलतामै तपाईँ आफ्नो अहमता देखाउन लाग्नुभयो परमेश्वरको अगाडि भने त्यो नै तपाईँको निम्ति अन्तिम सफलता पनि हुन सक्छ। श्रोता, यसकारण तपाईँ अब अगाडि कस्तो प्रकारको प्रार्थनाको जीवन चाहनुहुन्छ, कस्तो प्रकारको जीवन जिउन चाहनुहुन्छ र विगतको दिनमा तपाईँले कस्तो तरिकाले जीवन जिउनुभयो, विशेष गरी आत्मिक जीवनको कुरा गरेको मैले, यी कुराहरूलाई तपाईँ एकछिन मनन गर्दै रहनुहोस् र म पनि तपाईँलाई एउटा मिठो भक्ति गीतको साथ दिन्छु र गीतपछि म आउने नै छु। अहिले भने प्रस्तुत छ एउटा मिठो गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता जनार्दन गिरी भन्ने प्रविधिमा हुनुहुन्छ सन्ध्याजी। र अब भने कार्यक्रमको यो अर्को भागमा तपाईँ श्रोताले टिकाउनु भएको प्रार्थनाको अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको एउटा प्रार्थनाको अनुरोधहरू आइसकेको छ र यतिखेर मेरो हातमा पहिलो श्रोता हुनुहुन्छ भीम प्रजा कीर्तिपुरबाट हुनुहुन्छ र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो प्रार्थनाको विषय यो छ कि म अहिले अलिक संगतिबाट टाढा भएको छु र मेरो आफ्नै कारणले र सो संगति फेरि पनि पाउन सकौं र म एउटा प्रचारक पनि हुँ र एउटा प्रचारक भएको हैसियतले एउटा मण्डली शुरू गर्न चाहन्छु। सो को बारेमा परमेश्वरको इच्छा के छ त्यो मेरो जीवनमा पूरा हुन सकेको होस् भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ उत्तम शिवाकोटीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। आज म धादिङबाट घर फर्कदैछु सुरक्षित यात्राको लागि र आज मण्डलीमा एकजना छोरीको मगनी सेवा छ सोको सेवा आशिषमय होस् भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँहरूले प्रार्थनाको अनुरोध राख्नुभएको छ। त श्रोता आउनुहोस् हामी सबैजना मिलेर भीम प्रजाज्यू र उत्तम सेवाकोटीज्यूको लागि हामी केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान दयालु अनि जीवित परमेश्वर बुवा हामी तपाईँको चरणमा आउँदछौ र तपाईँको नाउँको महिमा गर्दछौ। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। पिता हामी यो समय विशेष गरी तपाईँलाई धन्यवाद दिन्छौ किनभने तपाईँ पवित्र परमेश्वरले हाम्रो हरेक प्रार्थनालाई सुनेर जवाफ दिनुहुने परमेश्वर हुनुहुन्छ। हामी हरेक परिस्थितिमा हरेक भाषाहरूलाई प्रयोग गरेर जस्तो सुकै भाषा भए पनि प्रयोग गरेर गरिएको प्रार्थनालाई सुनेर तपाईँले आफ्नो विश्वास योग्यतालाई तपाईँले प्रदर्शन गर्नुहुन्छ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौ। प्रभु यतिखेर हामी दुईजना श्रोताहरूको प्रार्थनाका विषयहरूलाई लिएर तपाईँको बीचमा आएका छौं। प्रभु तपाईँले सुनिकन ग्रहण गरिदिनुहोस्। विशेष गरी भीम प्रजाज्यू जो एउटा प्रचारक हुनुहुन्छ र उहाँ र मण्डली परिवार बीचको सानो खटपटको कारण उहाँ अहिले संगतिदेखि टाढा हुनुभएको छ भन्ने कुरा हामीलाई आएको छ। पिता तपाईँ परमेश्वरले उहाँको जीवनमा के बोलावट राख्नुहुन्छ, के दर्शन राख्नुभएको छ, सो कुरा उहाँलाई प्रकट गरिदिनु भएको होस् र उहाँलाई आफ्नो योजना अनुसार तपाईँको बाटोमा तपाईँको पवित्र आत्माले डोर्याउनु भएको होस् हामी प्रार्थना गर्न चाहन्छौ। प्रभु तपाईँको महिमा उहाँको जीवनबाट हुन सकेको हामी प्रार्थना गर्छौ। र साथै उत्तम शिवाकोटीज्यू जो आज धादिङबाट घर फर्काउँदै हुनुहुन्छ उहाँको यात्रालाई तपाईँ परमेश्वरले सुरक्षित सम्पन्न गर्न सहायता गर्नुहोस्। उहाँले प्रयोग गर्ने सबै प्रकारका सवारी साधनहरूदेखि लिएर सबै कुराहरूमा तपाईँको सुरक्षा र आशिष रहन सकेको र साथै आज उहाँको सेवकाई गर्ने मण्डलीमा एउटा छोरीको मगनी सेवा छ प्रभु त्यो सेवा पनि आशिषमय हुन सकेको होस्। प्रभु त्यहाँ तपाईँको आत्माले काम गर्नुभएको होस् र जो जोडीहरूको विषयमा कुरा पक्का गरिनेछ, करार बाँध्ने कुरा पक्का गरिनेछ, सोमा तपाईँको इच्छा पूरा हुन सकेको होस् र सम्पूर्ण रूपले सफल हुन सकेको होस्। तपाईँको आत्माले अगुवाई गर्नुभएको होस्। धन्यवाद पिता, धन्यवाद छ पवित्र परमेश्वर। प्रभु सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र हामी विश्वास गर्छौ तपाईँले हाम्रो सबै प्रार्थनाको उत्तरलाई सुनेर जवाफ दिइसक्नु भएको छ। धन्यवाद। सबै कुराहरू तपाईँ परमेश्वरको हातमा राख्छौ, माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु क्रिस्टको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधहरूको साथसाथै पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा सन्ध्याजीको साथ प्रस्तोता पास्टर जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय रहन सकेको होस्। हवस् त, जय मसीह।

0: जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: जयमसीय आदरणीय श्रोता महानुभावहरू, तपाईँहरूलाई सदाको आइतबार चाहिँ आजको आइतबारको यो बिहानी पनि म स्वास्थ्य सम्बन्धी एउटा चेतनापूर्वक कार्यक्रम लिएर आएको छु। यहाँहरूलाई स्वागत गर्दछु। आजको विशेष विषय रहेको छ छारे रोग, जसलाई हामीहरू इपिलेप्सी पनि भन्ने गर्छौ। हामी यस रोगबारे केही जानकारीहरू तपाईँहरूलाई दिनेछौ। यो छारे रोग के हो, कतै कतै मिर्गी पनि भन्ने गरिन्छ गाउँ घरतिर, यो किन हुन्छ, यसलाई कसरी चिन्ने, यसको उपचार के हो र बिरामीले के कुराहरूमा ध्यान दिनुपर्छ, के खानुपर्छ, जस्ता कुराहरू यहाँको माझमा म लिएर आएको छु। छारे रोग भनेको के हो, गाउँ घरतिर एकदमै सुनिन्थ्यो यसलाई छारे रोग लागेको छ, फलानाको छोरालाई या छोरीलाई त्यस्तो भयो भने त्यसलाई छुनु हुँदैन, अनि त्यस्तो भयो भने जुत्ता या मोजा सुँगाइदिनुपर्छ भन्ने कुराहरू सुन्थ्यौ, त्यो गलत कुराहरू हुन्थ्यो तिनीहरू। छारे रोग भनेको दिमागको एक प्रकारको समस्या हो, त्यो एउटा अन्य रोगहरू जस्तै त्यो पनि एउटा रोग हो। हाम्रो दिमागमा साना साना बिजुली जस्ता संकेतहरू हुन्छन् जो सिग्नल्सहरू चलिरहेका हुन्छन्। जब ती संकेतहरू अचानक असामान्य हुन्छन् त्यो बेला मानिसलाई झट्का आउँछ, जुन हामी सिजर भयो भन्छौ, अनि झट्का आउँछ। यही अवस्था नै छारे रोग हो। यो ठ्याक्कै मानसिक रोग चाहिँ होइन यो, र यो स्वर्ने जस्तो सरुवा रोग पनि होइन यो, त्यस्तो सकारात्मक खालको पनि होइन यो, र अर्को कुनै यो पुर्खाको पापले या अन्धविश्वासले आउने चिज होइन जुन कुराहरू गाउँमा भन्ने गरिन्छ, त्यो गलत कुराहरू हुन्। छारे रोग किन हुन्छ त, यसका धेरै कारणहरू छन् आदरणीय श्रोताहरू, तपाईँहरूले टोल छिमेकमा पनि देख्नु भएको होला। अहिले त उपचार आएको छ, धेरै कुराहरू सजिलो छ। पहिला हामी देख्दा गाउँ घरतिर थुप्रै मान्छेहरू बाटोमा हिँड्दाखेरि लडेको पनि पाउँथ्यौँ। छारे रोग हुने कारणहरू जन्मजात समस्या पनि हुन्छ, जुन दिमागमा विकास हुनुपर्ने हुन्छ ब्रेनको, त्यो नभएर हुन्छ, र कहिलेकाहीँ टाउकोमा चोटपटक लागेर पनि यो समस्याहरू देखिएको पाइन्छ। र दिमागको संक्रमण हुनलाई कहिलेकाहीँ मान्छेहरूलाई बच्चामा मेनिन्जाइटिस भयो भने पनि यस्तो समस्या देखिएको पाइन्छ, अनि ब्रेन ट्युमर भएको बिरामीहरूमा, अनि वंशानुगत कारण पनि हुन्छ, कसै कसैको त यो जेनेटिकबाट पनि आउँछ। अर्को रगतमा चिनी या इलेक्ट्रोलाइट असन्तुलन, यसको चिनीको मात्रा अलिकति मिलेन भने पनि यस्तो हुन्छ, र कहिलेकाहीँ साधारणतया थाहा पनि हुँदैन किन भयो भन्ने कुराहरू पनि थाहा हुँदैन। त्यसैले आदरणीय श्रोताहरू, यसका लक्षणहरू पनि हुन्छ, यसका लक्षणहरू के हुन् त, जस्तो कहिलेकाहीँ हिँड्ने मान्छे लड्ने, अनि हात खुट्टा एकदमै काम्ने, अनि त्यस्तो बेलामा मुखबाट फिज आउँछ, फिज आउने, एकछिन पुरै होस हराउने, केही सेकेन्ड र त्यो एकदमै ब्ल्याङ्क नै हुन्छ, सोतेको सेतै हुन्छ, कहिलेकाहीँ अलि अनौठो खालको आवाज निकाल्ने, र यो घटना भइसकेपछि बिरामी एकदम थाके जस्तो हुने, अनि निन्द्रा लाग्ने, यस्ता लक्षणहरू यी बिरामीहरूमा देखिन्छन्। जुन यी लक्षणहरूका कारण यसरी लडिकन, अचानक लडेर धेरै मान्छेहरू अझ अन्य बिरामी भएको अवस्थाहरू पाउँछौ, जस्तै अग्लो ठाउँबाट लड्यो भने अन्य घटनाहरू हुने, जस्तो हात खुट्टा भाँचिने, टाउकोमा चोट लाग्ने या अन्य समस्याहरू हुने, आगो नजिक लडेको छ भने आग लागि हुने, र पानीको नजिक पनि जाँदा पानीमा डुबेर अन्य घटनाहरू हुने, त्यस्ता विभिन्न घटनाहरू हामीले देखेको पाउँछौ। अनि त्यस्तो बेलामा त्यो हामीले चाहिँ त्यो लडिरहेको एकदमै मान्छेहरू देखिन्छ, विभिन्न लक्षणहरू छन्। यस्तो बेलाबाट यी लक्षणहरू आइसकेपछि यो बिरामी हो भन्ने हामीले थाहा पाउनुपर्छ, हामीले थाहा पाउन सक्छौ त्यो भयो भने। त्यसकारण आदरणीय श्रोताहरू, यो रोग कुन उमेरमा हुन्छ होला त, कुन उमेरको मान्छेलाई यो रोग लाग्छ होला त, यो कुनै वर्ग विशेष या उमेरमा छैन, यो जुनसुकै उमेरमा पनि यो हुन सक्छ, तर यो बढी देखिने समूहमा चाहिँ बाल बालिका अनि वृद्ध मानिसहरूमा देखेको पाउँछौ हामी। यसले लामो समयसम्म दुःख दिएको हामी पाउँछौ यो रोगले। यसबाट बच्ने उपायहरू पनि केही कुराहरू हुन्छन्। सामान्यतया जस्तो टाउको चोटबाट हामी जोगिनुपर्छ, टाउकोलाई जहिले पनि सुरक्षित राख्नुपर्छ, कुनै पनि सवारी साधन चलाउँदा या कुनै गेमहरू खेल्दा टाउकोलाई कसरी सुरक्षित राख्ने भन्ने कुराहरूमा हामी ध्यान दिनुपर्छ। अनि अर्को महत्वपूर्ण एउटा कुरा भनेको गर्भावस्थामै त्यो बच्चाको केयर गर्ने, आमाले ख्याल गर्ने, आमालाई ख्याल गर्ने, यी कुराहरू छन्। यदि गर्भावस्थामै विभिन्न कारणहरूले, असरका कारणले पनि यो छारे रोग भएको पाउँछौ हामी। त्यसकारण कुनै पनि रोग लाग्दा, जस्तो मेनिन्जाइटिस होला, अन्य रोगहरूको समयमै उपचार गरियो भने यसको जोखिम घटाउन सकिन्छ। र अर्को कुरा, मादक पदार्थहरूको सेवन गर्ने मान्छेहरूमा पनि यो भएको पाउँछौ हामी। त्यसकारण मादक पदार्थबाट हामी टाढा रहनुपर्छ, जहाँ रक्सी चोर खैनी जति पनि नराम्रा चीजहरू छन् त्योबाट हामी टाढा रहनुपर्छ र अर्को हाम्रो जीवनमा नभई नहुने तर हामी नेपालीहरूले एकदमै कम गर्ने वास्ता नगर्ने एउटा समस्या छ, त्यो भनेको नियमित स्वास्थ्य जाँच गर्दैनौ हामीहरू। त्यसकारण नियमित स्वास्थ्य निरन्तर हामीले गरिरहनुपर्छ, नियमित स्वास्थ्यलाई चेक जाँच गरिरहनुपर्छ। कम्तीमा छ महिनामा एकचोटि हामीले पुरै शरीरको चेक जाँच गर्यो भने ठुल्ठूला रोगहरू लाग्नबाट हामी बस्न सक्छौ। आदरणीय श्रोताहरू, यसको उपचार विधि के होला त? साधारणतया छारे रोग धेरै जसो नियन्त्रण गर्न सकिन्छ। छारे रोग अहिले विभिन्न औषधिहरू हामीले पाउँछौ, डाक्टरहरूले तपाईँहरूलाई दिन सक्नुहुन्छ, बिरामी भएका मान्छेहरूलाई उहाँहरू निको हुनुहुन्छ, त्यस कारण डराउनु पर्ने अहिले त्यस्तो ठूलो समस्या छैन। तर पनि यसको औषधि चाहिँ नियमित खानुपर्छ, यो चाहिँ रेगुलर चिकित्सकको सल्लाह अनुसार खानुपर्छ। र कहिले कहिले जस्तो ब्रेन ट्युमरहरू या अन्य कुराहरू छन् भने त्यो विभिन्न सर्जरीहरू गरेर पनि हामीले लान सक्छौ, गर्न सक्छौ। र विशेष अवस्थामा डाइट प्लानहरू पनि परिवर्तन गरेर पनि यसलाई हामीले राख्न सक्छौ। अनि हाम्रो यो शरीरका नसाहरू ब्रेनहरू यिनीहरूलाई हामीले एकदमै ठिक राख्नुपर्ने हुन्छ। अनि धेरै बिरामीहरू अहिले औषधि ठिक हुन्छन्। र अर्को कुरा, औषधि बन्द चाहिँ आफैले गर्नु हुँदैन, आफैले औषधि नियन्त्रण गर्ने मलाई ठिक भयो र आजबाट म औषधि खाँदिन भन्ने गर्नु हुँदैन, फेरि बल्दिन सक्छ। त्यसकारण चिकित्सकको सल्लाह बमोजिम हामीले निरन्तर निरन्तर निरन्तर औषधि खाइरहनु पर्छ। अर्को बिरामीले अप्नाउनु पर्ने सावधानीहरू छन् केही यस्तो रोगमा, जस्तो औषधिमै समयमै खानु पर्यो, निद्रा पूरा सुत्नु पर्यो 8 घण्टा जति, अनि जीवनमा भएका तनावहरूलाई कम गर्दै जानु पर्यो, तनाव लिनु भएन, पानीमा एक्लै नजाने, आगोमा एक्लै नजाने, उचाइबाट बस्ने, यस्ता यस्ता कुराहरूबाट बचाउने, डाक्टर चलाउँदा यदि गाडी चलाउँछौ भने हामी डाक्टरको सल्लाह लिने, कुनै पनि साधनहरू चलाउन गाह्रो हुन्छ यस्तो बिरामीले, त्यसकारण सतर्क हुने, सकभर पब्लिक भेहिकल प्रयोग गर्ने होइन, त्यस्तो गर्यौँ भने हामी यी कुराहरूबाट सचेत रह्यौँ भने हामीबाट बस्न सक्छौँ। आदरणीय श्रोताहरू, हामीले खानेकुरामा के खान हुने, के नखानु हुने भन्ने कुराहरू छन्। जस्तो हरियो सागसब्जी हामीले जति पनि खान सक्छौँ, फलफूल खान सक्छौँ, दुध दही अनि ड्राई फ्रुट्सहरू नट्सहरू हामीले प्रशस्त खान सक्छौँ, यस्ता कुराहरूले हाम्रो शरीरलाई राम्रो गर्छ। पानीको मात्रा चाहिँ हाम्रो निरन्तर हुनुपर्छ, बढी हुनुपर्छ, निरन्तर पानी लिइरहनुपर्छ। हामीले खान नहुने कुराहरूमा प्रमुखतया रक्सी, चुरोट, अब के खैनीहरू छ, धेरै क्याफिन भएको खानेकुराहरू नखाने, जङ्क फुड बन्द गर्ने, बन्द बट्टाका खानाहरू, पकेटका खानाहरू नखाने, चिनी एकदमै कम गर्छ, सकभर चिनी नै नखाने, खानै पर्छ भने एकदमै कम गर्ने, किनकि यी चिजहरूले त्यो भइरहेको रोगलाई पनि बढाउँछन् र अन्य रोगहरू पनि निम्त्याउन सक्छन्। आदरणीय श्रोताहरू, हाम्रो खानपिन नै स्वास्थ्यको कस्तो बनाउने भन्ने प्रमुख कुरा हो। यदि खाना असल छ, यदि हाम्रो भान्सा ठिक छ भने हाम्रो शरीर धेरै कुराबाट बस्न सक्छ। त्यसकारण आदरणीय श्रोताहरू, यसमा केही घरेलु उपचारका विधिहरू पनि छन् कि जस्तो लाग्छ तपाईँहरूलाई, तर खासै त्यस्तो त छैन। तर पनि छारे रोगमा घरेलु उपचारले ठिक पार्दैन, त्यो सम्भव पनि छैन। गाउँघरतिर झारफुक गर्ने तान्त्रिकहरूले, वैद्यहरूले गरेको देखिन्छ, तर त्यसले अहिलेसम्म मैले निको भएको देखेको छैन। त्यसकारण तर हामीले गर्नुपर्ने साधारण हाम्रो क्रियाकलापले, हाम्रो जीवनशैलीले यसलाई असर त पार्छ। जस्तो राम्रो निद्रा हुनु पर्यो, राम्रो निद्रा यदि भएन भने भोलिदेखि नै असर गर्न सक्छ। तनावहरू कम गर्ने, नियमित जीवनशैली चलाउने, साधारण व्यायामहरू गर्ने, र मुख्य उपचार भनेको डाक्टरको औषधि नै हो। डाक्टरको उपचार बिना यो निको हुन सक्दैन, त्यसकारण डाक्टरलाई पछ्याइरहनु पर्छ यस्ता बिरामीहरूले। त्यसैकारण आदरणीय श्रोताहरू, हामी परमेश्वरका जनहरूले पनि कुनै पनि दुख बिमारमा हाम्रो बाइबल अनुसार, हाम्रो परमेश्वरको आदेश अनुसार, परमेश्वरको अनुग्रह अनुसार हामी चल्नु पर्ने हुन्छ। फिलिपी 4:6-7 लेखिएको छ, कुनै कुरामा चिन्ता नगर, तर प्रार्थना विन्ती मार्फत परमेश्वरलाई आफ्नो कुरा सुनाओ। हामीले कुनै कुरा तपाईँ र मेरो चिन्ताले त्यो ठिक हुने होइन, तर हाम्रा चिन्ता फिक्रीहरू सबै प्रार्थना र विन्ती मार्फत परमेश्वरलाई सुनाउनु पर्छ। यदि परमेश्वरलाई हामीले विन्ती प्रार्थना सहित हाम्रा समस्याहरू राख्न सक्यो भने हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, उहाँले हाम्रो कुराहरू सुन्नुहुन्छ। तपाईँ र मलाई निको गर्ने, तपाईँ र मलाई प्रत्येक दिनको आयु थपिदिने, तपाईँ र मलाई हर कुराबाट बचाउने उहाँ नै हुनुहुन्छ, किनकि संसारका अरबौं मान्छेहरूको माझमा तपाईँ र मलाई उहाँले चुन्नु भएको छ। आजको यो दिन कति मान्छेले देख्न पाउनु भएन होला, तर पनि परमेश्वरले तपाईँ र मलाई जीवित राख्नु भएको छ। त्यसकारण परमेश्वरको भर अनि परमेश्वरको डर दुवै मानौ, परमेश्वरको समीपमा छौं, हाम्रा विन्ती प्रार्थनाहरू उहाँलाई बिसाउ, अनि हामीलाई कुनै कुराको चिन्ता हुँदैन। त्यसकारण जीवनमा रोग डर चिन्ता त आउँछ, नआउने कुरै छैन, तर परमेश्वरमा भरोसा राख्दा मनमा शान्ति आउँछ, मनमा आनन्द आउँछ, अनि परमेश्वर प्रतिको विश्वासले तपाईँ र मेरो जीवन परिवर्तित हुन्छ, तपाईँ र मेरो जीवन आनन्दित हुन्छ, तपाईँ र मेरा रोगहरू सबै निको हुन्छन्। छारे रोग जस्तो समस्यामा पनि तपाईँ र मैले गर्नुपर्ने धैर्यता नै हो, प्रार्थना नै हो, परमेश्वरको भर नै पर्ने हो, र सँगसँगै हामीले उपचारलाई लानुपर्छ। उपचार पनि परमेश्वरकै ज्ञान बुद्धिमा हाम्रा डाक्टरहरूले गर्नुहुन्छ, परमेश्वरले नै उहाँलाई आशिष दिनुहुन्छ। त्यसकारण धैर्यता तपाईँमा हुनुपर्छ, उपचार गर्नुपर्छ, र तपाईँको परमेश्वर प्रतिको विश्वासले नै तपाईँलाई निको बनाउँछ। यी तीन चिजले तपाईँको जीवन सहज हुनेछ। र आजको यो रेडियो कार्यक्रममा तपाईँले छारे रोगबारे धेरै कुरा सिक्नुभयो जस्तो लाग्छ मलाई। यदि तपाईँ या तपाईँको परिवार तपाईँहरूमा कसैलाई यस्तो समस्या छ भने तपाईँहरू डराउनु पर्दैन, उपचार सम्भव छ र यो रोग निको हुन्छ। त्यसकारण हजुरहरूको दिन असल भएको होस्। कुनै पनि फिक्र चिन्ता तपाईँको आफ्नो होइन, तपाईँले परमेश्वरलाई बिसाउनुहोस् र तपाईँहरूको दिन आजको आशिषमय भएको होस्। परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
0: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511 30 83 98511 30 83। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: श्री क्रिस्टको नाममा तपाईँ सबैजना जय मसीह। आजको लागि चाहिँ हामीले वचनको श्रृङ्खला, जुन चाहिँ बाइबलीय प्रार्थनाको अभ्यास भन्ने थियो, आजलाई स्थगित गरेर आज अरू विषयमा हामी विचार मनन गर्नेछौ। शीर्षक चाहिँ मैले ख्रिस्टमा रहेको करार भन्ने विषय राखेको छु। अनौठो विषय हुन सक्छ हाम्रो समय सन्दर्भलाई लिएर, तर यो प्रसङ्ग म गाँच्दै जानेछु, तपाईँले बुझ्ने प्रयास गरिदिनु होला। मण्डली चाहिँ करारको समाज हो, यसो ख्रिस्टको शरीर भन्छ हामीले। अनि करारको समाजमा हामीले गर्ने गतिविधिहरू, हामीले गर्ने विचार धारणाहरू, अनि यसरी वचनबाट उगाएको कुराहरू चाहिँ एउटा जीवाणु क्या, एउटा जेनरेटिभ भन्छ, एउटा जीवनभित्र भएको, त्यो जीवन उत्पादन हुन सक्ने, वृद्धि विस्तार हुन सक्ने क्षमता बोकेको यो समाज छ। किनभने जुन विचारधाराले, जुन कुराले हामीहरू बनिएको, तपाईँले बुझ्ने प्रयास गरिदिनु होला। मण्डली चाहिँ करारको समाज हो, यसो ख्रिस्टको शरीर भन्छ हामीले। अनि करारको समाजमा हामीले गर्ने गतिविधिहरू, हामीले गर्ने विचार

हामीलाई एउटा वर्ल्ड भ्यू भन्छ नि, होइन, संसारलाई हेर्ने नजर अन्दाजहरू, वर्ल्ड भ्यू विश्व परिदृष्टिकोण भन्छ. अब त्यो बुझ्न गाह्रो छ. भर्खर सिक्किममा पास्टरहरूलाई, पास्टर फर्मेसनको उसमा मैले त्यही विषय पढाएर आएको थिएँ कि हामीभित्र यो दिमागभित्र चाहिँ संसारलाई हेर्दाखेरि अर्थ लगाउन सक्ने क्षमता, एउटा मेकानिजम, इन्जिन छ. त्यो इन्जिन, त्यो अपरेटिङ सिस्टममा चाहिँ परमेश्वरको वचन र उहाँको आत्माबाट हामी हेर्छौँ. हाम्रो चस्मा चाहिँ परमेश्वरको वचन र पवित्र आत्मा हुनुहुन्छ, अनि त्यो दुईवटा आँखामा लगाइसकेपछि त्योद्वारा हामीले समाज र संसारलाई हेर्ने क्षमता अभिवृद्धि गर्छ. अनि यो दृष्टिकोणले, यो दूरबीनले, यो चस्माहरूले संसारलाई हेर्दाखेरि कसरी देख्नुपर्ने, कसरी बुझ्नुपर्ने भन्ने कुरा हामी वचनबाट सिक्छौँ र बुझ्दछौँ. अनि यसकारण मण्डलीमा आएपछि यहाँनिर मञ्चमा गर्ने कुराहरू चाहिँ प्रदर्शन होइन, नाटक होइन, प्रेजेन्टेसनहरू होइन. होइन, हामी मण्डलीमा आउँदा चाहिँ फिल्म हेर्न, स्टेजमा भएको मञ्चबाट नाटकहरू हेर्न हामी आएका छैनौँ. मण्डली चाहिँ अभ्यासालय हो. यो कुरा हामी सिक्दै आएका छौँ, हामी अभ्यास गर्न सिक्छौँ, यहाँ आएर सिक्छौँ, अनि यहाँबाट बुझेको कुराहरू दिमागभरि, जीवनभरि लिएर हामी आफ्नो जीवन, छ दिनको जीवनमा जान्छौँ, अनि फर्केर फेरि यहीँ आउँछौँ. अनि यो चाहिँ अभ्यासलाई, हामी जीवनलाई नयाँ कुराहरूमा अभ्यास गर्न, अभ्यस्त रहनलाई, बानी बसाल्नलाई, सिक्नलाई, बुझ्नलाई र त्यो अनुसार गर्नलाई हामी सिक्दैछौँ. यसकारण पहिलो कुरो चाहिँ हामी यहाँ के गर्छौँ, परमेश्वरलाई खोज्ने, उहाँलाई चिन्ने. मेरो वचनमा मैले प्रार्थनाको विषयमा भनेको थिएँ, प्रार्थनाको अन्तिम गन्तव्य भनेको परमेश्वरलाई चिन्नु हो, उहाँसँग भेट्नु. अनि उहाँसँग भेटवार्ता गर्दै गर्दाखेरि चाहिँ हामी उहाँलाई चिनिन्छौँ. यसै छबाट मैले धेरै कुरा तपाईँसँग बाँडेँ है. अनि जहाँ संसार विश्व चाहिँ यसैयाले प्रचार गरेको, उसले वचन बोलेको, एउटा अगमवक्ता भएर समाजको अगाडि उभिएर उसले दिने कुराहरू चाहिँ उसले अनुसन्धान गरेको छ, उसले स्वर्ग र पृथ्वीलाई बोलाइराखेको छ है. जहाँ उसले व्यक्तिगत समस्याहरूलाई, हामीले झेल्नु भोग्नु परेको जीवनको समस्याहरूलाई उसले अनुसन्धान गरेको छ, बुझेको छ. हे इजरायल सुन, हे आकाश सुन, हे पृथ्वी ध्यान दे, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिमीहरूको बानी बेहोरा, विचार, सोचाइ, इसाराहरू, तिमीले गर्ने जीवनशैली, विचार ध्यान देऊ. ओठ जिब्रोले मात्र परमेश्वर आराधना गरेर पुग्दैन, परमेश्वर अगाडि देखावटी रूप लिएर आएर पुग्दैन, तर उहाँको वचन र ध्यानमा तिमीहरू आफ्नो जीवनलाई राख. दोस्रो भाग चाहिँ विश्वव्यापी घटनाहरूलाई लिएर उहाँले यसै सात अध्यायमा विश्वव्यापी घटनाहरूले व्यक्तिगत समस्याहरू र विश्वमा लडाईँको अवस्थाहरू चाहिँ त्यो दुई बीचमा चाहिँ परमेश्वरले यसैयालाई आफ्नो उपस्थितिमा बोलाउनुहुन्छ. अनि यसै छ अध्यायमा चाहिँ यसैया परमेश्वरको उपस्थितिमा पुगेको छ, मन्दिरमा आराधना गर्न पुगेको छ, अनि परमेश्वरले उसलाई दर्शन दिनुहुन्छ. ऊ एउटा अगमवक्ता, उसको मन ध्यान, उसले देखेको कुराहरू उसले लेखेर राखिदिन्छ. मैले परमप्रभु परमेश्वरलाई देखेँ, परमेश्वरले के भन्नुभयो है, त्यहाँ अस्ति हामीले अध्ययन गरेको छौँ. अनि त्यो आराधनामा है, मैले प्रार्थनाको परिभाषा दिँदै थिएँ तपाईँलाई. प्रार्थना चाहिँ परमेश्वरसँग गर्ने अन्तरक्रिया हो, परमेश्वरसँग उहाँको उपस्थितिमा गरिने अन्तरक्रिया चाहिँ प्रार्थना हो. प्रार्थनाले हामीलाई परमेश्वरको उपस्थितिमा हामी कसरी उहाँसँग सम्बन्ध गाँस्छौँ, उहाँको वचन सुन्ने, उहाँको उपस्थिति थाहा गर्ने, अनि आफूले त्यो अनुसारको प्रतिक्रिया जनाउने, बोल्ने, सुन्ने, जीवनको महत्त्वपूर्ण कुराहरूमा अठोट गर्ने, परमेश्वरसँग बाचा गर्ने, अनि त्यो पुरा गर्ने, उहाँको वचन सुनिसकेपछि त्यो आज्ञाकारितामा लिएर जाने कुराहरू चाहिँ हामी परमेश्वरको उपस्थितिबाट सिक्छौँ अनि बुझ्छौँ. अर्को एउटा मैले कोटेसन राखिदिएको थिएँ, सिमोन वाइल भन्ने व्यक्तिले भन्नुभयो, प्रेयर कन्सिस्ट सिम्पली इन गिभिङ गड अल द केयरफुल अटेन्सन सोल इज केपेबल अफ. हाम्रो प्राणात्माको क्षमता भएसम्म सबै ध्यान, मन, आकर्षण, हाम्रो सतर्क ध्यान चाहिँ परमेश्वरलाई दिनु चाहिँ प्रार्थना हो अरे. बानी बसेको बर्बराउने प्रार्थना होइन, तर हाम्रो ध्यानको मुख्य केन्द्र, सेन्टरमा चाहिँ परमेश्वरलाई राखेर उहाँको उपस्थितिमा बस्नु प्रार्थना हो. सिक्दै थियो भनेदेखि हामी यसैयाको पुस्तकमा देख्दछौँ, विशेष गरी यसैया 56:7 पद हुनुपर्छ, जहाँ अघि हामीले पढ्यौँ कल टु वर्सिपमा परमेश्वरले इजरायललाई भन्नुभएको कुराहरू 7 पदमा लेखेको छ. म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा तिमीहरूलाई आनन्दित तुल्याउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ. तिनीहरूका होम बलि र बलिदानहरू विदेशीहरूका म मेरो वेदीमा ग्रहण गर्नेछु, किनभने 7

पदको अन्त्यमा भनेको छ, यसै यो 56:7 पदमा, किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ। परमेश्वरको प्रार्थना, यो शब्द लिएर यसु ख्रिस्टले मन्दिर सफा गर्न जानु हुँदाखेरि मत्ती लुक्का यो हुन हामी यो पद पाउँदछौँ कि यही शब्दहरूलाई लिएर येसुले जब मन्दिरमा जानुभयो, यरुसलेमको केन्द्रमा विशाल मन्दिर छ, आराधना गर्न प्रार्थना गर्न मानिसहरू आएका छन्, तर त्यहाँ मन्दिरको बाहिर चाहिँ धेरै व्यापार गर्न बसेका मानिसहरू छन्। अनि उहाँले लखेट्नु भयो सबैलाई, किनकि उहाँमा डाहा थियो। परमेश्वरको भवनको डाहाको कारणले उहाँले सबैलाई लखेट्नु भयो। रिस आवेगमा उहाँले ढुकुरहरू उडाइदिनु भयो, जनावर लखेटिदिनु भयो, मानिसहरूलाई धपाउनु भयो र हकार्नु भयो, किनभने मेरो घर चाहिँ प्रार्थनाको घर भनिनेछ, तर तिमीहरूले यसलाई डाकुहरूको ओडार बनाएका छौ। त्यो कुरा विचार गर्दै गर्दाखेरि तपाईँ हामी परमेश्वरको मन्दिरमा आउँदाखेरि जुन चाहिँ प्रार्थनाको घर हो, तर यहाँ धेरै कार्यक्रमहरू हुन्छ, अनेक कार्यक्रमहरू हुन्छ। यहाँ तपाईँले सबै थाहा छ, एउटा कार्यक्रमपछि अर्को, यो फुर्सदै छैन हाम्रो स्टाफ हाम्रो लिडर्सलाई त, कार्यक्रमपछि कार्यक्रमपछि कार्यक्रम, हरेक जे कुरा पनि यहाँ गरिन्छ। परमेश्वरलाई खोज्न, उहाँलाई चिन्न, उहाँलाई केन्द्रमा राखेर चिन्न भन्दा बाहेक गरिने कुराहरू चाहिँ हाम्रो फाइदा, हाम्रो नाफा, हामीलाई मजा, हामीलाई खतरा, अब थप्ने स्थिति होइन, ती कुराहरू चाहिँ डाकुरको ओडार, त्यस उगाएर नाफा, मजा, भविष्य, आशिष, सबै कुराहरू चाहिँ जसले परमेश्वरको उपस्थिति खोज्दैन। यसकारण मण्डलीमा हामी आउनु, आपतको समय, विपदको समय, सङ्घर्ष, सङ्कष्ट, विलापको समयमा परमेश्वरको उपस्थिति खोज्नु हाम्रो प्रथम जिम्मेवारी हो। हामी मण्डलीमा प्रार्थनामा आउनुपर्ने, हाम्रो घर परिवारमा यो समय अवस्थाहरूमा प्रार्थनामा धेरै समय बिताउनु पर्ने, परमेश्वरको उपस्थिति खोज्नु पर्ने यो समय अवस्थाहरू हो। प्रियहरू, हतार गरेर हाम फालेर गर्नुपर्छ, हामीले सेवा गर्न जानुपर्छ, मानिसहरूलाई रेस्क्यु गर्नु छ, रिलिफको कामहरू गर्नु छ, भेटी सङ्कलन गर्नु छ, सामान किन्नु छ, पुर्याउनु छ, यी सबै कुराहरू छ। त्योभन्दा पहिले तपाईँ र म चाहिँ परमेश्वरको उपस्थिति खोज्ने मानिसहरू बन्नुपर्ने। दोस्रो कुरा चाहिँ यो शोक र विलाप गर्ने समय हो, यस्तो अवस्था जहाँ हामी सर्वप्रथम त पश्चाताप गर्न परमेश्वरको उपस्थितिमा आउँछौँ। त्यहाँ वचनहरू सुन्दै पढ्दै गर्दाखेरि चाहिँ होइन, यस्तो शोक विलापको समयमा कुन चाहिँ बाइबलको पाठ पढ्ने हो, हामी अगुवालाई पनि थाहा छैन, बाइबलको पाठहरू कुन अध्ययन गर्नुपर्ने हो, अनि त्यसपछि होइन एउटा भजन सङ्ग्रह 77 हेरौँ न भनेर मैले वर्सिपको लागि सजेसन दिएँ। भजन सङ्ग्रह 77 एक दुईवटा पदहरू म पढ्न चाहन्छु, जहाँ लेखिएको छ, एक पदमा शीर्षकमा हेर्नुभयो भनेदेखि सङ्कष्टको बेलामा सान्त्वना। यो भजन लेखकहरूले आफ्नो भावना, आफ्नो मन, आफ्नो जीवनले भोगेका कुराहरूलाई जस्ताको तस्तै एकदम जोखिमयुक्त भएर, आफूलाई उदाङ्गो राखेर, परमेश्वरको उपस्थितिमा गएर आफ्नो र इमोसन्सहरू उनीहरूले प्रस्तुत गरेको हामी यहाँ पाउँदछौँ। मैले सहायताको निम्ति प्रार्थना परमेश्वरमा पुकारा गरे, उहाँले मलाई सुनुन् भनेर मैले परमेश्वरलाई पुकारे, मेरो दुःखको घडीमा मैले परमप्रभुलाई खोजे, राति नथाकी मेरो हात पसारे, अनि मेरो प्राणले सान्त्वना ग्रहण गर्न चाहेन। हे परमेश्वर, मैले तपाईँलाई सम्झे, अफसोस गरे, मैले चिन्ता गरे, मेरो आत्मा शिथिल भयो। अनि उसले आफ्नो दुःख, पीडा, आफ्नो वेदनाहरू परमेश्वरको उपस्थितिमा प्रस्तुत गरेको हामी यहाँ पाउँछौँ। संसार निर्दयी छ, समाज प्राकृतिक नियमहरू प्रकोपमा हाम्रो विपक्षी भएर हामीलाई हाम्रो समाज संसारलाई भत्काउन लागि परेको छ। हामी बुझ्न सक्दैन, हामीसँग कन्ट्रोल गर्ने त्यो ठिक पार्ने क्षमता छैन। तर हामी पढ्दै गयौँ भनेदेखि 7 पदमा, के परमेश्वरले सदाको निम्ति इन्कार गर्नुहुन्छ र उहाँले फेरि कहिले निगाह गर्न राख्नुहुन्न र के उहाँको अचूक कृपा सदाको निम्ति मेटिएको छ, के उहाँको प्रतिज्ञाहरू सदाको निम्ति समाप्त भएका छन्, के परमेश्वरले दया गर्न बिर्सिनु भएको छ, के रिसाएर उहाँले आफ्नो कृपा दृष्टि बन्द गर्नु भएको छ। पढ्दै पढ्दै गयो भित्र आशा अनि भरोसाबाट व्यक्त गरेको क्रन्दनहरू, विरोधाभासहरू परमेश्वरले सुन्नुहुन्छ, किनकि त्यो हृदयको अवस्थाहरू उहाँले बुझ्नु भएको छ, कुन हृदयको अवस्थाबाट उसले यी कुराहरू व्यक्त गरेको छ। छोराछोरीहरूले आमा बुवासँग लडाईँ झगडा गरे जस्तो हामी आफ्नो विलापहरू परमेश्वरको समक्ष ल्याउँदछौँ। तल 77 अध्यायको 16 पददेखि हेऱ्यौँ भनेदेखि 16-19 पदसम्म, विशेष 20 पदसम्म नै त्यहाँ मैले शीर्षकमा लेखिएको छु है। यहाँनिर हुनसक्छ बत्तीसमाको संकेत यहाँ छ कि, हुनसक्छ नेपालको बाढी पहिरोलाई यस्तो सम्बोधन गरेको छ कि, पढ्नुहोस् त आफ्नो बाइबलमा भजन सङ्ग्रह 77:16, हे परमेश्वर समुद्रको पानीले तपाईँलाई देखियो, त्यो मडारियो,
अथाह सागर कम्पमान भयो, बादलले पानी खन्यायो, आकाशका भयंकर रूप गर्जन लाग्यो, तपाईँका बाणहरू चारैतिर चम्कन लागे, जस्तो कि परमेश्वरले आक्रमण गर्नुभएको छ। कसले सहने, कसले त्यो सामना गर्न सक्ने? तपाईँको गर्जन आधी बेरीमा सुनियो, तपाईँको बिजुलीले संसारलाई आलोकित पारिदियो, पृथ्वी कम्पित भएर हल्लियो, तपाईँको बाटो समुद्र भएर गयो, तपाईँको पथ महासमुद्रको बीचमा थियो, यद्यपि तपाईँका पाइलाहरू देखिएनन्। परमेश्वर अदृश्य हुनुहुन्छ, अनि सबै आधी बेरी प्रकोपमा पनि परमेश्वर अनुपस्थिति अथवा अथाह अनभिज्ञ बस्नु भएको छैन भनेर लेखकले बुझेको छ। उसले देखेको बाढी पहिरो पानीले ल्याएको प्रकोपहरूको पछाडि उसको रेफरेन्स, दिमागमा भएको रेफरेन्स चाहिँ कसरी इजरायल समुद्रको बीचमा सुक्खा मरूभूमिमा हिँडेर पार पर्यो। नयाँ कराले हामीलाई भन्दैछ, जब इजरायल चाहिँ लाल समुद्र सुक्खा जमिन भएर तर्दै थियो, त्यो चाहिँ उनीहरूको बत्तीसमा थियो अरे। बुढाबुढीहरू अशक्त नसक्ने अनि दिमाग राम्रोसँग नचल्ने, शरीरमा अपाङ्ग भएकोहरू अनि छोराछोरी नानीहरू पनि त्यो समुद्र तरेर पार गएका थिए। उनीहरूले बत्तीसमा पाए, परमेश्वरको अनुग्रहमा तिनीहरू बाँचे, जब सम्पूर्ण मिस्रीहरू चाहिँ डुबेर मरे। यसरी लेखकहरूले हामीलाई पानी बाढी अनि प्रकोपले ल्याएको कुराहरू बुझ्न हामीलाई सहायता पुऱ्याएको छ। सबै कुरा हामी बुझ्न सक्दैनौँ, किन कहाँबाट कसरी आयो, किन निर्दोष मानिसहरू यति धेरै सहनु परेको छ, मर्नु परेको छ, अनि यी सबै कुराहरूको माझ हामी परमेश्वरको वचन पढ्छौँ अनि मण्डलीमा आएर यी कुराहरू विचार गर्छौँ। प्राकृतिक प्रकोपमाथि हाम्रो अधिकार छैन, अथाह शक्ति छ, त्यसलाई कन्ट्रोल गर्ने हामीसँग क्षमता छैन, तर पनि हामी परमेश्वरमा भरोसा गर्छौँ, संकष्टमा प्रार्थना गर्छौँ, आफ्नो घुँडा टेकेर बस्छौँ, अरू एक दुईजनासँग बसेर प्रार्थना गर्छौँ। अनि यी कुराहरूमा हामी सबै मण्डलीलाई प्रार्थनाको आह्वान, यो प्रार्थनाको बोलावट हामीले सुन्नुपर्ने हो। व्यक्ति व्यक्ति, समूह समूह, सानो झुन्डामा मिलेर मण्डली गएर हामीले प्रार्थना गर्नको लागि यो आह्वान छ। तेस्रो कुरा हामी देख्छौँ, परमेश्वरको उपस्थिति र करारको समाजद्वारा उगाइएको स्रोत साधन औजारहरू लिएर हामी सहायता सहयोग गर्न, काम गर्न हामी जाँदछौँ, हामी जानुपर्ने हो। मैले त्यहाँ लेखिदिएको छु। तेस्रो कुरा चाहिँ परमेश्वरको उपस्थिति केन्द्रित करारको समाजमा भएको स्रोत साधन आत्मिक वरदानहरू लिएर हामी सेवा गर्न, काम गर्न जान्छौँ। यो अलिक फरक ढङ्ग हो। समाजले रिलिफ अनि जुन एडहरू लिएर सहायता गर्न अनेक उपायहरू गरेर सेवा गरिरहेको छ, त्यो सबै आदरणीय छ, तर यसो ख्रिस्ट केन्द्रित समाज, करारको समाजले चाहिँ परमेश्वरको उपस्थितिबाट उगाएको स्रोत साधनहरू, हाम्रो आत्मिक वरदानहरू लिएर हामी सेवा गर्न जान्छौँ। मैले एउटा विचार राख्दै थिएँ, यो परमेश्वरको करारमा बाँधिएका मानिसहरू, तपाईँ र म चाहिँ जे कुरा पनि हामी गर्छौँ, एक बोतल पानी लिएर किन नजाउँ, अनि एक ट्रक सामान लिएर हामी सेवाको लागि रसुवा नुवाकोट किन नजाउँ, ती सबैमा दृश्य रूपले नहोला तर अदृश्य रूपले यो छाप लागेको होला है। त्यसलाई कभनेन्ट रिसोर्स भनेको छु मैले, र करारबाट उगाएको स्रोत साधनहरू हेसेड, परमेश्वरको प्रेम विशेष छ। कस्तो छ त भन्दा, यो कुरा हामी सुन्दै सुन्दै सुन्दै आएको छौँ, परमेश्वरको प्रेम विशेषलाई चाहिँ उहाँले गर्ने खालको प्रेम चाहिँ हेसेड भन्छ, हिब्रू शब्द हो, नेपालीमा चाहिँ त्यो करारको प्रेम, करारको प्रेमको छाप बोकिएको सामानहरू लगेर हामीले दिनु, हाम्रो जीवन त्यो आचरणबाट गएर सेवा गर्नु, जहाँ भित्री मनस्वार्थहरू चाहिँ, जहाँ पाउनु हासिल गर्नुपर्ने कुराहरू चाहिँ परमेश्वरको प्रेम, यीशु ख्रीष्टद्वारा हामीले पाएको कुराहरू, हाम्रो जीवनले भोगेको परमेश्वरको चरित्र गुणहरू त्यसमा मिसिएर आएको छ, त्यो मनस्वार्थ परमेश्वरको प्रेमलाई लिएर जाँदाखेरि चाहिँ हामीले गर्ने सेवाको ढङ्गहरू, शैलीहरू अलिकति फरक हुन्छ होला। हामी विचाराधीन भएर, हामी प्रार्थनामा भिजेर, हामी मण्डली मिलेर, भेटी उठाएर, सरसामानहरू, लुगाफाटाहरू लिएर ट्रक भई हामी लगेर दिनेछौँ भने, त्यो दिएको कुराहरू चाहिँ परमेश्वरको करारको प्रेमको छाप लागेको सामानहरू जीवनबाट हुनेछ, अनि पाउनेहरूले त्यसको स्वाद अलिक फरक, त्यसको विचार अलि फरक, त्यो कुराहरू ग्रहण गर्दा चाहिँ यसो ख्रिस्टको सुसमाचार व्यवहारद्वारा, प्रचारद्वारा मात्र होइन, तर हाम्रो जीवनको व्यवहारद्वारा उनीहरूले प्राप्त गर्न, बुझ्न सक्नेछन्। तर अन्तिम कुरा चाहिँ हामी फेरि फर्केर सभा आराधनामै हामी आउँदछ, किनभने हामीले जिउने जीवन चाहिँ परमेश्वरको उपस्थिति केन्द्रित हो, त्यहाँबाट सुरु गरेर हामी जान्छौँ, अनि फर्केर फेरि परमेश्वरलाई हामी धन्यवाद चढाउनु,
अनि उहाँलाई आराधना दिन उहाँसँग प्रार्थना गरेर हामी फर्केर आउँदछौँ। मलाई लाग्छ यी कुराहरू चाहिँ हामीले यो सङ्कष्टको समयमा हामीले गर्ने क्रियाकलाप, हामीले गर्ने विचार सोचाइहरूमा, एउटा मण्डलीमा ख्रिस्टको शरीरको अङ्गहरू भएर, करारको मानिसहरू भएर हामीले गर्नुपर्ने कार्य व्यवहारहरू चाहिँ यिनीहरू हुन्। अवश्य पनि परमेश्वरले यी कुराहरू गर्न हामीलाई सहायता गर्नुहुन्छ। हामी त्यो केन्द्रबाट, त्यो मुहानबाट उगाएर हामीले दिन अनि सेवा गर्न सक्नेछौँ। अब यही कुराहरूलाई सोच्दै विचार गर्दै गर्दाखेरि आज हामी रोमी 8 अध्यायमा आउँछौँ र रोमी 8 अध्यायबाट चाहिँ खास गरी आजको वचन मैले बत्तिस्मा र प्रभु भोजको विषयलाई लिएर वचन तयार गरेको थिएँ। त्यही कुराहरूमा नै हामी एकछिन छोटो समय विचार मनन गर्नेछौँ। हामी विशेष गरी प्रभुको टेबलमा भाग लिनको लागि आफ्नो मन, ध्यान, आफ्नो जीवनहरूलाई रोमी 8 अध्यायबाट एकछिन हामी तयारी गर्नेछौँ। रोमी 8 अध्यायमा पाउलको जीवन र रोमीको मण्डलीलाई पाउलले लेखेको पत्र हामी यहाँ पाउँछौँ, जहाँ चाहिँ उसले पहिलो अध्यायमा भनेको छ कि तिमीहरू कहाँ म आउँदैछु, आउनेछु। पाउल त्यहाँ पुगेको छैन, उसले चिठी लेख्दैछ उनीहरूको जीवनको सरोकारलाई लिएर। है, संसारमा सबैभन्दा ठूलो सहर, विश्वकै सभ्यताको केन्द्र रोममा गएर मण्डली स्थापना गर्ने उसको इच्छा, संगति छ त्यहाँ, विश्वासीहरू छन्। तर उसले भन्दछ रोमी 1 अध्यायको सायद 11 अनि 15 पदमा, म आत्मिक वरदान, तिमीलाई एउटा गिफ्ट लिएर म आउँदैछु। अनि त्यसको त्यो गिफ्ट, मैले ल्याउने सुसमाचारको प्याकेज गिफ्ट चाहिँ, त्यसको सार म तिमीलाई यहाँ लेख्न चाहन्छु, म बुझाउन चाहन्छु। म आउनु अगाडि नै यी कुराहरू मैले लेखेर पठाइदिएको छु। अनि त्यो कुराहरू चाहिँ उसले सुसमाचार, जुन चाहिँ उसले भन्दछ कि यो सुसमाचारदेखि म शर्माउँदिन। संसारले हेर्दाखेरि हँस्याउलो छ, ठट्ट लाग्दो, के अनौठो कुराहरू छ, तर तिमीलाई म यो कुरा बुझाउन चाहन्छु। परमेश्वरको अनुग्रहद्वारा जुन जीवन मैले पाएँ, त्यो सुसमाचार मैले भोगेको छु, त्यो सुसमाचारको लागि म कैदमा परेको छु, धेरै कुटाई खाएको छु, मर्नको लागि त्यागिएको छु, तर पनि यो सुसमाचार चाहिँ मेरो जीवन मात्र होइन, उसले प्रचार गरेको सबै ठाउँमा येशु ख्रिस्टले सिकाउन बुझाउन चाहनु भएको सुसमाचार चाहिँ प्रचारियोस् र ख्रिस्ट केन्द्रित समाजहरू निर्माण होस्, उसको उद्देश्य त्यो छ। अनि यही क्रममा म रोममा पनि आउँदैछु, रोममा पनि यो सुसमाचार लिएर मण्डली, ख्रिस्ट केन्द्रित मण्डलीहरू स्थापना हुन सकुन्। उसले त्यो इच्छा स्वार्थ राखेर मण्डलीलाई यी कुराहरू लेख्दैछ। अनि रोमी 1 अध्यायको 18 पददेखि 7 अध्याय पुरैसम्म, 7 अध्यायको अन्त्यसम्म, रोमी 1 18 पददेखि 7 अध्यायसम्म चाहिँ उसले एउटा विशेष कुरालाई प्रस्ताव राखेको छ कि जुन श्रोताहरूले यो पत्र पढ्दैछन् उनीहरू चाहिँ यहुदीहरू थिए, उनीहरूको शास्त्र, उनीहरूले जीवनको पाठ्यक्रम सिक्दै आएको कुराहरू, उनले बुझेको कुराहरू, उनीहरूले जानेको अनि जीवनको संस्कार सृजना गरेको एउटा आधार जुन छ, त्यो चाहिँ हो उनीहरूको शास्त्र, जसलाई चाहिँ हामी व्यवस्था, पुरानो करारको वचन भनी चिनी बुझेको छौँ। है, त्यो टोरा, त्यो व्यवस्थालाई उनीहरूले बुझेर जिउँदा जिउँदै पनि पावलले यहाँ यस्तो प्रकारले तर्क गर्दैछन् कि पापमा जन्मेको, सृष्टि पछि पाप र पतनले ल्याएको मानिसहरूको जीवन समय संस्कारहरूमा कस्तो असर पारेको छ। व्यवस्थाले पाप देखाइदियो अनि पापद्वारा चाहिँ संसारमा मृत्यु आएको छ, अनि त्यो मृत्युले छाएको संसारमा तपाईँ र म, हामी सबै जीवन बाध्य छौँ। जन्म्यौं, एक दिन मर्नु छ, अनि यो जीवन कालखण्डमा हामी जिइरहेका छौँ भनेदेखि यसलाई अर्थ लगाउन, जीवनदेखि मृत्युसम्मको यो जीवनलाई व्याख्या गर्न, अर्थ लगाउनको लागि परमेश्वरको सृष्टिको असलता मात्र होइन तर पाप र पतनले ल्याएको पतित अवस्थाहरूलाई विचार गर। तपाईँ हामीले कण्ठ पारेको पद है रोमी 3:23, रोमी 6:23, किनभने पापको ज्याला मृत्यु हो, सबैले पाप गरेका छन्, परमेश्वरको महिमा रहित हुन गएका छन्। अनि त्यो कुराहरू उसले त्यहाँ मुसेर धेरै कुरा व्याख्या गरेर बुझाउन प्रयास गरिरहेको छ। है, एउटा द डक्ट्रिन अफ सिन एन्ड ह्युम्यानिटी, पाप र मृत्युले ल्याएको त्यो व्यवस्थाको असरलाई उसले व्याख्या गर्दै गर्दै गर्दै आएको छ। अनि जब हामी 8 अध्यायमा आइपुग्दछौँ, 2 पदमा हेर्नुहोस् त, 8 अध्यायको 2 पदमा पावलले भन्दछन्, पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रिस्ट येशूमा मुक्त पारेको छ। किनभने त्यही कुरा उसले चर्चा गर्दै गर्दै व्याख्या गर्दै गर्दै आएको छ। अनि तल पढ्दै गयो भने त्यही कुराहरू उसले
पाप स्वभावले दुर्बल पारिदिएको अवस्थाहरू है, व्यवस्थाले केही गर्न सकेन। अनि तल पढ्दै जानुहोस् मसँग छ पदमा, किनभने पाप स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, पवित्र आत्मामा मन लगाउनु चाहिँ जीवन र शान्ति हो। उसले अब यहाँ तुलना गर्दैछ कि अगाडि हामीले पाएको व्यवस्थाद्वारा संसारको अहिलेको अवस्थालाई हेर्दाखेरि पाप र त्यसले ल्याएको सम्पूर्ण विगारहरू, प्राकृतिक प्रकोप, तपाईँ र मेरो मृत्यु अनि जीवनलाई हेर्ने दृष्टिकोणहरू कसरी पापले त्यसलाई कुरूप बनाएको छ, बिगारेको छ भन्ने कुरोलाई व्याख्या गर्दैछ। तर अब चाहिँ आठ अध्यायको शीर्षकमा देखिन्छ पवित्र आत्माद्वारा आउने जीवन। यो दुईवटा कुरा चाहिँ उसले तुलना गरिरहेको छ, पापबाट आएको जीवन र पवित्र आत्मामा हामीले पाएको र पाउन सक्ने जीवन। नौ पदमा, यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पाप स्वभावमा होइन तर पवित्र आत्मामा हुन्छौ। परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने पाप स्वभावमा होइन तर पवित्र आत्मामा तिमीहरू हुन्छौ। तल एघार पदमा हेर्नु, तर यदि येशूलाई मरेकोबाट जीवित पार्नुहुनेको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने ख्रिस्ट येशूलाई मरेकोबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने तिमीहरूको आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। पापद्वारा आएको संसार हाम्रो जीवन र अब तुलना गर्दा पवित्र आत्मा पाएको जीवन, यो कुरोलाई उसले धेरै व्याख्या गरेको छ यहाँनिर पन्ध्र पदको दोस्रो भागमा हामी त्यहाँ देख्दछौ। तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, ख्रिस्टमा उहाँको परिवारमा अडप्टेड भएको धर्मपुत्र, परमेश्वरको छोरा छोरीहरू बन्ने आत्मा हामीले पाएका छौँ। पवित्र आत्मा जब हामीमा आउनुभयो अनि हामीले यस म ग्रहण गर्छु, म बप्तिस्मा लिन्छु, म ख्रिस्टको हुन्छु भन्यो, तब पवित्र आत्मा हामीमा आउनुहुन्छ र त्यहाँ उहाँले भन्नुभएको छ यसैले जब हामी परमेश्वरलाई आब्बा पिता भनी पुकार्छौँ त्यो चाहिँ हामी परमेश्वरका सन्तान छोरा छोरीहरू हौं भन्ने पवित्र आत्माले हाम्रो आत्माभित्र गवाही दिनुभएको छ। अब हेर्नुहोस् है, पवित्र आत्मा जब हामीमा हामीले ग्रहण गर्यौँ, विश्वास गर्यौँ, बप्तिस्मा लियौँ, हामीभित्र परमेश्वरको आत्मा आउनुहुन्छ अनि उहाँले हामीलाई उहाँको वचन र आत्माद्वारा हेर्ने दृष्टिकोण मात्र होइन, हामीभित्र काम गर्ने, इच्छा गर्ने र काम गर्ने सबै कुरा पवित्र आत्माद्वारा हामी परिचालित भएको मानिसहरू बन्दछौँ। अब त्यही सन्दर्भमा हामी आजको पाठमा आउँदैछौँ है। अठार पदमा म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ भविष्यमा, अब भविष्यकालमा छ, त्यससँग आज वर्तमानको समयका कष्टहरू तुलना गर्न योग्यको छैन। जब पवित्र आत्मा हामीमा आउनुहुन्छ यस्तो खालको दृष्टिकोण, जीवन परिदृष्टिकोण हामीले पाएका छौँ जहाँ हामीले पवित्र आत्माले दिनुभएको भविष्यको आस्थाहरूलाई, भविष्यको परमेश्वरले दिएको आशाहरूलाई बोकेर आज हामी काम गर्छौँ। हामीभित्र पवित्र आत्मा हुनुहुन्छ, हामीले भविष्य देखेका छौँ, किनकि हामीले वर्तमान कालमा अनन्त जीवन पाएका छौँ। त्यो अनन्त जीवन चाहिँ हाम्रो भविष्यको ग्यारेन्टी हो। जब सारा सृष्टि पाप र पतनको सुस्केर हाल्दैछ तर हामीमा चाहिँ पवित्र आत्माले बास गर्नुहुन्छ अनि उहाँद्वारा परिचालित कन्ट्रोल भएका, उहाँद्वारा जिउने मानिसहरू हामीहरू बन्दछौँ। त्यसपछि हामी जब आठ अध्यायको अठाइस पदमा आउँदछौँ त्यहाँ आजको वचन हामी देख्दछौँ। मैले विशेष गरी ख्रिस्टमा रहेको करार, पवित्र आत्माले हामीलाई दिनुभएको परमेश्वरको सन्तान हुने करार, प्रतिज्ञा, प्रतिबद्धतामा हाम्रो हिस्सा के छ भन्ने कुरा हामी यहाँ देख्दछौँ। हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू कोहरू, एकछिन मैले तपाईँको ध्यान आकर्षण गराउन चाहे, अठाइस पददेखि तीस पदसम्म तिनीहरू उनीहरू भनेको ठाउँमा तपाईँले आफ्नो नाम राख्नुहोस् है, म मलाई भनेर त्यहाँ राख्नुहोस् है। त कस्तो सुनिँदो रहेछ, हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू अथवा म, उहाँको अभिप्राय अनुसार बोलाइएका म, हामी हाम्रो निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। जब जस जसलाई अथवा मलाई उहाँले पहिलेबाटै चुन्नु भएको छ, उहाँले मलाई आफ्नो पुत्रको स्वरूपमा रूप समान बनाउनलाई धेरै भाइहरू मध्ये उहाँ चाहिँ ज्येष्ठ, येशू ख्रीष्ट ज्येष्ठ हुन् भनेर, जो चाहिँ मृत्युबाट विजयी हुनुभयो, उहाँ जेठो हुनुहुन्छ, उहाँद्वारा चाहिँ हामी उहाँको भाइहरू पनि अघिबाटै म मेरो निम्ति नियुक्त भयो, नियुक्त गर्नुभयो। जसलाई अथवा मलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो तिनीहरूलाई अथवा मलाई उहाँले बोलाउनु पनि भयो, तिनीहरूलाई मलाई उहाँले धर्मी पनि ठहराउनु भयो।
हेर्नुहोस् पवित्र आत्माबाट पाएको जीवनले यी कुराहरू आत्मसार गर्छ, यी कुराहरू धारण गर्छ, यी कुराहरू विश्वास गर्छ, हामी ग्रहण गर्छौँ, अनि यी कुराहरू हामी भित्र हाम्रो अस्तित्वमा, हाम्रो पहिचानमा, हाम्रो हेर्ने दृष्टिकोणको भित्र अपरेटिङ सिस्टममा यी कुराहरू दाबी हुँदछ। म मेरो मलाई परमेश्वरले यी स्वर्गीय यी अथाह अदृश्य यथार्थहरूलाई उहाँले बुझाउन खोज्दै हुनुहुन्छ। रोमी 5:5 भनेको छ यी अदृश्य रहस्यको कुराहरू चाहिँ परमेश्वरले हाम्रो जीवनमा पवित्र आत्माद्वारा उहाँको प्रेम खन्याउनु भएको छ। यी अदृश्य अथाह कुराहरू जससँग सामना गर्न हामीसँग शक्ति छैन, प्राकृतिक नियमहरू विरुद्ध हाम्रो केही ताकत लाग्दैन, आत्मिक लडाईँ भिडन्त भइरहेको छ जताततै सधैँ नै, हामीले गर्न सक्ने थोरै मात्र हो। त यति चाहिँ बुझिराख, म यहाँ छु आज यो अवस्थामा परमेश्वरले आफ्नो प्रेम पवित्र आत्मा त्यो सुली हुनुहुन्छ द्वारा हामी भित्र उहाँको प्रेम खनियाइदिनु भएको छ। हामी ख्रिस्टको लागि पवित्र आत्माद्वारा जीवित भएका छौँ अनि यसकारण हामी विजेता भन्दा ज्यादा छौँ। मृत्युले पनि उहाँको प्रेमबाट अलग गर्न सक्ने छैन। अब यहाँ मैले जोड्न चाहे कि प्रभु भोज र बप्तिस्माले ती अथाह अदृश्य कुराहरू परमेश्वरको रहस्यहरूलाई चाहिँ तपाईँ र मेरो जीवनमा र हृदयमा ठोस तरिकाबाट हामीले पक्रिराख्छौँ। हामी मान्छेहरू हौ, हरेक कुरा ठोस भएपछि ए यो फोन रहेछ भन्ने थाहा हुन्छ, हामी थाहा गर्छौँ। जीवनको यी रहस्यहरूलाई जीवनभित्रै राख्नको लागि, स्मरण सम्झनाको लागि है, एउटा प्रेमीले प्रेमिकालाई छोडेर जानु पर्दाखेरि कुसुमे रुमाल दिए जस्तो मेरो प्रेम याद गरिराख है भनेर, विवाहको दिनमा यो वेडिङ रिङ यो औँठी दिए जस्तो प्रेम अथवा त्यसको आकार अनेक छ तर थामिराख, ठोस धातु पदार्थ पाएपछि हामीले भन्छौँ अरे ए हो रहेछ, परमेश्वरले हामीलाई आफ्नो शरीर दिनुभएको छ। यसकारण हामी यो अभ्यास गर्छौँ प्रियहरू, यो प्रसाद होइन, यो भूत दबाउने धातु पदार्थ होइन, यो यो करारको कुराहरूलाई परमेश्वर हामीभित्र हालिदिनको लागि है, हामी खाएपछि चाहिँ मन बुझाउने मानिस प्राणीहरूलाई चाहिँ यो रोटी मेरो शरीर हो, यो दाको रस मेरो रगत हो, खाओ निरन्तर नितान्त गर्ने गर। बप्तिस्मा त्यही कुरा, ख्रिस्टको परिवारमा म गाभिएको छु, यो हाम्रो पहिचान नेपाल सरकारले दिएको नागरिकता परिचय पत्र जस्तै हो। बप्तिस्मा चाहिँ हामी ख्रिस्टको भएका छौँ, हाम्रो नयाँ नागरिकता परिचय पत्र, हामी करारको सन्तान हौ, यसकारण हामी बप्तिस्मालाई चाहिँ करार भनेर बुझ्ने गर्दछौ। अदृश्य लडाईँको मैदानमा ख्रिस्ट हाम्रो साथमा हुनुहुन्छ, अथवा अदृश्य लडाईँ आत्मिक क्षेत्रहरूमा, स्वर्गीय क्षेत्रहरूमा, सतह मुनि पृथ्वी मुनिको नरकको शक्तिहरू, हामीलाई मृत्युसम्म लाने शक्तिहरूको विरुद्ध ख्रिस्ट हाम्रो साथमा हुनुहुन्छ, किनकि उहाँले त्यो मृत्युलाई जितेर आउनु भएको छ। आमेन। मेरो पहिचान मैले बप्तिस्मा लिएको छु, ख्रिस्ट मेरो च्याम्पियन हुनुहुन्छ, उहाँसँग बस्दाखेरि म हार खाने छैन।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईँसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

पवित्र बाइबल र संसारका अरू पुस्तकहरूमा के कति फरक छ भन्ने प्रश्न धेरै जनाको मनमा हुन सक्छ। संसारमा अरू पनि प्रसिद्ध पुस्तकहरू र ग्रन्थहरू पाइन्छन्, तर ती सबै मानिसहरूले रचेका हुन्। पवित्र बाइबल चाहिँ परमेश्वरको आत्माले मानिसहरूलाई लेखाउनु भएको उहाँको वचन हो। संसारका प्रसिद्ध पुस्तकहरू कसले लेखेका हुन्? तिनीहरूले नै लेखेका हुन् जसले उच्च शिक्षा हासिल गरेका छन्। दार्शनिकहरू, वैज्ञानिकहरू, समाजशास्त्रीहरू, शिक्षाविदहरू, विभिन्न विषयका विद्वान पण्डितहरूले ती लेखेका छन्। तर बाइबलको विषयमा विचार गर्दा हामी ती मानिसहरू देख्दछौ जो कहिल्यै स्कूल पढेका थिएनन्। केही व्यक्ति मात्र शिक्षित थिए, तर धेरैजना चाहिँ अशिक्षित र अनपढहरू थिए। परमेश्वरले तिनीहरूलाई चुन्नुभयो। परमेश्वरले उहाँको सर्वभौम इच्छामा के गर्नुहुन्छ त्यो हामी मानिसले बुझ्न सक्दैनौ। हामीसँग उहाँलाई प्रश्न गर्ने अधिकार पनि छैन। बाइबलको वचनले भन्छ, बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। परमेश्वरले संसारको नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो श्रोता मित्र, यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो। यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिउन्, कुनै पनि प्राणीले परमेश्वरको सामुन्ने अहंकार नगरोस्। पहिलो कोरन्थी 1:27-28 पदमा हामीले यी कुराहरू पढ्न सक्छौ। संसारको दृष्टिमा ती मानिसहरू महान हुन्छन् जसले धेरै शिक्षा हासिल गरेका छन्, जसले धेरै धन सम्पत्ति कमाएका छन्, जसले व्यापारको जगतमा, खेलको जगतमा, विज्ञानको क्षेत्रमा वा अरू कुनै पनि क्षेत्रमा ठूलो नाम कमाएका छन्। हुन त यस्ता मानिसहरूलाई हामीले आदर सम्मान गर्नुपर्छ नै, किनकि उनीहरूले धेरै र कठिन परिश्रम गरेर त्यो स्थान प्राप्त गरेका हुन्छन्। जो कोही त्यस्तो स्थानमा पुग्न सक्दैन, परमेश्वरले पनि त्यस्ता मानिसहरूको परिश्रम र लगनशीलतालाई कदर गर्नुहुन्छ। तर पनि एउटा कुरा हामीले याद राख्नुपर्छ कि परमेश्वरले उहाँको काम गर्नका निम्ति यस्तै उच्च र योग्य मानिसहरूलाई खोज्नुहुन्न। उहाँले योग्यता र क्षमता भएको मानिसलाई होइन, तर दिन र नम्र मानिसलाई उहाँको कामको निम्ति प्रयोग गर्नुहुन्छ। प्रभु येशूले आफ्ना चेलाहरूलाई चुन्नुहुँदा कुनै विज्ञापन छपाउनु भएन श्रोता मित्र। उहाँ आफ्ना चेलाहरू खोज्न स्कूल, कलेज र क्याम्पसतिर जानु भएन। उहाँले किन त्यसो गर्नुभयो? के उहाँले नपढेको शिक्षित मानिसहरूलाई मान्यता नदिनु भएकोले हो? होइन, सायद उहाँले पढे लेखेका मानिसहरूलाई उहाँका चेलाहरूको रूपमा चुन्नु भएको भए तिनीहरूले सबै कामको श्रेय आफैले लिने थिए। मैले गर्दा अथवा हामीले गर्दा यस्तो हुन सक्यो भन्ने थिए। प्रभुले मानिसलाई त्यसो भन्ने मौका दिनु भएन। साधारण मानिसहरूलाई उहाँले आफ्नो चेलाको रूपमा चुन्नुभयो। उहाँले सायद शिक्षा दीक्षा भन्दा पनि तिनीहरूको हृदय कस्तो छ भन्ने कुरा विचार गरी तिनीहरूलाई चुन्नुभयो। हो श्रोता मित्र, ख्रिस्ट येशूले आफ्नो सेवकाईमा त्यस्ता व्यक्तिहरूलाई चुन्नुभयो जो अति साधारण र अति नम्र मानिसहरू थिए। तपाईँले कल्पना गर्नुहोस् एकछिन, एउटा सहरमा धेरैजना विद्वान मानिसहरू छन्, उच्च शिक्षा पाएका र तालिम प्राप्त मानिसहरू छन्। त्यही सहरमा त्यस्ता मानिसहरू पनि छन् जसको पुस्तै नै पेसा माछा मार्ने हो। तिनीहरू कोही स्कूल पढ्न जाँदैनन्। तिनीहरूका बाबु बाजेका पालादेखि नै यस्तो हो। कसैले पनि शिक्षा हासिल गरेका छैनन्। उनीहरूका जीवन नदीमा माछा मारेर, ती माछाहरू बजारमा लगेर बेचेर बितिरहेको हुन्छ। तिनीहरूका शरीरका लुगाहरू पनि माछा माछा गनाउँछन्। शिष्टाचार र सभ्य व्यवहार भनेको के हो तिनीहरूले जान्दैनन्। अब विचार गर्नुहोस्, समाजमा कसले धेरै प्रभाव पार्न सक्छ? शिक्षित मानिसहरूले कि ती मछुवाहरूले? समाजका मानिसहरूले कसको कुरालाई महत्व दिन्छन्? शिक्षित मानिसका कुराहरूलाई कि मछुवाको कुरालाई? निश्चय समाजका मानिसहरूले मछुवाका कुराहरूलाई महत्व दिँदैनन् श्रोता मित्र, तर शिक्षित मानिसहरूका कुरा सुन्छन् र त्यसलाई महत्व दिन्छन्। के मैले भन्न खोजेको कुरा ठिक छैन र? तपाईँको समाजलाई एकछिन विचार गर्नुहोस्। तपाईँको समाजले पनि
शिक्षित मानिसहरूको कुरा सुन्छ होला। संसार यस्तै छ श्रोता मित्र, तर प्रभुले मानिसहरूका सिद्धान्त र मापदण्डलाई खारेज गर्नुभयो। उहाँले आफ्नो कामका निम्ति गरीब, निर्धा र अशिक्षित मानिसलाई चुन्नुभयो। उहाँले दुर्बल र तुच्छ कुराहरूलाई मानिसहरूलाई छान्नुभयो। प्रभुले संसारलाई यो देखाउनुभयो कि साधारण मानिसहरूद्वारा पनि उहाँले ठूला ठूला र अचम्मका कामहरू गर्न सक्नुहुन्छ। परमेश्वरले मानिसको उपाधि, योग्यता, घरानालाई हेर्नुहुन्न, तर उसको हृदयको अवस्थालाई हेर्नुहुन्छ। मानिसमा शुद्धता र सोझोपन परमेश्वरले खोज्नुहुन्छ। शिक्षाले मानिसमा घमण्ड उत्पन्न गराउँछ मित्र। धेरैजना शिक्षित मानिसहरू परमेश्वरमा र उहाँको वचनमा विश्वास गर्दैनन्। उनीहरू परमेश्वरको वचनलाई हाँसोमा उडाउँछन्। शिक्षाको घमण्डले गर्दा नै उनीहरू सत्यतालाई नबुझ्ने मूर्ख भएका हुन्। प्रभुले उहाँको कामको निम्ति तिनीहरूलाई चुन्नु भएन। तिनीहरूलाई प्रभुले नालायक र मूर्ख साबित गर्नुभयो। उहाँले धनी मानिसहरूलाई पनि चुन्नु भएन, किनकि उनीहरू पनि धनको घमण्ड गर्छन्। पैसा छ भने परमेश्वर चाहिँदैन भन्ने विचार गर्छन्। प्रभु येशूले एउटा दृष्टान्त भन्नुभयो। उहाँले भन्नुभयो, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा बरु उनलाई सिंहको नात्रीबाट छिर्नु सजिलो हुन्छ। धनले मानिसको हृदयमा घमण्ड जगाउँछ। परमेश्वरले घमण्डीहरूलाई कहिल्यै पनि समर्थन गर्नुहुन्न। आदरणीय श्रोता मित्र, उहाँले विनम्र हृदय भएका मानिसहरू खोज्नुहुन्छ। तपाई र म कति धर्म कर्म गर्छौ, कति दान दक्षिणा गर्छौ, त्यो परमेश्वरले हेर्नुहुन्न। उहाँले मानिसको हृदय हेर्नुहुन्छ। परमेश्वरको अघि कसैले पनि घमण्ड गर्न सक्दैन। मेरो स्वर सुनेर बसिरहनुभएका, मेरो आवाज सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता मित्रहरू, म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु। तपाईँको हृदयको अवस्था कस्तो छ? अहंकार र अभिमानले हाम्रो समाजको आँखा बन्द गरिदिएको हुन्छ। मानिसको समझै बन्द भएपछि उसको जीवनको व्यवहार कदापि राम्रो हुँदैन। हामी विनम्र हुनुपर्छ। परमेश्वरको वचनले भन्छ, नम्रहरूले संसारमा अधिकार गर्नेछन्। नम्रहरूलाई परमेश्वरले उच्च पार्नुहुनेछ। नम्र मानिसले मात्र परमेश्वरलाई चिन्न र उहाँको कृपा आफ्नो जीवनमा अनुभव गर्न सक्छ। के तपाईँ नम्र बनेर जीवित र सत्य परमेश्वरको चरणमा आउन चाहनुहुन्छ? श्रोता मित्र, आज नै छ तपाईँको निम्ति यो मौका। आजै येशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र आफ्नो जीवनमा नम्रता धारण गर्नुहोस् र तपाईँलाई उहाँले आफ्नो कामको निम्ति नियुक्त गर्नुहुनेछ। परमेश्वरले तपाईँलाई सहायता गरून्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई म यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। खरानी भएपछि उड्न के बेर, यो नेपाली उखान हो। सकिने अवस्थामा पुगेपछि नाम निशानै पनि हराउन सक्छ। हो, धेरैले आफ्नै जीवनमा केही कुराहरूमा ठूलो गल्ती गरेको कारण उनीहरूको अवस्था यस्तै भएको छ। खरानी भएपछि उड्न के बेर, मानिसको शरीर व्यभिचारको निम्ति होइन तर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनुहुन्छ। मनमा भरिने अशुद्ध भावना विचारहरूले नै मानिसलाई अनैतिकतातिर बढाउँछ। काम बासना आगो हो, आगो यसले जीवनलाई जलाएर खरानी बनाइदिन्छ। खरानी, म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा हामी सोझै हाम्रो जीवनसित सम्बन्धित विभिन्न समस्याहरूका समाधानको निम्ति परमेश्वरको बाटो र उहाँको समाधानलाई हामी हेर्ने गर्दछौ, सुन्ने गर्दछौ। आजदेखि केही दिनको निम्ति हामी महत्वपूर्ण, धेरै नै संवेदनशील विषयलाई लिएर अगाडि बढ़िरहेका छौं। त्यो हो काम बासना। व्यभिचार एक फेसनको रूपमा यो संसारमा फैलिरहेको छ। यो एउटा विषय हुनेछ आजको हाम्रो कुराकानीको। आउनुहोस् एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

व्यभिचार एउटा फ्यासनको रूपमा यो संसारमा फैलिरहेको छ र धेरै धेरै मानिसहरू काम वासनाको पासोको दलदलमा परेर खत्तम भइरहेका छन्। यौन परमेश्वरले मानिसलाई वरदानको रूपमा दिनुभएको हो। आदिमा मानिसलाई सृष्टि गर्नुहुँदा परमेश्वरले यौन एउटा उद्देश्य सहित दिनुभयो। बाइबलमा लेखिएको छ उत्पत्तिको एक अध्यायको 27 र 28 खण्ड। यसै कारण परमेश्वरले मानिसलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। परमेश्वरले सन्तान जन्माउन यौन दिनुभएको थियो र साथै मानिसले एकदमै नजिकी रूपबाट आफ्नो प्रेमलाई आफ्नो सहकर्मीसित प्रकट गर्नलाई, विवाहिता पति वा पत्नीसित। अनि यौनको प्रयोग वैवाहिक सम्बन्धभित्र प्रयोग गर्नुपर्छ भन्ने परमेश्वरको उद्देश्य छ। आज व्यक्तिगत स्वतन्त्रताको नाममा यौनको दुरूपयोग भएका घटनाहरू प्रशस्त छन्। जो पायो उहीसँग शारीरिक सम्पर्क गर्नु परमेश्वरको नियमको विरुद्धमा हो। त्यसैकारण मानिस र पशुमा भिन्नता छ। आखिर मानिस कुन कुराले गर्दा अनैतिकताको सिमाना नाग्ने स्थितिमा पुग्छ? वास्तवमा मानिस जुन वातावरणमा हुर्कन्छ त्यहीबाट नै उसले नैतिकता र अनैतिकताको कुरा सिक्दछ। कोही कोही धर्मी परिवारमा हुर्किए पनि गलत आचरण भएका साथी संगीको संगतमा परेर अनैतिक बन्छन्। आज व्यभिचार एउटा सामान्य खेल जस्तो भएको छ। तिर्र फिर टाङ टुङ ठक्क, बुझे बुझ्नुहोस्, नबुझे नबुझ्नुहोस्। तर पवित्र बाइबलमा हामी ती व्यक्तिहरूको उदाहरण पाउँदछौ जसले व्यभिचारको पासोबाट आफूलाई बचाए। त्यस्तै एक व्यक्ति युसुफ थिए, योसेफ, जो प्राचीन कालमा मिश्र देशमा बाँचेका थिए। तिनी जवान सुन्दर खाइलाग्दो व्यक्ति थिए, तर सबैभन्दा महत्वपूर्ण कुरा तिनी एक धार्मिक जवान व्यक्ति थिए, परमेश्वरलाई चिनेका। तिनी विभिन्न कठिन परिस्थितिहरूमा परे, तापनि तिनले आफ्नो जीवनलाई कुनै अनैतिक कार्यहरू गर्नबाट जोगाए। तिनको अगाडि व्यभिचारको ठूलो परीक्षा आइलाग्यो, समस्या आइलाग्यो, तर तिनले त्यो परीक्षालाई आफूमाथि विजय हुन दिएनन्। तिनी आफैप्रति इमान्दार बने, आफूलाई काम दिने मालिकप्रति इमान्दार बने। एउटी स्त्रीले दिएकी व्यभिचार गर्ने प्रस्तावलाई युसुफले नकारे, इन्कार गरे। परमेश्वरले पति र पत्नीलाई पनि एकअर्काप्रति इमान्दार रहने आज्ञा दिनुभएको छ। पति वा पत्नीले परमेश्वरको भयमा एकले अर्कोलाई आदर गर्नुपर्छ। मलाई एउटा दम्पत्तिको सम्झना आउँछ जसको सम्बन्ध नष्ट भएर गयो। उनीहरू चिया बगानको एउटा गाउँमा बस्थे। त्यस पतिले आफ्नी स्वास्नीलाई धेरै पिट्ने गर्थ्यो। पति चाहिँ धेरै झड्या थियो, पत्नीलाई सधैँ पिट्थ्यो। पत्नीको अनुहारमा निला काला दागहरू बनेका थिए। बिचारी त्यस पत्नीले ती सबै सहेर आफ्ना तीन सन्तानलाई सम्हालेर बसेकी थिइन्। एक दिन अचक्कली भयो, मैले त्यो भाइलाई भेटे। त्यस बेला उसले पिएको थिएन, राम्रै थियो। मैले उसलाई त्यसरी झगडा गर्नुको कारण सोधे। उसको कुरा सुनेर मैले बुझे उसले आफ्नी पत्नीलाई आँखा लगाएको रहेछ। ऊ त बगानमा काम गर्थ्यो, बिहान घरबाट निस्केपछि साँझ मात्र घर आउँथ्यो। साँझमा घर आउँदा उसले आफ्नो घरमा गाउँकै एउटा पुरूषलाई भान्सा कोठामा चुलामा आफ्नै स्वास्नीसँग गफ गरिरहेको देख्दो रहेछ। वास्तवमा त्यो पत्नी चाहिँ नराम्रो चरित्रको कदापि थिएनन्, यो म ठोक्को लगाएर भन्न सक्छु। उसलाई सबैले प्रेम गर्थे, माया गर्थ्यो, आदर गर्थे, तर उससँग गफ गर्न आउने त्यो पुरूषको गाउँमा राम्रो नाम थिएन। उसले अरू मानिसहरूको माझमा पनि दम्पतिहरूको माझमा झगडा उत्पन्न गराएको रहेछ। त्यो पुरूष काम वासनाको पासोमा परेको व्यक्ति रहेछ। उसले सायद त्यस स्त्रीलाई पनि प्रयोग गर्न चाहन्थ्यो होला। उसैको कारण त्यो घरमा र त्यस दम्पत्ति माझमा ठूलो अविश्वास र झगडा उत्पन्न भयो। त्यस स्त्रीको एक दिन जंगलमा शंकाजनक अवस्थामा मृत्यु भयो। एकजना पराया पुरूषको कारण एउटा परिवार बर्बाद भयो। भाइ, दाई, काका, तपाईँ जो भए पनि कसैकी स्वास्नीसँग एकान्तमा गफ गरेर उनीहरूको दाम्पत्य जीवनमा
शंका र हानि नपुर्याउनुहोस्। वास्तवमा घरमा कुनै पुरूष नभएको बेला कुनै स्त्रीलाई भेट्न जानु पनि गलत हो। कहिले कहिले त्यस्तै हुन सक्छ, तर जानी जानी यो काम नगर्नुहोस्। कसैकी पत्नीलाई घरिघरि फोन गर्नु, कसैकी पत्नीसँग घुमफिर बजार गर्न जानु, वा कुनै विवाहित स्त्री पराय पुरूषसँग घुम्न जानु, वा पराय पुरूषसँग फोनमा घण्टौं घण्टौंसम्म बातचित गर्नु, चाट गर्नु खतरनाक हुन सक्छ। हालैमा एउटा खबर फैलिएको छ, एउटी विवाहित स्त्री उसैको घरको आँगनमा मृत्य फेला परी। उसका पति अरब देशमा काम गर्न गएको एक वर्ष भएको छ। त्यस स्त्री उसको सानो बालकको साथमा बस्थी, तर भनिन्छ पति विदेशतिर लागेपछि उसले पराय पुरूषसँग मित्रता गरेकी रहेछ। यस्ता घटनाहरू किन हुन्छन्? के यसको निम्ति मानिस मात्र जिम्मेवार छ? होइन, शैतानको ठूलो शक्तिले यसको पछि काम गरेको छ। आज शैतान दुष्टले व्यभिचारको आत्मा चारैतिर फैलाएको छ। पर पुरूष र पर स्त्रीको पछि लाग्ने मानिसहरू पनि व्यभिचारको आत्माको वशमा परेका हुन्छन्। विदेशमा काम गरिरहेको एक जवान केटोलाई एक दिन अस्पतालमा भेटेको थिए। ऊ रगत चचाउन आएको रहेछ। उसँग आउने उसका आफन्तले उसलाई एड्स भएको शंका छ भन्थ्यो। केटो जवान थियो, तर व्यभिचारको आत्माको वशमा परेर उसले आफ्नो जीवनलाई विनाशको बाटोमा हिँडाएको थियो। अहिलेसम्म त त्यस केटोको मृत्यु भइसकेको होला पक्कै पनि। मैले केही अघि बाइबलका एक पात्र युसुफ वा योसेफको बारेमा बताए। तिनी पनि जवान मानिस थिए। बाइबलमा लेखिएको छ युसुफ सुन्दर र हेर्नमा राम्रा थिए। केही समयपछि तिनका मालिकी पत्नीले युसुफमाथि नजर लगाइन्। उत्पत्ति 39 अध्यायको 6 पद। परमेश्वरमा भरोसा राख्ने युसुफ बहकिएर गएनन्। तिनी परमेश्वरको डर मान्थे, परमेश्वरको सामु एक पवित्र जीवन जिउन चाहन्थे। तिनको त्यस्तो अठोटको कारण तिनले अनाहकमा दुःख भोगे, झ्यालखानमा परे, अन्यायमा परे, तापनि तिनले आफ्नो मनको दृढता गुमाएनन्। काम वासनाको परीक्षा आउनु मात्र पाप होइन, तर परीक्षाको अघि घुँडा टेक्नु, परीक्षाको अगाडि झुक्नु अधर्म हो, पाप हो। तपाईँ र मेरो अगाडि पनि यस्तो परीक्षा आउन सक्छ। हो, परमेश्वरको वचनले हामीलाई सल्लाह दिन्छ, हे मेरो छोरा छोरी, यदि पापीहरूले तलाई बहकाउन खोजे भने तिनीहरूका बहकाउमा नलाग। हितोपदेश 1:10। काम वासनाको पापबाट बच्ने सर्वोत्तम उपाय के छ? के हो? सबैभन्दा पहिला हामीले त्यस्ता मित्रहरूसँग संगत गर्न छोड्नुपर्छ जो काम वासनाको पासोमा परेका हुन्छन्। तिनीहरूले सहजै तपाईँ र मलाई काम वासनाको पासोमा पार्न सक्छन्। हामीले नराम्रा र अश्लील पुस्तक पुस्तिकाहरू पढ्नु हुँदैन। साथै अहिलेको समयमा मोबाइलमा इन्टरनेटमा आउने हर किसिमका खराब कुराहरूदेखि आफूलाई टाढा राख्नुपर्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, बाइबलले भन्दछ हाम्रो शरीर प्रभुको निम्ति हो। तपाईँको शरीरको दुरूपयोग गर्नु पनि व्यभिचार नै हो। हामीले आफ्नो शरीरको प्रयोग अरूहरूको भलो र भलाइको निम्ति परमेश्वरको सम्मान हुने कार्यमा लगाउनुपर्छ। मनमा वासनामय विचार र भावनाहरू राख्नु हुँदैन। प्रिय मित्र, आज धेरै मानिसको जीवन नष्ट भएको छ। काम वासनाको आगो चुलाको आगो जस्तै हो। त्यसलाई बढ्न दियो भने घर नै जलाएर स्वाहा पार्न सक्छ। काम वासनामाथि विजय पाउन शक्ति परमेश्वरले दिनुहुन्छ। तपाईँको मनलाई परमेश्वरमा

मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यो गम्भीर कुरा गर्दा गर्दै समयले मलाई बिदाई दिएको छ। हामी केही दिनसम्म यस विषयलाई लिएर कुराकानी गर्नेछौ। मेरो छेउमा आउनुहोस् र यी कुराहरू सुन्नुहोस्। हामी कुनै स्वर्गबाट चढेका स्वर्गदूतहरू होइनौ। हाम्रो जीवन एउटा संघर्षमा हामी अगाडि बढ़िरहेका छौं। परमेश्वरले हामीमाथि अनुग्रह गर्नुहुनेछ, क्षमा दिनुहुनेछ र हामीलाई आशिषको पाठ

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: नम्रतामा रहेर बाइबल पढ्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 51 यहाँहरूलाई स्वागत छ। जब हामी हाम्रो बाइबल पढ्नको लागि खोल्छौं, हामीसँग के अपेक्षाहरू हुन्छन्? के हामी परमेश्वरले हामीलाई उहाँसँगको हाम्रो दैनिक हिँडाइमा मदत गर्ने नयाँ सत्यहरू प्रकट गर्न उत्साहित छौ, वा के हामी गर्वको मनोवृत्ति बोक्छौ जहाँ हामी पहिले नै सत्य हो भनेर विश्वास गरेका कुरालाई प्रमाणित गर्न बाइबलमा जान्छौ? योहन्नाको पुस्तक 16 अध्यायको 13 पद, जब उहाँ अर्थात सत्यका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। बाइबलमा लेख्ने उही परमेश्वर हुनुहुन्छ जसले हामीले आकाशमा देख्ने सबै ताराहरू सृष्टि गर्नुभयो। उहाँले सबै जनावरहरू, सबै चराहरू, समुद्रका सबै माछाहरू सृष्टि गर्नुभयो। र त्यसैले जब हामी बाइबल पढ्छौ र अध्ययन गर्छौ, हामी सधैँ नम्र रहनुपर्छ। हामीसँग सबै उत्तरहरू छन् भनेर सोच्नु हुँदैन, तर यो महसुस गर्नुपर्छ कि परमेश्वर नै सबै उत्तरहरू हुनुहुन्छ र हामीले उहाँबाट ती उत्तरहरू के हुन् भनेर सिक्नु आवश्यक छ। पहिलो कोरिन्थीको पुस्तक 3 अध्याय 18 पद, कसैले आफूलाई धोका नदियोस्। तिमीहरू मध्ये कसैले यस युगमा आफूलाई बुद्धिमान सम्झन्छ भने त्यो मूर्ख बनोस्, ताकि त्यो बुद्धिमान बन्न सकोस्। परमेश्वरले हामीलाई यहाँ के भनिराख्नु भएको छ भने उहाँको बुद्धि हाम्रो भन्दा धेरै ठूलो छ। त्यसकारण जब हामी बाइबलका पानाहरू पढ्नका लागि खोल्छौ, हामीले आफ्नै बुद्धि प्रयोग गरेर सबै कुरा पत्ता लगाउन सक्छौ भनेर सोच्नु हुँदैन। बरु हामीले परमेश्वरबाट बुद्धि खोज्नुपर्छ र उहाँलाई धर्मशास्त्रको सत्यता हामीलाई प्रकट गर्न अनुमति दिनुपर्छ। याकूबको पुस्तक 1 अध्यायको 5 पद, तर यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यही ठूलो छ। त्यसकारण जब हामी बाइबलका पानाहरू पढ्नका लागि खोल्छौ, हामीले आफ्नै बुद्धि प्रयोग गरेर सबै कुरा पत्ता लगाउन सक्छौ भनेर सोच्नु हुँदैन। बरु

0: सत्यहरू लागू गर्न बुद्धिको आवश्यकता पर्दछ। बाइबलबाट सिकेका कुराहरूलाई हाम्रो जीवनमा कसरी लागू गर्ने भन्ने बारेमा हामीले परमेश्वरबाट बुद्धि खोज्नुपर्छ। हितोपदेशको पुस्तक 18:13 जसले सुन्न अघि नै जवाफ दिन्छ त्यो त्यसको मूर्खता र शर्म हो। प्रिय श्रोता, यदि हामीलाई लाग्छ कि हामीलाई बाइबलले के भनिरहेको छ भनेर पहिले नै थाहा छ भने हामी यसबाट नयाँ कुराहरू सिक्न सक्दैन। हामीले बाइबलमा यो सोचेर कहिल्यै जानु हुँदैन कि यसले के भन्छ भनेर हामीलाई पहिले नै थाहा छ। बरु हामीले हाम्रा प्रश्नहरू लिएर धर्मशास्त्रमा आउनुपर्छ र हाम्रा प्रश्नहरूको जवाब परमेश्वरले दिनुहुन्छ भनेर खोज्नुपर्छ। परमेश्वरले हामीलाई यसबाट के सिकाउन चाहनुहुन्छ भनेर सुन्न तयार भएर हामीले बाइबल अध्ययन गर्नुपर्छ। हितोपदेशको पुस्तक 11:2 जब अहंकार आउँछ तब अपमान पनि आइलाग्छ तर नम्रताले बुद्धि ल्याउँछ। प्रिय श्रोता, जब तपाईँ बाइबल पढ्नुहुन्छ र अध्ययन गर्नुहुन्छ, संसारबाट प्राप्त तपाईँको पहिलेको ज्ञानले तपाईँको निर्णयलाई प्रभाव पार्न नदिनुहोस्। सक्दो प्रयास गर्नुहोस् परमेश्वरको सामु आफूलाई नम्र बनाउनुहोस्। उहाँले तपाईँलाई सिकाउन चाहनु भएको सत्यहरू सिकाउन उहाँलाई अनुमति दिनुहोस्। ती सत्यहरू अरूले लोकप्रिय रूपमा विश्वास गर्ने कुरासँग असहमत हुँदा पनि, यदि कसैले यसलाई विश्वास गर्दैन भने पनि परमेश्वरको वचन अझै पनि सत्य छ। जब तपाईँ धर्मशास्त्र पढ्ने र अध्ययन गर्ने दृष्टिकोणमा नम्र हुनुहुन्छ, परमेश्वरले तपाईँलाई महान र अद्भुत सत्यहरू प्रकट गर्न सक्नुहुन्छ र गर्नुहुनेछ। उहाँको सत्यले तपाईँलाई प्रेरणा दिनेछ र तपाईँको जीवनलाई महान आत्मिक र विकासको मार्गमा निर्देशित गर्नेछ। तपाईँले गर्नुपर्ने भनेको परमेश्वरको वचन सुन्नु र पालना गर्नु हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: अच्छी नेना दिएको दो निच्छा आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। परमेश्वर याद छिगु प्रबन्धक देका दिस जयमसी जोजलोपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवन या छेन श्रृंखला भाग 20 के छि सकसित न लसकु छ। फुक्क दर्शनया त उकिया लक्ष्य पुवंकेत स्रोत ओ साधनमा युकु मनुदेश परमेश्वर पाखे दर्शनकाय तर अनलि इमगु उगु दर्शने ज्या मयागु ले छादासा इमसँग थगु लक्ष्य पुवंकेत स्रोत साधन गन वै धका मस्यु छित थथे जुके पीमते फिलिपी पेङ्गु अध्यायो झिन्छगु पत्के धातगुदो मदेक मगना ला जी थथे दयागु मखु छादासा न्योने यागु हे जुसा लुडंगा चुने त सेना कयागुदु परमेश्वर छित छु याना चोङ्गुदु उकि सत्य ख कि असत्य ख यदि जिस झिगु नुगले ताथे हे विश्वास याना कि परमेश्वर थो प्रतिज्ञा सत्य ख अले जिस अवश्य न झिगु दर्शन काय त मागु विश्वास या ज याइगु याई ठुकिया सफलता या नीति परमेश्वर स्रोत साधन जुटे या कि तका सिकी बाइबले छगु बाखु गणपत्रुस चक्षी न्या लाना चुन अले वमन न्या जोनी मफ्त गणया सुथ नापा हे यशु समुद्र या सिठे दना दिल वेकल पत्रुस या त न्या लानाला धका निन पत्रुस वेक या त मरु धाल

0: युहुन्ना निछगो अध्याय खुगु पत्के धाया तगुदु अले वेकन धाया दिल नासा यागु जव पाखे जा ला अले न्याकेनी वेकन धाया दि थे इमस जा लात यक्कु न्या केनी गुनी इमस जा साल ला क्यात तक्कन मफत थगु पाखे जिस निगु अजुसा एपुगु पाठ सेके फोई नापा परमेश्वर या वचन क्याट झिगु पाख्ने ज्या यायमा झि अझ न स्पष्ट जीवले झिस परमेश्वर झित मागु ज्या याई धका आशा या फै मुखो झिस झिगु दर्शन या त तस्क उत्साह जोस न्याकेमा लिपा झिस सिके फैकी झिगु सफलता झिगु थगु क्षमता व शक्ति निर्भर जुई मुखो बरु झिगु व्यवस्था यागु परमेश्वरिया क्षमता जक्क जुई पत्रुस चछियङ्क न्याला त थगु शक्ति छेल ती पक्का ख कि पत्रुस न्या लाएगु व्यवसाय यागु ख यक्कु हेस्यु वेकए वयागु व्यापारिया यक्कु अनुभव दुगु ख एसान व छुहे जोने मफत अले व इसु यागु स न्येन अक्क झका ठुली न्या लात कि इम्स जाल त कसाली मफत निगु कोरन्थे गुगु अध्याय च्यागु पत्के धाटकुदु अले परमेश्वर छिम्त फुक्क कथया आशिष अझ अपहे बियादि छिम्स गुप्स मगा मचा जुई मुखो अले भिङ्गु ज्या यायतन छिम्के यक्कुदै यपि निनुमिपि झिस परमेश्वर या चमत्कार याए परमेश्वरी ख अले वेक या त माबले वेकल झिगु जीवने चमत्कार याना दि भविष्य छिगु लक्ष्य प्राप्त याए त छिके मागु फुक्क दु कि मधु धका सोयादि परमेश्वर छिगु नीति वयागु नाम भिङ्गु ज्या याते याइगु त धङ्गु मचिदु अले वो पुङ्के त वेकल फुक्क स्रोत साधन बियादि यक्कु धन्य जी बाइबल कलेजे बुना सुनुगु ख जिमी माबु गरिब जुगुनी जिगु बुनेको थि ट्युसन पुले ढेवा मफुत खनुजी त बुनेको छिया च्याकुठी सतल वेकल वया लिपताक $100 ट्युसन पुलेमा म खुसा बुनेको छि टोते माली धका धाल जिके छु मनु त दु गुमेसा ले पतिख जित ट्युसन फी गुहाली याए त ढेबा गुहाली याना चुङ्गु ख इम्स $25 $30 सायद $50 ले छोया चुङ्गु ख तर जित अप्प ढेबा मागुदु यपि न्यानुमेपि जी प्रार्थना याना वेकया त दया परमेश्वर जी थगु थनदु छारासा जी छित छिगु बचने सेके त थगु बाइबल कलेजे छोया दिल आज छित विश्वास याना चुना कि जीगु शिक्षा या व्यवस्था याना दिस उखी जी मुया फै जी थो अवस आवश्यकता बारे मेमि सुया त न मदया यक्कु हि नि लिपा जित हुलाके छगु पौ वल जी चाहे बोले अन प्याछी $100 या चेक दुगु ख जित थो देवा छोया हमेशा वया त प्रेरित यागु धका व्याख्या याना तगु छगु छिचा धङ्गु नोट न दुनी तया तगु खनी यपि नियनमेपि परमेश्वर छिगु नीति देखुगु योजना या त छि पालना या त धासा परमेश्वर छिगु जीवने न अथे ज्या याई भविष्य या लक्ष्य पुङ्के त थगु क्षमता व स्रोत साधन सोयागु पल्सा थगु मिखालोना परमेश्वर या त थगु प्रदायक जुई धका भलसायना दिस थौ वचन नेना दिगुने छित परमेश्वर सुव्याबिमा जयमसी नेनामिपि छिम्स नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइफेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी
1: न्यूज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
3: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। के सही र के गलत? त्यस बेला इजरायलमा कुनै राजा थिएनन् र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो। न्यायकर्ताहरू 17:6। एकजना मनोवैज्ञानिकले एक युवतीको चिठी पाउँछन् जसमा उनले आफ्नो नाम पजल्ड अथवा अल्मलिएको लेखेकी थिइन्। चिठीमा अगाडि लेखिएको थियो, म 19 वर्षीय केटी हुँ। म नैतिकता शब्दको बारेमा झन झन अलमलमा पर्दै गएको छु। नैतिक रूपमा सही के हो भनेर कसले निर्णय गर्छ? मेरा अभिभावकहरूले, समाजले, कानूनले वा म आफैले निर्णय लिनुपर्छ? मेरो आमा बाबाको सम्बन्ध विच्छेद भएको धेरै भयो अनि मेरी आमा अर्को मानिससँग श्रीमान श्रीमतीको जस्तो सम्बन्धमा हुनुहुन्छ, तर मैले त्यही खालको सम्बन्ध मेरो प्रेमीसँग राख्नु चाहिँ अनैतिक हो भनी मेरी आमा भन्नुहुन्छ। साथीहरू, आज धेरैजना जवान मानिसहरू यी युवती जस्तै अन्यलमा छन्। यदि तपाईँको छोरा वा छोरीले तपाईँलाई नैतिकताको बारेमा एउटै प्रश्न सोध्यो भने तपाईँ कसरी जवाफ दिनुहुन्छ? बच्चालाई सबैभन्दा पहिले दिशा निर्देश गर्ने भनेको आमा बुवाले नै हो। अभिभावकले बच्चाहरूलाई यो गर त्यो गर भनेर बताउने गर्छन्, तर के बच्चाहरूले त्यही सुन्छन् त कि यो नगर त्यो नगर भनेको सुन्छन्? परिवारमा आमा बुवाले नै बच्चाहरूको लागि नैतिकताको स्तरलाई प्रतिनिधित्व गर्दछन्। अझ भनौ, बच्चाको लागि आमा बुवाले प्रारम्भिक रूपमा परमेश्वरको छवि प्रकट गर्ने गर्दछन्, तर ठूलो हुँदै जाँदा बच्चाहरूले आफ्नो आमा बुवाले बोलेको कुरा र उनीहरूको व्यवहारमा भिन्नता रहेको थाहा गर्छन्। उनीहरू देख्छन् कि आमा बुवाले हामीलाई त अर्कै कुरा भन्नुहुन्थ्यो तर उहाँहरू त्यसको ठिक विपरीत व्यवहार गर्दै हुनुहुन्छ। समाजले औसत व्यक्तिको साम्प्रदायिक विचारको आधारमा नैतिकताको स्वीकार्य स्तरहरू निर्धारण गर्दछ र सामान्यतया कानूनहरूले त्यसलाई प्रतिबिम्बित गर्दछ, तर ठूलो संख्यामा मानिसहरू ती कानून र नैतिकताको मापदण्ड कुन हदसम्म र कति पालन गर्ने भन्ने कुरामा व्यक्तिगत छनौट गर्छन्। के यसको मतलब हरेक व्यक्तिले आफ्नो नैतिकताको मापदण्ड आफै तय गर्छ र आफूलाई जे ठिक लाग्छ त्यही गर्छ? यदि यो प्रश्नमा तपाईँको जवाब सकारात्मक छ भने तपाईँ नैतिक सापेक्षतावादमा विश्वास गर्नुहुन्छ, जसको मतलब कुनै कुरा तपाईँको लागि सही हुन सक्छ र तपाईँ गर्नुहुन्छ तर त्यही कुरा तपाईँको छिमेकीको लागि गलत हुन सक्छ। नैतिकताको मापदण्डमा भएको यो अस्थिरता समस्याजनक छ। यदि परमेश्वरले बोल्नु भएको छ र यदि उहाँले सही र गलतको बारेमा निर्देशन दिइसक्नु भएको छ भने समाजको धारणा के सही के गलत भन्ने कुरामा तपाईँको विचार के छ त्यसले सायद हाम्रो जीवनको लागि परमेश्वरले तय गरिसक्नु भएको नैतिकताको स्तरको उल्लंघन हुन सक्छ। कहिलेकाहीँ सबैले गरिरहेको त छन् नि भन्ने कुरा परमेश्वरको नजरमा गलत हुन सक्छ। न्यायकर्ताहरूको पुस्तकमा वर्णन गरिएको छ, लगभग 4000 वर्ष पहिलेको एक यस्तो समय थियो जुन बेला त्यहाँ कुनै व्यवस्था थिएन, राजा थिएन अनि सबैले आफ्नो नजरमा जे ठिक लाग्थ्यो त्यही काम गर्थे, जसको कारण आध्यात्मिक र नैतिक पतन भयो। इतिहास दोहोरिने हो भने आज हामी त्यही बाटोतिर अघि बढ़िरहेका छौं भन्दा फरक नपर्ला। प्रख्यात बेलायती इतिहासकार अर्नोल्ड टोइनबीले पछिल्लो 21 महान सभ्यताहरू मध्ये 19 आध्यात्मिक र नैतिक पतनको परिणाम स्वरूप ध्वस्त भएको उल्लेख गर्नुभएको छ। अन्त्यमा आफूलाई पजल्ड भन्ने ती युवतीको लागि र तपाईँ सम्पूर्ण श्रोताहरूको लागि पनि हो, नैतिक रूपमा के सही के गलत थाहा गर्ने मापदण्डहरू छन् जुन आमा बुवा, समाज वा कानूनले तय गरेको होइन तर परमेश्वर स्वयंले हाम्रो निम्ति तय गर्नु भएको छ, जुन उहाँको वचनका पानाहरूमा बाइबलमा पाइन्छ, जहाँ परमेश्वर आफैले तोक्नु भएको सही र गलतको मानक छ। ती मापदण्ड हामीलाई दुखी बनाउन वा हामीलाई रमाइलो गर्नबाट वञ्चित गर्नको लागि उहाँले दिनुभएको होइन, तर हामी कसरी दोष र कष्टमुक्त भएर जीवनमा सबैभन्दा आनन्दित मानिसहरू हुन सक्छौ भनेर देखाउनको लागि उहाँले दिनुभएको छ। परमेश्वरद्वारा तय गरिएको नैतिकताको मापदण्ड अझै पनि खुशी र पूर्तिको लागि एकमात्र वास्तविक मार्ग हो।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: हेर्न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: गुड न्यूज एफएम 105.1।
10: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
11: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
12: चिन्ता र पीड़ा, नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। चिन्ता र पीड़ाको विषयमा केही शब्दहरू लिएर आएकी छु। थाहा छ, म अस्ति भर्खर दीर्घकालीन पीड़ासँग जुझिरहेका मानिसहरूको कीर्तिमान संख्याको बारेमा एउटा रिपोर्ट पढ्दै थिए। त्यो निकै डरलाग्दो थियो। चाहे गलत तरिकाले गरिएको शल्यक्रियाका कारण होस्, मेरुदण्ड बाङ्गो हुने समस्याका कारण होस्, फुटबल खेल्दा लागेको चोटका कारण होस्, वा विभिन्न स्वप्रतिरक्षी रोगहरूमध्ये कुनै एकका कारण हुने पीड़ा निकै कठिन हुन्छ। यो पीड़ा सक्न निकै गाह्रो हुन्छ। यसले मानिसलाई शारीरिक र मानसिक रूपमा थकित बनाउन सक्छ, अनि यी सबै कुराले धेरै चिन्ता पनि निम्त्याउन सक्छन्। म आफै पनि दीर्घकालीन पीड़ासँग बाँचिरहेको हुनाले मैले के बुझ्न थालेको छु भने, हाम्रो शत्रु शैतानलाई चिन्ताका भावनाहरू प्रयोग गरेर हाम्रो आनन्द खोज्न, हाम्रो सन्तुष्टि चोर्न र परमेश्वरमाथि भरोसा गर्ने कुराबाट हाम्रो ध्यान हटाउन निकै मनपर्छ। चिन्ता हामी क्रिश्चियनहरूलाई निरुत्साहित गर्न शैतानले प्रयोग गर्ने सबैभन्दा प्रभावकारी हतियार बनेको छ। मलाई थाहा छ कि हरेक दिन, मेरो मतलब हरेक दिन, मैले चिन्तित विचारहरूलाई नष्ट गर्नुपर्छ र तिनीहरूलाई ख्रिष्टको अधीनमा ल्याउनुपर्छ। यस्ता विचारहरू जस्तै, अहो, यदि यो पीड़ा अझ बढ़्यो र म आज राति सुत्न सकिन भने के गर्ने, वा यदि मेरो श्रीमान केनलाई केही भयो र उहाँले मेरो हेरचाह गर्न सक्नु भएन भने के गर्ने, अनि शैतानले हान्ने त्यो सबैभन्दा ठूलो ग्रेनेड बम भविष्यको बारेमा के हुन्छ नि, यदि मेरो पीड़ा अझै भयानक भयो भने के गर्ने, म कसरी ती विचारहरूलाई ख्रिष्टको अधीनमा ल्याउँछु त? म एउटा गहिरो सास फेर्छु र आफूलाई भन्छु कि जब म ख्रिष्टको सेनामा भर्ना भए मैले क्रुसलाई आफ्नो अगाडि राख्ने प्रतिज्ञा गरेकी थिए। हो, यो एउटा प्रतिज्ञा हो। जब हामी इसाई बन्छौं, हामी ख्रिष्टको पछि लाग्छौं, अनि त्यसको अर्थ हो प्रतिदिन आफ्नो क्रुस उठाउने र येशूलाई पछ्याउने निर्णय गर्नु, प्रतिज्ञा गर्नु। मैले हरेक डरलाग्दा सम्भावनाहरूलाई अगाडि राख्नुपर्छ र त्यसको सामना गर्नुपर्छ, त्यससँग डराउने होइन। यो वास्तविकताको सामना गर्नुहोस् कि यदि मैले पीड़ामै जीवन बिताउनुपर्छ भने ठिकै छ, परमेश्वर त्यो संकटमा मेरो सधैँ उपस्थित रहने सहायता हुनुहुनेछ। मैले त्यो भयानक सम्भावनाको सामना गर्नुपर्छ कि हो, म पनि मेरा अरू पक्षघात भएका साथीहरू जस्तै कुनै दिन निमोनियाको शिकार हुन सक्छु, तर म यससँग डराउने होइन, यसको सामना गर्नेछु, किनकि त्यसमा पनि परमेश्वरले मलाई बचाउनुहुनेछ। उहाँले मलाई अनन्तताको अर्को छेउमा महिमामय रूपमा छुटकारा दिनुहुनेछ। तर मैले के पत्ता लगाएकी छु भने, जब हामी आफ्ना व्यक्तिगत क्रुसहरूको सामना गर्छौ, तिनीहरूलाई उठाउँछौ र तिनीहरूलाई अंगाल्छौ, तब चिन्ता र डरको विषालु दाँत र नङहरू फाँचिनेछन्। तर के, कहिले र किन भनेर अलमलमा पर्नु? हाम्रो काम त परमेश्वरले हामीलाई दिनुभएको क्रुस उठाउनु हो। यो विश्वास गर्दै कि उहाँले हामीलाई कहिले पनि एक तोला पनि बढी भारी वा एक इन्च पनि बढी लामो क्रुस दिनुहुनेछैन, किनकि उहाँले तपाईँका र मेरा कष्टहरूलाई आफ्नै हातले नापेर तयार पार्नु भएको छ, र उहाँका औलाहरूबाट छानेर नआई कुनै पनि कष्टले हामीलाई छुन सक्दैन। त्यसैले हाम्रो काम यसोमा आफ्ना आँखाहरू स्थिर राख्नु हो, त्यही अडाई राख्नु हो, अनि यदि हामीले त्यसो गर्यौं भने शैतान आफ्ना सबै डर र चिन्ताका हतियारहरू बोकेर त्यहाँबाट भाग्नेछ। आफ्नो मन मुक्तिदातामा राख्नुहोस् र उहाँको शान्ति, जुन सबै मानवीय समझभन्दा माथि छ, यसले ख्रिस्ट यसुमा तपाईँको रक्षा गर्नेछ। थाहा छ मैले बाँडेका यी कुराहरू कठिन छन्, तर मलाई विश्वास छ कि हामी मध्ये धेरैजना यही परिस्थितिमा बाँचिरहेका छौ। चाहे तपाईँलाई कुनै अपाङ्गता होस्, कठिन वैवाहिक जीवन होस्, तपाईँ वृद्धावस्था वा कुनै असाध्य रोगको सामना गर्दै हुनुहुन्छ, जीवन यही नै हो। यदि तपाईँ त्यो परिस्थितिमा हुनुहुन्छ भने म प्रार्थना गर्छु कि तपाईँ ख्रिस्टलाई निरन्तर समाथि रहनुहोस्, हिम्मत नहार्नुहोस्। उहाँ तपाईँको पीड़ामै तपाईँलाई भेट्नुहुनेछ। आशा छ मैले आज बाँडेका कुराहरूले मदत पुर्याएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जनी र साथीहरू सुनिदिनु भएकोमा धन्यवाद।
11: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: बाजे कोता
1: सामान नभेटेर बेपत्ता
0: होइन सामान चाहिँ के चाहिँ ल्याएको
1: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रेस इलेक्ट्रो वाल छोडै छ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510 74236 9510 74236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
2: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: ल है ल घरियासी सामान एउटै छातामुनि पाइन्छ ह्याक्कै पारेर
3: शून्य 01513010 छ
2: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको

प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।

0: जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमलाई सुनेर हेरेर बस्नु भएको सम्पूर्ण श्रोता दर्शक मित्रमा कार्यक्रम नारी आवाज फिमेल भोइस लिएर म ज्ञान उपस्थित भइसकेको छु। प्राविधिकमा सुजन र विजयजी हुनुहुन्छ र नारी आवाज चाहिँ तपाईँले गुड न्यूज एफएमको प्रसारणमा सुन्दै हेर्दै आइरहनु भएको छ र आइतबारको दिन चाहिँ हामी लाइभ तपाईँहरूसँग कुराकानी गर्ने गर्दछौ र यसको प्रसारणहरू चाहिँ तपाईँले पुनः प्रसारण शनिबार दिन पनि सुन्न सक्नुहुनेछ र युट्युब च्यानलहरूमा चाहिँ तपाईँहरूले चाहिँ जुनसुकै समयमा पनि तपाईँहरूलाई पाइक पर्दा सुन्न हेर्न सक्नुहुनेछ र फेसबुकमा पनि छौँ हामी, तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। र नारी आवाजमा हामी नारीलाई अलिकति विशेष रूपमा चाहिँ परमेश्वरको महिमाको निम्ति हामी छौँ है, तपाईँहरूले पनि आफ्नो भूमिकालाई नबिर्सिनुहोस् है भनेर झगझगाउँदै आइरहेका छौँ। विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्दै पनि आइरहेकी छु मैले। मलाई आशा छ तपाईँहरू नारी पुरुष दुवैले यो कार्यक्रमलाई हेरेर सुनेर साथ दिइरहनु भएको छ। किन भन्दाखेरि चाहिँ हामीले यो कार्यक्रममा भन्दै पनि आइरहेका छौँ, जस्तै हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, तपाईँहरूलाई थाहा पनि छ एउटा नारी अथवा पुरुष यो संसारमा आउनको लागि नारी र पुरुष दुवैजनालाई परमेश्वरले एउटा मेडिएटरको रूपमा प्रयोग गरिरहनु भएको छ अथवा भनौ उहाँले चाहिँ सृष्टि गर्नुभएको छ र त्यत्तिकै प्रेम परमेश्वरले नारी र पुरुषलाई गर्दै पनि आइरहनु भएको छ। हाम्रो आफआफ्नो भूमिका छ तर हामी नारीहरू चाहिँ अलिकति व्यस्त हुन्छौँ, अलिकति हराइरहेका हुन्छौँ, त्यो कारणले गर्दा नहराउँ है भन्नको लागि, झकझकाउनको लागि हामीले यस कार्यक्रममा उत्साह दिँदै पनि आइरहेका छौँ। आज पनि म एक्लै आएको छैन, मैले एकजना पाहुनालाई निम्ताएकी छु र उहाँको विषयमा अलिकति म तपाईँहरूको बीचमा भन्न चाहन्छु। उहाँ चाहिँ नेम ज्ञानेश्वर मण्डलीको एउटा सक्रिय सदस्य हुनुहुन्छ, लामो समयदेखि चाहिँ उहाँले चाहिँ त्यही नै सेवकाई गरिरहनु भएको र उहाँलाई म ढिला नगरिकन परिचय गर्न चाहन्छु र उहाँको नाम र मेरो नाम एकदमै मिल्दोजुल्दो नै छ भन्नुपर्छ, सेम नै छ भन्न चाहन्छु। म एकदमै खुसी पनि छु उहाँसँग आज हामी कुराकानी गर्दैछौँ र उहाँ भन्ने बित्तिकै तपाईँहरूलाई अलिकति गेस पनि गर्नुभएको छ होला, उहाँ चाहिँ ज्ञानु थापा मगर हुनुहुन्छ र उहाँको संघर्ष सफलता आजसम्मको जति पनि परमेश्वरमा हिराएका कुराहरू छन्, भोगाएका कुराहरू छन्, उहाँको व्यक्तिगत कुराहरू छन् होइन, पारिवारिक कुराहरू छन्, सामाजिक कुराहरू छन्, ती कुराहरूलाई आज हामी उजागर गर्ने प्रयास गर्नेछौँ अथवा तपाईँहरूको समक्ष प्रस्तुत गर्ने जमर्को गर्नेछौँ। आशा छ तपाईँहरू एकदमै आश्वासित हुनुहुनेछ। ढिला नगरिकन उहाँलाई म स्वागत गर्न चाहन्छु। ज्ञानेश्वरी यहाँलाई एकदम स्वागत छ। गएपछि हजुर आरामै हुनुहुन्छ?
1: आरामै छु
0: हजुर। केमा व्यस्त हुनुहुन्छ हिजो आज?
1: हिजो आज म यस्तै सेवा संगतिमा अनि भर्खरै दुई तिन दिन भयो व्यापार पनि गर्न,
0: व्यापार पनि गरिरहनु भएको छ हजुर। व्यवसायमा चाहिँ तपाईँ हिजो आज लागिरहनु भएको छ हजुर। अहिले रिसेन्टली अहिलेका कुराकानी त हामीले गऱ्यौँ नै होइन, त्यो कारणले गर्दा हामी अलिकति अगाडिका कुराकानीहरू गर्नेछौँ। अहिलेका कुराकानी गर्नलाई पहिलाका कुराकानीहरू गर्नु एकदमै आवश्यक पनि छ होइन, त्यो कारणले गर्दा ज्ञानुजी तपाईँ कुन ठाउँमा जन्मिनुभयो, तपाईँको बाल्यकाल कस्तो रह्यो र प्रभुलाई कसरी पाउनु भयो अलिकति छोटकरीमा हामीलाई बताइदिनुहोस् न।
1: म चाहिँ सिन्धुपाल्चोकमा जन्मेको हो, सिन्धुपाल्चोक यो कुन्चोक हो पोखरे मेरो जन्म घर चाहिँ, अनि

0: बाल्यकाल चाहिँ त्यस्तै ठिकै भन्नुपर्छ. अब एउटा सामान्य परिवार थियो होइन, बुबा चाहिँ जागिरी हुनुहुन्थ्यो अनि आमा चाहिँ घरमै हुनुहुन्थ्यो. अनि त्यहाँनेरि हामी चाहिँ त्यहाँ थियौँ, हामी पहिला चाहिँ तिन दिदी बहिनी थियौँ. अनि त्यस्तै गर्दै अलि पछि पछि भाइ बहिनीहरू अरू चाहिँ अलि पछि भयो. अनि हामी बहिनीहरूमा चाहिँ पढेको छैन. अनि यतिकै अब भनौँ न दुःख थियो, गाउँघरमा पनि दुःखै थियो. अनि यतिकै अब बढ्दै हुर्किँदै गयो. अनि त्यहाँबाट अब यता काठमाडौँ आउनुलाई साथीहरूसँग यता आइयो.
1: तपाईँ कति उमेरमा चाहिँ काठमाडौँ आउनुभयो?
0: त्यस्तै 19 वर्ष थिएँ.
1: 19 वर्षको उमेरमा तपाईँ परिवारको सहमतिमा परिवारहरूसँग सरसल्लाह सहित काठमाडौँ आउनुभयो?
0: हजुर
1: हजुर. काठमाडौँ आउन मन लाग्यो भन्नुभयो हजुरले, जस्तो बाल्यकाल त्यही नै बितिरहेको थियो, परिवार हुनुहुन्थ्यो, सबै कुरा सबैजना हुनुहुन्थ्यो. हुन त सबैको रहरको सहर काठमाडौँ नै छ होइन, कतिजनाको कामको सिलसिलामा आउनुभयो कि के गर्नको लागि आउनुभयो?
0: म यतिकै पहिला त अब त्यति बेला त लोथबोरमा म एकदम लाठी जस्तो थिएँ होइन. अनि सबैजना अब हाम्रो गाउँको चाहिँ दिदी बहिनीहरू सबैजना आउने. अनि सबैजना नेपाल भन्थे, नेपाल भने कस्तो लगाउने हुन्छ. अनि अब नपढेको मान्छे पनि अनि त्यस्तो भनेको भएर अनि हामी पनि जान पाएन भने नि कस्तो होला त्यो नेपाल भन्थ्यौँ. अनि बुवाहरू पनि जागिरी भएर चाहिँ एक एक वर्षमा घर जानुहुन्थ्यो. अनि कहाँ अरूहरूले चाहिँ अनि ऊ नेपालबाट आए फलाना भन्थे. अनि ए हामी पनि त्यो नेपाल जान पाए हुन्थ्यो भनेर चाहिँ रहर थियो एउटा
1: रहरको सहर. तपाईँ 19 वर्षको उमेरमा काठमाडौँ आउनुभयो, केही समय घुमेर फर्किनु भयो कि त्यस पछाडि काठमाडौँमै रहनुभयो?
0: एकचोटि म आएँ, म त्यस्तै हजुरआमा बिरामी भएर आएको थिएँ. त्यति बेर चाहिँ म कति वर्ष थिएँ थाहा थिएन. अनि सोझी बिरामी बसेको थियो. अनि त्यति बेर आउँदा चाहिँ मलाई एउटै रमाइलो लाग्यो कि गाउँघर अँधेरो बसेँ, यहाँ त बेलुका यस्तो हेर्दा उज्यालो होइन. अनि म नि यस्तै बस्नु पाएँ हुन्थ्यो जस्तो लाग्थ्यो. अनि पछि आएको ठुलो भएपछि
1: हजुरआमा यतै हुनुहुन्थ्यो त्यो समयमा तपाईँ यता आउनुभयो?
0: हजुरआमा घरमै हुनुहुन्थ्यो,
1: यता लिएर आउनुभयो र तपाईँ आउनुभयो. तपाईँले भन्नुभयो गाउँ घरबाट सहरमा आउँदै गर्दा खोजी घिमिरीको त्यो रमाइलो भनेर आउनुभयो. जब तपाईँ पछि काठमाडौँ नै बस्ने भनेर आउनुभयो, जुन तपाईँले गाउँ देख्नु भएको थियो अलिकति बत्तीबाट होइन, त्यो अहिले त बत्ती पुगिसकेको छ होला, त्यो समयको कुरा गर्दैछौँ. अब जे जस्तो भए पनि अलिकति अगाडिका कुराकानी गर्दैछौँ हामी होइन. तपाईँ गाउँबाट त्यो अँध्यारो अथवा कतिवटा असुविधा भनौँ, त्यो गाउँभन्दा सहर फरक देखेको कारणले गर्दा तपाईँ आकर्षित हुनुहुन्थ्यो, आउनुभयो. अनि पछि आइसके पछाडि चाहिँ कस्तो लाग्यो? तपाईँले सोचेको जस्तो रहेछ सहर?
0: आइसकेपछि त म त्यति बेर पनि म बस्ने गरेर आएको चाहिँ होइन. अनि आएँ अनि दिदीको के अरे बुवा ठुलबुवाको छोरीहरूसँग बस्दै यता जोरपाटीबाट चाहिँ अनि बस्दै आएको थिएँ. अनि आएपछि यतिकै साथीभाइसँग त्यो अल्लरी बल्लरी हो कि म अलि केही पनि नबुझ्ने थिएँ क्या, जे भने नि ए भनेर भन्ने खालि जस्तो थियो.
1: जाउँ भनेपछि जाउँ
0: अनि जाउँ भन्दा चाहिँ अब भनौँ न त्यति बेरै त्यति बेलै चाहिँ अनि एकजना साथीसँग हिँडेपछि जे होस् हिँडे हिँडे भयो क्या. त्यति बेला चाहिँ हामी घुम्न भनेर निस्केको अर्कै ठाउँमा गयौँ के. ऊ जुन साथी चाहिँ अब भनौँ न हिँडेर छ अनि म उसँगै जाँदाखेरि चाहिँ म फेरि घर फर्किन मिलेन कि.
1: भन्नु खोज्नु भएको मतलब चाहिँ जस्तो तपाईँ आउनुभयो कामको लागि आउनुभयो, त्यस पछाडि तपाईँ साथीको लही लहीमा जाँदाखेरि चाहिँ त्यस्तो ठाउँमा पुग्नुभयो जहाँ चाहिँ तपाईँ अब घर फर्केर जानुभयो भने त्यही नै घरजम गरेर बस्नुभयो. यसलाई विवाह भन्न मिल्छ?
0: त्यस्तै भनौँ न अब जुन त्यो साथीलाई त्यो अर्को उसको भनौँ केटाले लग्यो, लगेपछि त्यही उसकै केटाको साथीसँग चाहिँ फेरि म बसेँ होइन. उनीहरूले चाहिँ त जानु हुँदैन, तँलाई त अब पुलिसले लैजान्छ यस्तो भनेपछि त हो मलाई लगिहाल्छ भनेर म डर फर्किन कि.
1: त्यस पछाडि तपाईँको सहमति थियो कि असहमति नै तपाईँहरू त्यसरी लाग्यो तपाईँलाई विवाह?
0: त्यस्तो भनेपछि अब सबैजनाले सम्झाउँदा होइन अब यस्तो हो त जानु मिल्दैन भनेपछि त त्यहाँ मर्नुभन्दा त किन जानु भने डर्ने. त्यो बेला म चाहिँ फर्केर बोलेको भए म फेरि फर्किन पाउँथेँ. त्यो दिनको सानो गल्तीले जिन्दगीभरि चाहिँ कस्तो पछुतो लाग्यो हुन्छ
1: के लाग्छ. साथी सही हुनुपर्दो रहेछ अथवा साथीको कारणले, साथी कति महत्त्वपूर्ण रहेछ जीवनमा?
0: कति कुरामा एकदम महत्वपूर्ण छ, कति कुरामा चाहिँ चिन्न सकेन भने चाहिँ जिन्दगी पनि
1: असल साथी भइदिएन भने जिन्दगी जता पनि मोडिन
0: सक्छ।
1: तपाईँको साथीको कारणले गर्दा तपाईँ एउटा भनौँ न त्यति धेरै ज्ञान नभएको, के गर्दा के हुन्छ भन्ने कुरा थाहा नभएको, कसैले तैँले यहाँबाट गइस् भने चाहिँ यस्तो हुन्छ भन्ने खालको कुरा पर्यो, तपाईँ त्यो समयमा चाहिँ बाध्यतावश त्यही नै बस्न थाल्नुभयो, त्यस पछाडि घरजम गर्नुभयो त्यहाँ होइन। काठमाडौँको बसाई त्यो समयमा कस्तो रह्यो अनि कसरी चाहिँ तपाईँले प्रभुलाई पाउनुभयो, कस्तो कस्तो अवस्था भयो त्यो समयमा?
0: अनि त्यहाँबाट चाहिँ अब मेरो दुःखको दिन सुरु भयो होइन। त्यो बेला मैले कल्पना गरेको थिएन कि, सोचेकै थिएन। त्यो बेला चाहिँ मैले त्यो सम्झ्यो भने अहिले पनि म कस्तो उयो लाग्छ के, डर लाग्छ त्यो फर्केर हेर्दाखेरि अहिले। त्यो बेलामा चाहिँ अनि जुन बिहे गरेर गएपछि चाहिँ अब त्यही एक डेढ महिना जस्तो चाहिँ राम्रो भयो होइन। त्यहाँपछि चाहिँ अनि दिन केही त्यस्तै त हो नि, त्यो कुटै पिटै खानुपर्ने, कस्तो नराम्रो नराम्रो शब्दहरू बोल्नु पर्ने। हामी चाहिँ अब गाउँमा बसे पनि हामीले नराम्रो शब्द बोलेको थिएनौँ। अब हामी आमा तिनजना दिदी बहिनी बस्दाखेरि त्यति नराम्रो बोल्ने मान्छेहरू थिएन, बाहिर हामी घुम्दैन थियौँ। अनि यहाँ आएर त्यस्तो बोलीहरू सुन्दा त यस्तो मलाई कस्तो हुने क्या, त्यो अशान्ति मात्रै होइन, यो त्यो दिमागै कस्तो हुने क्या, यस्तो नराम्रो कहिले नबोलेको कुरा सुन्नु पर्ने, कहिले नसुने कुरा बोल्दो रहेछ भनेर एकदमै नराम्रो लाग्थ्यो। अनि पछि चाहिँ एकदम नराम्रोसँग भनौँ न त्यस्तो
1: तपाईँहरूको सम्बन्ध बिस्तारै टिस्दै गयो, नराम्रो हुँदै गयो। तपाईँले सोच्नु भएको थियो विवाह गर्दै गर्दा उहाँहरूले यो व्यक्तिसँग तेरो लागि ठिक छ भनेर साथीहरूले भनिदिँदै गर्दाखेरि त्यो समयमा डर लागेको थियो, व्यक्ति कस्तो हुन्छ के पर्छ बोलौँ कि भन्ने केही थियो तपाईँलाई कि होइन होस् अब भन्ने खालको थियो?
0: त्यति बेर त्यस्तो सम्झना थिएन कि, त्यो मलाई अब यही त होला नि, अब जे भयो नि अब त्यहाँ गएर अब नराम्रो हुनुभन्दा त अब के अन्त भन्ने हुन्थ्यो कि, मलाई त्यो मान्छे राम्रो होला यो जिन्दै जाला भन्ने यतिको सोचै थिएन कि मसँग। त्यति चाहिँ
1: ठुलो उमेरको पनि हुनुहुन्थ्यो,
0: सोच त अलिकति नआउने कि, त्यो बिहे गरेपछि यस्तो उस्तो हुनुपर्छ भन्ने त त्यो त मलाई थाहा नै छैन कि, त्यो आफै हुन्छ होला भन्नु थान्थ्यो कि,
1: आफै हुन्छ होला भन्नु थान्नुभयो। अब सहरमा आउनुभयो, अलिकति लाइफ जीवन अलिकति परिवर्तन पनि होला, सोचेको भन्दा सहज पनि होला भन्ने पनि सोच्नुभयो होला होइन। त्यो कति समयसम्म उहाँसँग रहनुभयो तपाईँ?
0: कति समयसम्म भन्दाखेरि त्यस्तै तीन वर्षसम्म,
1: तीन वर्षसम्म रहनुभयो। त्यस पछाडि तपाईँले सक्नु भएन समय बस्नलाई?
0: त्यहाँ पछि मैले त्यहाँ पछि तीन वर्ष रहँदै जाँदा बाबु भयो होइन। अब बाबु भएपछि अनि दुई वर्ष जति भएपछि चाहिँ धेरै म चाहिँ जतिपल्ट ऊ गरे कुटे पनि त्यहाँ चुग्लाएर भनी त्यस्तो थिएँ। अनि दिनको मैले चाहिँ त्यो बिहानदेखि 11-12 बजीसम्म चाहिँ कहिले 9-10 चोटि कुटाइसक्यो के, जतिखेर देख्यो अनि बाटोमा के निस्केर अनि भेट्यो भने हो लैजाइ भनेर भन्ने हालेँ कि। अनि त्यस्तो भनेपछि मलाई कस्तो पिर लाग्थ्यो, अनि म चाहिँ कहाँ होला त्यसको उपाय भन्ने। त्यो बेलामा म बिच बिचमा चाहिँ अब म चाहिँ केही अब हुन्छ नि आत्महत्या गर्ने जस्तो, अब आमा बुवा नभएपछि होइन मैले कोही भेट्न पनि सकिनँ नि त, म आफ्नो मैले बुद्धि बिगारी अब म कसरी जानु भनेर मैले आमा बुवा कोहीसँग पनि सम्पर्क राखिनँ। अनि जहिले पनि अब त्यस्तै शब्दहरू नि मारेर नालीमा हाल्छु भन्ने हुन्थ्यो, अनि ओहो झन् होला भनेर झन् डराउँथे नि म चाहिँ, अनि झनै डराउँथे। अनि त्यस्तो हुँदै हुँदै जाँदाखेरि चाहिँ पछि त्यो बाबुलाई बाबु पाउने बेला हस्पिटलमा छोडेपछि चाहिँ त्यति बेला म उसँग बसेँ, त्यस्तै 1.5 वर्ष जस्तो भएको थियो होला। अनि त्यहाँ बेलादेखि चाहिँ मलाई अनि अब चाहिँ हुने रहेनछ भन्ने आएको थियो। अनि पछि त्यस्तै गर्दा अनि अब बाबुहरूमा चाहिँ अब के गरी मर्ने त मर्ने उपाय चाहिँ कस्तो होला भनेर भन्थ्यो। अनि हाम्रो अनि मैले चाहिँ त्यस्तो जे होस् हाम्रो भन्दा उता चाहिँ पसल थियो, अनि त्यो बिस हो कि के भन्छ नि त्यो मेटसी त्यस्तो पाउँथेँ, ल्याएर खोपमा राखेँ। यसो बाबुलाई हेर्दाखेरि अनि मलाई चाहिँ अब दुईजनाले खाने, म मऱ्यो भने ऊ मरेन भने उसलाई गाह्रो, अब ऊ मऱ्यो भने म मरिन भने मलाई गाह्रो, अब नहाने भनेर फेरि त्यो मिल्काएँ होइन मिल्काएँ। अनि फेरि त्यहाँबाट फेरि हुँदै गयो फेरि, अनि पछि फेरि ल्याएर आएँ। अनि ल्याएर अनि यसरी पछि अनि बाबुलाई नि हेरेँ, त्यो औषधीलाई हेरेँ, म आफै पनि भयो होइन। अब म जस्तो दुःख पाएँ नि, यो त यति नर्कको जीवन भने चाहिँ त्यो होला जस्तो लाग्छ त्यति बेर पनि। अनि मैले चाहिँ त्यति बेर भन्ठानी यतिको जीवन त काट्यो भने सहन सक्यो भने केही न केही उपाय काहीँ न काहीँ चाहिँ होला. म चाहिँ यो यसलाई चाहिँ खाँदै खान्न भने म चाहिँ मिल्काएँ के. अनि मिल्काएपछि अनि त्यहाँबाट पछि बिस्तारै बिस्तारै अनि अब विदेश गएको के अरे होइन विदेश गएको उसको आमा बुवाहरू बोलाएर गएँ. त्यहाँपछि अनि म बस्दै गरेँ अनि बस्दै गरेपछि फेरि दुई वर्ष त्यस्तै डेढ वर्षसम्म कति फर्केर आउँदाखेरि अनि घर गएपछि गएको गएँ.
1: ए उहाँ चाहिँ घर गइसके पछाडि तपाईँ चाहिँ एक्लै हुनुभयो?
0: एक्लै त एक्लै त्यही दुई वर्ष जति त बस्यो पछि त बसेन एक्लै एक्लै नै हो.
1: तपाईँ कति वर्ष जतिको हुनुहुन्थ्यो त्यो टाइममा बच्चा हुँदाखेरि?
0: बच्चा हुँदा म त्यस्तै 21-22 वर्षले
1: त्यो खालको समस्याहरू नसोचेको समस्या आयो परिवारबाट
0: नभन्नु.
1: अब परिवारमा गएर भन्ने ठाउँ पनि भएन नि त होइन, तपाईँ सोधेर नगर्नु भएको त्यो हिम्मत आएन, सोध्न नमिल्ने त होइन हिम्मत आएन,
0: त्यो बुद्धि नै थिएन क्या, त्यो डर मात्रै हुने डर मात्रै हुने अब त्यस्तो हुन्थ्यो.
1: एउटा बच्चाको प्रेमले आमालाई मृत्युबाट रोक्यो होइन, त्यस पछाडि तपाईँले आफै नै छुट्टै नै सुरु गर्नुभयो
0: त्यहाँबाट. अनि म त्यो ठाउँबाट जुन बसेको ठाउँबाट म अर्को ठाउँ सरी अर्को ठाउँमा सर्भिस त्यहीँ बस्नु जाल चाहिँ म के गर्ने होला कसो गर्ने होला जस्तो लाग्यो क्या. त्यो बसेको ठाउँले नि एउटा चाहिँ ओ मेरो यही हो अब भन्ने जस्तो हुन्थ्यो. त्यहाँबाट फेरि म एक सर्नु पर्यो अनि सरेर गएपछि अनि त्यहाँ जाँदा नि मलाई यति गाह्रो भयो कि सामान लगाएर हालेको सामान चाहिँ फेरि तल झार्दैछ क्या राति मान्छेले हुँदैन भनेर जुन अर्को मान्छे बस्छु भनेर मेरो चाहिँ तल झार्दैछ. राति सात आठ बच्चा सानो थियो त्यो त यत्रो थियो यत्रो बाल्टी बोकेर हल्लिँदै हिँड्थ्यो. अनि हामी त्यहीँ बस्यौँ अनि हामी कहाँ जाने होला भनेर चाहिँ आमा छोरा भन्यो त्यो छोरोले त के भन्नु अनि ऊ चाहिँ हेर्थ्यो टुलटुल अनि म चाहिँ कहाँ जाने होला भन्थ्यौँ. अनि
1: तपाईँलाई त्यहाँ बस्नु नदिनेको कारण एउटा एकल महिला तपाईँ एउटा बच्चा सानो भनेर हो कि
0: त्यस्तै होला पैसा तिर्न सक्दैन भनेर होला.
1: त्यो समयमा तपाईँ कसरी गुजारा गर्नुहुन्थ्यो बच्चालाई आफ्नो लागि?
0: घरको काम गर्थे,
1: घरको काम गर्थे, सानो बोकेर जानुहुन्थ्यो,
0: बोकेर सँगै जाने अनि अझै अझै सानो हुँदा त उनीहरूले नै हेरिदिनुहुन्थ्यो अनि पछि चाहिँ सँगसँगै बोकेर लाने अनि उहाँहरूले खानाहरू दिने गर्नुहुन्थ्यो. अनि पछि यही अनि त्यस्तो गर्नुहुन्थ्यो. अनि त्यस्तो गर्दै जाँदाखेरि बच्चा अलिक ठुलो भयो भने सँगसँगै लिएर हिँड्न सजिलो भयो.
1: जस्तो तपाईँहरू छुट्नु भयो भने पछि उहाँले कुनै खोजी गर्ने अथवा सम्पर्क हुने सँगै बसौँ भन्ने त्यस्तो केही भयो कि स्वाट छोडेपछि छोडेको छोडेको भयो तपाईँहरूको?
0: छोडेको छोरी भयो, ट्रेनबाट छोडेको छोरी भयो भन्थे. अरूले त अब यस्तो सोधी खोधी गर्छ भने त्यो अब मलाई त्यो उनै भइसकेको थियो क्या पहिल्यै धेरै गाह्रो.
1: उहाँको विषयमा थाहा थियो तपाईँलाई कहाँको हुनुहुन्छ के हुनुहुन्छ परिवार कस्तो छ भन्ने कुरा थाहा थियो?
0: त्यसमा केही थाहा थिएन कि त्यस्तो सोध्दा नसोध्ने भने म कस्तो थिएँ होला जस्तो लाग्छ कि एकदम शून्य क्या अहिले सम्झिएर त्यो बेलामा.
1: अहिले तपाईँ शून्य हुनुहुन्न,
0: अहिले त छैन, अहिले त छैन,
1: अहिले त धेरै कुरा नै सिकिसक्नु भएको छ होइन. अब सजिलो कुरा त पक्कै पनि होइन, सुन्दाखेरि राम्रो कुरा रमाइलो कुरा पनि होइन, र पनि तपाईँले जुन भोगेर आउनु भएको छ त्यसलाई पार गर्नुभएको छ नि त होइन अहिले चाहिँ. अनि त्यस पछाडि बस्दै जाँदाखेरि कसरी प्रौला पाउनुभयो, कहिले पनि प्रौला पाउनुभयो?
0: त्यस्तरी बस्दै जाँदा त्यो जुन मलाई त्यो सामान त्यहाँबाट मिल्काइदिएको थियो नि त्यहाँबाट फेरि म राति चाहिँ अर्को एउटा त्यतातिर आइरहने दिदी हुनुहुन्थ्यो त्यहाँ गएँ म.
1: त्यहाँ गएर
0: त्यहाँ उहाँको रुम चाहिँ पल्लो चोकमा थियो अनि मलाई यस्तो यस्तो गर्यो म के गर्ने होला भनेर मैले उहाँ भनी गर अनि भनेपछि अनि अब के गर्नु भनेर भन्नुभयो. अनि त्यहाँ जस्ताको छापो थियो अनि त्यहाँ लगेर सामान राखेँ अनि राखेपछि अनि त्यो दिन उहाँकै कोठामा बसेँ म. अनि बस्न त अब भनेर भन्नुभयो अनि त्यहाँ बसेँ. त्यहाँ बसेपछि त्यहाँ तल फेरि टर नै हालिरहेछ अनि त्यहाँ बसेँ. त्यहाँ बस्नु जाँदा माथेरी चाहिँ टरा थियो, मुनिहरू चाहिँ अरू पनि बसेको थियो अनि त्यहाँ जाँदाखेरि चाहिँ त्यो एकजना दिदी चाहिँ चर्च जानुहुँदो रहेछ अनि भन्न चाहिँ अब मलाई पनि भन्नुभयो होला. मलाई दिदी दिमागमै थिएन थिएन त्यति बेर त म उल्कै एकहरू थिएँ एकहरू चाहिँ थियो होला नि नबुझ्दाखेरि त. अनि त्यहाँबाट अनि उहाँले भन्नुभयो होला मैले त केही बुझ्दैन थिएँ. अनि बाबुलाई म चाहिँ घरमा छोडेर जान्थेँ त्यो बेला बाबु अलिक सानै थियो अनि छोडेर जान्थेँ. अब कहिले 11-12 बज्थ्यो त्यति बेरसम्म अब त्यति भोकाले बस्दो अब आमा आउँछ भने बाटोमा हेरिबस्दो अनि त्यति बेर चाहिँ त्यो दिदीले हेर्नुभयो होला. अनि एक दिन चाहिँ शनिबार थियो, शनिबार म चाहिँ काममा गएको थिएँ उहाँ आएर अनि बाबुलाई सँगै लिएर जानुपर्छ. लिएर जानुभएको छ अनि अब त्यहाँ घरमा चाहिँ केही नहारो नहाई बस्न पाउनु र उहाँसँग हिँड्दाखेरि चाहिँ अब भुरा त हो होइन अनि उहाँले चाहिँ अब त्यस्तो फुटेहरू बिस्कुटहरू किनिदिनु भएछ कि त्यति बेर फेरि म बिरामी भएर भर्खर उठेको थिएँ हामीसँग कतिपल्ट त अब बाबुले मलाई एक पुरा बिस्कुट दिनु भन्दा नि म कुटेर सुताउँथेँ एक हप्तासम्म हामी केही नहाई पनि बस्नु पर्थ्यो कि त्यति बेर चाहिँ अनि त्यस्तै बेला थियो त्यति बेर अनि दिदीले लिएर जानुपर्छ अनि उसले चाहिँ अलिअलि खानी खान पाएपछि अनि गर्छ अनि अर्को हप्ता नि त्यो शनिबार आएपछि ऊ आफै बोलाउनु पर्छ दिदीलाई अनि अनि त्यसो गरेर
1: ठुलो भइसक्यो बाबु चाहिँ
0: अलि अलि ठुलो तर सँगै लिएर हिँड्न नि पर्दैन थियो अलि ठुलै भइसकेको थियो स्कुल चाहिँ जाँदैन थियो कि त्यतिखेर जान लागिसकेको थियो स्कुल जान्थ्यो होला अनि शनिबार अनि गएर बोलाउँदो रहेछ उही ढोका कुरेर बस्दो रहेछ अनि त्यसो गरेर लाँदाखेरि एकचोटि चाहिँ उहाँले आफूसँग राख्नुपर्छ अर्कोचोटि चाहिँ सन्डे क्लासमा पठाउनु पर्छ उहाँले अनि त्यसो गर्दै जाँदा ऊ दुई तिन त्यो अहिलेसम्म थाहा छैन त्यो दिदीलाई नि अहिले भेटिँदैन कि भक्तपुर कि कता भन्नुहुन्थ्यो भन्न चाहिँ अनि मैले बाबुलाई अस्तितिर सोधेको पनि थाहा छैन म सानै थिएँ कता हो कता ओह्रालो ओह्रालो गएको थियो भनेर भन्थ्यो अनि उहाँ दिदीले अनि अर्को शनिबार जाँदाखेरि लिएर जानुभएछ र माथि राखिदिनुभएछ अनि त्यति बेर ऊ गयो तिन चार महिना जति गएछ मलाई पनि बच्चा हरायो भन्ने डर नहुने हो नि त दिदी लयो भनेर म छोडिदिन्थे
1: तपाईँ जानुहुँदैन थियो तपाईँलाई सजिलो भयो काममा जाँदा बच्चालाई हेरिदिनु
0: धेरै सजिलो अनि म चाहिँ त्यसो गरेर अनि म काममा जान्थेँ अनि ऊ घर आउँथे अनि उक्कै खुसी हुने क्या त्यो दिन त्यो एकदम खुसी हुने अनि किन खानु पारो होला भन्ठान्थे कि म चाहिँ अनि त्यसो भन्ठान्थे अनि त्यसो गर्दै गर्दै जाँदाखेरि झनै तिन चार महिना गयो ऊ तिन चार महिना पाँच छ महिना जस्तो गयो गएपछि त्यहाँबाट फेरि म अर्को ठाउँ सर्नु पर्ने भयो अनि अर्को ठाउँ सरे त्यहाँ चाहिँ पानीहरू चुहिएर के भएर चाहिँ त्यहाँबाट अर्को ठाउँ सरे अर्को ठाउँ सर्दाखेरि चाहिँ त्यहाँनेरि गएर चाहिँ अब आमा छोरा त हो अनि मैले घरको काम गरेर आउँथेँ अनि बाबुलाई पनि सँगसँगै स्कुलबाट लैजान्थे अनि एउटा बारदै जस्थ्यो पुरानो घरमा बस्थ्यौँ अनि त्यहाँ बसेर अनि यस्तो अब हुन्छ नि बेलुका हेर्दा जताततै हेर्न मन लाग्ने अनि हेरे हेर्दाखेरि चाहिँ त्यो एउटा घरमा चाहिँ यस्तो लट्ठी राखेर राखेर घर बनाएर छ त्यो बेलामा त लट्ठी मलाई त अनि मैले भने सङ्गम मेरो छोराको नाम चाहिँ सङ्गम अनि सङ्गम सङ्गम यहाँ आइज न किन मम्मी भने अनि किन सबै घर चाहिँ यत्रो सर्प के बना हुन्थ्यो कोही कोही घरमा रुख बना हुन्थ्यो यो घरमा चाहिँ लट्ठी राखेको होइन दुईटा लट्ठी कस्तो कस्तो मान्छेको सोच भने मैले अनि होइन नि मम्मी त्यो त होइन त्यो चाहिँ त्यो क्रिस्चियनहरूको चाहिँ चिन्ह हो उहाँ चाहिँ हाम्रो पाप चाहिँ बोकेर अनि त्यहाँनिर चाहिँ कुरुसमा जानुभएको रे भनेर हामीलाई त्यो सन्डे क्लासमा भनेको थियो भनेर भरे अनि त्यहाँ म जस्तै भएँ म चाहिँ त्यो सातदेखि के मेरो शरीरै केही छैन यस्तो उदाङ नै भयो म के मैले त्यति बेर चाहिँ त्यति बेरसम्म मलाई धेरै दुःख थियो अनि हामीले त्यो दिमागै नहुल्ने क्या जे भने नि मान्छेले जे भने पनि के हो त्यो उसलाई सोध्दा नसोध्ने उसलाई रिस्पोन्ड नगर्ने झगडा नगर्ने चुप लागेर एकदमै चुप लागेर नि जसरी म अब जे भने पनि कुट्न आए पनि म चुप लाग्ने क्या त्यति बेर अनि त्यहाँबाट अनि त्यसो भन्ने बेलामा त म त सार्लाङ सुर्लुङ एउटा किन नै त्यो खोलै खुस्किएर गएको छ त क्या त्यस्तो अनि त्यस्तो भयो अनि त्यसो भएपछि के भन्छ त्यस्तो लट्ठीमा झुन्डिन्छ मान्छे भने मैले अनि ल फिल्म हेर्न फिल्ममा त देखाएको टिभीमा त्यहाँनेरि अनि तपाईँलाई के थाहा त्यस्तो भनेर भने भनेर भनेपछि अनि म चाहिँ त्यो दिन चाहिँ यतिकै भयो त्यस्तो पनि हुँदो रहेछ भनेर भने तर बिहान बिहान चाहिँ त्यहाँनेरि त्यो घरमा चाहिँ भजन बिहान बिहान भन्दा हप्ताको एकछिन चाहिँ भजन गाएर चाहिँ मादल बजाउँथ्यो सङ्गति रहेछ नि अहिले चाहिँ अनि त्यहाँबाट अनि बजाउँथे अनि मनि के होला बिहान बिहान सुत्नै नपाउने अरे के गरे होला भन्थे अनि एक दिन चाहिँ मलाई तल ओर्ले सोध्नु मन लाग्यो अनि त्यस्तो कुरा त भइरहेको थियो अनि सोधेपछि चाहिँ यहाँ चाहिँ चर्च हो भनेर भन्ने कुरा चर्चमा जाने मान्छेहरू भने अनि त्यहाँबाट त मलाई कस्तो त्यहाँबाट चाहिँ अनि फुलझुली भयो कि त्यो बाबुले त्यसो भनेपछि त्यही दिनको दिउँसो हो कि कति बेर म चाहिँ भोलिपल्टको दिउँसो होला अनि ओर्लेर अनि म चाहिँ त्यहाँ सोद्धाखेरि चाहिँ अनि यो त चर्च हो प्रार्थना गर्न आउँछन् क्रिस्चियनहरू भनेर भन्थ्यो अनि त्यहाँबाट त कस्तो मलाई नि कस्तो जानु मन लाग्यो मलाई चाहिँ कस्तो हुन्छ होला अब फेरि अनि आफै जान पनि डर लाग्यो कि आफै जान गाउँमा चाहिँ एउटा हुन्छ नि त्यो नारायण पूजा लाउने ठाउँमा त नबोलाइ गयो भने हेर यिनीहरू त यस्तो हुन्छ नि खानामा बार भन्ने जस्तो जस्तो होइन त्यस्तो भन्थ्यो नि पहिला पहिला त्यस्तै भन्थ्यो अनि त्यहाँबाट एउटा सराती भाषामा नबोलाएर मान्छे जानु मिल्दैन थियो नि त अनि मलाई चाहिँ त्यस्तै होला जस्तो लाग्यो क्या. त्यस्तोमा त त्यस्तो हुन्छ, यहाँ त झन् काठमाडौँमा त्यहाँ माथि नि किचनहरू रे जान मिल्दैन होला भनेर मलाई कली लग्दैला, मलाई कली लग्दैला भनेर म दिनकै भन्थे, दिनकै त्यस्तो भने अनि म चाहिँ जानै नसक्ने. अनि त्यसो भन्दा भन्दा मलाई चाहिँ त्यो के हुन्छ नि सपनाहरू नि के आउन थाल्यो क्या. अनि ओहो म चाहिँ जान्छु भनेर अनि बन्दा बसे, मलाई कसले बोलायो भने त्यहाँ जानै नसक्ने, सोध्नै नसक्ने. अनि एउटा दिदी फेरि त्यही म बसेको मुनिहरू चाहिँ सर्नु भएछ एउटा दिदी चाहिँ. अनि त्यहाँबाट चाहिँ एक दिन अनि म कता काममा जान झरिरहेको थिएँ, उहाँ चाहिँ हिँड्नु भएको छ, टाढो जानु लाग्नु भयो भनेर भनेको त चर्च जानु लाग्यो भने ए तपाईँहरू चर्च जानुहुन्छ, मलाई लुइ जानु, मलाई कस्तो जानु लाग्यो, कस्तो हुन्छ चर्च, यहाँ त सङ्गत गर्दा. अनि त्यो हाम्रै त हो नि भयो भने अनि हामी मलाई बोलाउनुहोस् न त भनेर भने, अर्को हप्ता ठिक पर्नु न भनेर भने ठिक परेर बसी ऊ त बोलाउनै आएन, बोलाउनै आएन. आफूलाई त कस्तो भयो, छटपट्टि भयो. अनि त्यहाँ पछि गएर तपाईँले किन बोलाउनु आयो भने त मैले त बिर्सिछु नि बहिनी भने फेरि. अनि त्यहाँबाट अब फेरि अब चाहिँ सङ्गति, यहाँ सङ्गति भयो, सङ्गति नै होइन, यहाँ गीत गाउने बेलामा लैजानु है भनेर भने मैले चाहिँ. अनि हुन्छ भनेर भने फेरि बोलान, फेरि ऊ त भुसुक्क सुति छु फेरि. अनि अर्को पल्ट चाहिँ अनि म आफै घर बोलाएँ, अनि म छोराले दिदीलाई कुरा गर्दै म आफै घर बोलाएँ. अनि दिदी दिदी आज त्यहाँनिर गीत भन्नु थालिसक्यो जाने होइन भने ए हो र बहिनी मैले त आज नि बिर्सिएर हालु लु जाउँ भनेर भने. अनि गयो है, म त कस्तो डराइ डराइ लाज लागेर नबोलाइकन आएको छु, यो दिदीले त मैले जाउँ भनेर कर लाएर पो ल्या होला, उनीहरूले बोलाएकै छैन भन्छु. अनि भन्दाखेरि त्यो सबैजना अनि उभिएर आँखा चिम्मा गरेर चाहिँ अब भजनहरू गाउँदो रहेछ. अनि मलाई त्यस्तै गर्नु भन्यो, अनि म चाहिँ त्यहाँ त्यसो गरेर बस्दा त है आँखा चिम्मा गरेर त लु म मेरो अगाडि त ठुलो न ठुलो हार भने आँखा चिम्मा गरेर त वाकोक लाग्ने, मलाई त वाकोक लाग्ने, लड्यो लड्यो हुने. अनि म त आँखा खोली सबैजना आँखा चिम्लेर त फेरि हेऱ्यो, केही पनि छैन होइन, के देखेँ होला मैले चाहिँ, यो के चाहिँ होला भनेर त्यस्तो लाग्यो. अनि त्यस्तो लागेपछि चाहिँ अनि मलाई झन् त्यस्तो सकेर आएपछि अनि त्यहाँ दिदीहरूले भन्नुभयो तपाईँ तिमी नयाँ हो भन्नुभयो हो भनेर भने अनि रन गर्छौ भने म त रन भनेको त बोक्नु पर्ने होला के हो कि अब एउटा चाहिँ गाउँमा औँसी पूर्णिमा लाग्ने रन भन्थ्यो न त्यस्तो अन्धकार हुने हो कि के होला, मैले त के हो के हो, म त आदत नगर्थ्यो भने अर्को हप्ता गर्छु म त गर्दिनँ, म त यो ग्रहण भनेपछि के हो न कालो निलो हो न बोक्नु पर्ने हो के हो न मलाई छोपेर राख्ने हो के भनेर त्यति भनेर अनि म चाहिँ अनि आएँ अनि गरिनँ. अनि म चाहिँ त्यो बेलामा चाहिँ अनि मलाई बेलुका चाहिँ अनि त्यो बेलामा चाहिँ त्यो म चाहिँ मर्नलाई यस्तो फन हान्न जाँदो रहेछ रे निन्द्रामा, निदाको जस्तो बेलामा, निदाको जस्तो बेलामा अनि त्यस्तो बेलामा अनि त्यहाँबाट चाहिँ मलाई चाहिँ त्यो हुन्छ नि बुढबुढ मान्छे यति लामो लामो कपाल भए सेतो सेतो ठ्याप्प समाउनु भयो. अनि त्यहाँबाट किन मलाई चाहिँ यस्तरी समाएको चिन्नु न जान्नु भनेर गाली गरेँ क्या मैले हकारी. अनि त्यहाँ तेरो बेला भएको छैन भन्नुभयो त्यो बुढो मान्छेले. अनि त्यसो भन्नुभएपछि अनि तपाईँलाई के थाहा मेरो बारेमा भने क्या मैले भनेपछि यतै कविको पानी सेतो दिनुभयो एउटा अनि दिनुभयो. अनि त्यहाँबाट यो के हो भने यस्तो हेरेर सादा छ क्या, यो त सादा छ अनि मलाई त केही आउँदैन त्यहाँ माथि यो के को लागि भनेको त तिमी मेरो पछि आऊ न अनि तिमीले बुझ्छौ भनेर जानुभयो के. अनि जानुभएपछि ल अनि मैले चाहिँ त्यसो भनेपछि के हो भयो फेरि. अनि त्यसो भन्दै जाँदा मलाई फेरि चर्च जानु मन लाग्यो, फेरि चर्च भन्ने चाहिँ कस्तो त्यहाँ अर्कोपल्ट जा अझ त्यो पालि चाहिँ म गएँ. अनि अर्कोपल्ट चाहिँ त्यो अर्को मङ्गलबार हुन्थ्यो, मङ्गलबार चाहिँ त्यहीँ गएँ, शनिबार चर्च चाहिँ जाउँ भने होइन फेरि कसैले त्यो ग्रहण नगर्दै
1: बोलाउनु पर्छ होला भन्ने,
0: शनिबार जाउँ हाम्रो चर्च त्यहाँ छ भने होइन कि. अनि त्यहाँ त्यही ग्रहण गर मात्रै भनेको थियो, ग्रहण भनेको बोक्नै नसक्ने हो कि के भनेर. अनि मलाई त्यस्तो लागेको थियो, त्यो बेलुका आएर चाहिँ त्यस्तो भन्नुभयो. त्यसो भनेपछि चाहिँ अर्को हप्ता गएर सोध्छु भने जसला. अनि त्यहाँ गएपछि अनि प्रार्थनामा बसेँ, अनि बसेपछि त्यस्तै मलाई त रिङहरू लाग्ने वाक्कु गाउने के हुने के अघि भर्खर सर्दै थिएँ, यहाँ भित्र झन् के हुँदो रहेछ कस्तो लाग्ने. अनि त्यसो भन्दा भन्दै अनि फेरि अनि त्यहाँ बसिसक्यो. अनि सकेपछि आज त ग्रहण गर्नुहुन्छ भनेर भने, अनि ग्रहण भनेर बोक्नै नसक्ने होला कि अँधेर हुन्छ कि के हुन्छ कसो गर्नुपर्छ, गर्न त गर्छु नै भनेर आएको म गर्छु त्यो हप्ताभरि गर्छु, त्यो हप्ताभरि चाहिँ म ग्रहण गर्छु जसरी भए पनि म ग्रहण गर्छु भने त. तर फेरि एक मन चाहिँ डर लागिरहेको न के हो भनेर. अनि फेरि कस्तो हुन्छ, केही होइन हामी सिकाउँछौँ तिमी आहा चिम्म गर अनि हामीले जे जे भन्छौ त्यही भन भनेर भन्नुभयो। त्यति त सजिलै छ नि भनेर अनि त्यो दिन ग्रहण गरे। ग्रहण गरेपछि चाहिँ अनि मलाई चर्च जान उत्कै मन लाग्यो, उका चाहिँ मन लाग्यो, तर फेर्ने लुगा नि छैन फेरि है। अरू त कति राम्रो राम्रो भएर हिँड्छन् अनि म चाहिँ फेर्ने लुगा नि छैन अनि है कस्तो होला भनेर भन्थे। त्यो भन्थे अनि मलाई पहिल्यैदेखि चाहिँ त्यो यो टिकाहरू नलाउने मान्छेहरू एकदम मनपर्थ्यो के, केटी मान्छेहरू पनि बुढी मान्छेहरू पनि एकदमै मनपर्ने। त्यो बेलामा त्यो स्कुलले बुढाहरू पनि कस्तो मनपर्ने के अनि त्यस्तो लाग्ने। अनि मलाई एकदम चर्च जानु मन लाग्यो, मैले जानु पाए हुन्थ्यो। अनि त्यति बेर चाहिँ धन्यवाद हालेलुया यस्तै मात्रै सिकाउनु भयो होइन, आफै सिक्नुहुन्छ पछि पछि आउँदै गएर भन्नुभयो। अनि म त त्यही मात्रै भनिने, त्यही मात्रै भनिने, मुह मात्रै अरू केही नआउने होइन, शुद्ध उठ्दा त्यही मात्रै हुने। अनि म चाहिँ एकदिन अनि त्यो बिहिबार थियो, शुक्रबार शनिबार, बिहिबारको बेलुका सुतेको त म त फेरि मलाई त हाम्रो बुवा आएर यत्रो भाटाले लहर्दै लहर्दै लहर्दै लानुभयो, खेतको फाटे फाट भाग्दा भाग्दा भाग्दा गरी। अनि जाँदाखेरि त अहिले हाम्रो जुन ग्यान्सरको चर्च छ उता पूर्वपट्टिको ढोकाबाट सट्टी छिरे के, अनि एक लाइन चाहिँ आयो मान्छे मात्रै, अर्को लाइन चाहिँ केटो मान्छे मात्रै बसेर छ। म चाहिँ बिचमा गएर बसेँ अनि अनि त्यहाँबाट अब त मलाई बुवाहरूले कसैले पनि देख्दैन, अब म चाहिँ कस्तो ठाउँ आइपुग्छु अनि सबैजनालाई हेरी हेरेपछि अनि त्यसो भएपछि बिम्झिहालेँ होइन। अनि पछि म चाहिँ भोलि चाहिँ कस्तो रजा ठाउँ म चाहिँ जान्छु भनेर अनि एउटा दिदीलाई यता माबोद आएर भेटेँ अनि मलाई लैजानु है जसरी भयो नि भने ल ल भन्थ्यो। फेरि त्यो अर्को दिदीले अगाडि बिर्सेको थियो त्यसले बिर्सिन्छ है फेरि
1: पछि आउनुभयो।
0: त्यही हो त्यो त्यहाँ चाहिँ डन चाहिँ सङ्गतिमा गरियो, अहिले गरिरहने सङ्गतिमा।
1: ए हजुर, त्यो पनि ज्ञानेश्वरकै सङ्गति
0: सङ्गति त्यही कुरो छ। अनि त्यहाँबाट अनि पछि चाहिँ अनि त्यो दिदीलाई फेरि शनिबार म आफै कुर्न गएँ अर्को दिदीलाई चाहिँ अनि कुर्न गएँ अनि गएँ चर्च गएँ। जाँदाखेरि त आफू त दुलो न दुलो होइन, फोहोर न फोहोर, अरू त कति राम्रो त्यो दिनमा सोचेको मान्छे चाहिँ त्यहाँ रहेछ क्या त्यो दिदी बहिनीहरू चाहिँ। अनि फेरि त्यो बुबाले लहर्दै लगेको नि त्यही ठाउँ रहेछ फेरि, अनि त्यो मान्छेहरू पनि त्यसै गरेर बसेर त्यो चर्चको त्यो अहिले पो कुलपिट भन्छ त्यो बेलामा त के हो के हो त्यो पनि त्यही रहेछ। अनि त्यहाँबाट चाहिँ ओहो म आउनु पर्छ यहीँ रहेछ भन्था नि अनि त्यो दिदी बहिनीहरू देखेर अनि मैले त्यसरी विश्वास गर्दै गएँ।
1: विश्वास गर्दै ग्रहण गर्दै अगाडि बढ्नुभयो। जस्तो तपाईँले अघि हामीले सुरुवातदेखि कुराकानी गऱ्यौँ, जस्तो तपाईँको एउटा जीवन थियो जुन नसोचेको कुरा, काठमाडौँलाई झिलिमिली देख्नु भएको थियो, राम्रो देख्नु भएको थियो, आउनुभयो, आउने क्रममा तपाईँको जीवनमा एउटा मोड, जीवनले एउटा मोड लियो होइन, नसोचेको घटना घट्यो। त्यो घटना घटिसके पछाडि जुन दिन प्रतिदिन कुटाई पिटाई बिना अर्थमा होइन, बिना कुनै कारणवश खाँदै गर्दा र उहाँसँग छुटिसके पछाडिको त्यो सङ्घर्षमा तपाईँलाई चाहिँ आफ्नो जीवन यसो हेर्दै गर्दा त्यो लाइफ चाहिँ ठिक थियो जस्तो लाग्यो, अन्त पछि सङ्घर्षमा चाहिँ एकदमै गाह्रो भएर तपाईँले होइन त्यही नै ठिक थियो, त्यही नै बस्नु पर्थ्यो जस्तो लाग्यो, होइन मैले हिम्मत गरेर यहाँ आएँ, मैले एकदम ठिक गरेँ भन्ने जस्तो लाग्यो।
0: मलाई चाहिँ कस्तो लाग्छ भने कि अहिले चाहिँ त्यो त्यो दिनहरू मलाई सम्झिनु मन लाग्दैन। अहिले तपाईँसँग कुरा गर्दा पनि अलिअलि त्यो रमाइलो रमाइलो मात्रै कुरा भने होइन, दुःखको कुराहरू त म भन्न सक्दिनँ होला, त्यति धेरै मैले दुःख काटिसकेँ त्यो त्यो भित्र त मैले त त्यो हुन्छ नि मान्छेले चाहिँ नर्गमा चाहिँ यस्तो ताडना पाउँछ भन्छन् नि होइन, त्यो त मैले त्यो बेलामा पाइसकेँ क्या, त्यति मैले यता कति त्यो मैले जति त कसैले पाएको छैन होला। मैले त्यो उज्यालो नि भोलि बिहान देख्न पाउँछु पाउँदिन जस्तो लाग्थ्यो, कहिले उज्यालो नभइदियोस् रातभरि म बाहिर देख्न पर्दैन भन्ने जस्तो लाग्थ्यो। त्यस्तो दिनहरू त मैले धेरै काटेर अनि अघि बढ्दै जाँदा त्यो दिनभन्दा त अहिले मैले त धेरै स्टोर गर्ने।
1: तपाईँको जुन जीवन थियो त्यसलाई तपाईँले नसम्झिकन अगाडि बढ्दै जाँदा त्यो लाइफ चाहिँ तपाईँलाई तपाईँले आफैले सोच्दै गर्दाखेरि चाहिँ अझै राम्रो हुँदै गयो नि त होइन, जुन नरकबाट निस्किएर र स्वर्गमा गएको जस्तो
0: त्यो त्यो हेरी त म त स्वर्ग नै स्वर्ग नै, त्यो बेलामा त न त म कोहीसँग आउने बोल्थिनँ, त्यो बेलामा चाहिँ म अहिले नि सम्झिन सक्दिनँ के आफूलाई कस्तो लाग्छ। अनि त्यो कहिलेकाहीँ म दिदीबहिनीहरूसँग कुरा गर्छु अनि कति त्यो दिदीबहिनीहरू चाहिँ आँसु झार्नुहुन्छ, तर म चाहिँ त्यो कुराहरू त्यति लिन्न लिन्न पनि, अनि कति कुराहरू चाहिँ मैले त्यो बिर्सि पठाइ पनि सकेँ क्या। त्यस्तो
1: जस्तो तपाईँको जीवनमा तपाईँको छोरा पहिला चर्च जानुभयो, त्यस्तै त्यस्तै तपाईँहरूले चाहेर देखेर सोचेर भन्दा पनि नसोचिकन नै प्रभुले त्यसरी डोराउनु भयो, छोरा पाँच छ महिना चर्च जानुभयो, त्यो टाइममा छोरालाई कसैले हेरिदिएको भए तपाईँले त्यसलाई सकारात्मकै लिनुभयो, अनि पछि फेरि तपाईँ गएको ठाउँ पनि फेरि तपाईँ नजिकै सङ्गति भेटाउनु भयो, त्यसरी फेरि तपाईँ मण्डली पुग्नुभयो, सङ्गतिमा पुग्नुभयो, के लाग्छ तपाईँलाई त्यसमा कसको उद्देश्य थियो जस्तो लाग्छ? तपाईँले खोज्दै गएर पाउनु भएको जस्तो लाग्छ कि अथवा परमेश्वर तपाईँलाई खोज्नु भएको रहेछ, चुन्नु भएको रहेछ, के जस्तो लाग्छ हजुरलाई?
0: मैले खोजेको भए त त्यो अगाडिको दुःखै कारण थिइनँ होला होइन, परमेश्वरले नै खोज्नु भएको हो क्या मलाई चाहिँ, अनि परमेश्वरले नै खोज्नु भएको हो। म त्यो दिनमा त्यसरी जाँदै जाँदै गर्दाखेरि पनि परमेश्वरले भजन सङ्ग्रह 30 पढ भन्नुभयो क्या राति, त्यो बेलामा म पढ्थिनँ। अनि त्यो चाहिँ के होला भन्दा चाहिँ तेरो चाहिँ मृत्युको मुखबाट फर्का ल्याएको छु, चिहानबाट फर्का छु, तेरो त्यो भाँग्राको होइन वस्त्र फुकाएर तँलाई धार्मिक पहिरहेको छु भनेर भन्दा त त्यो वचनहरू पढेर त मलाई कस्तो हुन्थ्यो क्या। अनि पछि चाहिँ परमेश्वरकै इच्छा हो, मैले चाहिँ केही पनि अहिले पनि सक्दैन होइन।
1: जस्तो मन्दिर जाँदै गर्दा त्यो टाइममा अहिलेको जस्तो सजिलो पनि छैन नि त होइन, माइतीले के भन्ला, परिवारले के भन्ला, अथवा कसैले के भन्ला मलाई, यस्तै पनि मैले दुःख पाइरहेको छु। मन्दिरमा गयो भने कसैले मलाई नराम्रो मान्छ कि भन्ने भयो कि होइन, म मेरो लाइफ यसै नै आफैले सङ्घर्ष गरिरहेको छु, म जहाँ गए पनि एउटा राम्रो ठाउँमा आएको छु भन्ने हिसाबले निर्णय लिनुभयो कि कस्तो प्रकार?
0: मैले चाहिँ म आफै निर्णय लिएँ होइन, हिजो म मरेको भए पनि त कसैले केही गर्ने थिएन, मैले चाहिँ त्यो मरेकै जीवन काटेर फेरि नयाँ जीवन पाइछु भने अब चाहिँ म आफै अरूको लागि होइन, म आफ्नो लागि चाहिँ म जिउँछु। मैले हिजो माइतीले नत्यागिन, म आफैले माइती त्यागेँ होइन, आफन्त सबै त्यागेँ भने अब जुन भनेर आएको त्यहाँबाट नि त्यति तल पुग्न पर्यो भने चाहिँ अब चाहिँ म जति छ जीवन म चाहिँ परमेश्वरलाई दिन्छु र म परमेश्वरलाई नै उ गर्छु भनेर चाहिँ म त्यसरी नै अघि बढी भनौँ परमेश्वरमा।
1: जस्तो तपाईँ कहिल्यै माइतीमा फर्केर जाने अथवा उहाँहरूसँग सम्बन्ध राख्ने अथवा यस्तो दुःख पाएँ अब त्यहीँ गएर बस्छु भन्छु भन्ने भयो कि होइन, मैले अब त्यो बाटो बिराइ नै हालेँ, अब म आफै नै हिँड्ने सङ्घर्ष गर्छु, के भयो तपाईँलाई त्यसमा?
0: मलाई चाहिँ त्यो कति अब त्यो सम्झनाहरू त आउँछ नि होइन, तर मैले चाहिँ मैले जाने मन चाहिँ लागे पनि गरिनँ, किनभने मैले आफैले चाहिँ नराम्रो गरेँ नि त, म आफैले नराम्रो गरेँ भनेर अनि मलाई जानु मन लागेन। पछि बहिनीहरू खोज्दै
1: अहिले तपाईँहरू सम्बन्धमा हुनुहुन्छ होला, जस भेटघाट आउने जाने आवाज जावत नै छ होला, बुवा मम्मीलाई पछि भेट्नुभयो तपाईँ?
0: बुवालाई चाहिँ अहिलेसम्म मैले भेटेको छैन।
1: ए हजुर,
0: बुवा चाहिँ अहिलेसम्म हुनुहुन्छ, बुवा मम्मी नै हुनुहुन्छ।
1: माइती जानु भएको छैन?
0: बुवा नहुँदाखेरि जान्छ।
1: ए हजुर,
0: अनि बुवा चाहिँ बोल्नुहुन्न, अनि त्यही माथि मैले अब गल्ती गरिन्छु, बुवालाई यस्तै चित्त बुझ्छ भने ठिकै छ, अब परमेश्वरको इच्छा हुन्छ भने म एक दिन बुवासँग बोल्छु भन्छु,
1: प्रार्थना गर्नुहुन्छ आफ्नो बुवाको लागि। र छोरालाई त्यसरी नै हुर्काउनु भयो, अहिले छोरा कति वर्षको हुनुभयो?
0: अहिले 18 वर्ष,
1: 18 वर्ष पढाउँदै हुनुहुन्छ?
0: पढाउँदैछु अहिले 11 पास भएर 12मा।
1: अहिले फर्केर हेर्दा के लाग्छ तपाईँलाई, तपाईँको जीवन यसो फर्केर हेर्दा एकदमै अब दुःखबाट भएर पनि मैले प्रभुलाई चिन्न पाएँ भन्ने लाग्छ कि होइन, के लाग्छ तपाईँलाई?
0: मलाई त्यस्तै लाग्छ, म हिजोसँग त्यो दिदीहरूसँग कुरा गर्दै थिएँ, अनि त्यति बेला त म धेरै वर्ष पनि थिइनँ नि त, र पनि मलाई चाहिँ परमेश्वरको हुन्छु भनेपछि परमेश्वरकै म हुन्छु भन्ने जस्तो लाग्थ्यो। अनि त्यो दिन मैले फर्केर हेर्दा त अहिले आउँदा त मलाई यही जीवन ठिक छ नि, अनि योभन्दा नि अझै असल पाउँछु भने म किन त्यो हिजोकोमा फर्किनु, अब किन फेरि संसारमा ऊ गर्नु भनेर मलाई चाहिँ अझै अघि बढ्न चाहिँ मन लाग्छ कि परमेश्वरमा।
1: जस्तो तपाईँ नेम ज्ञानेश्वर चर्चमा सहमति गरिरहनु भएको छ, अब त्यहाँ तपाईँ विभिन्न किसिमको आफूलाई पनि अलिकति पीडामा हुनुभएको, एक्लै पनि हुनुभएको, त्यो कारणले गर्दा चर्चमा जाँदा कस्तो होला के होला भन्ने पनि भयो तपाईँले भनिरहन्छ, तपाईँले सपनामा पनि धेरै थुप्रै कुराहरू देख्नुभयो त्यसरी जानुभयो, तपाईँले सोचेको जस्तो अथवा भनौँ तपाईँ मन्त्रीभित्र गइसके पछाडि म चाहिँ अब प्रभुलाई नै पछाउनु पर्छ अथवा म यसैमा लाग्छु अब म दायाँ बायाँ लाग्दिनँ भन्ने चाहिँ के कुराले चाहिँ तपाईँलाई त्यस्तो बनायो कि म अब मन्त्रीमै लाग्नुपर्छ अथवा भनौँ म प्रभुलाई नै पछाउँदा चाहिँ मलाई ठिक हुन्छ अथवा म यसैमा लाग्छु भन्ने चाहिँ के कुराले तपाईँलाई त्यो आकर्षण गर्यो अथवा भनौँ त्यो मन चाहिँ कसरी आयो?
0: यस्तो लाग्छ कि हामी चाहिँ असन इन्द्रचोकमा बसेको मान्छे होइन,
1: पछि गएर असनमा बस्नु
0: त्यही हो, पहिल्यैदेखि त्यहीँ बसेको, अनि त्यहीँ बसेको, अनि हुन त अब मान्छेहरू हुन्छ नि केटी मान्छेहरू एक्लै हुँदाखेरि कस्तो कस्तो हालतले हिँडे देख्ने क्या मैले, अनि कस्तो कस्तो भएर हिँडे देख्छु, अनि कोही मातेर सुतिरहेछु, कोही के भएर हिँडे, अनि मलाई चाहिँ यो यस्तो कुराबाट जोगाउने मलाई चाहिँ को होला जस्तो लाग्थ्यो, मैले परमेश्वर नचिन्दा नि म चाहिँ कसको अधीनमा बस्ने होला, तर अधीन मान्छे हो कस्तो कुटाइपिटाइ खानुपर्छ, तर मलाई सजिलो र अब राम्रोसँग म सुध्रिने म जस्तोको तस्तो बस्न चाहिँ मलाई चाहिँ कसले गर्छ होला त्यस्तो खोज्ने क्या मैले पहिला पहिलादेखि नै अनि खोती अनि त्यहाँबाट चाहिँ त्यहाँ रहेछ क्या, त्यहाँ जाँदा चाहिँ परमेश्वरमा चाहिँ यस्तो यस्तो हो, यस्तो रिनु हुँदैन, यस्तो खानु हुँदैन, यस्तो गर्नु हुँदैन भनेर भन्ने पाउँछ नि, पाएँ नि त मैले त्यो पाएपछि अनि त्यो बाइबल पढ्दाखेरि त्यहाँनिर रहेछ क्या कति कुरा. अनि मलाई चाहिँ मैले चाहिँ अनि त्यो म चाहिँ यहीँ लाग्छु, म चाहिँ बिग्रिनबाट जोगिन्छु त्यस्तो लाग्थ्यो मलाई. भोलि मैले त्यो दुःख पाउँदाखेरि म भड्किन्छु कि भड्किन्छु भने, अनि त्यो बेलामा चाहिँ बिग्रिन्छु भन्ने हुन्थ्यो भने अहिले पो भड्किन्छु भन्ने शब्द आउँथ्यो. त्यो बेलामा त म धेरै लाटी थिएँ अनि कति मान्छेहरू त्यहाँनिर देख्दाखेरि होइन कस्तो कस्तो देख्थेँ क्या मैले. अनि दुःख पाएको मान्छेहरूले कस्तो त्यो हुन्छ नि छाक टार्न कस्तो कस्तो गरेर, अनि त्यस्तो कुराहरू मैले देख्थेँ. म टाढाबाट लाटी भयो भने म हेरिरहन्थेँ, बुझ्थेँ नि कति कुराहरू. अनि मलाई चाहिँ त्यस्तो हुनबाट मलाई कसले जोगाउँछ भन्दा मैले बाइबल पढ्दा चाहिँ त्यहाँ रहेछ. अनि रहेपछि मलाई चाहिँ यही हो, म ठिक ठाउँमा रहन चाहिँ यही पढ्नुपर्छ र म यही बाटोमा ठिक छु भनेर भन्थेँ क्या मैले.
1: अनि त्यहाँनिर तपाईँले अब प्रार्थना गरिदिने व्यक्ति पाउनुभयो होइन, एउटा प्रार्थना गर्ने कोसँग पुकारा गर्ने भन्ने कुरा पनि पाउनुभयो नि त होइन. त्यसरी अगाडि बढ्दै गर्दाखेरि जस्तो तपाईँलाई कहिले लाग्यो म यदि केटी मान्छे नभएको भएर केटा मान्छे भएको भए त मलाई परिवारले पनि स्वीकार थियो, मैले यस्तो खालको दुःख पनि पाउनु पर्दैन थियो, एउटा बच्चाको बाउलाई त त्यति फिक्री भएन नि त होइन, तर म एउटा आमा भएको कारणले गर्दा मैले मेरो बच्चालाई पनि त आफैले लिएर हिँड्नु पर्यो, हुर्काउनु पर्यो, त्यो खालको वितृष्णा टाइपको कि एउटा केटी मान्छे म किन भयो होला भन्ने कहिले लाग्यो.
0: त्यति त्योभन्दा पहिला त के लाग्थ्यो जब मैले परमेश्वर पाएपछि त्यस्तोतिर त्यस्तो नराम्रोतिर आफूलाई त्यो ऊ गर्नेतिर चाहिँ लागेन क्या. म चाहिँ अब ठिकै छ होइन, बाबु छ, मलाई परमेश्वरले दिएको आशिष यही हो भनेर त्यस्तो म त्यो अलि अरू कुरा चाहिँ खोज्थेँ क्या, खोज्दै अनि त्यस्तो गर्दै म परमेश्वर चाहिँ.
1: अब थुप्रै आमा दिदी बहिनीहरू हुनुहुन्छ नि त होइन, जस्तो तपाईँको सङ्घर्ष सजिलो सङ्घर्ष छैन, एकदमै परिवार टाढा भएर एउटा भर्खरको एउटा केटी मान्छेले सानो आफै बच्चा त्यही माथि अर्को बच्चा छ आफूसँग होइन, त्यो बच्चालाई हुर्काउँदै अगाडि बढ्दै प्रभुले त्यसरी बाटो देखाउँदै डोराउँदै जानुभयो तपाईँलाई. थुप्रै आमा दिदी बहिनीहरूले भन्नुहुन्छ अब सुनिरहनु भएको हेरिरहनु भएकोहरूलाई लाग्न सक्छ अब कसैले सपोर्ट नगर्दाखेरि चाहिँ किन बाँचिरहने होइन, समाजले यो भन्छ त्यो भन्छ, बरु मृत्यु नै ठिक छ, बरु होइन बच्चै त्यागदिन्छु, बरु म एक्लै गरिदिन्छु भन्ने पनि हुन्छ नि. त त्यस्तो आमा दिदी बहिनीहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ
0: उनीहरूलाई? त्यस्तो अरूले ऊ गरेकोमा चाहिँ त्यस्तोमा भर पर्नु भन्दा त आफै भर पर्नु राम्रो नि होइन. आजसम्म त मलाई अब मान्छेले पठाउने कोसँग हिँड्यो भन्छन् होइन भनेर हेर्छन्, अब कोही अब अलिकति लायो भने पनि अहिलेसम्म त त्यसो भन्छन् भने उनीहरूलाई हेऱ्यो भने त हामी चाहिँ जिउनै परेन होइन, उनीहरूको लागि जिउने होइन, हामी चाहिँ आफ्नै लागि हो. कति मान्छेहरूले जो कोहीले पनि छर छिमेकी सबैले कहीँ जानलायो भने कि यति निगरानी हुन्छ, हामी त एक्लो महिला भएर त झन् सब पहिले निगरानी राखेको हुन्छ, झन् मलाई चाहिँ सुरक्षित लाग्छ कि आफू नबिग्रिनु नडराउनु होइन, नबिग्रिएपछि डरै लाग्दैन, सबैले हेर्ने अब ए यो कहाँ गएछ भनेर उनीहरूले नराम्रो कुरा काटे पनि ओहो कोही न कोही त रहेछ नि भन्ने हुन्छ लाग्छ कि मलाई. त्यो बेलामा दुःख पाउँदा त कसैले यस्तो रहेछ भन्दैन थियो, अहिले सुख पाउँदा ए फलाना यस्तो के रहेछ भन्ने होइन. मैले यत्रो ज्याल अब भनौँ न मैले यो पहिला पसल गर्थेँ भने यो बाटो पसल उठाएपछि म घरै बस्थेँ त्यस्तो बेलामा त, अनि मान्छेहरूले अब यो दुई वर्ष काम नगरी खाँदा त कति मान्छेले हेर्ने होइन, लुगा लाउँदा नि अब मेरो त बहिनीहरू छ, बहिनीहरू दिँदा लाउँदा नि सिधै पाउँछौँ हेर्ने, अनि त्यसै खान पाइन्छ भने के को काम गर्नु त भन्ने होइन. अनि त्यहाँबाट कसैले त्यो भने नि अब कसैले कति नराम्रो कुराहरू भन्छ क्या, यति नराम्रो हुन्छ, कोहीले भन्छ एक पुरा बिस रुपियाँमा बिके भन्छन्, कोहीले एक पकेट चौसम्म बिके भन्छन्, कोहीले चाहिँ जहाँ गए त्यहाँ खानालाई अब यस्तो गरेर हिँड्छन् भनेर कस्तो नराम्रो कुरा भन्छन्, त्यो कुराहरूलाई लिने होइन कि, आफूलाई थाहा नि आफूले गरेको कुरा होइन. अनि अहिले चाहिँ मलाई त्यस्तो डर लाग्दैन र अनि एक्लो मान्छे भएर एक्लो छु म के गर्ने होला भनेर रुन नि पर्दैन, त्यो निराश हुन नि पर्दैन कि. परमेश्वरको छोराछोरीलाई चाहिँ धेरै नै हामी रुनु पर्यो नि, परमेश्वर छ, म कोहीसँग रुन्न अनि रुने कुरा पनि म कोहीसँग गर्दिनँ, जब परमेश्वरसँग हुन्छु त्यति बेरै म यस्तो उस्तो म परमेश्वरसँग भन्छु भने हामीले परमेश्वर पायौँ भने अरूसँग भनेर अनि अरूलाई हेरेर अरूले यस्तो हो भनेर दुःख मान्नु पर्दैन.
1: सबभन्दा
0: ठुलो परमेश्वर पाउनु हो.
1: जस्तो तपाईँले यसरी विश्वासको उसमा आउँदै गर्दाखेरि सजिलो त पक्कै पनि थिएन होला होइन, बाबुलाई पढाउनु पर्यो, आफू पनि अगाडि बढ्नु पर्यो, काठमाडौँको ठाउँमा भाडामा बस्नु पर्यो। कहिले आयो म अब अर्को किसिमको लाइफ अथवा भनौँ अरू कोही व्यक्तिसँग अर्को जीवन जोड्छु अथवा यो गर्छु, अब एक्लै गाह्रो हुँदो रहेछ भन्ने खालको कुरा सोच्नुभयो कहिले?
0: त्यस्तो मैले भन्दा त्यस्तो चाहिँ अरूले धेर सोच्ने के, अनि अरूले सोचेर भन्दाखेरि चाहिँ म आफैलाई अबै भन्छ लाग्ने के, म अब त्यो चाहिँ त्यो बाटो चाहिँ नहिँड्नु होला जस्तो लाग्ने।
1: एउटा बाटोले दुःख दिइसके पछाडि
0: त्यही त बच्चा सानो छ, त्यहाँ माथि मैले अब यस्तो ठाउँमा फेरि एकचोटि नराम्रोसँग बेजत भएँ भने, मेरो बाउलाई त मैले बाउ भन्न पाइनँ भने, अर्कोपल्ट फेरि बेजत हुँदा त म कस्तो हुन्छ होला, जसरी मलाई त्यो तल देख्ने के, म त एकदम तल देख्ने मासलाई, अनि जे हुनु भयो अब एकचोटि त भयो भयो, अर्कोचोटि म दोहोऱ्याउँदिनँ जस्तो नि लाग्थ्यो। कति मान्छेहरू आउने है, कति मान्छेहरू आउने उयो के भन् जस्तै हो कि, अनि आउने अरू अरूहरूलाई चाहिँ ए खोजिदिने ल्याउने होइन, अनि त्यस्तो गर्ने त्यस्तो मात्रै, अनि म चाहिँ यसो बोल्ने मात्रै हो त्यो व्यक्तिहरूसँग, अनि त्यो तिमीहरूलाई नै हो है, मलाई होइन, मेरो चाहिँ मेरो परमेश्वरै हुनुहुन्छ, मेरो परमेश्वरले नै, यदि मेरो भाग्यमा छ भने परमेश्वरले फेरि दिनुहुन्छ, त्यति बेला चाहिँ म स्वीकार्छु, अहिले तपाईँहरूले ल्याएको चाहिँ स्वीकार दिनु भन्थे कि म चाहिँ त्यस्तो।
1: त्यसरी तपाईँले आफ्नो बाबुलाई हेरेर अगाडि बढ्नुभयो। एकल महिलाहरू, अघि पनि मैले भने एकल स्त्रीहरू अथवा एक्लै एउटा स्त्रीको लागि तपाईँले देख्नु भएको एकदम ठुलो चुनौती चाहिँ के रहेछ जस्तो लाग्छ, झन् त्यही माथि यो सहरमा बजारमा आफ्नो कोही पनि हुँदैन होइन, कस्तो कस्तो समस्या रहेछ, समाजले कसरी हेर्दो रहेछ यसको महिलालाई?
0: धेर जस्तो चुनौती भने चाहिँ समाजै हो, वरपरको नै हो, को हो को हो, कुन गाउँको हो होइन, कुन गाउँको मान्छेहरूले पनि एकदम निगरानी राख्ने, आफन्त त झन् छँदैछ, अनि त्यहाँबाट धेरै चुनौती छ त्यही कुरामा चाहिँ, अनि आफूलाई चाहिँ आफूले नै आफूलाई थाहा हुने गरी जिउन सक्यो भने राम्रो जस्तो लाग्छ मलाई चाहिँ,
1: एकदमै राम्रो कुरा। र जस्तो अब निराश पनि हुनुभयो होला कतिपटक, तपाईँले भन्नुभयो म मान्छेसँग रुदिनँ, म रोएँ भने पनि प्रभुसँग रुन्छु अथवा म अरूलाई रुने कुरा गर्दिनँ भन्दै गर्दाखेरि, मानिस हो पक्कै पनि, तपाईँको सङ्घर्ष सजिलो छैन, बाबुलाई हुर्काउँदै गर्दा आफै एक्लै हिँड्दै गर्दा कसरी काम पाउनुभयो होला, कसरी काम पाउनु भएन होला, अघि भन्दै गर्दा कसरी खाना पाएँ कतिचोटि नपाएँ भन्दै गर्दाखेरि, त्यो निराशमा चाहिँ तपाईँले के गर्नुहुन्थ्यो? त्यो निराशमा चाहिँ एकदमै धेरै निराश हुँदा, हताश हुँदा, गाह्रो हुँदा, प्रभु पाइसके पछाडि तपाईँले चाहिँ कसरी समाधान गर्नुहुन्थ्यो त्यसलाई?
0: मलाई चाहिँ त्यस्तो हुन्छ नि, कति हुन्छ हिँड्दा हिँड्दै आँसु झर्छ होइन, यस्तो आँसु झर्दा यो गरिब दुखी अनि एक्लो हुनुमा चाहिँ कहिलेकाहीँ भनिन्छ, अनि त्यहाँ भन्छु म कति नराम्रो रहेछ प्रभु भनेर आँसु झर्छ, अनि यो आँसु झार्ने ठाउँ चाहिँ हाम्रो चाहिँ अरू त थिएन थिएन भन भन आँसु झार्ने ठाउँ नि किन छैन भनेर म चाहिँ त्यो परमेश्वरसँगै त्यसो भन्थेँ कि, त्यसो भनेर, अनि म चाहिँ एकदमै त्यो बाहिर हिँड्दाखेरि कतिपल्ट मलाई त्यो रुन मन लाग्छ, अनि रुन आँसु आउँछ आउँछ, अनि म अन्तै फर्किन्छु परमेश्वरसँग, एकरो भित्रभित्र कुरा गर्छु,
1: परमेश्वरसँगै कुराकानी गर्नुहुन्छ, जस्तो हामीसँग धेरै समय छैन, त्यति कुराकानी गर्ने मन थियो, तर पनि अलिक छोटो छोटोमा हामी कुराकानी गर्नेछौँ। जस्तो तपाईँले अब निराशमा प्रभुलाई पाउँ प्रभुलाई नै पुकार्छु भन्नुभयो, अनि बाइबलमा थुप्रै नारीहरू हुनुहुन्छ कि, नारी पात्रहरू हुनुहुन्छ, धेरै सङ्घर्ष गरेको नारीहरू पनि हुनुहुन्छ, तपाईँलाई चाहिँ कुन चाहिँ नारी बाइबलको कुन चाहिँ पात्रले एकदम बढी छुन्छ?
0: मलाई चाहिँ त्यो पात्र चाहिँ हेर्दिनँ, म वचन गरै
1: अब जस्तो रुथ मनपर्छ कि एस्तर अथवा मरियम होइन, कसको चाहिँ जीवनीले चाहिँ तपाईँ धेरै छुन्छ?
0: धेरै जस्तो रुथ, रुथको रुथले धेरै दुःखहरू काटेछन् त होइन,
1: एकल महिला पनि थिइन् उनी, आफ्नो सासूसँग छन् र पनि एउटा फरक प्रकारको भूमिका उनको छ। तपाईँको जस्तो यो तपाईँ कतिको प्रार्थना गर्नुहुन्छ, कतिको वचनलाई अध्ययन गर्नुहुन्छ, अब निराश हुँदै गर्दा एक्लै हुँदा कतिको सङ्गतिको साथी भनौँ न, आफ्नो साथीको साथी चाहिँ कतिको बनाउनुहुन्छ प्रार्थनालाई वचनलाई?
0: वचनलाई अब नपढे होला भर होला होइन, वचन त्यति त्यसरी कण्ठ चाहिँ आउँदैन, अनि जे होस् म पढ्दै त्यसरी चाहिँ प्रार्थना चाहिँ गर्छु बिहान बेलुका।
1: जे होस् बाबु अहिले हुर्किएर ठुलो हुँदाखेरि होइन, अब तपाईँले त्यस्तो सङ्घर्षमा पाउनु भएको, सङ्घर्ष गरी यहाँसम्म ल्याउनु भएको, कस्तो लाग्छ अहिले आमा छोरा साथी जस्तो हुँदै गर्दा सँगै बस्न बस्दाखेरि के कुराले चाहिँ तपाईँलाई आनन्द लाग्छ? अहिले
0: यस्तो लाग्छ कि मैले त्यो बाबु पाउनु भने नै परमेश्वर पाउनको लागि एउटा माध्यम होला जस्तो लाग्छ कि यसरी हेर्दाखेरि. अनि त्यही हो,
1: अब तपाईँलाई त साथी पनि त बाबु नै साथी भइसक्नु भयो, छोरा नै साथी भइसक्नु भयो, र एकदमै असल कुरा पनि हो यो. प्रभु पाउनको निम्ति विभिन्न बाटोहरू हुनसक्छ होइन. जस्तो सुनिरहनु भएको श्रोता अनि दर्शकहरूलाई चाहिँ मैले सोध्न छुटाएको, तपाईँलाई भन्न मन लागेको कुनै उत्साहको केही कुराहरू छ भने सोधकरीमा बताइदिनुहोस् न.
0: उत्साह त सबै कुरामा छ. मलाई चाहिँ
1: अरूको लागि तपाईँ दिदी बहिनीहरूलाई के भन्न चाहनुहुन्छ?
0: दिदी बहिनीहरूलाई भन्न चाहन्छु त्यो अब मान्छेहरूले भनेको कुरातिर नलाग्नु होइन, बरु राम्रो सल्लाह त कसले दिन्छ र तर पनि परमेश्वर नपाउनेहरूले पनि खोज्ने प्रयास गर्नु के, कसले मलाई चाहिँ राम्रो बाटो हिँड भन्छ, कसले चाहिँ मलाई भनेर आफूभित्रै खोज्नुभयो भने पाउनुहुन्छ भन्ने लाग्छ.
1: परमेश्वर हुनु चाहिँ सबै कुरा हुनु हो होइन, केही कुरा सबै थोक भएर परमेश्वर नहुनु चाहिँ त्यो सबभन्दा गाह्रो कुरा भयो. तर केही नभएर पनि परमेश्वर हुनुहुन्छ भने चाहिँ खुसी हुन सकिन्छ भनेर भन्न चाहनुहुन्छ.
0: धेरै खुसी हुन्छ
1: हजुर. अहिले पनि जो आफ्नो आफूले सकेको सङ्घर्ष गर्दै हुनुहुन्छ, काम गरिरहनु भएको छ, व्यवसाय गरिरहनु भएको छ, सङ्गति पनि गरिरहनु भएको छ होइन.
0: हजुर
1: एकदमै धेरै धन्यवाद. व्यस्तताको बावजुद पनि अहिले व्यवसाय गर्दैछु केही दिनदेखि भन्दै हुनुहुन्थ्यो, त्यसको बावजुद पनि हाम्रो निमन्त्रणा स्वीकार लगाइदिनु भयो. तपाईँको एकदम महत्वपूर्ण कुरालाई राखिदिनु भयो, एकदमै धेरै धन्यवाद. र तपाईँको जीवनमा अनि तपाईँको बाबुको जीवनमा एकदम परमेश्वर धेरै आशिष दिनुभएको होस्, आगामी समयहरूमा परमेश्वरमा एकदमै अगाडि बढ्दै जानुभएको होस्, बढी पनि रहनु भएको छ. परमेश्वर तपाईँहरू दुवैजनाको जीवनमा धेरै आशिष दिनुभएको होस्, व्यापार व्यवसायमा पनि एकदमै आशिष दिनुभएको होस् भन्ने शुभकामना पनि दिन चाहन्छु. धेरै धेरै धन्यवाद तपाईँलाई.
0: हजुरहरूलाई पनि धन्यवाद धेरै धेरै.
1: हजुर अब भने हामी कार्यक्रमको अन्तमा आएका छौँ, एकदमै आशिषमय कुरा हामीले गरेका छौँ. दुःख पछाडिको सुख होइन, एउटा भनौँ न सफलता भन्छु म यसलाई, किन भन्दा प्रभु पाउनु पनि सफलता हो, प्रभुसँग हिँड्नु पनि सफलता हो. उहाँको जीवनलाई हेर्दै गर्दा, निहाल्दै गर्दा, सुन्दै गर्दा फेरि हामी जस्तो सुकै अवस्थामा पनि प्रभुमा रह्यौँ भने चाहिँ हामीले पार गर्न सक्छौँ है, हामी जिउन सक्छौँ भन्ने कुरा चाहिँ हामीले महसुस गर्न सक्छौँ. र नेम ज्ञानेश्वर चर्चमा एकदम सक्रिय रूपमा सङ्गति गरिरहनु भएको, आफ्नो जीवनलाई अगाडि बढाइरहनु भएको आदरणीय ज्ञानु थापा मगरज्यूलाई एकदम आगामी समयमा परमेश्वर धेरै आशिष दिनुभएको भन्ने हामी प्रार्थना रहनेछौँ. सुनिरहनु भएको श्रोताहरूले पनि उहाँको लागि प्रार्थना गरिदिन सक्नुहुनेछ. एकदमै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई, हृदयबाट नै परमेश्वर धेरै आशिष दिनुभएको होस्. र अर्को आगामी हप्तामा यस्तै यस्तै आशिषमय कुराकानी लिएर म ज्ञानु आउनेछु. प्राविधिक मित्र सुजनजी र विजयजीलाई पनि धन्यवाद दिँदै र सम्पूर्ण श्रोता र दर्शकलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानु बिदा हुन चाहन्छु. नमस्कार.

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
3: गल्कुपाका 29 थमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225444
3: र 40225742 40225742।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।
1: कार्यक्रम शुरूआत सुन्न नभुल्नुहोला, प्रत्येक आइतबार 4 बजेदेखि 4:30 सम्म, प्रस्तुता श्याम काजीको साथमा।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
3: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
2: सालोम मिडिया होम मोबाइल 9840-87-68-02, 9840-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।
3: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
2: सालोम मिडिया होम काठमाडौँ।
4: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफमा। आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफ लिएर प्राविधिक मित्र विजय र म प्रमुख उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई साथ दिनेछु र केही हप्तादेखि मैले तपाईँलाई विजेतालाई मैले रिचार्ज कार्ड दिन सकिरहेको छैन, तर तपाईँले केही दिनमै रिचार्ज कार्ड प्रत्येकले पाउनु नै हुन्छ किनभने अलिकति व्यस्तताको कारण मैले तपाईँहरूलाई यो वितरण गर्न सकिरहेको छैन, तर पनि आज नत्र भोलिसम्ममा पक्कै पनि म तपाईँलाई यो कुराहरू प्राप्त उपलब्ध गराउने नै छु र कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न राख्ने गर्छु र जसले तीनवटै प्रश्नको सही जवाफ दिनुहुन्छ गोला प्रथाबाट तपाईँलाई म विजेता पक्कै पनि बनाउनेछु र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तीनवटा प्रश्न यस प्रकार रहेको छ। संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई हामीले प्रेम गर्छौं भने हामी के हुँदैन अथवा हामीमा के हुँदैन भनेर भनिएको छ, यसको सही जवाब तपाईँले दिनुपर्ने हुन्छ। संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई हामी प्रेम गर्छौं भने हामीमा के हुँदैन, पहिलो प्रश्न। दोस्रो प्रश्न, पहिलो पत्रुस पाँचको सात पदमा के उल्लेख गरिएको छ, पहिलो पत्रुस पाँचको सात पदमा के उल्लेख गरिएको छ दोस्रो प्रश्न भने। तेस्रो प्रश्न रहेको छ, येशु ख्रिष्ट बौरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो, येशु ख्रिष्ट बौरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो। हजुर, यो तीनवटा प्रश्न तपाईँको निम्ति रहेको छ र हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। हजुर, तपाईँले भने हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ कि त आजको विजेता तपाईँ नै हो कि विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9840768602, 9840768602 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु। कार्यक्रममा उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
3: हेलो सजन सजन,
2: जय मसी पम्फाजी, कस्तो हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु पम्फाजी। अनि हजुरको खाना भयो?
3: खाना भयो हजुर।
2: अनि ड्युटी जान सुरु गर्नुभयो कि छैन? अहिले
3: जान पाएको छैन हजुर, म त्यो जग्गाको काममा हिँडिरहनु पर्छ। अनि
2: हजुर हजुर हजुर हजुर, एकदमै एकदमै एकदमै। मैले प्रश्न राखौँ कि जवाब दिनुहुन्छ यतिखेर?
3: प्रश्न राखिपक्छ नि हजुर, उत्तर दिने प्रयास गर्नेछु हजुर। सहभागी नै सबभन्दा ठुलो भनेर ज्ञान मिश्रको मुखबाट सुनेको कारण चाहिँ वचनको वचनलाई म शिरोपर गर्दै मान्यता टक्राउँदै सम्मान टक्राउँदै म भाग लिन आएको छु हजुर।
2: हजुर धेरै धेरै धन्यवाद। ल मैले प्रश्न राखे है त, पहिलो प्रश्न, संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई हामी प्रेम गर्छौ भने हामीमा के हुँदैन?
3: परमेश्वरको प्रेम आउँदैन, परमेश्वरको आशिष आउँदैन भन्न चाहन्छु हजुर।
2: पहिलो पत्रुस 5:7 पदमा के उल्लेख गरिएको छ?
3: तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ भन्नुभएको छ।
2: यीशु ख्रिस्ट बौरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो?
3: 40 दिन 40 रात भन्न चाहन्छु।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
3: हुन्छ हजुर,
2: धन्यवाद। जयमसी, उहाँ हुनुहुन्थ्यो पम्फा रोक्का जी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4777075 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यतिखेर अनि फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
2: जयमसी
1: जयमसी अब्राम सर, जयमसी। खाना भयो नि हजुरको?
2: सावित्रीजी
1: हजुर हजुर, अब बल्ल चिन्न लाग्नु धन्यवाद।
2: सावित्री खड्काजी, अनि हजुरको खाना भयो?
1: आज हाम्रो 20 दिन भयो, अब भोलि पर्सिदेखि मात्रै बिहानको खाना हुन्छ।
2: लामो समय उपवास प्रार्थनामा हुनुहुन्छ
1: अब्राम सर।
2: हजुर,
1: फेरि पनि जयमसी, हामी दुईजना यहाँ बिरामी भएको प्रार्थना गर्न आएको, अघि भन्नै बिर्सेछ भने।
2: ए, भनेपछि दिदी बहिनी सँगै हुनुहुन्छ? ल, कस्तो आशिषको कुरा
1: होइन,
2: दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोर कुरा हुन्छ भनेको छ, दिदी बहिनीहरू एकतामा बस्नु कति भलो र मनोर कुरा हुन्छ होइन, खुसीको कुरा हो। ल, जुन उद्देश्यले भेला हुनु भएको छ, तपाईँहरूको उद्देश्य पूरा भएको होस्, हजुरहरूले जहाँ प्रार्थना गर्नुहुन्छ त्यहाँ परमेश्वरको काम भएको होस्। ल, सावित्रीजी, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
1: प्रश्न राख्नुहोस् न, अनि हामीले पनि मैले पनि कोसिस गर्छु।
2: ओके, संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई हामी प्रेम गर्छौ भने हामीमा के हुँदैन?
1: हामीलाई परमेश्वरको आशिष हुँदैन।
2: तिमीहरूको सारा फिक्री पहिलो पत्रुस 5:7 के उल्लेख गरेको छ?
1: तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ भनेर लेखिएको छ।
2: येशु ख्रीष्ट बौरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो?
1: 40 दिन 40 रात भन्न चाहन्छु।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। सावित्रीजी, अहिलेलाई छुटौ। धन्यवाद, जयमसी। सावित्री खड्काजी हुनुहुन्थ्यो हामीसँग जोडिनु भएको कार्यक्रममा। पनि तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9823446 र यो कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालो मीडिया होमले। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा आजको प्रश्न यस प्रकार रहेको छ, संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई हामी प्रेम गर्छौ भने हामीमा के हुँदैन? पहिलो प्रश्न। दोस्रो प्रश्न, पहिलो पत्रुस 5:7 के उल्लेख गरिएको छ? तेस्रो प्रश्न, येशु ख्रीष्ट बौरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो? र यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकार मैले पाइ नै सकेको छु, उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो
3: हेलो,
2: जयमसी अमिताजी। अमिताजी, कस्तो हुनुहुन्छ?
3: म ठिक छु।
2: ठिकै हुनुहुन्छ? ल अमिताजी, भन्नुहोस् यतिखेर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हेलो,
3: भर्खरै सुनेको।
2: हजुर, ल मैले प्रश्न राखेँ है त।
3: हजुर,
2: संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई हामी प्रेम गर्छौ भने हामीमा के हुँदैन?
3: प्रेम गर्छौ भने
2: हामीमा के हुँदैन? संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई हामी प्रेम गर्छौ भने हामीमा के हुँदैन?
3: परमेश्वरको प्रेम हुँदैन, एकता हुँदैन।
2: पहिलो पत्रुस 5:7 के उल्लेख गरिएको छ? हजुर, पहिलो पत्रुस 5:7,
3: तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
2: येशु ख्रीष्ट बौरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो?
3: 40 दिन 40 रात।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अमिता महर्जनजी, अहिलेलाई छुटौ।
3: हुन्छ, धन्यवाद। जयमसी
2: जयमसी। अमिता महर्जनजी पाटनबाट जोडिनु भएको थियो भने तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ, हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जयमसी
2: जयमसी। नैनाजी, आरामै हुनुहुन्छ?
4: म आरामै छु, हजुरलाई कस्तो छ?
2: म पनि एकदमै ठिकठाक छु। अनि हजुरको खाना भयो?
4: हजुर, म त खाना खाएर यतिकै बसिरहेको। आमा छोरी, आज छोरीको नि बिदा छ, आमा छोरी बस्दै छौ।
2: ओके नैनाजी, अनि अब आमा छोरीको दुवैको बिदा छ, आज के छ त योजना हजुरहरूको?
4: के नै छैन, घरमा यतिकै पिक्चर बनाउँदैछ नानीको, अनि म चाहिँ उसलाई हेर्दै बस्दै गरिरहेको छु। अहिले प्रोग्राममा फोन पनि गर्दैछु, हजुरसँग बोल्दैछु अहिले चाहिँ।
2: ओके नैनाजी, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ हजुर?
4: हजुर, मलाई प्रश्न राख्नुहोस् न, म उत्तर भन्नेछु।
2: संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई हामी प्रेम गर्छौ भने हामीमा के हुँदैन?
4: परमेश्वरको प्रेम र आशिष।
2: पहिलो पत्रुस 5:7 पदमा के उल्लेख गरिएको छ?
4: तिमीहरूका सारा सिक्री उहाँमा सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
2: यीशु ख्रीष्ट बौरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो?
4: 40 दिन 40 रात भन्न चाहन्छु।
2: धन्यवाद, 7 दिन भयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
4: हजुर हस्, धन्यवाद।
2: थापाजी हुनुहुन्थ्यो, हामी कार्यक्रममा जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब, र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ सालोम मिडिया होमले। र 3 प्रश्न मैले तपाईँको निम्ति राखिरहेको छु, र अहिलेलाई भने राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841768002, 9841768002 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा फेरि पनि तपाईँलाई स्वागत छ र तीनवटा प्रश्न तपाईँको निम्ति मैले कार्यक्रममा राखिरहेको छु र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। पहिलो प्रश्न रहेको छ, संसार वा संसारमा भएका कुनै पनि थोकलाई हामीले प्रेम गर्छौं भने हामीमा के हुँदैन, पहिलो प्रश्न। र दोस्रो प्रश्न, पहिलो पत्रुस 5:7 के उल्लेख गरिएको छ, पहिलो पत्रुस 5:7 के उल्लेख गरिएको छ। तेस्रो प्रश्न, येशू ख्रीष्ट पौरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो। र यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकार मैले पाइसकेको छु र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4770754। कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो,
3: हेलो, जय मसी अप्रम सर।
2: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: मतलब बडी खेलबाट सानो नगरको जी हजुर।
2: ए सानुजी, कस्तो हुनुहुन्छ?
3: हजुर ठिकठाक छ, एफएम सुन्दै बस्दै हजुर।
2: अनि
3: कस्तो हुनुहुन्छ, खाना खानु?
2: खाना त खाइसके, 9 बजी नै खाएको हजुर, अब खाजा पो खाने बेला हुन लाग्यो
3: हजुर।
2: अनि के छ हजुरको नयाँ नौलो?
3: हजुर नयाँ नौलो सबै ठिक छ सर, परमेश्वरको अनुग्रहले।
2: अनि खाना त भइसक्यो होला हजुरको?
3: हजुर हजुर भइसक्यो।
2: ल मैले प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
3: म जवाब दिन्छु सर।
2: हुन्छ सुरु गर्नुहोस्।
3: पहिलो प्रश्न, परमेश्वरको प्रेम आशिष हामीमा आउँदैन? दोस्रो प्रश्न, किनकि दोस्रो प्रश्न, तिमीहरूका सारा फिक्री उहाँमा सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। तेस्रो प्रश्न, 40:40 भन्न चाहन्छु।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जयमसी, सानो नगरको टिची हुनुहुन्थ्यो, हामीसँग जोडिनु भएको थियो र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा, आजको विजेता तपाईँ नै पो हो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र हाम्रो वाट्सएप नम्बर पनि रहेको छ, हाम्रो वाट्सएप नम्बर रहेको छ 9823244746। कोही मित्र यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, कस्तो हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु हजुर। हजुरको खाना भयो? हजुर हजुर। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हुन्छ सुरु गर्नुहोस्।
3: फर्स्टमा पिताको प्रेम त्यसमा हुँदैन,
2: हुँदैन।
3: प्रेममा तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। तेस्रोमा छ 40 दिन भन्न चाहन्छु।
2: ओके, धेरै धेरै धन्यवाद, साथ दिनुभएको सिलागे। अहिलेलाई छुटौ। जय मसी। चित्र मगरजी हुनुहुन्थ्यो, भक्तपुरबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा, आजको विजेता तपाईँ नै पो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा तिर्खा लाग्दा पानी देऊ, भोक लाग्दा रोटी भोलको गीत यतिखेर राख्न चाहन्छु तपाईँको लागि। तपाईँ भने हामीसँग जोडिन सक्नुहुन्छ, हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकार मैले तपाईँलाई गराइसकेको छु।

निकै नै अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राखे र कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ। हामीसँग प्रशस्त समय छ, हजुरले फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4777054 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646। र कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाबमा तीनवटा प्रश्न मैले तपाईँको निम्ति राखिरहेको छु। पहिलो प्रश्न रहेको छ, संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई हामी प्रेम गर्छौं भने हामीमा के हुँदैन, यो पहिलो प्रश्न। दोस्रो प्रश्न, पहिलो पत्रुस 5:7 के उल्लेख गरिएको छ? पहिलो पत्रुस 5:7 के उल्लेख गरिएको छ? र तेस्रो प्रश्न, येशु ख्रीष्ट भोरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो? येशु ख्रीष्ट भोरी उठ्नु भएपछि पृथ्वीमा कति दिनसम्म रहनु भएको थियो? यो तीनवटा प्रश्न तपाईँको निम्ति कार्यक्रममा रहेको छ। र कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाबको एउटै उद्देश्य हो, कुनै पनि बेला कसैले तपाईँलाई सोधेको प्रश्नको जवाब दिन सक्नु नै यसको उद्देश्य हो। कहिलेकाहीँ कसैले सोधेको प्रश्नको जवाब दिन सकेन भने हामी अप्ठ्यारोमा पर्छौं, होइन त? त्यो तपाईँ र मैले कतिचोटि भोगेको कुराहरू हो। त्यो परिस्थिति नआओस् भन्नकै लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र अहिलेलाई भने कार्यक्रममा राख्न चाहन्छु निकै नै अर्थपूर्ण संगीतको साथ। धेरै कारणहरू छ, प्रभु तपाईँलाई धन्यवाद दिने फुलको गीत यतिखेर कार्यक्रममा राख्न चाहन्छु। र विशेष गरिकन हाम्रो प्रश्न तपाईँको जवाबमा तीनवटा प्रश्न त रहेको छ र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4777054 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो हेलो
0: कोही मित्र त हुनुहुन्थ्यो, उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु। केही छैन, हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ हुनुहुन्छ र तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा पस्किरहेको छु। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं।
1: हेलो
2: हेलो जय मसी भाइ।
1: जय मसी जेसवाल जी।
2: हजुर
1: कस्तो हुनुहुन्छ?
2: एकदम ठिकै छु, तपाईँ कस्तो हुनुहुन्छ?
1: म पनि एकदमै ठिकठाक छु हजुर। अनि हजुरको खाना भयो?
2: भर्खर खाना खाएर आउँदैछु।
1: जेसवाल जी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
2: प्रश्न राख्नुहोस् न।
1: संसार वा संसारमा भएका कुनै पनि थोकलाई हामी प्रेम गर्छौँ भने हामीमा के हुँदैन?
2: पिताको प्रेम हुँदैन।
1: पहिलो पत्रुस 5:7 के उल्लेख गरिएको छ?
2: तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
1: यीशु ख्रीष्ट भोरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो?
2: 40 दिन।
1: धन्यवाद, 7 दिन भयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ है त। श्री नारायण प्रसाद जेसवालजी हुनुहुन्थ्यो, कलङ्कीबाट जोडिनु भएको थियो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हामीसँग थोरै समय बाँकी छ, अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण भाषण पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी हजुर। भनेपछि हाम्रो सुनवारजी अब अगाडिको चाहिँ म बिर्सिन्छु हेर्नु होइन,
1: शान्ता
0: यति राम्रो नाम छ र पनि म बिर्सिहाल्छु क्या, अब के शान्ताजी होइन, तपाईँ धेरै फोन गर्नेमा पढ्नुहुन्छ मेरो कार्यक्रममा अलिकति मेरो मेमोरी पावर अलिकति अब बुढो हुँदै गयो हेर्नु, त्यो भएर अलिकति उयो भयो होला नि त।
1: तपाईँको एकदम राम्रो छ सबै कुरा, तपाईँले गाउनुभएको गीत चाहिँ मलाई एकदमै मनपर्छ। एउटा गीत सुनेको थिएँ अस्ति भर्खरै,
0: हजुर मैले गाएको कि अरूले गाउनु भयो,
1: हजुर तपाईँले गर्नुभएको उधार पाएर सुधार तपाईँको विश्वासी भन्ने गीत चाहिँ मैले सुनेको एकदम राम्रो छ।
0: कस्तो विश्वासी होइन, अब आउँदैछ त्यसको म्युजिक भिडियो आउँदैछ, खतरा आउँदैछ, प्रार्थना गर्नु होला, झन् धेरै हाँस्नुहुन्छ अनि।
1: हुन्छ दाइ हुन्छ।
0: शान्ताजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
1: प्रश्न राख्नु न दाइ, म कोसिस गर्नेछु।
0: हुन्छ हजुर, संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई हामी प्रेम गर्छौ भने हामीमा के हुँदैन?
1: पिताको प्रेम त्यसमा हुँदैन।
0: पहिलो पत्रुस 5:7 पदमा के उल्लेख गरिएको छ?
1: तिमीहरूका सारा खिचडी मलाई सुम्पिदेऊ किनभने म तिमीहरूको वास्ता गर्नेछु भन्नुभएको छ।
0: येशु ख्रिस्ट बौरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो?
1: 40 दिनसम्म।
0: धन्यवाद, 7 दिन भयो, खुसी लाग्यो, अहिलेलाई छुटौ।
1: हस् त धन्यवाद, जय मसी।
0: जय मसी। वा हुनु त्यो शान्ताजी हामीलाई थानकोटबाट फोन गरेर 7 दिन भएको थियो, र अब भने हामी एउटा छोटो गीत राख्न चाहन्छौ, त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु।

0: आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई विदा दिइसकेको छ। मैले पनि जवाब दिनुपर्ने हुन्छ। संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई हामी प्रेम गर्छौं भने हामीमा के हुँदैन? पिताको प्रेम हुँदैन। पहिलो योहन्ना 2:15 र पहिलो पत्रुस 5:7 पदमा के उल्लेख गरिएको छ? तिमीहरूको सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। त्यस्तै गरेर येशु ख्रीष्ट बौरी उठ्नु भएपछि कति दिन पृथ्वीमा रहनु भएको थियो? 40 दिन। प्रेरित 1:3 पद र आजको विजेताको नाम रहेको छ, चित्रा मगर।
1: Congratulations.
0: गोला प्रथाबाट हाम्रो चित्रजीको नम्बर पढ्न सफल भयो। बधाई छ चित्रजी। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि म अनुरोध गर्न चाहन्छु र जो जतिले फोन गरेर साथ दिनुभयो तपाईँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुत कुमार अब्राहम भने अहिलेलाई विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।
2: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: नम्रतामा रहेर बाइबल पढ्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 51 यहाँहरूलाई स्वागत छ। जब हामी हाम्रो बाइबल पढ्नको लागि खोल्छौं, हामीसँग के अपेक्षाहरू हुन्छन्? के हामी परमेश्वरले हामीलाई उहाँसँगको हाम्रो दैनिक हिँडाइमा मदत गर्ने नयाँ सत्यहरू प्रकट गर्न उत्साहित छौं, वा के हामी गर्वको मनोवृत्ति बोक्छौं जहाँ हामी पहिले नै सत्य हो भनेर विश्वास गरेका कुरालाई प्रमाणित गर्न बाइबलमा जान्छौं? यूहन्नाको पुस्तक 16 अध्यायको 13 पद, जब उहाँ अर्थात सत्यका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। बाइबलमा लेख्ने उही परमेश्वर हुनुहुन्छ जसले हामीले आकाशमा देख्ने सबै ताराहरू सृष्टि गर्नुभयो। उहाँले सबै जनावरहरू, सबै चराहरू, समुद्रका सबै माछाहरू सृष्टि गर्नुभयो। र त्यसैले जब हामी बाइबल पढ्छौं र अध्ययन गर्छौं, हामी सधैँ नम्र रहनुपर्छ। हामीसँग सबै उत्तरहरू छन् भनेर सोच्नु हुँदैन, तर यो महसुस गर्नुपर्छ कि परमेश्वर नै सबै उत्तरहरू हुनुहुन्छ र हामीले उहाँबाट ती उत्तरहरू के हुन् भनेर सिक्नु आवश्यक छ। पहिलो कोरिन्थीको पुस्तक 3:18 पद, कसैले आफूलाई धोका नदियोस्, तिमीहरू मध्ये कसैले यस युगमा आफूलाई बुद्धिमान सम्झन्छ भने त्यो मूर्ख बनोस् ताकि त्यो बुद्धिमान बन्न सकोस्। परमेश्वरले हामीलाई यहाँ के भनिराख्नु भएको छ भने उहाँको बुद्धि हाम्रो भन्दा धेरै ठूलो छ। त्यसकारण जब हामी बाइबलका पानाहरू पढ्नका लागि खोल्छौ, हामीले आफ्नै बुद्धि प्रयोग गरेर सबै कुरा पत्ता लगाउन सक्छौ भनेर सोच्नु हुँदैन। बरु हामीले परमेश्वरबाट बुद्धि खोज्नुपर्छ र उहाँलाई धर्मशास्त्रको सत्यता हामीलाई प्रकट गर्न अनुमति दिनुपर्छ। याकूबको पुस्तक 1:5 पद, तर यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। परमेश्वरको वचनबाट सिकेका सत्यहरू लागू गर्न बुद्धिको आवश्यकता पर्दछ। बाइबलबाट सिकेका कुराहरूलाई हाम्रो जीवनमा कसरी लागू गर्ने भन्ने बारेमा हामीले परमेश्वरबाट बुद्धि खोज्नुपर्छ। हितोपदेशको पुस्तक 18:13 पद, जसले सुन्न अघि नै जवाफ दिन्छ त्यो त्यसको मूर्खता र शर्म हो। प्रिय श्रोता, यदि हामीलाई लाग्छ कि हामीलाई बाइबलले के भनिरहेको छ भनेर पहिले नै थाहा छ भने हामी यसबाट नयाँ कुराहरू सिक्न सक्दैनौ। हामीले बाइबलमा यो सोचेर कहिल्यै जानु हुँदैन कि यसले के भन्छ भनेर हामीलाई पहिले नै थाहा छ। बरु हामीले हाम्रा प्रश्नहरू लिएर धर्मशास्त्रमा आउनुपर्छ र हाम्रा प्रश्नहरूको जवाब परमेश्वरले दिनुहुन्छ भनेर खोज्नुपर्छ। परमेश्वरले हामीलाई यसबाट के सिकाउन चाहनुहुन्छ भनेर सुन्न तयार भएर हामीले बाइबल अध्ययन गर्नुपर्छ। हितोपदेशको पुस्तक 11:2 पद, जब अहंकार आउँछ तब अपमान पनि आइलाग्छ तर नम्रताले बुद्धि ल्याउँछ। प्रिय श्रोता, जब तपाईँ बाइबल पढ्नुहुन्छ र अध्ययन गर्नुहुन्छ, संसारबाट प्राप्त तपाईँको पहिलेको ज्ञानले तपाईँको निर्णयलाई प्रभाव पार्न नदिनुहोस्। सक्दो प्रयास गर्नुहोस्, परमेश्वरको सामु आफूलाई नम्र बनाउनुहोस्। उहाँले तपाईँलाई सिकाउन चाहनु भएको सत्यहरू सिकाउन उहाँलाई अनुमति दिनुहोस्। ती सत्यहरू अरूले लोकप्रिय रूपमा विश्वास गर्ने कुरासँग असहमत हुँदा पनि, यदि कसैले यसलाई विश्वास गर्दैन भने पनि परमेश्वरको वचन अझै पनि बाइबल पढ्नुहुन्छ र अध्ययन गर्नुहुन्छ, संसारबाट प्राप्त तपाईँको पहिलेको ज्ञानले तपाईँको निर्णयलाई प्रभाव पार्न नदिनुहोस्। सक्दो प्रयास गर्नुहोस्, परमेश्वरको सामु आफूलाई

0: धर्मशास्त्र पढ्ने र अध्ययन गर्ने दृष्टिकोणमा नम्र हुनुहुन्छ, परमेश्वरले तपाईँलाई महान र अद्भुत सत्यहरू प्रकट गर्न सक्नुहुन्छ र गर्नुहुनेछ। उहाँको सत्यले तपाईँलाई प्रेरणा दिनेछ र तपाईँको जीवनलाई महान आत्मिक र विकासको मार्गमा निर्देशित गर्नेछ। तपाईँले गर्नुपर्ने भनेको परमेश्वरको वचन सुन्नु र पालना गर्नु हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: आजी नेलादी कुदू निछिया आत्मिकी ज्याजो स्पार्क माइ फेथ जुगु विश्वास के चमक हया बिउ। परमेश्वर यादव शिगु प्रबन्धक देका दिस जयमसी जोजलोपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ यो जीवन या छेन श्रृंखला भाग 20 के छि सकसित न लसकुस फुक्क दर्शन या त उकिया लक्ष्य पुवङ्के त स्रोत हो साधनमा योकु मनुदेश परमेश्वर पाखिने दर्शनकाय तर अननि इमगु उगु दर्शने ज्या मयागु ले छादासा इमसँग थगु लक्ष्य पुवङ्के त स्रोत साधन गन वै धका मस्यु छित थथे जुइके पिमते फिलिपी पेङ्गु अध्यायो झिन्छगु पत्के धातगुदो मदेक मगना ला जी थथे दयागु मखु छादासा न्योने यागु हे जुसा लुडंगा चुने त सेना कयागुदु परमेश्वर छित छु याना चोङगुदु उकी सत्य ख कि असत्य ख यदि जिस झिगु नुगले धाथे हे विश्वास याना कि परमेश्वर थो प्रतिज्ञा सत्य ख अले जिस अवश्य न झिगु दर्शन काय त मागु विश्वास या ज याइगु याई ठुकिया सफलता या नीति परमेश्वर स्रोत साधन जुटे या कि धका सिकी बाइबले छगु बाखु गन पत्रुस चक्षी न्या लाना सुन अले व छमन न्या जोनी मफ्त गने या सुथ नापा हे येशु समुद्र या सिठे दना दिल वेकल पत्रुस या त न्या लाना ला धका निन पत्रुस वेक या त मरु धाल युहुन्ना नी छगो अध्याय खुगु पत्के तगुदो अले वेकल धया दिल नाचा यागु जौ पाखे जा ला अले न्या केनी वेकल धया दिथे इम्स जा ला त यक्कु न्या केनी गुनी इम्स जा साल ला क्या त तक्क न मफत थगु पाखे जिस निगु अजु चा ए पुगु पाठ सेके फै नापा परमेश्वर या वचन क्याट झिगु पाखे ज्या यायमा झी अझ न स्पष्ट जीवले झिस परमेश्वर झी त मागु ज्या याई धका आशा या फै मुखु झिस झिगु दर्शन या त तस्क उत्साह जोस न्याकेमा लिपा झिस सिके फैकी झिगु सफलता झिगु थगु क्षमता व शक्ति निर्भर जुई मुखु बरु झिगु व्यवस्था यागु परमेश्वर या क्षमता जक्क जुई पत्रुस चक्षियङ्क न्या ला त थगु शक्ति छेल जी पक्का ख कि पत्रुस न्या लाइगु व्यवसाय यागु ख यक्कु हेसु वेकए वयागु व्यापार या यक्कु अनुभव दुगु ख एसान व छुहे जोने मफत अले व यशु यागु स निएन अक्क झका ठुली न्या ला त कि इन्स जाल तक्क साली मफत निगु करन्थी गुगु अध्याय च्यागु पत्के धाटकुदो अले परमेश्वर छिम्त फुक्क कथया आशिष अझ अपहे बियादी छिम्स गुप्स मगा मचा जुई मुखो अले भिङ्गु ज्या याय त न छिम्के यक्कुदै यपि निलुमिपि जिस परमेश्वर या चमत्कार

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल मरे के हो
1: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Amen.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कार्यक्रम सुर संगीत हरेक सोमबार बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता ज्ञानो अधिकारीको साथमा।
1: हेलो
2: हजुर, हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कार्यक्रम रोचक जानकारी सुन्न नभुल्नुहोला। प्रत्येक शुक्रबार 9:30 देखि 10 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
7: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही

0: पर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु, कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
4: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 9813-1895, 9813-1895।
3: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं र हामी अन्ताक्षरी खेल्छौं, अब भजन गीतहरू गाउँछौं, प्रभुको महिमा गर्छौं र त्यसको लागि चाहिँ तपाईँ पनि उत्साहित हुनुहुन्छ भनेर हामीले एकदमै आशा लिएको छौं र विशेष गरिकन कार्यक्रमको नियमको विषयमा बताउनु पर्दाखेरि चाहिँ हामी एउटा गीत तपाईँको लागि राख्छौं अनि त्यही गीतबाट एउटा अक्षर पनि दिन्छौं र जुन अक्षर तपाईँको लागि हामी दिन्छौं त्यही अक्षरबाट शुरू हुने भजन गीतहरू चाहिँ तपाईँले गाउनु पर्ने हुनेछ र तपाईँले एकजना श्रोताले चाहिँ 2 चोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र सकभर एउटा कोरस एउटा अन्तरासम्म गाइदिनु भयो भने अर्को श्रोताले पनि कार्यक्रममा सहभागिताको लागि समय प्राप्त गर्न सक्नुहुनेछ र कार्यक्रमको अन्तिममा फोन गर्नुहुनेबाट एकजनालाई हामी लकी ड्र गर्छौं, जसको नाम पर्न सफल हुन्छ उहाँलाई विजेता पनि बनाउँछौं र उहाँले रिसर्च कार्ड प्राप्त गर्नुहुनेछ र कार्यक्रममा हामीलाई राइजिङ फ्रुट सेन्टरले चाहिँ रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ र तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ। श्रोता फोन गर्न तम तयार भएर बस्नुहोला। 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ, 98-23-44-6-46 हाम्रो वाट्सएप नम्बर रहेको छ। अनि एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छु र म यही गीतबाट तपाईँलाई एउटा अक्षर पनि दिन्छु, यसकारण फोन गर्नको लागि तम तयार भएर बस्नुहोला। म भने गीतपछि उपस्थित हुने नै छु।

0: जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई क्रुसको माया छ। निकै नै मिठो गीतबाट हामीले कार्यक्रमको शुरूआत गरिसकेको छौं र अक्षर छ तपाईँको लागि लिएर आइ पनि सकेको छौं भने कोही श्रोता व्हाट्सएप कलमा आइ पनि सक्नु भएको छ। अक्षर छ बाट भजन गीत गाउन उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो, जय मसी।
0: जय मसी नैनाजी, सन्चै हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ नैनाजी। र आज छ अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
1: हजुर छ नि, एकदमै म प्रभुको महिमा गर्नको निम्ति
0: हजुर अक्षर छबाट सुरु गर्न सक्नुहुनेछ।
1: नाचिदिन्छु कमल हल्लाई हल्लाई यीशुको गीतैमा, छम छम नाचिदिन्छु।

0: धन्यवाद.
1: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद नैनाजी, अहिलेलाई छुटौँ हामी. जय मसी. हजुर, नैना थापाजी हुनुहुन्थ्यो र म अक्षर छोड्नु भएको छ. उहाँले कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ. हेलो,
2: परमेश्वरको गीत भजन गाउँदै परमेश्वरको महिमा गरौँला भनी अन्तर्षीको ढोका ढकढकाउन आएँ हजुर. म पन्था रोका पनि यहाँ प्रार्थना गर्नको लागि बिरामी घरमा बिरामीको घरमा आएको छु हजुर. कोठामा बसी हजुरलाई दुवै हात जोडेर टक्राएँ हजुर. जयमसी हजुरलाई दुवै हात जोडेर टक्राएँ हजुर. जयमसी
1: जयमसी. एकदमै आरामै छ पम्फाजी, तपाईँ कस्तो हुनुहुन्छ?
2: ए म एकदम ठिकठाक छु. बिहान सावित्री खड्कालाई बोलाएँ अनि अनि उहाँ बोर्डेमा गएर एकजना दुईजनाको लागि प्रार्थना गरेँ बिरामीहरूका लागि. उहाँ चिन्न सक्नु भएको छैन. पोटेमा भण्डारी नकुल भण्डारी उहाँको परिवारले परमेश्वर चिन्नु सबै सुनेर अनि साथीहरूलाई लागि गर्दै फेरि अर्को आशामाया सौखोला भने आशामाया सौखोला भन्ने नि बिरामी हुनुहुन्छ भनेर सुनेर हाम्रो चर्चको विश्वासी हुनुहुन्छ उहाँ चाहिँ. अनि उहाँलाई प्रार्थना गर्न आएको हजुर. अनि अन्तश्रीमा फोन गर्ने मौका समय पाएँ.
1: हजुरलाई
2: धन्यवाद. हजुरलाई
1: हजुर, अक्षर म छ पम्फाजी. अब मबाट तपाईँले भजन गाउनु पर्ने हुन्छ.
2: धन्यवाद.
1: हुन्छ, सुरु गर्नुहोस्.

हजुर हस् धेरै धेरै धन्यवाद पम्फाजी र यसलाई चाहिँ छिटो हामी जयमसी हजुर हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो र उहाँले साह्रै मिठो भजन गीतको साथ दिनुभएको छ गाएर प्रभुको महिमा गर्नुभएको छ ईश्वरको यी अक्षर तपाईँको लागि छोड्नु भएको छ उहाँले र अब तपाईँले यी अक्षरबाट भजन गीतहरू गाएर साथ दिन सक्नुहुनेछ र हाम्रो फोन लाइन एकदमै खुला रहेको छ भने यो समयमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ फोन गर्दै गर्नुहोला गीतपछि उपस्थित हुने नै छौं

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो. फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हेलो
1: हेलो,
0: जय मसी. हाम्रो पुष्प कुमारजी बोल्दै हुनुहुन्छ. कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिक छ
0: म्याम. हजुर, र आज यी अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ ईश्वरको यीबाट?
1: हजुर
0: हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ.
1: ईश्वरको पाउमा बस्ने मानिस तान्नेको हुँदा छ, ईश्वरको पाउमा बस्ने मानिस आशिषित हुँदा छ, यसुको राज्य खोज्ने मानिस धन्य हुँदछ, यसुको पाउमा बस्ने मानिस आशिषित हुँदछ, हो धन्यको हुँदछ, हो आशिषित हुँदछ.

0: भयो साथ यसुले मलाई छरिन कहिले दिनुभयो हात यसुले मलाई छरेनन् कहिले यसैले गर्छु म आराधना यसैले गर्छु म महिमा यसुको पाउमा बस्ने मानिस धन्यको हुँदछ यसुको छेउमा बस्ने मानिस आशिषित हुँदछ यसुको राज्य खोज्ने मानिस धन्यको हुँदछ यसुको पछि हिँड्ने मानिस आशिषित हुँदछ
1: हुन्छ धेरै धेरै धन्यवाद पुष्पजी तपाईँलाई र यसलाई छुटौँ हामी जय मसी। हजुर हाम्रो पुष्प कुमार परिजी हुनुहुन्थ्यो र उहाँले यी अक्षरबाट गाउनुपर्ने यसुको यबाट गाउनुभयो तर पनि ठिकै छ म उहाँलाई यो छुट दिन्छु र यी र य अक्षरहरूमा चाहिँ तपाईँहरूको सहजताको लागि मैले पनि यसरी नै गाउन सक्नुहुन्छ भनेर कचोटि भनी पनि रहेको हुन्छु र यो समयमा चाहिँ छ अक्षर तपाईँको लागि छोड्नु भएको छ पुष्पजीले छबाट थुप्रै भजन गीतहरू छ र अघि हाम्रो नेनाजीले पनि छम छम नाचिदिन्छु कम्मर हलाई हलाई भन्दै साह्रै मिठो गीत गाइसक्नु भएको छ। यो गीतभन्दा बाहेकको गीतहरू छ अक्षरबाट शुरू हुने भजन गीतहरू थुप्रै छन् तपाईँले कुनै पनि एउटा भजन अथवा एल्बमबाट गीतहरू तपाईँले गाएर साथ दिन सक्नुहुनेछ र फोन गर्नुहोला 01-4870-754 हाम्रो टेलिफोन नम्बर रहेको छ 01-4870-754 र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ भने व्हाट्सएप कल गर्न सक्नुहुनेछ 98-023-44-646 98-023-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र फोन गरेर साथ दिनुहोला। एउटा गीतको साथ फेरि पनि दिन चाहन्छु यो समयमा गीतपछि उपस्थित हुनेछौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ। व्हाट्सएप कलमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो जयमसी, दिपकजी बोल्दै हुनुहुन्छ।
1: म सानु बोलेको
0: हो। ओहो, माफ गर्नुहोला सानुजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर ठिकठाक छ, अहिले अलिअलि पानी परिरहेको छ यतातिर।
0: ए भनेपछि यता गोदावरीतिर होइन त तपाईँ बस्नुहुने? ए हुन्छ सानुजी, धन्यवाद फोन गर्नुभएको लागि। छ अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
1: यसो ट्राई गर्छु।
0: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: Il se dit quoi? C'est le dernier de la samedi, laisse donc, j'ai merci. र सानो नगरको टिचिङ हुनुहुन्थ्यो छैन भरोसा यो जिन्दगीको भनेर चाहिँ उहाँले कस्तो मिठो भजन गीतको साथतिर जानुभएको छ र क अक्षर तपाईँको लागि छोड्नु भएको छ. तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र क अक्षरबाट शुरू हुने भजन गीतको साथ दिन सक्नुहुनेछ, भजन गीत गाएर सुनाउन सक्नुहुनेछ. कारण हामी अन्ताक्षरी त खेलिरहेको छौं तर हाम्रो मुख्य उद्देश्य प्रभुको महिमा गर्नु रहेको छ. र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो, जय मसी, जय मसी. हाम्रो रश्मिलाजी बोल्दै हुनुहुन्छ.
1: हजुर हजुर, फोन लगाएको त फोन लगाएको त मैले त
0: हजुर फोन लागिहाल्यो भन्न खोज्नु भएको रश्मिलाजी. रश्मिलाजी
1: हजुर
0: हजुर, एकदमै ठिक छौँ, हामी एकदमै ठिक छौँ. तपाईँ कस्तो हुनुहुन्छ? हजुर, अक्षर क छ रश्मिलाजी. हाम्रो आवाज राम्रोसँग सुन्दै हुनुहुन्छ तपाईँ? हजुर हुन्छ. क अक्षरबाट सुरु हुने भजन गीत गाउन सक्नुहुनेछ.
1: धन्यवाद, म थोरै गाउँछु
0: है. हुन्छ हजुर.

0: ईश्वर जो स्वर्गमा छन् भनेर न अक्षर छोडिदिनु भयो. धन्यवाद रश्मिलाजी, अहिलेलाई छुटाउँ. जय मसी. हजुर, हाम्रो रश्मिला बहुराजी हुनुहुन्थ्यो. न अक्षर तपाईँको लागि छोड्नु भएको छ. नबाट नयाँ भजनहरू पनि गाउन सक्नुहुनेछ र पुराना भजनहरू पनि गाउन सक्नुहुनेछ. व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो, फेरि पनि
0: जय मसी. फेरि पनि स्वागत छ नैनाजी कार्यक्रममा तपाईँलाई.
1: धन्यवाद धेरै
0: धेरै. एकदमै नैनाजीलाई न अक्षर परेको छ. तपाईँ तयार हुनुहुन्छ भजन गाउन?
1: हजुर, एकदमै तयारी छु. म सबै त भन्न सक्दिनँ, त्यो टाइटल एउटा गाउँछु.
0: भजन गाउनु पर्यो तपाईँले.
1: अलिक गाउन चाहिँ सकेन, अर्कै गाइदिन्छु, भजन नै गाइदिन्छु. अलिक नयाँ गाउँ भनेको, कहिले पनि यही गाइराखेको भएर चाहिँ अलिक नयाँ गाइदिउँ कि भन्ने सोचेको, तर अलिक मैले गाउन सकिनँ, त्यो चाहिँ माफ गर्नु होला.
0: केही छैन, तपाईँले गाउन सक्नुहुनेछ समयमा.
1: ठ्याक्कै

0: अवश्य पनि एकदमै मिठो गीत गाएर साथ दिनुभयो, धन्यवाद तपाईँलाई पनि नयनाजी। रहिलाई चाहिँ छुटौँ हामी, जय मसी। हजुर, नैना थापाजी हुनुहुन्थ्यो, ल अक्षर उहाँले छोड्नु भएको छ र ल अक्षरबाट तपाईँले भजन गीत गाउन सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। फेरि पनि स्वागत छ पम्पाजी कार्यक्रममा तपाईँलाई, फेरि पनि आरामै छौ हामी तपाईँ। ल अक्षर छ पम्पाजी लबाट, हुन्छ।
1: लै बारे लै लै ओ, लै बारे लै बारे ओ।

छुटकारा तिमीलाई दिनेछ। कहाँसम्म जाने याद

0: त्यही धन्यवाद पम्पाजी, अहिले छुटौँ जय मसी। हजुर, पम्पा रोकाजी हुनुहुन्थ्यो र उहाँले ह अक्षर छोड्नु भएको छ, हाले लुयाको ह अक्षर। र तपाईँले अब हबाट शुरू हुने भजन गीत गाएर हामीलाई साथ दिन सक्नुहुनेछ। फोन लाइन एकदमै खुला रहेको छ र फोन गर्न सक्नुहुनेछ भन्दै थियौं। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई कार्यक्रममा हामी स्वागत गरौं। हेलो, कोही हुनुहुन्थ्यो फोनबाट बाहिरिनु भएको छ र हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754 र 98-23-44-646 चाहिँ हाम्रो व्हाट्सएप नम्बर रहेको छ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँसँग कुराकानी गर्छु म। हेलो
1: हेलो, जय मसी पुनम म्याम।
0: जय मसी सावित्रीजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम आराम छु। आज प्रभुको सेवा महिमा गर्दै हामी म सँगै प्रार्थना गर्दै बिरामीहरूलाई, रोगी बिरामीहरूलाई प्रार्थना गर्दै हिँड्न पाएको छु, महिमा गर्न पाएको छु। एकदम आनन्दित छु, शान्तिमा छु, सुरक्षामा छु। प्रभुको धन्यवाद, प्रभुको महिमा गर्दैछु।
0: आमेन आमेन, प्रभुलाई धन्यवाद भएको सुनेर एकदमै खुसी लाग्यो। तपाईँहरू दुवैजना सँगै मिलेर प्रार्थना गर्दै हिँडिरहनु भएको छ, अगाडि बढ़िरहनु भएको छ भन्ने कुरा सुनेर आशिषित भएको छौ हामी पनि। र ह अक्षर छोड्नु भएको छ हाम्रो पम्पाजीले। तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन? हजुर, हालेलुयाको हबाट।
1: ए हुन्छ
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: आमेन आमेन मिठो भजन गीत गाउनुभयो, धन्यवाद सावित्रीजी र पम्फाजीलाई पनि। र अहिलेलाई चाहिँ छुटौँ हामी, धन्यवाद
1: जयमसी। र हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो र हाम्रो पम्फाजी उहाँहरू सँगसँगै हुनुहुन्छ, मिलेर प्रभुको महिमाहरू गरिरहनु भएको छ, एकदमै हामी पनि आशिषित महसुस गरिरहेको छौं। क अक्षर छोड्नु भएको छ श्रोता, क अक्षरबाट अब तपाईँले भजन गीत गाएर हामीलाई साथ दिन सक्नुहुनेछ। कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा तपाईँ हुनुहुन्छ र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं।
0: हेलो
2: हेलो म्याम, जय मसी।
0: हाम्रो साराजी कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदमै ठिकठाक, प्रभुको अनुग्रहले, हजुरहरूको प्रार्थना।
0: हजुर आमेन आमेन, प्रभुलाई महिमा भएको होस्। र क अक्षर तपाईँको भागमा छ आज, भजन गीत गाउन तयार हुनुहुन्छ?
2: कुन अक्षर?
0: क हजुर, क कलबरीको क।
2: ए क क अक्षर?
0: हजुर हजुर, क अक्षर छ साराजी, तयार हुनुहुन्छ?
2: ल हुन्छ, म गाउँछु।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: मेरो गुरुबाहरू हुनुहुन्छ.
1: हुन्छ हुन्छ, धेरै धेरै धन्यवाद साराजी, छुटाउँदै हजुर. हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो र ईश्वरको ई अक्षर तपाईँको लागि उहाँले छोड्नु भएको छ र ई अक्षरबाट र तपाईँलाई सहज हुन्छ भने ईबाट गाउनुहोस् नत्र य अक्षर यीशुको यबाट गाउन पनि सक्नुहुन्छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र यो समयमा फोन लाइनमा कोही श्रोता आइ पनि सक्नु भएको छ, उहाँलाई स्वागत गरौं. हेलो
2: हेलो, जय मसी.
1: जय मसी हजुर. हाम्रो विद्याजी कस्तो हुनुहुन्छ?
2: ठिक छु. आज रात कस्तो हुनुहुन्छ?
1: हजुर, हामी पनि एकदमै आरामै छौँ विद्याजी. र आज यीबाट तपाईँ भजन गीत गाउन तयार हुनुहुन्छ? हुन्छ, सुरु गर्न सक्नुहुने.

0: धन्यवाद.
1: हालेलुया भनेर अक्षर सोधिन भयो बिदाजी. धन्यवाद तपाईँलाई पनि. र यसलाई चाहिँ छुटौ हामी. जय मसी. हजुर जोजुलप्पा हाम्रो बिदा श्रेष्ठजी हुनुहुन्थ्यो र उहाँले ह अक्षर छोड्नु भएको छ. हालेलुयाको ह र ह अक्षरबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ र फोन गर्न सक्नुहुनेछ. एउटा गीतको साथ दिन चाहन्छौ हामी. गीत त्यसै उपस्थित हुने नै छौं.

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमको न्यूज अन्ताक्षरी सुन्दै हुनुहुन्छ, जहाँ हामी भजन गीतहरू गाउँछौ र प्रभुको महिमा गर्छौं। कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसीह। पुष्पजी बोल्दै हुनुहुन्छ? हजुर पुष्पजी, अब चाहिँ ह अक्षर छ, हालेलुयाको तयार हुनुहुन्छ?
1: कोसिस गर्छु।
0: हजुर, एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: हाम्रो यो जीवन घमसाय

0: हुँदैन भतेको जीवन यो रोएर फिर्दैन गएको यो भनियो हाम्रो यो जीवन मिलेर जुलेर सबै जय जय कार मनाऊ हाँसेर गाएर सबै प्रभुको वचन सुनाऊ हाम्रो यो जीवन
1: हजुर हाम्रो यो जीवन निकै नै मिठो गीत गाउनुभयो धन्यवाद पुष्पजी र पुष्पकुमार पहरीजी हुनुहुन्थ्यो न अक्षर छोडेर जानुभएको छ र कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा चाहिँ हामी यसरी नै भजन गीतहरू गाउँछौ अन्ताक्षरी खेल्छौं र हाम्रो मुख्य उद्देश्य भनेको हामी प्रभुको महिमा गर्ने गर्दछौ कार्यक्रम मार्फत र हामी यो समयमा एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ श्रोता र गीतपछि हामी उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राखेको श्रोता. अब चाहिँ हामी तपाईँको फोन कल लिन असमर्थ छौं, कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेको छौं र आज हामीलाई फोन गरेर साथ दिनुहुने श्रोताहरू मध्येबाट मैले लकी ड्र गरिसकेको छु र आज दुईजना श्रोतालाई मैले विजेता बनाउन गइरहेको छु र उहाँहरूले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्न गइरहनु भएको छ. दुईजनाको नाम लिएर मैले आइसकेको छु लकी ड्रबाट र नाम घोषणा गर्नुभन्दा अगाडि नै म धन्यवाद दिन चाहन्छु फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई. तपाईँले गाउनुभएका भजन गीतहरूबाट प्रभु महिमित हुनुभएको छ र आज रिसर्च कार्ड जित्न सफल पहिलो नाम रहेको छ सावित्री खड्का.
1: कंग्रेचुलेशन.
0: र रिसर्च कार्ड जित्न सफल दोस्रो नाम रहेको छ पुष्प कुमार पहरी.
1: कंग्रेचुलेशन.
0: र सावित्री खड्गाजी र पुष्प कुमार पहरीजी तपाईँहरू दुवैजनालाई एकदमै बधाई छ. कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभएर हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो राइजिङ फ्रुट सेन्टरलाई एकदमै धेरै धन्यवाद. उहाँहरूले चाहिँ हामीलाई रिचार्ज कार्ड प्रदानहरू गरिरहनु भएको छ हाम्रो श्रोताहरूको लागि जो जति विजय हुनुहुन्छ कार्यक्रममा. र धेरै धेरै धन्यवाद तपाईँहरू सबैजनालाई जसले हामीलाई सहभागिता जनाएर साथ दिनुभयो, कार्यक्रम सुनेर साथ दिनुभयो. र अब चाहिँ मैले विदा माग्नुपर्ने बेला भइसकेको छ. कार्यक्रम गुड न्यूज अन्ताक्षरीबाट प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै यो समयमा पुनः विदा हुन चाहन्छु. धेरै धेरै धन्यवाद. जय मसीह. नमस्कार.

0: गुड न्यूज एफएम 105.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर
5: जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त

0: पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
5: श्रीमती सधैँ हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा आदरणीय श्रोता, कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र विजय र म ब्रह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

बन्ने भन्ने बारेमा नै आज केही महत्वपूर्ण कुरा राख्न चाहन्छु र हामीले प्रभाव जहाँ पनि राख्न सक्नुपर्छ तर सकारात्मक प्रभाव एकदमै महत्वपूर्ण कुरा हुन्छ र मान्छेलाई तपाईँले यस्तो गुण लगाउनुहोस् उसले कहिले पनि तपाईँलाई नबिर्सोस् र हामी प्रभावकारी व्यक्ति बन्नु पनि पर्छ जस्तो तपाई प्रभावकारी व्यक्ति बन्न चाहनुहुन्छ भने केही महत्वपूर्ण कुरा केही टिप्सहरू मसँग रहेको छ आज यो कुराहरू म तपाईँको निम्ति बताउन चाहन्छु सिधै आँखामा हेरेर कुरा गर्नुहोस् यो आत्मविश्वासको सबैभन्दा बलियो संकेत हो जब कुनै पनि मान्छेसँग तपाईँ बोल्नुहुन्छ तपाईँ आई कन्ट्याक्ट नगरिकन बोल्नुहुन्छ भने तपाईँको आत्मविश्वास एकदम कमजोर छ तर तपाईँ आई कन्ट्याक्ट गरेर आँखाले आँखा हेरेर बोल्नुभयो भने चाहिँ तपाईँमा आत्मविश्वास चाहिँ बलियो छ भन्ने कुराको संकेत दिँदछ कति मान्छेहरू हामी बोलेको देख्छौँ बोल्छन् पनि तर उनीहरू आँखामा आँखा जुताएर बोल्न सक्दैनन् त्यो आत्मविश्वास कमजोर भएको कारण हो कसैसँग तपाईँ बोल्दै हुनुहुन्छ आँखामा आँखा जुताएर बोल्नुहोस् यसले तपाईँलाई आत्मविश्वासमा सबैभन्दा बलियो व्यक्तिको संकेत दिन्छ होइन यो कुरा एकदमै महत्वपूर्ण कुरा छ र हाम्रो छोराछोरीलाई पनि हामीले सिकाउनु पर्छ ल तिमीले मलाई आँखामा आँखामा हेरेर भन्नुपर्छ किनभने बच्चाहरू सानैदेखि नै एकदमै आई कन्ट्याक्ट गरेर बोल्ने खालको बच्चा आत्मविश्वास बलियो भएको बच्चा तपाईँ र मैले बनाउनु पर्छ यो एकदमै महत्वपूर्ण कुरा छ र अर्को महत्वपूर्ण कुरा बिस्तारै स्पष्ट र शान्त रूपमा बोल्नुहोस् कम बोल्नुहोस् तर प्रभावशाली बोल्नुहोस् एकदमै हत्तपत्त कतिखेर सकौँ प्रकार नबोल्नुहोस् आनन्दले बिस्तारै स्पष्ट शान्त रूपमा बोल्नुहोस् कम बोल्नुहोस् तर प्रभावशाली बोल्नुहोस् होइन यो कुरा एकदमै महत्वपूर्ण कुरा छ कति मान्छेहरू यति स्पिड बोल्छन् यति छिटो बोल्छन् तर प्रष्ट बोल्दैनन् होइन छिटो बोलेपछि के हुन्छ जिब्रो लटपटिन्छ तर बिस्तारै बोल्नुहोस् स्पष्ट बोल्नुहोस् होइन मिठो बोल्नुहोस् होइन र यो कुरालाई मान्छेले सम्झिरहन्छन् तर तपाईँ छिटो बोल्नुहुन्छ प्रष्ट बोल्नुहुन्न भने तपाईँको कुरा मान्छेलाई बुझ्न पनि गाह्रो हुन्छ र अर्को महत्वपूर्ण कुरा कुनै पनि अवस्थामा आफूलाई स्थिर राख्नुहोस् शान्त स्वभाव नै तपाईँको शक्ति हो कुनै पनि अवस्था परिस्थिति कहिलेकाहीँ यस्तो जटिल परिस्थिति आउँछ कि त्यहाँ प्रतिकार गर्नुपर्ने बेला पनि आउँछ तर प्रतिकार पनि यसरी गर्नुहोस् कि शान्त तरिकाले गर्नुहोस् होइन र एउटा मान्छे आगो भए तपाईँ पनि आगो भयो भने त्यहाँ निष्कर्ष निस्किँदैन आगोले आगोलाई जलाइदिन्छ तर पानी भन्नुपर्छ एकछिन कुनै पनि तपाईँको झगडा पर्यो डिस्कस पर्यो कसैसँग भने तपाईँ पनि नतात्तिनुहोस् क्या होइन त्यो मान्छे तात्तिएको छ भने तात्ति नै दिनुहोस् उसलाई सेलाउँछ अनि बिस्तारै होइन कति घटनाले नि कति ठुलो रूप लिन्छ क्या ठुलो रूप लिन्छ डिस्कस केही हुँदैन सानो कुरामा जस्तो केही हप्ता अगाडि पनि हामीले एउटा घटना सुनेको थियौँ होइन कसैको रङ नम्बरबाट फोन आउँछ फोन नम्बर रङ नम्बर भनेर राखेको हुन्छ फेरि मिस्टेकली फोन जान्छ त्यसपछि झगडा सुरु हुन्छ त्यो रङ नम्बरको कारणले विषय ठुलो होइन सानो तर दुईजनाको ज्यान लिन्छ हेर्नुहोस् त त्यो भएर कहिलेकाहीँ आवेशमा आउनु पनि हुँदैन एकजना आवेशमा आयो सानोतिनो कुरा हो भने छोडिदिनुहोस् क्या त्यसलाई झगडा गरिराख्नु पर्ने हुँदैन र कतिको स्वभाव चाहिँ यस्तो हुन्छ दादागिरी होइन देखाउनै पर्ने यस्ता प्रकारका मानिसहरूलाई चाहिँ सरकारले एकदमै निगरानीमा राख्नुपर्छ र नियन्त्रण पनि गर्नुपर्छ किनभने यस्ता फटाहरूले सर्वसाधारण मान्छे सोझा मान्छेहरूलाई होइन समस्यामा पार्छन् अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

यति नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रम समर्पणमा। भनेकै महत्वपूर्ण हामीले आफूलाई कसरी प्रभावकारी राख्ने भन्ने बारेमा नि बताइरहेको छु। र अर्को महत्वपूर्ण कुरा रहेको छ, तुरन्त प्रतिक्रिया नदिनुहोस्, केही सेकेन्ड सोच्नुहोस् अनि मात्र छोटो प्रभावकारी जवाब दिनुहोस्। कतिचोटि हामी एकदमै होइन कुरा काटिरहेका हुन्छौं, कहिले काहीँ हामी यस्तो स्वभाव हुनुपर्छ, कुराकानी हुँदैछ भने कसैको कुरा सुनिदिनुहोस्, मजाले सुनिदिनुहोस्, उसले बोलिसकेपछि कुरा नकाटिकन अब बिस्तारै उहाँलाई जवाब दिनुहोस्। त्यो चाहिँ एकदम प्रभावकारी व्यक्तिले गर्ने महत्वपूर्ण कुरा हो। मान्छे कस्तो गर्छन् भने एकदमै त्यो कुरा उहाँले सकेकै छैन, कुरा काट्ने काट्ने काट्ने काट्ने हुन्छ। त्यो भएर आफ्नो विचार यतिखेर राख्नुहोस् जब अर्को मान्छेले सबै कुरा भनिसक्छ। र तपाईँ प्रभावकारी व्यक्ति बन्न चाहनुहुन्छ भने चाहिँ तपाईँले अर्को कुरा सुन्नुपर्ने हुन्छ, र अरू कसैले कुरा राखिसकेपछि अब तपाईँ बोल्नुपर्ने हुन्छ। र कति देख्छौँ हामी धेरै विज्ञ व्यक्तिहरूसँगको कुराकानी पनि हामी सुन्छौँ, उनीहरू कहिले पनि कुरा काट्दैन, उनीहरू सुन्छन् अनि त्यसपछि सन्तुष्टि सहितको जवाब दिन्छन्। कसरी दिन्छन् भन्दा सोचेर जवाब दिन्छन्, तार्किक जवाब दिन्छन्, होइन? त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। आफ्नो कमजोरीहरू सबैलाई नदेखाउनुहोस्, आफ्नो मूल्य र सीमाहरू सुरक्षित राख्नुहोस्। म यस्तो गर्न सक्दिनँ उस्तो गर्न सक्दिनँ नभन्नुहोस्। कतिचोटि परिस्थितिहरू यस्ता आउँछ, आफूलाई कमजोर तपाईँले देखाउनु हुँदैन, किनभने समयअनुसार आफूलाई परिष्कृत गर्दै लानुपर्छ, होइन? अगाडि नै म गर्न सक्दिनँ भनेर नभाग्नुहोस्, होइन? अब गरे पो सफल भइन्छ, त हामी गर्दै नगरेपछि त कहाँ हुन्छ? जस्तो एउटा इक्जाम्पलको लागि, तपाईँलाई कसैले अन्तर्वार्तामा बोलाए, इन्टरभ्यूमा बोलाए, तपाईँ डराउनु भयो भने तपाईँले कहिले पनि इन्टरभ्यू दिन सक्नुहुन्न क्या। पहिलोचोटि फेस गर्नुहोस्, त्यसपछि त तपाईँलाई इन्टरभ्यूहरू सजिलो लाग्न थाल्छ। सक्दिनँ भनेर कहिले नभन्नुहोस्, होइन? त्यो कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छन्। र अर्को महत्त्वपूर्ण कुरा, सफा आकर्षक र व्यवस्थित पहिरन अप्नाउनुहोस् र तपाईँको व्यक्तित्व पहिरनमै देखिन्छ। सफा लुगा लगाउने गर्नुहोस् अनि तपाईँको पहिरनले पनि तपाईँको व्यक्तित्वलाई झल्काउँदछ। कतिचोटि हामी देख्छौँ मान्छे एकदमै हाई लेभलको मान्छे हुन्छ, तर उसको लुगाहरू अनि उसको बोल्ने शैलीहरू एकदमै खराब हुन्छ। त्यस्तो हुँदैन, तपाईँले म को हुँ भन्ने कुरा चाहिँ पहिले थाहा गर्नुपर्छ र त्यही अनुसार आफूलाई तयारी गर्नुपर्छ। त्यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
4: कहाँ छ?
5: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201996, 9840201996
6: र सरिता महर्जन 9841910094, 9841910094।
4: ओहो भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
7: गाउन भाडामा,
8: गाउन भाडामा,
7: हे गाउन भाडामा।
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैखेप भाडामा उपलब्ध गराइन्छ।
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
11: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
6: र 9818252240, 9818252240।

0: डोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: सुन्न न बजे कोटा
3: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
3: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
1: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-5-10-74-2-36, 98-5-10-74-2-36
1: र फोन नम्बर 01-5-13-010 छ, 01-5-13-010 छ।
0: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
5: हरेक किसिमका छपाईहरू एउटै छाना मुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
6: फोन नम्बर 40-22-544, 40-22-544
4: र 40-22-572, 40-22-572।
1: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
0: इन्टरनेसनल लोगोस बाइबल कलेजमा सिटिएच, बिटिएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
0: तपाई स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 98-41-87-68-02, 98-41-87-68-02 र 98-18-25-12-40, 98-18-25-12-40।
7: आफ्नो लक्ष्यतिर स्पष्ट केन्द्रित रहनु सही तपाईँलाई अरूभन्दा फरक बनाउँछ, अथवा आफ्नो लक्ष्यप्रति स्पष्ट र केन्द्रित रहनुहोस् यही यसले तपाईँलाई अरूभन्दा फरक पृथक बनाउँछ। आफ्नो लक्ष्यप्रति स्पष्ट रहनुहोस् र केन्द्रित रहनुहोस्, लक्ष्य प्रत्येक हुनैपर्छ। हामी लक्ष्यविहीन दर्शनविहीन हुनुहुँदैन। जब हामीसँग कुनै पनि लक्ष्य हुन्छ त्यसलाई पछ्याएर हामी हिँड्नुपर्छ र कुनै पनि आघातमा म त्यो लक्ष्यसम्म पुग्नेछु भन्ने आफूमा दृढ विश्वास पनि हुनुपर्छ र यो कुराले तपाईँलाई प्रभावकारी बनाउँछ। र देख्न सक्छौ धेरै मान्छेहरू सफल भएका छन् र ती मान्छेहरूलाई फर्किएर हेर्दा एक समय उनीहरू पागल भएर आफ्नो काममा आफ्नो लक्ष्यप्रति एकदमै समर्पित थिएर त उनीहरू अहिले एउटा समाजको एउटा देशकै निम्ति एउटा प्रभावकारी व्यक्ति बनेका छन्। त्यो भएर तपाईँको परिवारमा, तपाईँको समाजमा र देशमा प्रभाव पार्न चाहनुहुन्छ भने आफ्नो लक्ष्यप्रति समर्पित हुनुहोस्। र अर्को महत्वपूर्ण कुरा, आफ्नो समय शब्द दुवैको कदर गर्नुहोस्। जति कम त्यति मूल्यवान। समय कति बहुमूल्य छ र तपाईँले बोलेका शब्दहरू यति सस्तो नहोस्, तपाईँले बोलेका शब्दहरू एकदमै महँगो होस्। होइन, मान्छेलाई यस्तो होस्, अहिले हामी देख्छौँ नि नेपालको प्रधानमन्त्री होइन, उहाँले केही बोलेको सुन्न मान्छेहरू निकै आतुर छन्, तर उहाँ बोल्नु नै हुन्न होइन। कति महत्व छ क्या उहाँको भन्न खोजेको कुराको, मान्छे यति बोल्छन् यति बोल्छन्, उनीहरूको केही मतलबै छैन। तर नेपालको प्रधानमन्त्री जो अहिलेसम्म उहाँले बोल्नु भएको छैन, काम गरेर देखाइराख्नु भएको छ, तर उहाँले बोलेका शब्दहरू सुन्न मान्छेहरू के छन्, पर्खिरहेका छन् नि। हो, त्यो प्रकारको प्रभाव तपाईँ र मैले पार्नुपर्छ। अहिले प्रधानमन्त्रीको प्रभाव नेपालमा होइन, नेपालभन्दा बाहिर भइरहेको छ। म कति न्युजहरू हेर्छु, एउटा राष्ट्रिय न्युजहरूले नै उहाँको बारेमा समाचारहरू भनिरहेका छन्। मैले किन यो कुरा भन्दैछु भने, हामीले प्रभाव पार्न सक्छौँ। कसलाई थाहा थियो र हिजो कसले चिन्थ्यो होइन, आजभन्दा 5 वर्ष अगाडि, आजभन्दा 10 वर्ष अगाडि कसले चिन्थ्यो र उहाँहरूलाई? तर हेर्नुहोस् त, नेपालले मात्र होइन, संसारले उहाँहरूको नामलाई थाहा गर्छ अहिले। मैले यो कुरा किन भन्दैछु भने, हामीले सानो कुराले ठूलो प्रभाव पार्न सक्छौँ मान्छेलाई। र अनावश्यक बहस र नाटकबाट टाढा रहनुहोस्। ऊर्जा सही ठाउँमा खर्च गर्नुहोस्। अनावश्यक बहस नगर्नुहोस् होइन, धेर नाटक पनि गरिराख्नु पर्दैन। त्यतिकै तपाईँको समय बर्बाद हुन्छ, तपाईँको ऊर्जा बर्बाद हुन्छ। त्यो भएर समयलाई सदुपयोग गर्नुहोस् होइन, अनावश्यक समयहरू बर्बाद नगर्नुहोस्। जुन ठाउँमा तपाईँ जाँदै हुनुहुन्छ नि, त्यहाँ समयको अर्थ होस् होइन। जहाँ तपाईँलाई कदरै हुँदैन, त्यो ठाउँमा गएर समयलाई किन बर्बाद गर्नुहुन्छ? समयलाई सदुपयोग गर्नुहोस् र प्रभावकारी व्यक्ति बन्नुहोस्। हजुर, अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आदरणीय श्रोता, भने लगभग समयले हामीलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयज्यूलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट कलसीको पत्र 3:18-4:1 यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। पत्नी हो प्रभुको दृष्टिमा सुहाउँदो गरी आफ्नो पतिहरूको अधीनमा बस। पति हो आफ्नो पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहो। छोराछोरी हो प्रत्येक कुरामा आफ्ना आमा बुबाको आज्ञा पालन गर, किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ। बुबा हो आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्र त तिनीहरू निराश हुनेछन्। कमारा हो प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाको अगाडि खुशी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूको अधीनमा बस। तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ, किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ र यसमा पश्चाताप अथवा पक्षपात हुँदैन। मालिक हो तिमीहरूको पनि स्वर्गमा मालिक हुनुहुन्छ भन्ने जानेर आफ्नो कमाराहरूसँग न्याय संगत र उचित व्यवहार गर। र यो खण्डलाई हामीले पढ्दै गर्दाखेरि ख्रिस्टीय परिवार सम्बन्धी शिक्षा हामी यहाँ देख्छौ। ख्रिस्टियन परिवारमा चाहिने शिक्षाहरूलाई पालन गर्नु आवश्यक छ भन्ने मुख्य विचार पनि हामी यहाँ पाउन सक्छौ। ख्रिस्टियन परिवारमा यीशुलाई विश्वास गरेका हरेक व्यक्तिको परिवारमा, समूहमा अथवा मण्डली समुदायमा शिक्षाहरूलाई पालन गर्नु आवश्यक छ। है, चाहिने शिक्षाहरू ख्रिस्टियन परिवारहरूमा चाहिने शिक्षाहरू जति पनि छ पालन गर्नुपर्ने हुन्छ। हरेक ख्रिस्टियन परिवारमा को छन् त भन्ने कुराहरू पनि हामीले याद गर्नुपर्छ र एउटा परिवारभित्र समाजभित्र को हुन सक्छन् त भन्ने कुरा पनि यहाँ पावलले सम्बोधन गरिएको छ। पत्नीलाई भनिएको छ एउटा परिवारमा पत्नीको भूमिका ठूलो हुन्छ र पत्नीहरूलाई यसरी नै भन्दैछ कि प्रभुको दृष्टिमा सुहाउँदो गरी आफ्ना पतिहरूको अधीनमा बस। परिवारमा पत्नीको भूमिका एकदमै ठूलो हुन्छ र घर सम्हाल्नलाई घरको र परिवारको एउटा मुख्य अङ्गको रूपमा नै श्रीमती हुन्छ, पत्नी हुन्छ र पति चाहिँ परिवारमा पत्नीको भूमिका ठूलो हुन्छ र पत्नीहरूलाई यसरी नै भन्दैछ कि प्रभुको दृष्टिमा सुहाउँदो गरी आफ्ना पतिहरूको अधीनमा बस। परिवारमा

पति चाहिँ पत्नीको शिर हो भने दुवैजनाको मिश्रण अथवा दुवैजनाको भूमिका परिवारमा एकदमै ठूलो हुन्छ। त्यसैले गर्दा पौलले पत्नीहरूलाई चाहिँ पतिको अधीनमा बस्नको लागि यो आदेश नै दिएको छ। अनि पतिलाई पनि भनिएको छ आफ्नो पत्नीलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहौ। पत्नीले आफ्नो पतिको अधीनमा बस्दाखेरि यो अधीनमा बस्ने भन्ने शब्द चाहिँ पतिको अस्तित्वलाई स्वीकार गर्ने, पतिलाई पति जो शिर हो परिवारको त्यसलाई आदर गर्ने भन्ने कुरा हामी बुझ्छौ। अधीनतामा भनेको चाहिँ आदर गर्ने कुरासँग सम्बन्धित छ, किनभने आदर त्यो व्यक्तिलाई गरिन्छ जो व्यक्ति चाहिँ एकदमै शिर हुनुहुन्छ अथवा मुख्य व्यक्ति हुन्छ। र पतिले पनि आफ्ना पत्नीलाई प्रेम गर्नुपर्छ। पत्नीलाई प्रेम गर्नु भनेको वास्तव गर्नु हो, पत्नीलाई कठोर व्यवहार गर्नु हुँदैन। पत्नी चाहिँ एउटा सहयोगीको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो र पत्नी घरको एकदमै महत्वपूर्ण व्यक्तिको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो र पतिको लागि सहयोगीको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो। त्यसैले पतिले आफ्नो पत्नीलाई मन दुखाउनु हुँदैन, चित्त दुखाउनु हुँदैन, आफ्नी पत्नीलाई माया गर्नुपर्छ, प्रेम गर्नुपर्छ, तिनीहरूप्रति कठोर हुनु हुँदैन, किनभने हर कदम हर समय पत्नीले परिवारको लागि खडा भएर सेवा पुर्याइराखेकी हुन्छिन्। र छोराछोरीहरूलाई पनि यहाँ सम्बोधन गरेको छ, प्रत्येक कुरामा आफ्ना आमा बुबाको आज्ञा पालन गर, किनभने छोरा छोरीको जिम्मेवारी भनेको आमा बुबाको आज्ञाकारी छोराछोरी हुनु हो। जब आमा बुबाले भनेका कुराहरू छोराछोरीहरूले पालन गर्छन्, ती छोराछोरीहरू आशिषित हुन्छन् र उनीहरू चाहिँ धेरै आशीर्वादको भनौं भागीदार हुन्छन्, किनभने उनीहरूले आमा बुबाको आज्ञा पालन गरेका छन्। अनि यति मात्र होइन, यसले प्रभुलाई पनि प्रसन्न तुल्याउने काम गर्छ, किनभने केटाकेटीहरूले छोराछोरीहरूले आमा बुवाको आज्ञा पालन गर्नु भनेको त्यो हृदय चाहिँ परमेश्वरलाई पनि प्रसन्न तुल्याउँछ त्यो हृदयले। अनि बुवाहरूलाई पनि भनिएको छ, बुवा हो आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्र त तिनीहरू निराश हुनेछन्। केटाकेटीहरू बाल बालिकाहरू चाहिँ आमा बुवाको निम्ति एउटा आशीर्वाद हो, उपहार हो, यी नानीहरूलाई परमेश्वरले घर परिवारलाई दिएको एउटा उपहार हो, आमा बुवालाई दिएको एउटा उपहार हो। यो उपहारलाई धन्यवादी भएर यो उपहारको संरक्षण, यो उपहारलाई सही तरिकाले संरक्षण गर्दै हेरचाह गर्यो भने यो उपहारले धेरै धेरै आशीर्वाद ल्याउने काम गर्दछन्। र आमा बुवा दुवैजनाले छोरा छोरीहरूलाई अनुशासित गर्नु र अनुशासित गर्दै प्रेममा उनीहरूलाई हुर्काउनु जिम्मेवारी हो र उनीहरूलाई रिस उठाउने काम गर्नु हुँदैन भनिकन यहाँ परमेश्वरको वचनले स्पष्ट बताएका छन्। अर्को कुरो कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाको अगाडि खुशी तुल्याउने मात्र होइन तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूको अधीनमा बस्छ। एउटा क्रिश्चियन दास दासीहरू, क्रिश्चियन कमारा कमारीहरू पनि एउटा परिवारमा जोडिन सक्छन्। अनि जुन घरमा कमारा कमारीहरू छन् अथवा यहाँ भन्छ कमाराहरू, कमारालाई सम्बोधन गरिएको छ,
संसारका आफ्ना मालिकहरूलाई आँखाको अगाडि खुसी

तुल्याउने मात्र होइन, संसारमा प्रभु यीशु ख्रीष्टलाई विश्वास नगर्ने मानिसहरू प्राय जसो मालिकको आँखा छलाउनु पायो भने खुशी हुने पनि क्षणहरू हुन सक्छ। त्यसकारण सम्भावनाहरू प्रबल छन्, किनभने मालिकको अगाडि इमानदारी साथ काम गरेको देखाउने, मालिक नभएको बेलामा चाहिँ त्यहाँबाट फेरि आफ्नै किसिमले काम गर्ने, यस्तो खालको प्रवृत्ति परमेश्वरको राज्यमा मिल्दैन। यस्तो खालको प्रवृत्ति परमेश्वरको नजरमा सत्य हुँदैन र ठिक हुँदैन। त्यसकारण यहाँ भन्छ, साँचो हृदयले प्रभुको डर राखेर सेवा गर भनेको छ। दिलो ज्यानले साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूको अधीनमा बस भनेको छ। एउटा कमाराले आफ्नो मालिकको अगाडि डर र कम्बा साथ इमानदारिताको साथ साँचो हृदयले परमेश्वरको डर राखेर मालिक भएको बेला नभएको बेला आफ्नो काम इमानदारिता साथ गर्नु आवश्यक छ र मालिकको अधीनमा रहनुपर्छ। उहाँलाई आदर गर्नुपर्छ। हरेक मालिकलाई एउटा कमाराले आदर गर्नुपर्छ र अधीनमा बस्नुपर्छ भनिएको छ। तिमीहरू जे गर्छौ तिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै। जे कामहरू गर्छौ, जे कुराहरू गर्छौ, भलाइका कामहरू गर्दा दिलो ज्यानले गर्ने गर्नु भनेको छ। त्यसकारणले हाम्रो कामहरू कसरी गरिरहेका छौं, हामीले काम गर्दाखेरि दिलो ज्यानले गरेका छौं कि या त टालटुल गरिरहेका छौं या त हामीले बहनाबाजी गरिरहेका छौं, यस्तो खालको कुराहरू यहाँ परमेश्वरको वचनले हामीलाई पनि यसरी नै एउटा सुझाव दिएको छ, आज्ञा दिएको छ कि दिलो ज्यानले गर्ने गर, प्रभुको सेवा गरे जस्तै गर भनेको छ। जुनसुकै काम गर्दाखेरि पनि आफूलाई दिएको जिम्मेवारीहरू जुन कामहरू गर्नुपर्नेछ त्यो कामलाई चाहिँ ढिलो ज्यानले गर्नुपर्ने हुन्छ र त्यो चाहिँ परमेश्वरको सेवा गरे जस्तै काम गर्नुपर्छ। एउटा टोयलेट सफा गरे पनि, धुलो बढारे पनि, लुगा धोए पनि, भाँडा मोले पनि, कुनै पनि जिम्मेवारी कामहरू छन् ढिलो ज्यानले गर्नुपर्छ, प्रभुको सेवा गरे जस्तै। यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ, अनि यो हिसाबले पनि अगाडि बढ्नुपर्ने हुन्छ ताकि इमानदारिताका साथ काम गर्दाखेरि इनाम पनि प्राप्त हुन्छ भन्ने कुरा सम्झेर काम गर्नुपर्ने हुन्छ। किनकि आफूले गरेको कुकर्मको फल कुकर्मीले पाउनेछ र यसमा पक्षपात हुँदैन। जसले कुकर्म गरेका छन्, नराम्रो काम गर्नेले नराम्रो प्रतिउत्तर पाउँछन् अथवा इनाम पनि नराम्रो नै पाउँछ, तर राम्रोसँग काम गर्नेहरूले इनाम पनि राम्रोसँग पाउँछ भनेर यहाँ स्पष्ट बताएका छन्। मालिक हो तिमीहरूको पनि स्वर्गमा मालिक हुनुहुन्छ भन्ने जानेर आफ्ना कमाराहरूसँग न्यायसंगत र उचित व्यवहार गर। र मालिकहरूले पनि आफ्नो कमारालाई काम लगाउँदाखेरि, कमारालाई काम दिँदाखेरि स्वर्गमा मेरो पनि मालिक छ भनेर जानेर न्यायसंगत र उचित व्यवहार गर्नुपर्छ। न्यायसंगत कति मालिकले कमारालाई दुरुपयोग गरिरहेको अवस्थाहरू हामी सुन्छौं, यस्तो कुरा परमेश्वरको राज्यमा मिल्दैन। दास हो, कमारा हो, कमारी हो, उनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्छन्, उनीहरूले इमानदारीसँग पूरा गर्छन् र उनीहरूसँग न्यायसंगत र उचित व्यवहार चाहिँ गर्नुपर्छ। उनीहरूले पाउनुपर्ने कुराहरू उचित ढंगले दिनुपर्छ, उनीहरूले पाउन नसक्ने कुराहरूमा त्यही अनुसारको व्यवहार गर्नुपर्छ। त्यसकारण आज यो खण्डमा हामी स्पष्ट रूपमा के देख्छौ भन्दा क्रिश्चियन परिवारमा चाहिने शिक्षाहरूलाई पालन गर्नै पर्छ। आज थुप्रै शिक्षाहरू यहाँ दिएको छ, पत्नीलाई शिक्षा दिएको छ,
पतिलाई पनि अर्थी उपदेश शिक्षा दिइएको छ, छोरा छोरीहरूलाई पनि अर्थी उपदेश शिक्षाहरू दिएको छ, बुबाहरूलाई पनि अर्थी उपदेश शिक्षा दिएको छ, र कमाराहरूलाई पनि अर्थी बुद्धिहरू दिएको छ, शिक्षा दिएको छ, र मालिकलाई पनि शिक्षा दिएको छ, सुझावहरू दिएको छ। यो सबै कुराहरू पालन गर्नु आवश्यक छ भन्ने कुरा हामी यहाँ देख्दछौं। आदरणीय श्रोता, आजको यो प्रवचनलाई सुन्दै गर्नुहुँदाखेरि परिवारभित्र परमेश्वरले दिनुभएको यो परिवार, पति पत्नी, त्यसपछि छोरा छोरीहरू, बुबा आमा, कमारा कमारीहरू, मालिक मालिकनीहरू, यी सबै एउटा परिवारभित्रको संरचनाहरू हुन्। बुवा आमाहरू सबै परिवार एउटा क्रिश्चियन परिवार हो यिनीहरू, र क्रिश्चियन परिवारभित्र चाहिने शिक्षाहरू आज यो खण्डमा उल्लेख गरिएको छ, र यो शिक्षाहरू पालन गर्नु आवश्यक छ। किनभने यहाँ बताइएको, यहाँ लेखकले दिएको यो आज्ञाहरू, यो शिक्षाहरू, उपदेशहरू क्रिश्चियन परिवारलाई निर्माण गर्ने एउटा शिक्षा हुन् यो, र यो शिक्षाद्वारा यो शिक्षामा रहनेहरूले इनाम पाउँदछन्, र यदि यो शिक्षा अनुसार पालन गरेनन्, जिएनन् भनेदेखि त्यसको फल पनि त्यसले भोग्नुपर्छ। यो शिक्षा अनुसार पालन गरेर अगाडि बढ्यो भने आशिषित हुन्छ, इनाम पनि प्राप्त हुन्छ, र यो अनुसार जिएन भने, यो अनुसार गरेन भने त्यसले त्यो आशिष पनि गुमाउँछ, इनाम गुमाउँछ। त्यसै आदरणीय श्रोताहरू, यदि आज यीशु ख्रिस्टलाई यहाँहरूले विश्वास गर्नुभएको छ भने तपाईहरूको जीवनमा, परिवारमा कस्तो छ? के पतिले पत्नीलाई माया गरेका छन्, वास्ता गरेका छन्, कि कठोर व्यवस्था पारा गरेका छन्? या त परिवारमा आफ्नो पतिले पत्नीलाई कठोर व्यवहार गरेका छन् कि, प्रेम नगरेका अवस्था छन् कि, र पत्नीले पनि आफ्नो पतिको अधीनमा नबसेको अवस्थाहरू छन् कि? यी सबै कुराहरू वचन अनुसार पालन गर्नुभयो भने, यी शिक्षाहरूलाई पालन गर्नुभयो भने तपाईले इनाम प्राप्त गर्नुहुनेछ, इनाम पाउनु हुनेछ, किनभने त्यो इनाम तपाईँको जीवनमा र मेरो जीवनमा अति उच्च हुनेछ। यो इनाम चाहिँ अति आशिषित हुनेछ, र जसले यसको विपरीत सिएको छ उनीहरूले इनाम गुमाउनेछन्, र उनीहरूको जीवनमा पीड़ा हुनेछ। त्यसकारण जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छैन, यहाँहरूलाई चाहिँ यीशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र यी शिक्षाहरूलाई पालन गर्नुहोस्, ताकि यहाँहरूले पनि इनाम परमेश्वरबाट प्राप्त गर्नुहुनेछ, र पारिवारिक जीवनको हैसियतले हजुरहरूले पनि प्रभुबाट, परमेश्वरबाट आशीर्वाद पाउनुहुनेछ। त्यसकारण आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र यो शिक्षाहरू पालन गर्नुहोस् र इनाम प्राप्त गर्नुहोस्। र साथै जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छ, तपाईहरूले पनि यीशुलाई अझै यी वचनहरूमा, यो शिक्षाहरूलाई इमानदारी साथ पालन गर्नुहोस् र आशीर्वाद अथवा इनाम प्राप्त गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरूबाट म विदा लिन चाहन्छु। यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो समुएलको पुस्तक अध्याय 18 दाउद प्रति जोनाथनको प्रेम। दाउदले साउलसँग बातचित गरिसकेपछि जोनाथन दाउदसँग आत्मामा एक भए र आफूलाई झैं तिनलाई प्रेम गर्न लागे। त्यस दिनदेखि साउलले दाउदलाई आफूसित राखे र आफ्नो बुबाको घरमा फेरि फर्किजान दिएनन्। जोनाथनले दाउदलाई आफैलाई झैं प्रेम गरेको हुनाले जोनाथनले तिनीसँग एउटा करार बाँधे। तब जोनाथनले आफूले लाएको खास्टो र लबेदा फुकाले र ती दाउदलाई आफ्नो तरवार धनु र पेटी समेत दिए। साउलले पठाएको जुनसुकै काममा पनि दाउद यति सफल भयो कि साउलले तिनलाई आफ्नो सेनाको उच्च पदमा नियुक्त गरे। यसरी दर्जा बढेकोमा साधारण मानिसहरू र साउलको अधिकृतहरू पनि प्रसन्न भए। दाउद प्रति साउलको डाह। जब दाउदले पलिस्थीहरूलाई ध्वंस गरेर मानिसहरू फर्किरहेका थिए तब स्त्रीहरू इजरायलका सबै शहरबाट निस्के अनि तिनीहरू सितार र खैजडी बजाउँदै गाउँदै र नाच्दै साउल राजालाई भेट्न आए। स्त्रीहरू आनन्दित भएर यसो भनेर गाउँदथे, साउलले हजारौं हजारलाई ध्वंस गरे र दाउदले त लाखौं लाखलाई ध्वंस गरे। साउल साह्रै रिसाए र ती शब्दहरूले उनलाई चोट लाग्यो। उनले भने, दाउदको निम्ति तिनीहरूले लाखौं लाख ठहराए तर मलाई चाहिँ हजारौं मात्र। अब तिनलाई राजा तुल्याउनु मात्र त बाँकी रह्यो। त्यस दिनदेखि उसो साउलले दाउदलाई डाहाको दृष्टिले हेर्न लागे। भोलिपल्ट परमेश्वर तर्फको एउटा हानिकारक आत्माले साउललाई पक्रियो। उनी घरैमा अगमबाडी बोलिरहेका थिए। दाउदले अघि साउलको निम्ति बेडा बजाउँदै थिए। साउलको हातमा आफ्नो भाला थियो। दाउदलाई भित्तैमा हुने दिन्छु मनमनै भन्दै त्यो हाने र दाउद दुवै पल्ट तर्के। साउल दाउदसँग डराउन लागे किनभने परमप्रभु दाउदसँग हुनुहुन्थ्यो तर साउललाई उहाँले छोडिसक्नु भएको थियो। यसै कारण उनले दाउदलाई आफ्नो तरवारबाट अलग गरेर 1000 मानिसहरूको सेनानी नियुक्त गरिदिए। दाउदले आफ्नो मानिसहरूलाई धावामा लगे र परमप्रभु तिनीसँग हुनुभएको हुनाले आफूले जिम्मा लिएका सबै काममा तिनी सफल भए। जब साउल ले तिनलाई यसरी सफल भएको देखे तब उनी दाउदसँग डराए। सबै इजरायल र यहुदाले दाउदलाई प्रेम गरे किनभने तिनी रणभूमिमा तिनीहरूको अगुवा भएर जान्थे। साउलले दाउदलाई भने, म मेरी जेठी छोरी मेराबलाई तिमीसँग विवाह गरिदिनेछु तर त्यसको सट्टामा तिमीले वीरतापूर्वक मेरो सेवा गर र परमप्रभुको निम्ति लडाई गर किनभने साउलले आफ्नै हातबाट होइन तर पलिस्थीहरूको हातबाट दाउदलाई मार्ने विचार गरेका थिए। तर दाउदले उत्तर दिए, म को हुँ र मेरा बुबाको परिवार मेरा आफन्तहरू इजरायलमा को हुन् र म राजाको जुवाई हुन सक्छु। कारण जब साउलकी छोरी मेराबको दाउदसँग विवाह गर्ने बेला आयो तब बरु महोलाको अद्रियलसँग मेराबको विवाह भयो। तर साउलकी अर्की छोरी मिकल दाउदसँग प्रेममा फसिन्। जब यो कुरो साउलको कानमा पुग्यो तब साउल प्रसन्न भए। उनले आफ्नो मनमनै भने, म त्यसलाई नै दाउदसँग विवाह गरिदिनेछु कि पलिस्थीहरूको हातबाट मारिनलाई तिनको निम्ति त्यो एउटा फन्दा होस् र पलिस्थीहरूले तिनको विरोध गरून्। यसैले साउलले दाउदलाई आफ्नो ज्वाई बनाउनलाई दोस्रो पल्ट प्रस्ताव राखे। दाउदलाई सुटुको यसो भन्नु भने साउलले आफ्नो भारदारहरूलाई हुकुम गरे, राजा तपाईँसँग अत्यन्तै खुसी हुनुहुन्छ अनि तपाईँ हामी सबैको प्रिय हुनुहुन्छ। अब राजाका ज्वाई हुनुहोस्। जब साउलको मानिसहरूले दाउदसँग यसरी कुरा गरे तिनले उनीहरूलाई भने, राजाको छोरीलाई विवाह गर्न तपाईँहरू सानो कुरा सम्झनुहुन्छ, म केही नभएको गरीब मानिस मात्र हुँ। दाउदले भनेको कुरा साउलको भारदारहरूले उनलाई सुनाइदिए। उनले भने, दाउदलाई यसो भन, शत्रुहरूलाई बदला लिनको निम्ति राजाले दुलहीको दामको रूपमा 100 पलिस्थीहरू खलडी मात्र माग्नुहुन्छ। पलिस्थीहरूको हातबाट दाउद मरून् भन्ने साउलको इच्छा थियो। साउलले भनेको कुरा भारदारहरूले दाउदलाई सुनाइदिए। यो शर्तमा राजाका छोरीसँग विवाह गर्न तिनी राजी भए। तोकिएको समय अघि दाउद आफ्नो मानिसहरूसँग गए र 200 पलिस्थीहरूलाई मारे। तिनले उनीहरूलाई खलडी लगेर आफूलाई जुवाई स्वीकार गरियोस् भनी राजाको सामु ती गर्ने दिए। यसैले साउलले आफ्नो छोरी मिकललाई दाउदसँग विवाह गरिदिए। परमप्रभु दाउदसँग हुनुहुँदो रहेछ भने साउलले देखे अनि आफ्नो छोरी मिकलले तिनलाई प्रेम गर्दिरहेछिन् भनेर पनि उनलाई थाहा भयो। यसकारण उनी दाउदसँग झन डराउन लागे र आफ्नो बाँकी जीवनभरि नै उनी दाउदको शत्रु भए। पलिस्थीहरूका सैनिक अधिकृतहरू लड्नलाई आइरहन्थे। जब उनीहरू यसरी आउँथे तब साउलका अन्य मानिसहरू भन्दा दाउद तिनीहरू उप ज्यादा सफल भए अनि तिनले ठूलो नाउँ कमाए।

0: पहिलो समुएल अध्याय 19 साउलले दाउदलाई मार्न खोजेका। दाउदलाई मार्नु भनी साउलले आफ्नो छोरा जोनाथन र आफ्नो सबै भारदारहरूलाई भने, तर जोनाथन चाहिँ दाउदलाई मन पराउँथे। आफ्ना पिता साउलले तिनलाई मार्ने मौका हेर्दैछन् भनी जोनाथनले दाउदलाई बताइदिए। उनले भने, भोलि बिहान होसियार बस्नुहोस् र लुकेर रहनुहोस्, र म बाहिर निस्किएर आउनेछु र तपाईँ हुनुभएको खेतमा मेरो पितासँग भेट गर्नेछु र उहाँसँग तपाईँको विषयमा कुरा गर्नेछु। केही पत्ता लाग्यो भने म तपाईँलाई बताइदिनेछु। जोनाथनले आफ्नो पिता साउललाई यसो भने, हजुर, आफ्नो दास दाउदलाई अनर्थ नगर्नुहोस्। तिनले तपाईँको विरुद्धमा केही खराबी गरेका छैनन्। तिनले गरेका कामबाट तपाईँलाई फाइदा भएको छ। त्यस फलिस्तीलाई मार्दाखेरि तिनले आफ्नो ज्यान खतरामा हालेका थिए। परमप्रभुले इजरायललाई ठूलो विजय दिनुभयो र त्यो त तपाईँले नै देख्नुभयो, र त्यस रमाहाटमा तपाईँ पनि सहभागी हुनुभयो। एउटा निर्दोष मानिसलाई तपाईँ किन खराबी गर्नुहुन्छ? किन केही कारण बिना दाउदलाई मार्नुहुन्छ? साउलले जोनाथनको कुरा सुने र यो शपथ खाएर भने, परमप्रभु जीवित हुनुभए चाहिँ दाउद मारिने छैन। यसैले जोनाथनले दाउदलाई बोलाए र तिनलाई यी सबै कुरा बताइदिए। तब जोनाथनले दाउदलाई साउल कहाँ ल्याए र तिनी अघि चाहिँ राजाको सेवामा लागे। लडाई फेरि शुरू भयो। दाउदले फलिस्तीहरूलाई आक्रमण गरेर यस्तो संहार गरे कि उनीहरू तिनको सामुबाट भागे। तर जब साउल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब परमप्रभु बाटोको हानिकारक आत्माले उनलाई पक्रियो। दाउद चाहिँ बेडा बजाइरहेका थिए। साउलले दाउदलाई भित्तैमा उनिने गरी भाला हाने, तर दाउदले त्यस भालाको प्रहारलाई छले अनि त्यो भाला भित्तामा गाडियो। त्यही रात दाउद सुरक्षा साथ भागे। तिनलाई बिहान मार्ने विचारले साउलले आफ्नो सेवकहरूलाई दाउदको घरमा सेवामा राखे, तर दाउदकी पत्नी मिकलले चेतावनी दिएर तिनलाई भनिन्, तपाईँ राति नै भागी जानु भएन भने भोलि तपाईँ मारिनुहुनेछ। तिनले दाउदलाई एउटा झ्यालबाट तल ओह्राली दिइन् र तिनी सुटुक्कै भागे। तब मिकलले एउटा मूर्ति लिएर तिनको छ्यानमा राखिदिन् र सिरानमा बाख्राको रौँ राखेर मूर्तिलाई लुगा ओढाइदिन्। जब मानिसहरू दाउदलाई पक्रन आए, तब तिनी त बिरामी छन् भनी मिकलले भनिन्। साउलले तिनीहरूलाई फेरि भने, त्यसलाई खाटै समेत यहाँ म कहाँ ल्याऊ र म त्यसलाई मार्नेछु। जब तिनीहरू आए, तब तिनीहरूले ओछ्यानमा मूर्ति र सिरानमा बाख्राको रौँ भेटाए। साउलले मिकललाई भने, तैले किन मलाई यसरी छल गरिस्? मेरो शत्रुलाई किन कुशलसित भाग्न दिइस्? मिकलले जवाफ दिइन्, तिनले मलाई भाग्न मदत गरिनस् भने तलाई मार्छु भने। दाउद रामामा समुएल कहाँ भागेर आए र साउलले तिनी प्रति गरेको सबै व्यवहारको विषयमा समुएललाई सुनाइदिए। तब तिनी र समुएल गएर नयोतमा बस्न लागे। दाउद रामाको नयोतमा छन् भनी कसैले साउललाई सुनाइदियो। दाउदलाई पक्रन भनी साउलले एक दल मानिस पठाए। जब तिनीहरूले समुएलको नेतृत्वमा अगमवक्ताहरूको दल जोशमा मग्न भएको देखे, तब तिनीहरूमाथि परमेश्वरको आत्मा आउनुभयो र तिनीहरू पनि अगमवक्ताको जोशमा मग्न भए। जब यो कुरा साउलले सुने, तब उनले अर्को एक दल पठाए। तिनीहरू पनि जोशमा मग्न भए। साउलले तेस्रो पल्ट मानिसहरूलाई पठाए र तिनीहरूले पनि त्यसै गरे। तब साउल आफै रामामा गए र सेकुमा भएको ठूलो कुवामा आइपुगे। उनले समुएल र दाउद कहाँ छन् भनी सोधखोज गरे। तब तिनीहरू त रामाको नयोतमा छन् भनी तिनीहरूले भने। उनी त्यहाँको बाटोमा जाँदा जाँदै परमप्रभुको आत्मा उनी माथि पनि आउनुभयो र रामाको नयोत समय उनी जोशमा मग्न भएर पुगे। त्यहाँ उनले आफ्नो वस्त्र उतारे र समुएलको सामु जोशले मग्न भएर त्यस दिनभरि र रातभरि पनि नाङ्गे बसे। त्यसै कारण मानिसहरू भन्छन् कि साउल पनि अगमवक्ताकै दलमा छन्। पहिलो समुएलको पुस्तक अध्याय 20 दाउद र जोनाथनको मित्रता। तब दाउद रामाको नयोतबाट भागेर जोनाथन कहाँ आए। तिनले जोनाथनलाई भने, मैले के गरेको छु? मेरो दोष के छ? तपाईँको बुबाको विरुद्धमा मैले के खराबी गरेको छु र उहाँ मेरो ज्यान लिन चाहनुहुन्छ? जोनाथनले जवाफ दिए, यस्तो नहोस्, तपाईँ मर्नुहुन्न। मलाई यो पक्का थाहा छ कि मलाई नभनिकन मेरो बुबाले केही पनि गर्नुहुन्न। मेरो बुबाले यस्तो कुरा मबाट किन लुकाउनुहुन्थ्यो र? यो कुरा सत्य होइन। तर दाउदले शपथ खाएर भने, तपाईँको बुबाले आफ्नो मनमा भन्नुभएको छ, जोनाथनलाई यो कुरा थाहा नहोस्, नत्र त त्यो दुखित हुनेछ, किनभने उहाँलाई थाहा छ कि म प्रति तपाईँको ठूलो श्रद्धा छ। जीवित परमप्रभुको नाउँमा र तपाईँको जीवनको पनि शपथ खाएर म भन्दछु कि अब त मेरो मृत्यु नजिकै छ। जोनाथनले दाउदलाई भने, तपाईँ जे इच्छा गर्नुहुन्छ म तपाईँको निम्ति त्यही गर्छु। दाउदले जवाफ दिए, भोलि पर्सीको चाड हो र मैले राजासित खानै पर्नेछ, तर म पर्सीको साँझसम्म खेतमा गएर लुकिरहनेछु। तपाईँको बुबाले मेरो अनुपस्थिति ख्याल गर्नुभयो भनेदेखि उहाँलाई यसो भनिदिनुहोस्, बेथलेहेममा आफ्नो घरमा झट्टै जानुपर्ने हुनाले दाउदले मसित बिदा मागे, किनभने त्यहाँ तिनको जम्मै परिवारको वर्षेनी बलिदान चढाउनु पर्ने रहेछ। यदि उहाँले ठिकै छ भन्नुभयो भने त्यो मेरो निम्ति एउटा असल लक्षण हुनेछ, र रिसले चुर हुनुभयो भने उहाँले मेरो अहित गर्न नै चिताउनु भएको रहेछ भनी तपाईँलाई थाहा हुनेछ। हजुर, म प्रति दया देखाउनुहोस्, किनकि तपाईँ र म परमप्रभुको सामु एउटा करारले बाँधिएका छौ। म दोषी छु भने तपाईँले नै मलाई मार्नुहोस्, मलाई तपाईँको बुबाको हातमा किन पर्न दिनुहुन्छ। जोनाथनले भने, यस्तो नहोस्, यदि मेरो बुबाले तपाईँको अहित नै गर्न चिताउनु भएको रहेछ भन्ने मैले थाहा पाएको भए मैले तपाईँलाई बताउने थिएन। र दाउदले जोनाथनलाई भने, उहाँले तपाईँलाई रुखो जवाफ दिनुभएको तपाईँले मलाई कसरी थाहा दिनुहुन्छ? जोनाथनले भने, मसँग खेतमा आउनुहोस्। तब तिनीहरू दुवै खेतमा गए। जोनाथनले दाउदलाई भने, दाउद परम प्रभु इसरायलका परमेश्वरको दृष्टिमा म यो प्रतिज्ञा गर्दछु कि पर्सि यही बेला म मेरो बुबाको मन छाम्नेछु। यदि उहाँको मन तपाईँ प्रति राम्रै रहेछ भने म तपाईँलाई थाहा दिन र तर यदि मेरो बुबाले खराबी नै सोच्नु भएको रहेछ भने अनि मैले तपाईँलाई थाहा दिन र तपाईँलाई कुशलसित बगाएन भने परम प्रभुले मलाई त्यसभन्दा पनि बढी गरून्। परम प्रभु मेरो बुबासँग हुनु भए चाहिँ तपाईँसँग पनि हुन्, तर म बाँचुन्जेल परम प्रभुले चाहिँ तपाईँ म माथि कृपा देखाउनुहोस् र मलाई नमारियोस्। तपाईँ मेरो घरना प्रति दया गर्न कहिले नछोड्नुहोस्। परम प्रभुले पृथ्वीबाट दाउदको सबै शत्रुहरूलाई पन्साइ सक्नु भए तापनि यो दया नछुटोस्। यसरी जोनाथनले दाउदको परिवारसँग यसो भनी बाचा बाँधे। परम प्रभुले दाउदका सबै शत्रुहरूको लेखा लिउन् अनि जोनाथनले दाउदलाई जोनाथन प्रतिको तिनको प्रेमको कारणले तिनको शपथ पुनर्पुष्टि गर्न लगाए, किनभने तिनले जोनाथनलाई आफैलाई चाहिँ प्रेम गर्थे। तब जोनाथनले दाउदलाई भने, भोलि औँसीको चाड हो, तपाईँको स्थान खाली देखेर तपाईँ हुनुहुन्न रहेछ भने थाहा हुनेछ। पर्सि साँझतिर यो समस्या शुरू हुँदा तपाईँ जहाँ लुक्नु भएको थियो त्यही लुक्नुहोस् र एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्। कुनै निशानामा ताकेर हानेको जस्तै गरी म तीनवटा काँड हान्नेछु। जब म मेरो केटालाई ती काँडहरू खोज्न पठाउनेछु, यदि मैले त्यसलाई हेर काँडाहरू तेरो यतापट्टि छन् ती टिपेर ले भने तपाईँ आफू लुक्नु भएको ठाउँदेखि निस्केर आउन सक्नुहुन्छ। म शपथ खाएर भन्दछु तपाईँ कुशल रहनुहुनेछ, किनभने तपाईँलाई कुनै हानि हुने छैन। तर यदि मैले त्यस केटालाई हेर काँडाहरू तेरो पल्लोपट्टि छन् भनेदेखि परम प्रभुले तपाईँलाई जानु नै भन्नुभएको रहेछ। हामी दुईको बीचमा गरिएको वाचा बन्धन सदा सर्वदै कायम रहन् भन्ने कुरामा परम प्रभु साक्षी हुनुहुनेछ। यसकारण दाउद खेतमा लुकिरहे, चाड आयो, भोज तयार गरियो अनि राजा खानालाई बसे। साउल भित्तापट्टिको आफ्नो नियत स्थानमा बसे र अब्नेर उनको छेउमा बसे। जोनाथन पनि उपस्थित थिए र दाउदको ठाउँ खाली थियो। त्यस दिन साउलले केही भनेनन्। सायद तिनी धर्मविधि अनुसार अशुद्ध भएका होलान्, यसै कारण तिनी अनुपस्थित भए भने उनले छाने। तर भोलिपल्ट महिनाको दोस्रो दिन दाउदको ठाउँ अझै पनि खाली नै थियो। साउलले आफ्नो छोरा जोनाथनलाई सोधे, हिजो र आज यसैका छोरा किन भोजमा आएनन्? जोनाथनले साउललाई भने, दाउदले बेथलेहम जानलाई मसित यसो भनेर अनुमति मागेका थिए। हाम्रो परिवारको शहरमा बलिदान चढाइरहेको छ र मेरा दाजु आफैले मलाई त्यहाँ आउनलाई आज्ञा गरेका छन्। यसैले तपाईँको दृष्टिमा मैले निकाह पाएको छु भने मेरो दाजुहरूलाई भेट्न मलाई बिदा दिनुहोस्। यसै कारण तिनी राजासित खानालाई आउन सकेनन्। तब साउलले जोनाथनसित झोकिएर भने, त बदमाश र बाघी स्त्रीको छोरो, मलाई थाहा छ कि तैले इसैको छोराको पक्ष लिएको छस्। इसैले आफू माथि र तलाई जन्माए कि तेरे आमा माथि अनादर ल्याएको छस। इसैको छोरा पृथ्वीमा बाँचुन्जेल न त न तेरो राज्य सुरक्षित रहनेछ। यसलाई झट्टै बोलाएर यहाँले, किनभने त्यो मारिनै पर्छ। जोनाथनले आफ्नो पितालाई उत्तरमा भने, तिनी मारिने योग्यका छन्, किन तिनले के गरेका छन्? तर यस कुराले गर्दा साउलले आफ्नो भाला उठाएर उनलाई प्रहार गरे। तब आफ्नो बुबाले दाउदलाई मार्न खोजेका नै रहेछन् भने जोनाथनलाई पक्का भयो। जोनाथन रिसले टेबलबाट उठेर गइहाले र त्यस महिनाको दोस्रो दिन उनले केही खाएनन्, किनभने दाउदको खातिर उनी साह्रै दुखित भए, किनकि उनको पिताले दाउदलाई अपमान गरेका थिए। भोलिपल्ट बिहान तोगेको समयमा जोनाथन दाउदसँग भेट गर्न एकजना जवान ठिटालाई लिएर खेतमा निस्के। उनले त्यस ठिटालाई भने, म काँड हान्नेछु, त गएर खोज। त्यो ठिटो गयो र उनले त्यसको टाउको माथि एउटा काँड हाने। जब त्यो ठिटा जोनाथनले काँड हानेको ठाउँमा पुग्यो, तब त्यो जाँदा जाँदै जोनाथनले कराएर भने, हेर, काँड तेरो पल्लोपट्टि छ, टाढो गर, खेर नपाल, छिटो गर। त्यस ठिटाले काँड टिप्यो र आफ्नो मालिक कहाँ फर्क्यो। तर त्यसको अर्थ चाहिँ जोनाथन र दाउदले मात्र जानेका थिए, त्यस ठिटाले केही थाहा पाएको थिएन। तब जोनाथनले आफ्नो हतियारहरू त्यस ठिटालाई दिए र ती सहरमा लैजान पनि हराए। त्यो ठिटा गइसकेपछि दाउद ढुङ्गाको दक्षिणतिरबाट निस्केर नम्रतापूर्वक तीनपल्ट निहुरेर ढोक गरे अनि तिनीहरू एकले अर्कालाई चुम्बन गरेर दुवै रोए अनि दाउदको अफसोस जोनाथनको भन्दा ज्यादा भयो। अब जोनाथनले दाउदलाई भने, शान्ति साथ जानुस्, तपाईँ र म तपाईँका सन्तान र मेरा सन्तानका बीचमा सदा सर्वदै साक्षी हुनुहुने परम प्रभुको नाउँमा हामी एउटाले अर्कोसित वाचा बन्धन बाँधेका छौं। तब दाउद तुरुन्तै गइहाले र जोनाथन चाहिँ सहरमा फर्के।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई
0: हेरेको छौ, सुनेको छौ र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन स्वागत छ, जय मसी नमस्ते, लसोफ्या फुल्ला झोलले सेवाहरू, म प्रस्तुता श्याम काजी सदा जय कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर तपाईँको माझमा आइसकेको छु। हामी हरेक हप्ता फरक व्यक्तिसँग फरक आशिषका कुराहरू, अनुभवका कुराहरू र प्रेरणाका कुराहरू गर्ने गर्छौं र फरक व्यक्तित्वहरूसँग आजलाई हुने कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर म आएको छु तपाईँको माझमा। आज हाम्रो बीचमा हुनुहुन्छ पाहुनाको रूपमा, नेपालको अलि विकट मानिने ठाउँ जसलाई हामी विकटका साथसाथै हिमाली क्षेत्र जहाँ चाहिँ अलि उपभोग्य वस्तुहरूदेखि लिएर सबै कुरा कठिनाईको बीच पनि संघर्षरत गर्दै आउनुभएका मुगु रारा जुन चाहिँ कालीकोटमा रहेको एकदम रमणीय स्थल पनि भन्छौ, कालीकोटको मुगु रारामा जुन चाहिँ ताल तलैयाहरू बीचमा अनि त्यही सुन्दरतालाई अझ परमेश्वरको महिमासँग जोड्नुहुने अत्यन्त युवा अनि समाजमा अभियन्ताका रूपमा काम गर्ने व्यक्तित्व अनि उहाँको लामो अनुभव र सेवकाईको बीचबाट ग्रेस चर्च मुगुका पास्टर र युवा व्यक्तित्व हाम्रो प्रकाश बमज्यू पिटर, उहाँलाई हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको म स्वागत गर्नेछौँ। स्वागत छ पास्टरज्यू तपाईँलाई, निकै नै होइन रमणीय स्थलबाट भन्छु चाहिँ यहाँसम्म आइपुग्नु भएको छ।
3: धन्यवाद पास्टरबा, अनि यो समय विशेष अवसर जुटाउनु हुने परमेश्वरलाई चाहिँ हृदयदेखि धन्यवाद दिन्छु र साथै यो एफएम सुनिराख्नुहुने श्रोताबिनहरूमा पनि मेरो तर्फबाट र साथै हाम्रो मण्डली तर्फबाट चाहिँ जय मसीह टपाउन चाहन्छु। जुन जुन क्षेत्रबाट चाहिँ तपाईँ सुनिराख्नु भएको छ, म अहिले पास्टरबाले पनि भनिसक्नुभयो, मेरो नाम प्रकाश बम पिटर,
2: पञ्चेमा आउनेछौँ है, पुनः स्वागत छ तपाईँलाई हामी होइन। एउटा सामाजिक नेतृत्व र समुदायको पनि समुदायमा पनि निरन्तर योगदान दिने व्यक्तित्वको रूपमा चाहिँ आज हामीले उहाँलाई तपाईँको बीचमा लिएर आएका छौँ। स्वागत छ, पुनः स्वागत छ पास्टरज्यू तपाईँलाई, र छोटो परिचयबाटै सुरु गरौँ।
3: हुन्छ, धन्यवाद यो विशेष समय र अवसर दिनुभयो, विशेष गरेर यो कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण जुन चाहिँ आफ्नो क्षेत्रबाट काम गरिराख्नु भएको छ उहाँलाई चाहिँ हृदयदेखि धन्यवाद दिन्छौँ। परमेश्वरले चाहिँ तपाईँको जीवनमा यो सबै कार्यक्रमहरूमा परमेश्वरले औधि आशिष दिनुभएको होस्। सम्पूर्ण श्रोताबिन्दहरूमा ख्रिस्टियन अभिवादन जयमसी, मेरो नाम चाहिँ प्रकाश बम हो, घर चाहिँ मुगु जिल्ला, जुन चाहिँ अघि नै भनिहाल्नु भयो मुगु जिल्लाको एउटा सुन्दर रारा ताल क्षेत्रकै नजिकैको व्यक्ति हो, अनि र साथै हामी सदरमुकाममा चाहिँ एउटा सानो झुण्ड चाहिँ स्थापना गरिरहेका छौँ, एपोस्टल ग्रेस चर्च, हाम्रो चर्चको एपोस्टल ग्रेस चर्च
2: मुगु गमगढीमै
3: सदरमुकामै अवस्थित। आजभन्दा 5-6 वर्ष अगाडिबाट नै हामीले त्यहाँ सानो झुण्ड चाहिँ स्थापना गरेर अगाडि बढ्दैछौँ। जे होस् हामी सेवा संगति र साथै म सामाजिक काम पनि गर्छु, अघि भनिहाल्नु भयो होइन, म यो अनाथ बाबु नानीहरूको बीचमा पनि कामहरू गरिरहेको छु,
2: हामी त्यो धेरै कुरा सुनिरहेछौँ। अनि सँगसँगै होइन एउटा पास्टरीय सेवकाईमा युवा व्यक्तित्व होइन, युवाहरूले युएलको पुस्तकले भने जस्तो युवाहरूले चाहिँ दर्शन र बोझ बोक्ने छन् भन्ने छन्, यो आउँदै गर्दा आफ्नो बाल्यकाल र पारिवारिक पृष्ठभूमिबारे छोटो संक्षिप्तमा होइन, उच्च पहाड़ी भेगमा होइन रमणीय स्थलमा कसरी बित्यो आफ्नो बाल्यकाल
3: कुरा गर्दै गर्दा र यो सबै कुराहरू गर्दै गर्दा धेरै ठूलो चाहिँ सायद एउटा किताब नै बन्छ होला मेरो जीवन गवाही र मेरो हरेक कुराहरू चाहिँ लेख्दै गर्दा, तर छोटो म समय र श्रोता माझमा चाहिँ राख्न चाहन्छु। म चाहिँ बाल्यकाल मेरो अवस्था हेर्ने हो भने अलिक फरक ढंगले चाहिँ हुर्क्यो। मेरो बाबा र आमाको सम्बन्ध अलिक फरक भएको कारणले बाबा चाहिँ पुलिसको फोर्स हुँदै गर्दा साथै त्यो ठाउँमा चाहिँ जानुभयो, सरुवा हुनुभयो, अनि त्यहाँसँग हाम्रो आमासँग चाहिँ एकअर्कामा परिचय हुँदै गर्दा उहाँसँग भेटघाट भएर विवाह एउटा लभ म्यारिज नै भन्छ नि त्यो नै भएर उहाँले म र मेरो दिदी चाहिँ जन्म भयौँ। अनि बाबाको केही कारण बस्छ अवस्था त्यो बारेमा मलाई त्यति खासै स्टोरी चाहिँ थाहा छैन, के कारणले गर्दा उहाँहरू अलिक टाढा हुनु पुग्नुभयो अनि मामा घरमा चाहिँ हुर्केको मामा घरमा हुर्केँ। अनि मेरो बाल्यकाल चाहिँ दुःख कष्ट सङ्घर्ष हुँदै अहिलेसम्म चाहिँ म यहाँसम्म आइपुगेँ। त्यसको बारेमा भन्दै गर्दाखेरि चाहिँ धेरै लामो लाग्न सक्छ है। त्यस पछाडि मैले 15 वर्षको उमेरमा चाहिँ यीशु प्रभुमा चाहिँ विश्वास गर्ने मौका पाएँ। सुसमाचार यो क्रिसमस कार्यक्रम सँगैसँगै त्यो हुँदै गर्दा यीशु ख्रिस्टको बारेमा चाहिँ मैले प्रभुलाई पाउन पाएँ। यीशु प्रभु को हुनुहुन्छ त भन्ने कुराहरू चाहिँ मैले बुझ्न पाएँ। म खासै नास्तिक पनि हो पहिला है, अहिले त चाहिँ छैन, त्यो उमेरमा चाहिँ ईश्वर नै छैन, ईश्वर कहाँ हुन्छ होला भन्ने चाहिँ सोच्थेँ होइन। कहाँ हेर्ने भए त म यति दुःख पाउँदैन थियो होला, मेरो अवस्था यस्तो हुँदैन थियो र मेरो सम्बन्ध यसरी टुक्रिँदैन थियो होला, मेरो बाबाले मलाई वास्ता गर्थ्यो होला भन्ने चाहिँ हुन्थ्यो। जब 16 वर्षको उमेरमा पुग्दै गर्दा जाँदै गर्दा पार गर्दै गर्दा मलाई एउटा सुसाइडको आत्माले चाहिँ के भन्छ करप्सन या चाहिँ उसले चाहिँ जकेट नखोज्यो। म चाहिँ 17-18 वर्षको उमेरमा मेरो पारिवारिकै अवस्था र चाहिँ त्यहाँको वातावरणको कारणले गर्दा म मर्नुपर्छ, म बाँचेर चाहिँ काम छैन है, म मर्नुपर्छ भन्दै गर्दा चाहिँ जब यीशु प्रभुको बारेमा चाहिँ 16-17 वर्षको उमेरमा एकचोटि चाहिँ मैले सुन्न पाएँ, परमेश्वरले चाहिँ तपाईँलाई फ्रेम गर्नुहुन्छ, म फ्रेमविहीन पनि थिएँ हो, ममा चाहिँ केही पनि छैन भनेर चाहिँ म एउटा चाहिँ धन सम्पत्ति पनि छैन, मलाई कसले गर्दा पार गर्दै गर्दा मलाई एउटा सुसाइडको आत्माले चाहिँ के भन्छ करप्सन या चाहिँ उसले चाहिँ जकेट नखोज्यो। म चाहिँ 18-17 वर्षको उमेरमा मेरो पारिवारिकै

0: मा चाहिँ परमेश्वरले चाहिँ निस्वार्थ प्रेम गर्नुहुन्छ भन्ने कुरा चाहिँ मैले बुझ्न पाएँ होइन, यसैमा मुक्ति छ भन्ने कुराहरू चाहिँ मैले बुझ्न पाएँ। मुक्ति र चाहिँ यो प्रेम दिने र चाहिँ सम्पत्ति पनि दिने है, यो चाहिँ शारीरिक कुराहरूमा पनि चाहिँ उसले वास्ता गर्ने को परमेश्वर हो भन्दै खोज्दै जाँदाखेरि यसु प्रभुलाई विश्वास गर्ने मौका पाएँ। त्यस पछाडि चाहिँ मेरो जीवन चाहिँ फरक ढंगले चाहिँ चल्यो, त्यो सुसाइडको आत्माहरू चाहिँ हट्यो कुराहरू,
1: त्यो ग्रेसले चाहिँ फेरि अनुग्रहद्वारा फेरि हामी नयाँ
0: भयौँ है,
1: यो कुरा नै छौँ। अनि एउटा यङ युवा व्यक्तित्व हुनुहुन्छ होइन, धेरै अवसरका ढोकाहरू छन् र पनि तपाईँलाई सेवा कायमै लाग्ने प्रेरणा चाहिँ कहाँबाट प्राप्त भयो?
0: प्रेरणा चाहिँ म खासै मलाई यो भन्दै गर्न जाँदाखेरि प्रेरणा चाहिँ मलाई यीशु प्रभुको चाहिँ प्रेम, उहाँले मलाई सित्तै त्यो प्रेम मलाई चाहिँ दिनुभयो भने मैले पनि सित्तैमा अरूलाई मानिसहरूलाई चाहिँ गर्नुपर्छ, सित्तैमा चाहिँ उनीहरूलाई चाहिँ परामर्श दिनुपर्छ, सत्यता चाहिँ बताइदिनुपर्छ है। म जस्तै मान्छेहरू पनि धेरै छन्, मैले विशेष यो समयमा चाहिँ अनाथ बच्चाहरू बीच सँगसँगै असहाय मानिसहरूको बीचमा पनि चाहिँ केही सहायता गर्ने र सहयोगी हातहरूबाट पनि काम गर्ने मौका पाउँछु। अनि त्यो समयमा के हुन्थ्यो भने म कुनै समयमा चाहिँ त्यो अवस्थामा थिएँ, अब त्यो अवस्थामा भएको मानिसहरू या बालबालिकाहरू या चाहिँ बेसारा मानिसहरूलाई चाहिँ मैले सहायता गर्नुपर्छ, मैले चाहिँ उनीहरूलाई चाहिँ हौसला दिनुपर्छ, उत्साह दिनुपर्छ, अब चाहिँ ती मानिसहरू नैराश्यपन नहोस् र उनीहरू अब मेरो जीवन चाहिँ शून्यता छ भनेर नसोचोस् भनेर त्यो एउटा चाहिँ म तिनीहरूको बीचमा चाहिँ इन्फर्मेसनको फ्रेमद्वारा है उहाँकै हरेक कुराहरू चाहिँ द्वारा उहाँकै शिक्षाहरूद्वारा चाहिँ मैले यो काम गर्ने मौका पाएँ। अगाडि बढियो
1: अलि अब पश्चिम भेगलाई विशेष गरी हेर्दाखेरि नेपालको मुगु र कर्णालीका कतिपय क्षेत्रहरूमा अलिकति गाह्रो छ, सेवा कार्यदेखि लिएर हरेक कुरा गाह्रो छ, त्यहाँको जनजीवन गाह्रो छ होइन, भोगाईहरू गाह्रो छ भन्दाखेरि मुगुमा सेवाकाईको भविष्यलाई कसरी हामीले अझ अगाडि बढाउन सकिन्छ, सेवाकाईलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने लाग्छ, तपाईँको अनुभवले के भन्छ?
0: म चाहिँ पास्टरीय या एउटा लिडरसिप सेवकाई गरेको 6-7 वर्ष नै भयो, तर धेरै पहिलादेखि नै मैले धेरै मण्डलीहरूमा चाहिँ आफ्नो दाजुभाइहरूसँग चाहिँ जहाँ चाहिँ त्यहाँका अग्रजनहरूसँग चाहिँ हातेमालो गर्दै अगाडि बढ्ने एउटा मौका पनि पाएँ, साथै भएर धेरै कुराहरू चाहिँ एकजना जवानहरूको बीचमा पनि मैले काम गर्ने मौका पाएँ र त्यहाँ चाहिँ हेर्ने हो भने अवसरहरू धेरै छन् है, तर खेतालाहरू चाहिँ भन्नाले पनि भन्छ नि होइन, खेतालाहरू चाहिँ प्रशस्त चाहिँ फसल पाकेको छ, खेतालाहरू चाहिँ कमी छ, त्यहाँ हेर्ने हो भने काम गर्ने अवसरहरू चाहिँ धेरै छन्। म आशा गर्दछु परमेश्वरको योजना भयो भने त्यो ठाउँमा चाहिँ धेरै मानिसहरू चाहिँ ती व्यक्तिहरू जहाँ चाहिँ त्यो क्षेत्रमा काम गर्नको लागि अग्रसर हुने मानिसहरूको लागि ढोका चाहिँ सधैँभरि खुल्ला नै रहनेछ र चुनौती कुराहरू पनि छन्, गाह्रो छ, कठिनाई यातायातको कुराहरू भन्दै गर्दा होइन, त्यहाँ जान आउन पनि चाहिँ धेरै कष्टहरू चाहिँ लाग्छ है, कठिनाई छ। यहाँबाट चाहिँ जानियो भने नन्स्टप चाहिँ हामी हिँड्ने भने 36 आवर चाहिँ लाग्छ गाडीमा या बाइकमा चाहिँ जाममा नै होइन, एकदमै अफ रोड बाटो पनि छ, सुर्खेत दैलेखबाट उता हेर्ने हो भने जुम्लाको यता भाग हेर्ने हो भने खासै नेपालगञ्जदेखि चाहिँ त्यहाँको चाहिँ किलोमिटरको हिसाबले हेर्ने हो भने यहाँदेखि नेपालगञ्ज नगए जस्तै चाहिँ कम नै छ, तर त्यहाँ अफ रोडको कारणले गर्दा धेरै
1: कठिनाई छ। अहिले भनिहालो, यातायात संसार भौगोलिक कठिनाईका बावजुद पनि सेवकाईलाई कसरी निरन्तरता दिइरहने एउटा ऊर्जा,
0: एउटा दर्शन पनि हो सबैभन्दा ठुलो कुरा होइन, हामी परमेश्वरको चाहिँ परमेश्वरले भन्नुभएको कुराहरू चाहिँ परमेश्वरले देखाउनु भएको चाहिँ जब मानिससँग चाहिँ दर्शन हुन्छ उसले चाहिँ सङ्घर्ष गर्नुपर्छ, त्यो गर्दै गर्दा कठिनाई घटी कमी कमजोरीहरू धेरै कुराहरू हुन सक्छ, तर पनि परमेश्वरले चाहिँ हरेक अवस्थामा चाहिँ सहायता गर्नुभएको छ, अगाडि बढाउनु भएको छ।
1: अलिकति पारिवारिक बीच जाउँ, पारिवारिक सेवकाई बीच सन्तुलन, परिवार र पारिवारिक होइन सेवकाई बीचको सन्तुलन चाहिँ कसरी
0: पारिवारिक सन्तुलन चाहिँ एउटा मैले बीचमा चाहिँ उ गरे धेरै कुराहरू चाहिँ आउँछ, तर उतार चढावहरू पारिवारिकमा पनि आउँछ नहुने कुरा होइन, एउटा चाहिँ आर्थिक रूपमा पनि होइन आत्मिक रूपमा पनि चाहिँ समय त्यो दुइटैलाई चाहिँ दाँजेर चाहिँ जानुपर्ने हुन्छ पारिवारिक समयहरूमा मेरो विचार।

0: मा त्यस्तो लाग्छ र कहिले काहीँ चाहिँ एकै हातले ताली बज्दैन सेवकाई क्षेत्रहरूमा पनि होइन दुईटा हात चाहिँ चाहिन्छ ताली बजाउनको लागि एउटा चाहिँ हामी कुनै आवाज दिनु पर्यो भने पनि दुईटा हात चाहिँ हाललाई जोड्नुपर्छ सहयोगी हात चाहिँ चाहिन्छ सहयोगी मानिस र सहयोगी व्यक्तिहरू चाहिँ चाहिन्छ त्यो पारिवारिकले चाहिँ महत्वपूर्ण भूमिका खेलेको हुन्छ है प्राय एउटा श्रीमान श्रीमतीमा पनि चाहिँ श्रीमान चाहिँ सेवा सङ्गतिमा चाहिँ अग्रसर बढ्दैछ भने श्रीमतीले पनि घरेसी कामहरू चाहिँ गर्न सकिन्छ श्रीमानसँग चाहिँ नजिकता भएर आत्मिक र शारीरिक दुइटै कुरा चाहिँ नजिकता भएर चाहिँ काम सहायता गर्न सक्छ त्यसरी चाहिँ काम गर्न सक्छ आर्थिकमा पनि चाहिँ एउटा भर पर्ने पनि हुन्छ इन्कमको कुराहरू हरेक कुराहरू होइन घरेसी चलाउनको लागि पनि चाहिँ चाहिन्छ हरेक कुराहरू
1: तर सेवकाईमा मात्रै नभइकन सामाजिक अगुवाको रूपमा पनि तपाईँको भूमिका छ
0: अवसर दिनुभएको छ
1: भनेपछि कसरी सामाजिक कार्यलाई चाहिँ सँगसँगै
0: सामाजिक चाहिँ दयाको भावना चाहिँ ख्रिस्टबाट आउँछ है दया चाहिँ हुनुपर्छ दयालु मन चाहिँ परमेश्वरलाई चाहिँ मनपर्छ है यो सामाजिक अवस्थामा चाहिँ हेर्दै गर्दा सामाजिक काम गर्ने कुराहरूमा चाहिँ गर्दै गर्दा एक्लैले मान्छेले सक्दो रहेनछ है एक्लै म गर्न सक्छु म सामाजिक अभियन्ता बन्छु भन्दै गर्दा पनि चाहिँ उसलाई चाहिँ हरेक बाटोहरूबाट चाहिँ सहायता गर्ने कोहीले आत्मिक हौसला होइन कोहीले आर्थिक हौसला होइन कोहीले चाहिँ शारीरिक हौसला त्यो तीनवटा कुरा चाहिँ आत्मिक शारीरिक र आर्थिक है तीनवटा कुरा चाहिँ हुनुपर्दछ अनि शारीरिक आत्मिक कुरा के भने प्रार्थना गर्न पनि सकिन्छ धेरैजना चाहिँ मैले काम गर्ने क्रमहरूमा चाहिँ धेरै अवस्थाहरूमा चाहिँ दिनदुखीहरूको बीचमा चाहिँ अनाथ बच्चाहरूको बीचमा चाहिँ असहाय मानिसहरूको बीचमा चाहिँ राहतको कुराहरू चाहिँ अवस्थाको कुराहरू चाहिँ हेर्दै गर्दा ती पारिवारिकसँग चाहिँ डाइरेक्ट भेट्दै जाँदा मैले मात्रै गरेको होइन है मसँग पनि ब्याक सपोर्ट मान्छेहरू चाहिँ छ है म जस्तै मन भएका अरू मानिसहरू पनि छन् उनीहरूले चाहिँ आत्मिक रूपमा पनि काम गर्छन् धेरै जसो मान्छेले चाहिँ सेवकाई क्षेत्रमा के गर्छ भने उसले चाहिँ दिएको छ भएको छ मात्रै भन्ने चाहिँ सोच हुन्छ तर आत्मिकको महत्वपूर्ण भूमिका हुन्छ मलाई चाहिँ मेरो विचारमा यो सामाजिक कामहरूमा जोडिनको लागि आर्थिकले चाहिँ 100% काम गरेको हुन्छ आर्थिकले पनि 100% काम गरेको हुन्छ शारीरिकले पनि 100% काम गरेको हुन्छ एउटा कमजोर भयो भने फेरि गाह्रो फेरि है किन भन्दाखेरि चाहिँ आत्मिकले चाहिँ घरमै बसेर पनि म दिन सक्दैन र म जान सक्दैन तर म चाहिँ कोठाभित्रै बसेर पनि म प्रार्थना गरेर पनि चाहिँ सहायता गर्छु है भनेको त्यसले स्वर्गीय ढोकाहरू चाहिँ खोलिदिने काम गर्छ आत्मिक क्षेत्र त्यसले बेस्ट काम गरेको शारीरिक कुराहरूमा चाहिँ म जान सक्दैन म प्रार्थना गर्न पनि सक्दैन मैले के भन्न खोजेको भने प्रार्थना गर्न पनि सक्दैन तर चाहिँ आर्थिक पनि दिन सक्दैन तर म त्यहाँ गएर हौसला दिन्छु भन्नु भने चाहिँ एउटा चाहिँ ठुलो कुरा
1: है
0: आर्थिक कुराहरूमा म टाढा छु डिस्टेन्स समयले चाहिँ टाढा बनाइराखेको छ म त्यहाँ जान सक्दैन र प्रार्थना गर्न पनि मलाई चाहिँ अवसर चाहिँ छैन तर म चाहिँ आर्थिक रूपमा के भेटी चाहिँ मुठी भेटीहरू ख्रिस्टको लागि चाहिँ म दिन्छु भनेर त्यसले पनि असल यस्तो काम गर्ने अवसरहरू चाहिँ मिल्छ र गर्न सकिन्छ
1: ऊर्जाशील कुराले पक्कै हामीलाई आज ऊर्जा होइन ऊर्जा थपेको छ अब जस्तो युवाले जसरी म होइन त्यो ठाउँमा चाहिँ सुसमाचारका भ्यूहरू छर्दै हुनुहुन्छ धेरै युवाहरू निराशा र भविष्यप्रतिको अन्यलमा छन् उनीहरूले तपाईँ के भन्न चाहन्छु
0: सकेसम्म ख्रिस्टलाई पाएको मानिस चाहिँ निराश बोक्नु हुँदैन अन्यल हुनु हुँदैन किनकि म चाहिँ ख्रिस्ट बोकेको मानिस हो है भनेर अग्रसर बढ्नुपर्छ आज धेरैजना चाहिँ युवा दाजुभाइ बहिनीहरू जवान चाहिँ लिडर्सहरू निराशपन हुनको कारण के हो भने शरीरको अभिलाषालाई हेर्छ जब मानिसले शरीरको अभिलाषालाई चाहिँ हेर्न खुसी गर्छ नि हो हामीलाई चाहिँ शारीरिक रूपमा चाहिँ केही कुराहरू चाहिँ आवश्यकता पर्छ है तर ओभर आँखाको अभिलाषा भन्छ नि होइन आँखाको अभिलाषाले गर्दा चाहिँ मानिसहरूलाई चाहिँ निराशमा ल्याउँदछ म यही आग्रह गर्दछु हामीलाई चाहिँ प्रशस्त नहुन सक्छ हेर्दाखेरि चाहिँ कमजोर अवस्था त हुन सक्छ हामी निराश नहौँ एक दिन परमेश्वरले चाहिँ बेस्ट तयार गर्नुहुन्छ अनि ती युवा पुस्ता साथी जवान भाइ बहिनीहरूलाई म यही भन्न चाहन्छु कि तपाईँ चाहिँ आँट्नुहोस् है तपाईँ आँट्नुहोस् परमेश्वरले चाहिँ ढोका खोलिदिनुहुन्छ धेरै जसो मान्छेहरू चाहिँ युवा पुस्ता दाजुभाइहरूले के भन्छ, मलाई चाहिँ मण्डलीले चाहिँ अवसरै दिँदैन, म एउटा कुनामा गएर प्रार्थना गर्नुपर्छ, म चाहिँ म मेरो पास्टर या लिडरसिप अरू मानिसहरूले चाहिँ मलाई हौसला दिँदैन, निराश भएर जान्छ। प्रभु ख्रिस्ट चाहिँ हामीसँगै हुँदै गर्दा किन निराश हुनु? परमेश्वरले चाहिँ त्योभन्दा बेस्ट ठाउँ चाहिँ तयार गरिदिनु भएको हुन्छ है। अनि मैले र अर्को कुरा चाहिँ के हो भने, यो सेवगाई गर्ने क्रमहरूमा चाहिँ किन निराशपन हुन्छन् भने, कहिलेकाहीँ चाहिँ हाम्रो लिडरसिपहरूले बाटो तयार नगरेर पनि हुन्छ है, अवसर नदिएर क्या, उसँग सबै ट्यालेन्ट छ तर अवसर चाहिँ कहिलेकाहीँ नहुँदाखेरि निराश हुन्छ। तर म के भन्न चाहन्छु भने, निराश नहुनुहोस्, हाम्रो लिडरसिपले चाहिँ अवसर नदिँदा पनि परमेश्वरले तपाईँको लागि उज्जवल भविष्य राखिदिनु भएको छ, तर सङ्घर्ष गर्नुहोस्, सङ्घर्ष नगरेर भन्ने। र अर्को कुरा चाहिँ के हो भने, उनीहरूको आँखाको अभिलाषाहरू चाहिँ पास्टर उनीहरूले चाहिँ लिनु हुँदैन। धेरै जसो मान्छेले चाहिँ आँखाको अभिलाषातिर चाहिँ गएको कारणले उसले चाहिँ निराश भएर चाहिँ ब्याग सर्नु परेको छ। उसले चाहिँ आँखाको अभिलाषा सोच्छ, मलाई यो चाहियो, यो भयो, यो भए हुन्थ्यो, म यस्तो गर्न पाए हुन्थ्यो। सांसारिक कुराहरूमा चाहिँ उनीहरूले चाहिँ बेसी प्राथमिकता के बेसी फोकस गरेको कारणले उनीहरू निराश हुन्छ। त्यो चाहिँ नगर्नुहोस्। परमेश्वरले तपाईँलाई उज्जवल भविष्य चाहिँ तयार गर्नुभएको छ, राइट टाइम आउँछ है। फेरि टाइम चाहिँ पर्खिनु पर्छ, धैर्यताले के गर्छ, आशिष उत्पन्न गराउँछ,
1: विश्वास
0: आशा उत्पन्न गराउँछ
1: होइन। निकै नै आशिषित कुरा हुँदैछ तपाईँसँग, र खुसी लागिरहेको छ कि एउटा युवा अवस्थामा चाहिँ परमप्रभुको सेवकाईमा र सँगसँगै होइन विभिन्न सामाजिक कार्यमा अग्रसर एउटा नेतृत्वसँग चाहिँ यसरी हामी प्रत्यक्ष रूपमा कुराकानी गर्न पाउँदा, युवा नेतृत्व युवाहरूलाई नेतृत्वमा आउनको लागि भनौँ अथवा होइन सेवकाईमा आउनको लागि अथवा कुनै पनि कार्य गर्नको लागि आवश्यक पर्ने उनीहरूलाई आवश्यक के तत्त्वहरू चाहिँ के होला? होइन अब भनौँ सेवकाईमा त आउन चाहन्छन् तर कतिपय कुराहरू पुगिरहँदैन, होइन नेतृत्वमा आउन चाहन्छन्, होइन अघि हामीले भने जस्तै होइन मैले चाहिँ कुनामा बसेर चाहिँ प्रार्थना गर्नु पर्यो भन्ने जस्तो होइन, र त्यो कुराले चाहिँ के जन्मिरहेको छ भने पछिल्लो नेतृत्व जन्माउनलाई सहयोग गरिरहेको छैन। भनेपछि के कुरा, यो कुरा चाहिँ ठ्याक्कै तपाईँको एउटा अनुभवले भन्ने कुरा चाहिँ युवाहरूलाई सेवकाई र नेतृत्वमा आउनुको लागि चाहिँ के कुरा आवश्यक पर्ला?
0: मण्डलीले चाहिँ अवसर दिनु पर्यो सबैभन्दा ठुलो कुरा है। हाम्रो अभिभावकले चाहिँ अवसर दिनुपर्छ है, उसको ट्यालेन्ट सो हेरेर होइन, ऊ चाहिँ के काम छ त, उसको वरदान चाहिँ के हो त भन्ने कुराहरू चाहिँ आज धेरैजना युवा दाजुभाइहरूलाई चाहिँ त्यो वरदान चाहिँ छ तर प्रयोगमा ल्याउन सकेका छैनन्। किन भन्दाखेरि अवसर पाएको छैन है। र अर्को कुरा चाहिँ के हो भने, हामीभन्दा अगाडिको पिढीले, हामीभन्दा अघिल्लो पुस्ताको चाहिँ पिढीले, हाम्रो अग्रज गुरुबाहरूले चाहिँ तिनीहरूलाई चाहिँ अवसर दिने एउटा कुरा, मण्डलीमा चाहिँ काम दिनु पर्यो उनीहरूलाई, काम दिने अनि कामलाई चाहिँ तिनीहरूले चाहिँ हेरेर काटछाट धेरै कुराहरू चाहिँ गरेर तिनीहरूलाई चाहिँ तयार पारिदिने अवसर चाहिँ धेरै छ मण्डलीभित्र है। फेरि चलाउन जान्यो भने, फेरि जानेन भने चाहिँ छैन। फेरि युवाहरूले चाहिँ आफ्नो जे वरदान छ त्योमा चाहिँ प्रयोग गर्ने, निरन्तर सबैभन्दा चाहिँ त्यो हो। निरन्तरता जब चाहिँ मान्छेमा चाहिँ भएन भने त्यो लस हुँदै जान्छ। अग्रजनले चाहिँ अवसर दिने तर युवा पुस्ताले के गर्ने, निरन्तरता दिने। यो भयो भने सुकमा सुगन्ध
1: सेवकाईको व्यवहारमा त्यस्तो कुनै घटनाहरू घटेका छन् जसले गर्दा आज पनि मानस पटलमा मस्तिष्कमा त्यत्तिकै होइन ऊर्जा थप्छ अथवा होइन ऊ यो कुराले त मलाई आज यत्रो बनायो भन्ने कुनै त्यस्तो घटनाहरू घटेका छन् जीवनमा सेवकाईको द्वारा? धेरै छन् तीमध्ये।
0: मलाई फेरि एकचोटि मन दिनुहोस् यो बारेमा, कस्तो भन्नुभयो सेवकाईको?
1: सेवकाई गर्दै गर्दाखेरि कुनै एउटा कुनै घटनाहरू घटेका छन् अथवा कहीँ जाँदै गर्दाखेरि होइन, जसले जीवनमा हामीलाई कहिले काहीँ जोखिम दुर्घटना, त्यहाँदेखि किन जोखिमसँग सम्बन्धित कुराहरू आयो कि किन हिमाली उच्च हिमाली पनि सेवकाई गर्नुपर्ने हुन्छ होइन यतापट्टि त
0: एकदमै एकदमै। म सुसमाचार सुनाउने क्रमहरूमा चाहिँ हामी, म र दुई जवान भाइहरू चाहिँ हामी यात्रामा थियौँ, हिँडेरै पैदल गयौँ। लगभग चाहिँ हामी बिहान 6 बजे हिँडेको, बेलुका चाहिँ 7 बजे हारहारी पुग्यौँ त्यो क्षेत्रमा है, हिँडेर पैदललाई, किनकि गाडी चढ्ने हामीसँग चाहिँ त्यो आर्थिक थिएन, गाडी चाहिँ थियो तर सानो गाडी, महँगो कस्ट, एकतर्फी मात्रै चाहिँ 750 रुपियाँ लाग्थ्यो, तिन चारजनाले तिनजना जाँदाखेरि चाहिँ आठ त्यहाँ 2400 रुपियाँ चाहिँ चाहिन्थ्यो, 2400 रुपियाँमा त हामीलाई चाहिँ 4 दिन खाना पुग्थ्यो। अनि जब त्यो क्रमहरूमा चाहिँ होइन भाइ हामी चाहिँ जवान छौँ, बढ्दै बढ्दै जाउँ भन्ने चाहिँ होइन भाइ हामी जानुपर्छ अगाडि बढ्नुपर्छ भनेर दुईवटा भाइहरू चाहिँ हुनुहुन्थ्यो, एउटा दानियल भाइ एउटा पत्रुस भाइ पनि हुनुहुन्थ्यो, जो हामी सानो हुँदाखेरि उहाँको गुण चाहिँ म अहिले भुल्न सक्दिनँ, किनकि ऐसेमा ऐसे गर्नुभयो मेरो ब्याक सपोर्ट भएर चाहिँ हुर्राहरू जस्तै भएर चाहिँ होइन त्यो तरिकाले चाहिँ उहाँले चाहिँ काम गर्नुभयो। अनि त्यो जाँदै गर्दा चाहिँ हामी एक ठाउँमा चाहिँ बास बस्नको लागि होटलमा बस्नलाई चाहिँ त्यो आर्थिक नहुँदा पनि एकजना दाईसँग चाहिँ हामीले बास माग्यौँ अनि त्यहाँ सुसमाचार प्रार्थना कामहरू चाहिँ भयो। अनि बेलुका सुत्दाखेरि चाहिँ त्यो पल अहिले पनि मलाई याद आउँछ जहाँ चाहिँ खाली हामी कहाँ मैडा भन्छ होइन, यो मैडा भनेको जमिन चाहिँ जुन चाहिँ खाली सितले चाहिँ भिजेको नयाँ घर थियो, सितले चाहिँ भुइँ भन्छ, यो भुइँ लेभल चाहिँ न कार्पेट छ न केही छ, उहाँले एउटा चाहिँ आफूसँग जे थियो है जे थियो त्यहाँबाट चाहिँ पाल ल्याइदिनु भयो, पालमाथि एउटा चाहिँ पातलो तन्ना, अहिले पनि म त्यो याद आउँछ कि जुन चाहिँ यति कष्टताको चाहिँ याद है। जब चाहिँ सुसमाचार सबै कार्यक्रम भइसकेपछि हामी सुत्नको लागि प्रार्थना गऱ्यौँ, हामीले चाहिँ हो हामीले यो चाहिन्छ, फेरि अर्काको घरमा गयो भने चाहिन्छ अरू चाहिन्छ भन्नु भएन होइन, जे उपलब्ध छ चाहिँ त्यो भुइँमा पाल भाँति चाहिँ एउटा चाहिँ बाक्लो खाले भए पनि तन्ना भए पनि केही हुन्थ्यो होला, त्यो जब चाहिँ तल शीत छ शीत माथि चाहिँ पाल छ, पालको चिसोको कारणले लगभग डिसेम्बर हिउँ परिराख्ने है त्यो एकदमै तुसार लाग्ने, हाम्रो चाहिँ कस्तो जाडो हुन्छ भने यो पुस र माघको हिसाबमा हामीले कपडा धोयो भने बाहिर चाहिँ सुकाउन जाँदाखेरि त्यो बरफ नै जमिन्छ क्या, त्यो उनी जम्छ, अनि त्यो समयमा चाहिँ हामी त्यहाँ ठाउँमा गइरहेको थियो, अनि त्यो रात छेड चाहिँ एकदमै प्रार्थना गर्दै मैले कटाएँ, त्यो टाइममा चिसो हुन्थ्यो अनि एकदमै निन्द्राले गर्दा झ्याप सुत्थे, फेरि त्यो चिसोको कारणले फेरि उठ्दै हेर्दाखेरि चाहिँ प्रार्थना गर्ने एउटा अवसर हुन्थ्यो, त्यो चाहिँ छेड मलाई चाहिँ एकदमै याद आउँछ, अझ पनि मेरो दिमागमा छ।
1: त्यो छेड भोगाई पछाडि तपाईँको तपाईँले कस्तो खालको त्यहाँनिर होइन एउटा सेवकाई गर्नुभयो भन्ने कुरा हामी फेरि पनि निरन्तर गरि नै रहनेछौँ। अहिलेलाई भने समयको अभावमा आज कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा यहाँलाई अर्को हप्ता पनि हामी निरन्तर हाम्रो पिटर बमसँगको कुराकानी हामी जारी नै राख्नेछौ। अहिलेलाई भने समय सँगसँगै कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको बाट म प्रस्तुता श्यामकाजी लगायत प्राविधिक मित्र सुजन घिमिरे र विजय सरलाई पनि तपाईँले आजलाई बिदा दिनुहोस् र हामी अर्को हप्ता फेरि पिटर बमसँगको कुरा निरन्तर गर्छौँ।
0: धन्यवाद धन्यवाद।
1: किन लामो यात्रा गरेर यहाँसम्म हामीलाई माया गरेर हाम्रो स्टुडियोसम्म आइपुग्नु भएको छ, उहाँका धेरै अनुभवका आशिषका कुराहरू सुन्न नै बाँकी छ। अर्को हप्ता यसै समयमा प्रतीक्षा गर्नुहोला, हामी तपाईँलाई तपाईँको बीचमा फेरि पनि यो आशिषका कुराहरू लिएर आउनेछौँ। अहिलेलाई पनि कार्यक्रमबाट बिदा दिनुहोस्। हस्, यहाँको दिन शुभ रहोस्। जय मसीह।
0: धन्यवाद।

0: जयमसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभस इस्टर्न चर्च बुढा नीलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा नीलकण्ठका आदरणीय चर्च फादर दिपेल सुनवारज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा यहाँहरू सबैजनालाई जयमसी अभिवादन साथै नमस्कार। यहाँहरूलाई आज फेरि पनि यो वचनको समयमा हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय श्रोताहरू, आज यहाँहरूको बीचमा एउटा महत्वपूर्ण विषय लिएर आएको छु, अनि त्यो विषय हो परिवार र चर्च टुट्नबाट जोगाउने 12 चाबीहरू भनेर यहाँहरूको बीचमा विषय लिएर आएको छु। घर सुन्दर बनाउन पैसा मात्र पर्याप्त हुँदैन र ठूलो घर भएर मात्र खुशी परिवार हुँदैन। धेरै मानिस भएको मण्डली भएर मात्रै बलियो मण्डली हुँदैन। घरलाई घर बनाउने कुरा प्रेम हो, परिवारलाई जोड्ने कुरा क्षमा हो, मण्डलीलाई बलियो बनाउने कुरा एकता हो। आज संसारमा धेरै परिवार बाहिरबाट हेर्दा ठिकठाक देखिन्छ, तर भित्रीबाट सम्बन्ध कमजोर हुँदै गएको देखिन्छ। त्यस्तै मण्डली पनि बाहिरबाट हेर्दा ठूलो देखिन सक्छ, तर यदि प्रेम क्षमा सत्यता नम्रता र एकता हरायो भने भित्रबाट कमजोर कमजोर हुँदै गएको देख्छ। त्यसैले आजको प्रश्न हो, हामी कसरी आफ्नो परिवार र मण्डलीलाई टुट्नबाट बचाउन सक्छौ? बाइबलले यसको लागि धेरै महत्वपूर्ण सिद्धान्तहरू दिएको छ। आज हामी त्यसलाई 12 चाबीको रूपमा हेर्नेछौ। प्रिय श्रोताहरू, तपाईँ कहाँ हुनुहुन्छ, कसरी बसिराख्नु भएको छ, एकछिन रोकिनुहोस् र आज तपाईँले मण्डली नेतृत्व गर्दै हुनुहुन्छ भने मण्डलीलाई टुट्नबाट जोगाउने 12 चाबी, वा तपाईँ परिवारको एउटा सदस्य हुनुहुन्छ भने तपाईँको परिवारमा अनेकौं प्रकारका किसिमका समस्या हुन सक्छ, अनेकौं प्रकारका बाधाहरू हुन सक्दछ, अनि त्यो परिवारलाई टुट्नबाट जोगाउनको लागि 12 चाबी भन्ने विषयमा यहाँहरूको बीचमा परमेश्वरको जीवित वचनबाट राख्दैछु। ध्यानपूर्वक सुनिदिनुहोस् र आशिषित भइदिनु भएको होस्। चाबी नम्बर 1, पहिलो परमेश्वरलाई स्थान दिनु। परमेश्वरलाई हामीले पहिलो स्थान दिनु 1 नम्बरमा। यो परिवारको केसमा वा मण्डलीको केसमा पनि यो अत्यन्तै महत्वपूर्ण कुरा हो। हाम्रा जीवनमा धेरैवटा प्राथमिकताका कुराहरू हुन्छन्। हामी मध्ये कतिजनालाई आफ्नो पढाइको प्राथमिकता होला, हामीलाई कतिलाई रुपियाँ पैसा कमाउने, कतिलाई आफ्नो काम, कतिलाई आफ्नो साथीभाइ, कतिलाई चाहिँ आफ्नो चर्चभित्र पनि एउटा चाहिँ आफ्नो प्रभाव पारेर आफूले प्राथमिकतामा राख्ने कुराहरू होला। तर त्यो परिवारभित्र वा त्यो चर्चभित्र परमेश्वरलाई पहिलो स्थान चाहिँ छ कि छैन, त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो। पहिलो र 1 नम्बर अनिवार्य चाबी हो, जुन चाबी नखोलिकन हाम्रो परिवारलाई जोगाउन हामी सक्दैनौ। मत्ती 6:33 भन्दछ, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि सबै थोक तिमीलाई थपिनेछ। परिवार बलियो बनाउने पहिलो चाबी परमेश्वर हुनुहुन्छ। जब हामी पत्नी छोराछोरी र परमेश्वरबाट टाढा हुन्छौ र वा टाढा हुन्छन्, परिवारको आत्मिक आदरहरू चाहिँ कमजोर बन्दै जान्छ। त्यस्तै चर्चमा पनि जब हामी ख्रिस्टलाई केन्द्रबाट हटाएर व्यक्तिगत पद पैसा प्रतिष्ठा वा आफ्नो विचारलाई केन्द्र बनाउँछौ, अनि त्यहाँ विभाजन शुरू हुन थाल्दछ। धेरैवटा चर्चहरू त्यसरी नै विभाजनमा भएर गएका छन्। त्यस कारणले गर्दा प्रियहरू, हाम्रो परिवारमा अनि हाम्रो घरमा अनि हामीले परमेश्वरलाई पहिलो स्थान दिनुपर्दछ। योशू 24:15 योशूले यसरी भन्छन्, तर म र मेरो घरानाले चाहिँ परमप्रभुको नै सेवा गर्नेछौ। योशूले पहिले निर्णय गरे, मेरो घर चाहिँ परमेश्वरको हुनेछ, र प्रभु येशूले पनि त्यही भन्नुभएको छ, मेरो घर प्रार्थनाको घर कहलाइनेछ, यसलाई तिमीले डाकुरको अड्डा नबनाऊ भनेर चाहिँ उहाँले बताउनु भएको छ। एफएम का श्रोताका लागि तपाईँलाई तपाईँको घरको केन्द्र को हुनुहुन्छ भनेर मैले सोध्यो भने ख्रिस्ट कि संसार, तपाईँको उत्तर के हुन्छ? प्रिय, यो हाम्रो लागि प्रश्न हो। आज हामीले केलाई केन्द्रमा राखेका छौँ, येशू ख्रिस्टलाई कि संसारलाई? यदि हामी संसारलाई केन्द्रमा राख्छौ भने त्यहाँ फुट हुन्छ, त्यहाँ लडाई हुन्छ, त्यहाँ झगडा हुन्छ, त्यहाँ विमति हुन्छ, तर ख्रिस्ट अर्थात् परमेश्वरलाई केन्द्रमा राख्छौँ भने हामीले हाम्रो परिवारलाई अनि हाम्रो चर्चलाई मण्डलीलाई हामीहरू फुट्नबाट वा टुट्नबाट हामी जोगाउन सक्दछौँ। जबसम्म बसेर हामी कुराकानी गर्दैनौँ, एकले अर्कालाई बुझ्ने कुरा, एकले अर्काको कुरा सुन्ने, समय दिने, सहयोग गर्ने, क्षमा गर्ने अनि कठिन समयमा कठिन परिस्थितिमा आफ्नो परिवारको साथमा उभिने, चर्चमा पनि जब जब कठिनाई आउँछ त्यो बेलामा हामी सँगै उभिनु पर्दछ। त्यस कारणले गर्दाखेरि दोस्रो चाबी चाहिँ हामीले प्रेम, प्रेमको कुराकानी गरिराखेका हुन्छौँ अनि त्यो प्रेम चाहिँ हामीले व्यवहारमा उतार्नुपर्छ, जुन कुराले चाहिँ हाम्रो परिवारलाई र मण्डलीलाई टुट्नबाट जोगाउँदछ। तेस्रो नम्बर, क्षमा गर्न सिक्नु। एफिसी 4:32 एक अर्काप्रति दयालु र कोमल र हृदयको हौ र परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नु भए चाहिँ एक अर्कालाई क्षमा गर। परिवारमा गल्ती हुन्छ तर क्षमा नगर्दा सम्बन्ध मर्न सक्दछ। मण्डलीमा पनि मानिसहरू पूर्ण छैनन्, मानिसहरू मण्डलीमा पनि विभिन्न प्रकारका गल्तीहरू हुँदछ अनि परिवारमा पनि त्यस्तै प्रकारका खटपटहरू गडबडहरू हुँदछ। तर जब हामी क्षमा गर्न सिक्छौँ अनि क्षमाले चाहिँ हामीलाई चङ्गाइदिन्छ, क्षमाले चाहिँ हामीलाई हाम्रो सम्बन्धलाई मजबुत बन्नको निम्ति सहायता पुर्याउँदछ। उत्पत्ति 37 युसुफका दाजुभाइहरूलाई हामीले हेर्यौँ भने दाजुभाइहरूको डाह एकदम बढेर गएर उनीहरूले आफ्नै भाइलाई बेचिदिए, तर पनि युसुफले चाहिँ बदला लिएन। युसुफले चाहिँ परमेश्वरको योजना देखेर आफ्नो दाजुभाइहरूलाई उनले क्षमा गरे। डाहले परिवारलाई टुक्र्याउँछ, क्षमाले परिवारलाई जोड्दछ। युसुफको जीवनमा हामीले हेर्ने हो भने ऊ कति परमेश्वरप्रति इमान्दार, उसले आफ्नो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिएको कारणले गर्दा अनि उसले चाहिँ प्रेमलाई व्यवहारमा उतारेको कारणले गर्दा अनि क्षमा गर्न सिकेको कारणले गर्दाखेरि याद गर्नुहोस् युसुफलाई कसरी परमेश्वरले उठाउनु भयो अनि पछि सबै टुटेका परिवारहरू, छताछिल्ला भएका परिवारहरूलाई एक ठाउँमा जोडेर राख्नेसम्म पुगेको छ। अनि मण्डलीमा पनि त्यही हो, मण्डलीमा हामी पूर्ण छैनौँ, गल्ती हुन्छ अनि एकले अर्कालाई हामीले क्षमा लेनदेन गर्न सक्नुपर्छ, क्षमा दिनुपर्छ, क्षमा लिनुपर्छ अनि जसको कारणले गर्दाखेरि हामीहरूको मण्डली र परिवार चाहिँ एकदम टुट्नुको बदला बलियो भएर अगाडि बढ्दै लिएर जाँदछ। चाबी नम्बर 4, कुराकानी बन्द नगर्नुहोस्। याकुब 1:19 हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धिमा हुनुपर्छ भनेर याकुब 1:19 लेखिएको छ। परिवार टुट्ने एउटा कारण चाहिँ कुरा नगर्नु हो। पति रिसायो, चुप। पत्नी रिसाइन, चुप। छोरा रिसायो, मोबाइलमा गयो। छोरी रिसाइन, आफ्नै संसारमा गइन्। यसरी घर एउटै हुन्छ तर हृदय अलग अलग भएर जिइराखेको हुँदछ। श्रीमान एकातिर, श्रीमती एकातिर, छोरा एकातिर, छोरी एकातिर, सबैजना आफ्नै आफ्नै दुनियाँमा अनि एक अर्कासँग कुराकानी छैन अनि एउटै छाना मुनि छ, एउटै घर मुनि छ अनि बोलीचाली छैन अनि जसको कारणले गर्दाखेरि जीवनमा अनि एकदम तिक्तता बढेर जान्छ अनि हामीले हाम्रा कमजोरीहरूको बारेमा, गल्तीहरूको बारेमा बसेर चाहिँ हामीले कुराकानी गर्नुपर्छ। प्रिय मण्डलीमा पनि त्यही नै हो, एकदम हामीले कुराकानी गर्ने, बातचित गर्ने, बसेर आफ्नो कमजोरीहरू कुराकानी गर्ने। यसैया 1:18 गएर हेर्नु त्यहाँनिर परमप्रभु स्वयं आफैले पनि भन्नुहुन्छ आऊ हामी सँगै बसेर हाम्रो बारेमा कुराकानी गरौँ भनेर उहाँले भन्नुहुन्छ। अनि जब हामी कुराकानी गर्छौँ त्यो कुराकानीले चाहिँ हाम्रो सम्बन्धलाई मजबुत लिएर जाँदछ। बोली बन्द गर्ने कुराले मण्डलीहरूमा पनि, कतिवटा मण्डली पनि त्यस्तो हुन्छ, एउटा ग्रुप एउटासँग नबोलेको, अर्को उसँग नबोलेको, त्योसँग नबोलेको अनि त्यस्तो गरेर कसरी परमेश्वरको आराधना हुन सक्दछ। कैयौं मण्डलीको कथाहरू हामीले यसरी सुन्छौँ, त्यहाँ बोलचाल छैन, गुट छ, गुट गुट भएर त्यहाँ आफ्नो गुटको, त एउटा गुटले प्रभु भोज बाँड्दा उसलाई मन नपर्ने अर्को गुटले प्रभु भोज नखाने, यस्तो प्रकारको एउटा डर लाग्दो परिस्थितिले आज मण्डलीलाई टुटाइराखेको छ, मण्डलीलाई फुटाइराखेको छ, परिवारलाई पनि त्यसरी नै बन्द गरेको छ। त्यस कारणले गर्दा हामीले परिवारमा कुराकानी गर्नुपर्छ, बोल्नुपर्छ, गफ गर्नुपर्छ, कमजोरीहरू राख्नपर्छ, सबै आफ्नो परिवारभित्र बसेर। अनि कैयौँ मान्छेहरूले परिवारमा कुराकानी गर्दैन अनि कैयौँ मान्छेले मण्डलीमा पनि कुराकानी गर्दैन, तर ती कुराकानी चाहिँ बाहिर गएर गर्छ, मण्डलीमा पनि कुरा नगरे आफ्नो मण्डलीको बारेमा अरूसँग गएर नराम्रो नराम्रो कुराकानी गर्दछ। अनि परिवारको सदस्यले पनि आफ्नो परिवारको कुरा आफ्नो परिवारसँग नगरेर जब बाहिर गएर अरूहरूसँग कुराकानी गर्छ नि प्रियो, अब त्यहाँनिर हाम्रो परिवार र मण्डली टुट्न सुरु गर्दछ। त्यस कारणले गर्दा सँगै बसेर कुराकानी गर्नुपर्छ। राम्रो अभ्यास चाहिँ परिवारमा कम्तीमा दिनको केही समय मोबाइल बन्द गरेर एकले अर्कालाई सुन्नुहोस्। मण्डलीमा पनि समस्या आएपछि मानिसको कुरा सुन्ने बस्ने अनि बातचित गरेर चाहिँ हामीले सबै समस्यालाई समाधान गर्ने प्रयत्नतिर लाग्नु पर्दछ। प्रिय पाँचौ नम्बर, रिसलाई नियन्त्रणमा राख्नु। रिस गर तर पाप नगर, सूर्य अस्ताउन अघि नै तिमीहरूको रिस मरोस् भनेर एपिसीको 4:26 पनि बताएको छ। रिस आउन सक्छ तर रिसलाई घरको स्थायी सदस्य वा मण्डलीको स्थायी सदस्य बनाउनु हुँदैन। पति पत्नी बीचमा विवाद भयो भने अब कहिले बोल्दिन भन्ने सट्टा हामी दुवै शान्त भएपछि फेरि कुरा गरौँला भनेर हामीले भन्नु पर्दछ। रातभर रिस बोकेर सुत्नुको सट्टा प्रार्थना गरेर मनमा शान्त बनाउनु राम्रो हो। प्रिय, रिसलाई हामीले नियन्त्रणमा राख्नुपर्छ। रिस आउँछ, रिस आउनु स्वाभाविक हो, तर रिसलाई हामीले नियन्त्रणमा राख्ने र क्षणिक मात्रै राख्ने यसले चाहिँ हामीलाई एकदम ध्वस्त बनाउँदछ। त्यो लागि विष हो। आज सारा संसारमा देश विदेश बीच लडाइँ भइराखेको छ, धर्महरू बीच लडाइँ भइराखेको छ, जातिहरू बीच लडाइँ भइराखेको छ, अनि समुदाय समुदाय बीच लडाइँ भइराखेको छ। के को कारणले हो? त्यो कारण रिस नै हो, रिस हो। रिसलाई काबुमा राख्नु नसकेर हो। यदि हामीले सहयौँ भने जित प्राप्त गर्दछौ। रिसले जहिले पनि हार्नको निम्ति मदत गर्छ, तर रिस मार्ने कुराले चाहिँ जहिले पनि जित्नको लागि सहायता पुर्याउँदछ। त्यस कारणले गर्दा रिसले हामीलाई नोक्सानीमा पुर्याउँदछ। त्यो भएर रिसलाई हामीले काम गर्न नदिउँ, रिसलाई त्याग्नु पाँचौ नम्बरको चाबी। छैटौं नम्बरको चाबी, जिब्रोको रक्षा गर्नु। हितोपदेश 15:1 भन्छ, नम्र उत्तरले क्रोधले शान्त पर्छ तर कडा वचनले रिस उठाउँदछ। कहिले काहीँ सम्बन्धलाई चोट हातले होइन जिब्रोले दिन्छ। एक वाक्यले मानिसको मन वर्षौंसम्म दुख्न सक्छ। बोल्न अघि 3 प्रश्न हामीले जहिले पनि आफूलाई सोध्नुपर्छ। यो सत्य हो? यो आवश्यक छ? यो प्रेमपूर्वक भन्न सकिन्छ? मण्डलीमा गफ अफवाहका पछाडि कुरा गर्नेले विभाजन ल्याउँदछ। जिब्रोलाई यदि हामीले ठिक स्थानमा राख्न सकिएन भने, बोलीलाई ठिक स्थानमा राख्न सकिएन भने त्यसले पनि परिवारलाई फाटो र कलह ल्याउँदछ। हितोपदेश 16:28 कपटी मानिसले कलह मचाउँछ तर निन्दकले घनिष्ठ मित्रलाई पनि अलग गराउँछ। निन्दा गर्नु, कपटी मानिसले, अनि कुरो काट्नु, अनि भएको नभएको कुरा भन्नु, अनि मानिसहरूको बारेमा नराम्रो कुरा उचाल्नु, अनि विभिन्न प्रकार, यो जिब्रोलाई यदि हामीले नियन्त्रणमा वा वशमा राख्न सकिएन भने यसले हाम्रो परिवार मण्डलीले सक्छ। प्रियो, याकुबको पत्रमा जिब्रोको बारेमा बताइएको छ। जिब्रो चाहिँ पापको एउटा ठूलो दुनिया हो। यसलाई वशमा राख्न सकिएन भने यसले सबै चिजलाई तहस नहस बनाउँछ। जसरी ठूला ठूला जहाजहरू भए तापनि एउटा सानो कर्णधारले सञ्चालन हुन्छ, त्यसरी नै जिब्रो शरीरको सबैभन्दा सानो अङ्ग भएको भए तापनि यसले ठूलो प्रभाव पार्दछ। त्यस कारणले जिब्रोलाई रक्षा गर्नु अर्थात् जिब्रोलाई नियन्त्रणमा राख्नु, जिब्रोलाई ठिक ठाउँमा राख्नु भन्ने कुरा चाहिँ अत्यन्तै महत्वपूर्ण छ। प्रयोग बोली जिब्रोलाई हामीले ठिकमा नराख्दाखेरि अनेकौं समस्याहरू परिवारमा आउँछन्। परिवारमा अधिकार भन्दा पहिले जिम्मेवारी बुझ्नु जरुरी हुन्छ। हाम्रो अधिकार होइन, मलाई के मिल्छ भन्दा पनि पहिले मैले के दिन सक्छु भन्ने प्रश्न चाहिँ गर्नुपर्छ। परिवारमा यदि छोराले एउटा छोराको अधिकार, आमाले एउटा आमाको अधिकार, बाउले एउटा बाउको अधिकार, अधिकारको मात्रै यदि कुराकानी गर्दै बस्यौँ भने परिवार वा मण्डलीमा पनि समस्या सुरु हुन्छ। तर हाम्रो भूमिका, हाम्रो जिम्मेवारी के हो? मैले कसरी नम्रतापूर्वक, इमानदारपूर्वक मैले मेरो जिम्मेवारीलाई ठिकसँग निर्वाह गर्न सक्छु भन्ने कुरा चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा हो। प्रयोग कि तपाईँ आमा हुनुहुन्छ, तपाईँले जहिले पनि विचार गर्नुहोस् मेरो परिवारको लागि मेरो भूमिका सधैँ प्रार्थना गर्नु हो, मेरो परिवारलाई असल शिक्षा र संस्कार सिकाउनु हो, मर्यादामा बस्नु हो, मर्यादा सिकाउनु, जस्ता थुप्रै लिस्टहरू बनाउनुहोस् तपाईँको जिम्मेवारीभित्र बसेर। अधिकार हामीले खोज्ने होइन कहिले पनि। हामीले जिम्मेवारी के हो भन्ने कुरा जब बुझ्न थाल्छौँ, बुवाले पनि तपाईँ बुवा हुनुहुन्छ, तपाईँ बुवा भएर मेरो अधिकार हो यहाँ त्यहाँ भनेर हिँड्नुभन्दा तपाईँले आफ्नो जिम्मेवारी के हो भनेर बुझ्नुभयो भने छोराछोरीले पनि त्यही नै हो। प्रिय छोराछोरीहरू, तपाईँलाई बुवा आमाले यत्रो बनाउनु भयो, अब तपाईँले त्यहाँ अधिकार खोज्ने होइन, मलाई यत्रो हुर्काउनु भयो, बनाउनु भयो, अब मेरो जिम्मेवारी चाहिँ के हो त मेरो परिवारप्रति भनेर सोच्ने हो, अनि निरन्तर परिवारप्रति आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्दै जान्यो। आठौं चाबी, पैसा र सम्पत्तिहरूमा पारदर्शी। परिवार टुट्ने कारण मध्ये एउटा आर्थिक समस्या पनि हो। पैसा आफै पाप होइन, तर पैसा प्रतिको लोभ, को इच्छा, बेइमानीले सम्बन्ध बिगार्छ, अथवा लुकाई छिपाई गर्ने कुरा र बेइमानीले चाहिँ सम्बन्धलाई बिगार्दछ। पहिलो तिमती 6:10, किनभने धनको मोह सबै किसिमको खराबीको जड हो भनेर बताइएको छ। पति पत्नीले आर्थिक विषयमा खुलेर कुरा गर्नुपर्छ। मण्डलीमा पनि आर्थिक विषयमा इमान्दारी र पारदर्शी र उत्तरदायी आवश्यकता छ। आज धेरै मण्डली टुट्नुको पछाडिको महत्वपूर्ण मुख्य कारण वा परिवारमा प्राय झगडा हुनुको मुख्य कारण चाहिँ पैसा, अर्थात् रुपियाँ पैसा धन सम्पत्ति प्रति पारदर्शी नहुनु। परिवारमा कैयौं श्रीमानहरूले आफ्नो कमाईको पारदर्शिता आफ्नो परिवारमा राख्दैन, अनि परिवारमा श्रीमतीले पनि माइताबाट दिएको मेरो पेवा मैले मेरो यसरी कमाएको भनेर छुट्टै पैसा लुकाएर राख्ने कुराले चाहिँ सबैभन्दा हानि नोक्सानी ल्याउँदछ। कैयौं श्रीमती आमाहरूले त आफ्नो श्रीमानलाई नै पैसा ब्याजमा लगाएको पनि देखिन्छ। कतिले श्रीमानले आफ्नो तलब कति छ र आफ्नो मेरो आमदानी कति हो भन्ने कुराको जानकारी दिएको छैन। यो कुराले सबै कुरामा असन्तुलन ल्याउँछ। घर व्यवहार चलाउने कुरामा असन्तुलन ल्याउँछ। हामीले दशांश भेटिदिने कुरामा असन्तुलन ल्याउँछ, किनभने ठिकसँग हाम्रो कमाई थाहा भएन भने कसरी दशांश दिने? र दशांश यदि हामीले ठिकसँग चर्चमा दिन सकेनौँ भने हाम्रो परिवारमा आशिष कसरी आउने? आर्थिक पारदर्शिता, घर चलाउन सबै चिजको लागि हाम्रो जे हो त्यसलाई ठिकसँग आर्थिक पारदर्शिता, अनि चर्चमा पनि त्यही हो। चर्चमा पनि आर्थिक पारदर्शिता नभएकै कारणले गर्दा अधिकांश चर्चहरू फुटेको छ। रुपियाँ पैसाको लागि बाइबलले खराब बताएको छैन, तर त्यसको मोह र त्यसलाई प्रयोग गर्ने गलत नियत प्रति चाहिँ बाइबलले कडासँग प्रतिकार गरेको छ। रुपियाँ पैसासँग सम्बन्धित शिक्षा बाइबलमा एकदम धेरै पाउँछौ, किनभने सारा संसारमा बिगारेको रुपियाँ पैसाले नै हो। प्रियहरू, मण्डलीमा पनि रुपियाँ पैसा एउटा अगुवाको त्यहाँको पास्टरको मात्रै अधिकारभित्र राख्ने, त्यसको पारदर्शिता लेखाजोखा नराख्ने, केमा खर्च भयो, कति खर्च भयो, अनि त्यो पैसालाई हामीले ठिकसँग खर्च गर्यौँ कि गरेनौँ, के कुरामा खर्च गर्यौँ, के व्यक्तिगत स्वार्थमा बढी खर्च भएको छ कि भन्ने जस्ता कुराहरू शङ्काको घेराभित्र आइराखेको हुन्छ चर्चमा। अनि त्यसलाई चाहिँ हामीले वार्षिक साधारण सभा, अर्धवार्षिक साधारण सभा मार्फतबाट र नियमित मार्फतबाट र साप्ताहिक रूपमा पनि हामीले आर्थिक प्रति हामी पारदर्शी हुनुपर्दछ। र मण्डली जब आर्थिक रूपमा पारदर्शी हुन्छ भने त्यहाँनिर समस्या एकदम कम हुन्छ र टुट्नबाट पनि मण्डली जोगिन्छ। भन्दा पहिले उनीहरूसँग सम्बन्ध बनाउनुहोस्। उनीहरूका साथी को हुन्, उनीहरू के गर्छन्, उनीहरूले के सोचिराखेका छन् भनेर सुन्नुहोस्। यो अत्यन्तै महत्वपूर्ण कुरा छ। बाहिरी प्रभावहरूबाट मोबाइल, सामाजिक सञ्जाल, परिवारमा पनि अरूहरूको सङ्गत बढी, गलत सङ्गतले हाम्रो राम्रो चरित्रलाई नष्ट पार्दछ। अनि हाम्रा सङ्गतहरू छान्नुपर्छ। अनि हाम्रो परिवारसँग भन्दा बढी बाहिरी कुरासँग हाम्रो जब सङ्गत हुन्छ, आज कतिचोटि हाम्रा परिवारमा घरमै बसेको हुन्छ, ढोका थुनेर घरमै छ, अनि हामी सोच्छौँ हाम्रो नानी त एकदम कहीँ जाँदैन, स्कुलबाट आएपछि पनि घरमै एकदम ढोका थुनेर भित्रै बस्छ, एकदम ज्ञानी छ। होइन होइन, एकचोटि तपाईँले विचार गर्नुहोस्। पहिलाको समयमा चाहिँ घर वा ढोका थुनेर बस्नु सुरक्षित मानिन्थ्यो होला, तर अहिले मानिँदैन, किनभने घरको ढोका बन्द भए पनि मोबाइलका ढोका खुल्ला छ र सयौं घरहरू, सयौं मानिसहरू अनि सयौं सङ्गतहरू चाहिँ त्यो मोबाइलको ढोकाबाट सिधै हाम्रो छोराछोरीमा र हाम्रो परिवारमा आउँदछ, अनि त्यसले चाहिँ सारा परिवारलाई टुटाउँदछ। चर्चको पनि त्यही हो, बाहिरी प्रभाव। आफ्नो चर्चभित्र तपाईँ जुन चर्चमा हुर्कनु भएको छ, जुन चर्चमा बढ्नु भएको छ, तपाईँ त्यो चर्चप्रति इमान्दार बन्नुहोस्। निरन्तर रूपमा नियमित रूपमा चर्च जानुहोस्। तपाईँ आज त्यो चर्च जाने, भोलि त्यो चर्च जाने, पर्सि त्यो चर्च जाने, अनि जहाँ पनि जाने, जता पनि जाने, सबैसँग चाहिँ डुल्ने, अनि खालि तपाईँ डुली हिँड्ने बानी हुनुभयो भनेदेखिलाई चाहिँ त्यो चाहिँ एकदम नोक्सानीको कारण हो, अनि त्यो व्यक्तिले पछि गएर चर्च फुटाउनलाई एकदम सम्भावना बढी हुँदछ। हामीले देख्छौँ धेरैजना मानिसहरू, मैले चिनेको मानिसहरू एकदम चर्चहरू चारी हिँड्ने, घुमी हिँड्ने मान्छेहरूले चर्चहरू चाहिँ फुटाउने कामहरू गरिराखेको हुन्छन्। चर्चमा केही न केही समस्याहरू ल्याइराखेको हुन्छ। ऊ फलानाको जस्तो हुनुपर्ने, कम्पेरिजन गर्ने, जस्तै ऊ तुलना गर्ने, ऊ त्यो फलानाको चर्च यस्तो छ, हाम्रो खोइ फलानाको त्यस्तो त्यस्तो खोइ। परिवारमा पनि त्यही हो, ऊ फलानाको परिवारमा त्यस्तो छ, ऊ फलानाको बुवा आमाले छोरा छोराले बाइक किनिदिएको छ, तपाईँहरूले खोइ। जब हामी हो त्यस्तो प्रकारबाट बाहिरी बगेर जान्छौँ, अनि हाम्रो डिमान्डहरू हो त्यस्तै प्रकारको हुन थाल्छन्, अनि हाम्रो परिवारले बिस्तार बिस्तार नष्ट हुनेतिर चाहिँ अगाडि गइराखेको हुँदछ। प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, हाम्रो मण्डलीलाई र यदि परिवारलाई हामीले जोगाउने हो भने बाहिरी प्रभावहरूबाट जोगाउनु पर्दछ। तपाईँ मण्डली आफ्नो चर्चप्रति इमान्दार बन्नुहोस्। भले तपाईँको गुरुबा धेरै नपढेको हुन सक्ला, तर तपाईँको गुरुबाले तपाईँको लागि नियमित प्रार्थना गर्नुहुन्छ। भले तपाईँको चर्चमा राम्रो सुन्दर भवनहरू नहोला, परमेश्वरले एक दिन सबै ढोकाहरू खोलिदिनुहुन्छ, सबै ढोकाहरू खोलिदिनुहुन्छ। भले तपाईँको गुरुबाले राम्रो ईश्वर शास्त्र अध्ययन नगर्नुहोला, तर तपाईँको निम्ति हुँदै हुँदै प्रार्थना गरिदिनु भएको हुन सक्दछ। त्यस कारणले गर्दा तपाईँ आफ्नो परिवारमा पनि त्यही हो। तपाईँले अरूको परिवारमा हो, फलानाको बुवा कति करोडको गाडी चढ्छ, हाम्रो बुवा त साइकलमा हिँड्छ। तपाईँले जब त्यस्तो कुराहरू हेर्नुहुन्छ अनि तपाईँले आफ्नो परिवार टुट्ने कुराहरू बताउनुहुन्छ, श्रीमतीले पनि त्यही हो, फलानाको श्रीमानले यसो गरिसक्यो, हेर उसलाई सुन किनिसक्यो, यस्तो गर्यो। तपाईँ अरूलाई हेरेर लग्जरियस जीवन जिउने नाममा तपाईँले आफ्नो श्रीमानलाई चोट त पुर्याइराख्नु भएको छैन। तपाईँले याद गर्नुहोस्, तपाईँले धेरैजना परिवारभित्र आफ्नो श्रीमानले आफ्नो श्रीमतीले एकदम कुनै मूल्यको नठानेर अनि उनीहरूले चाहिँ अरूको जीवनलाई अनि बाहिरी अरूको परिवारलाई हेरेर मेरो पनि त्यस्तै होस्, ऊ भित्री त्यहाँ छिरेको हुँदैन, बाहिरी आवरणलाई हेरेर मेरो पनि त्यस्तै होस् भन्ने चाहनुहुन्छ। जुन दिन तपाईँ र हामी त्यो स्थितिमा पुग्छौँ नि, अनि हाम्रो परिवार टुटिसकेको हुनेछ। जब परिवार टुट्छ नि, आज थोरै इज्जत दिने मान्छेहरू पनि त्यो दिन इज्जत दिने स्थितिमा रहने छैन। त्यस कारणले गर्दा हामीहरू जहिले पनि बाहिरी प्रभावबाट चाहिँ जोगिनु पर्दछ। यदि हामी बाहिरी प्रभावबाट जोगिएन भने गाह्रो छ प्रियो, बाहिरी प्रभावबाट हामी एकदम जोगिनु पर्दछ। दशौं नम्बर, प्रार्थनालाई परिवार र चर्चको जीवन बनाउनु। पहिलो थेस्लोनिकी 5:17, निरन्तर प्रार्थना गर। प्रार्थना केवल समस्या आएपछि मात्रै गर्ने काम होइन, प्रार्थना सम्बन्ध जोड्ने आत्मिकी पुल हो। परिवारमा सँगै प्रार्थना गर्नुहोस्। बिहान छोटो प्रार्थना गर्नुहोस्, साँझ छोटो प्रार्थना गर्नुहोस्, बच्चाको लागि, पति पत्नीको लागि, मण्डलीका अगुवाको लागि। सधैँ तपाईँले एक अर्काको विरुद्ध प्रार्थना नगर्नुहोस्, एक अर्काको लागि सधैँ प्रार्थना गर्नुहोस्। प्रार्थनाले हाम्रो जीवनका हरेक ती अप्ठ्यारा अनि गाह्रो अल्झिएको परिस्थितिहरूलाई नियन्त्रणमा राख्ने काम गर्दछ। प्रार्थना त्यो हतियारो सबै खराब शक्तिहरूलाई पनि निषेध पार्न सक्दछ। तपाईँको परिवारमा श्रीमानले फाटो भिराइराखेको छ, झगडा गर्नुको सत्ता उसको लागि प्रार्थना गरिदिनुहोस्। चर्चमा केही गलत भएको तपाईँलाई लागिराखेको छ, तपाईँले घुँडा टेक्नुहोस्, प्रार्थना गर्नुहोस्। तपाईँ विरोध गर्ने गुट बनाउने होइन, तपाईँले घुँडा टेक्नुहोस् र प्रार्थना गर्नुहोस्, प्रभु मेरो चर्च टुट्नबाट बचाउनुहोस्। तपाईँले परिवारको लागि त्यसरी प्रार्थना गर्नुहोस्, आफ्नो नानीहरूको लागि प्रार्थना गर्नुहोस्। अनि प्रार्थनाले चाहिँ हाम्रो जीवनलाई परिवर्तन गर्दछ। एघारौं नम्बर, नम्रता र सेवा। फिलिपी 2:3-4, स्वार्थी महत्वाकांक्षा र अहंकारमा केही नगर, तर नम्रतामा अरूलाई आफूभन्दा श्रेष्ठ ठान। परिवारमा यदि सबैले म नै सही छु भन्न थाल्यो भने घर युद्धभूमि बन्न सक्छ, तर कसैले सायद मबाट पनि गल्ती भयो भन्ने भयो भने मेलमिलापको अब ढोका त्यहीँबाट सुरु गर्छ। चर्चको लागि पनि पद ठूलो होइन, सेवा ठूलो। यौना 13:14-15 यीशुले चेलाहरूका घोडा धुनुभयो। ख्रिस्टले नेतृत्वलाई सेवासँग जोड्नु भएको छ। प्रिय, नम्रता र सेवाभाव। धेरै परिवारमा मेरो गल्ती नै छैन, म गल्ती गर्न सक्दै सक्दिनँ, गल्ती त ऊ फलानाको गल्ती चिलान भन्दै हामीले आफ्नो परिवारमा एकलाई अर्कालाई दोषारोपण गर्छौँ र मण्डलीमा पनि त्यसरी गर्छौँ। प्रिय, नम्रता अत्यन्तै महत्वपूर्ण कुरा हो। प्रभु यीशुले के भन्नुभयो, मबाट सिक भन्ने, यीशुबाट सिक्ने कुरा चाहिँ नम्रता हो। यीशु चाहिँ नम्रताको विद्यालय हुनुहुन्छ, जहाँबाट हामीले नम्र कसरी हुने भन्ने बारेमा हामी सिक्न सक्छौँ। र सेवाको जीवन, जब हामीले यो कुरा ल्याउँछौँ अनि मण्डली र परिवार टुट्नबाट अवश्य पनि जोगिनेछ। यो महत्वपूर्ण कुरा हो। चाबी नम्बर 12, ख्रिस्टलाई केन्द्र बनाएर एकतामा बस्नु। हाम्रो केन्द्रबिन्दु चाहिँ ख्रिस्टलाई बनाउने। अन्तिम र सबैभन्दा महत्वपूर्ण चाबी चाहिँ ख्रिस्ट। परिवारको केन्द्रमा ख्रिस्ट हुनुपर्छ, मण्डलीको केन्द्रमा पनि ख्रिस्ट हुनुपर्दछ। कलसी 3:14, यी सबैभन्दा माथि प्रेम धारण गर, जुन पूर्णताको बन्धन हो। एउटा महत्वपूर्ण उदाहरणलाई हामीले याद गरौं, रुख। रुखको जरा परमेश्वरसँगको सम्बन्ध हो, पति पत्नीको सम्बन्ध हो, तना त्यसको त्यो बढ्दै जाने कुरा। अनि हाँगा छोरा छोरी र परिवारका अन्य सदस्यहरू। पात दैनिक हाम्रो व्यवहार। फल प्रेम, शान्ति, आनन्द र असल चरित्र। एउटा महत्वपूर्ण उदाहरण चाहिँ यही नै हो। रुखको एउटा उदाहरण लियो भने रुखको जरा परमेश्वरसँगको हाम्रो सम्बन्ध हो। त्यो बीचमा ताना अर्थात् त्यो बीचमा आउने ठुलो एउटा मुख्य चाहिँ पति पत्नीको एउटा सम्बन्ध हो। अनि हाँगा छोरा छोरी र परिवारका अन्य सदस्य हुन्। पात दैनिक व्यवहार हो। फल प्रेम, शान्ति, आनन्द र असल चरित्र। यदि जरा सुक्यो भने पातमा पानी छर्केर मात्र पुग्दैन। त्यसै गरी परिवारमा समस्या आउँदा केवल बाहिरी व्यवहार सुधारेर पुग्दैन पर्यो, जरा अर्थात् परमेश्वरसँगको सम्बन्धलाई हामीले बलियो बनाउनु पर्दछ। सफल परिवारको बाइबली उदाहरण रुथलाई हामीले हेर्न सक्छौँ। नवमीको जीवनमा ठूलो दुःख आयो तर रुथले उनलाई छोडिन, निरन्तर पछि लागे। तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जानेछु, तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन्, तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछन् भने रुथ एकको स्वरमा यो कुरा पढ्न पाउँछ। रुथले कठिन समयमा सम्बन्ध तोडिनन्, साँचो परिवारमा सुखमा मात्र होइन दुःखमा पनि चिनिन्छ। त्यस कारणले गर्दाखेरि रुथले जसरी आफ्नो जीवनमा परमेश्वरलाई केन्द्र बनाएर तपाईँको परमेश्वर मेरो परमेश्वर भनेर आफ्नो जीवन समर्पित गरिन्, यदि हाम्रो परिवार टुटाउनुबाट जोगाउने हो भने यो अत्यन्तै महत्वपूर्ण कदम हो। आश्वलामले मानिसहरूको मन आफ्नो पक्षमा तान्दै गएर अन्तत आफ्नै पिता दाउदको विद्रोह गरे। समुएल 15 अध्यायतिर गएर हामीले हेर्ने भने सम्बन्धमा समस्या समयमै सामना नगर्दा समस्या ठूलो हुन सक्दछ। परिवारमा मनको दूरीलाई व्यवस्था गर्नु हुँदैन। प्रियहरू, जब जब परिवारमा मनको दूरी अलिकता पर गएको छ है, अलिकता अब हामी थोरै परिवारमा कतै कतै मनमा हामी दूरी भइराखेका छौँ है भन्ने बित्तिकै हामी सबैले पहल गर्नुपर्छ। हामी सबैले सँगै बसेर कुराकानी गर्ने, समय बिताउने र आफ्नो दुःख चुनौतीहरू सबै राख्ने र माझिने काम गर्नुपर्छ र त्यसलाई हामीले तुरन्तै निर्माण गरिहाल्नुपर्छ। चर्चलाई टुट्नबाट जोगाउन मण्डली भवनले मात्र मण्डली बन्दैन, मण्डली मानिसहरूको आत्मिक परिवार हो। एपिसी 2:29 हामी परमेश्वरको परिवारका सदस्य हौ भनी बताएको छ। चर्चमा आवश्यक अभ्यासहरूलाई हामीले याद गर्नुपर्छ। ख्रिस्टलाई केन्द्रमा राख्ने, सत्यतामा दृढ हुने, प्रेममा एकता, अगुवाप्रति उचित सम्मान। कैयौं चर्चहरूमा अगुवाप्रति सम्मान गर्ने कुराहरूको बानी हुँदैन। तपाईँले याद गर्नु, जब हामी अगुवाको ब्याक ब्याटिङ गर्न थाल्छौँ, अगुवाको कुराकानी गर्न थाल्छौँ, हाम्रो अगुवा यस्तो त्यस्तो भन्न थाल्छौँ, समस्या सुरु हुन्छ। त्यहाँबाट पारिपारिक उत्तरदायित्व, क्षमा गर्ने कुरा, अफवाहहरूबाट बाँच्ने। कैयौं चोटि मण्डली टुटाउनको लागि मानिसहरूले गलत अफवाहहरू फैलाइराखेको हुन्छ। अनि आर्थिक पारदर्शितालाई हामीले ख्याल गरेनौ भनेदेखिलाई पनि हाम्रो मण्डलीमा समस्या हुन्छ, जुन हामीले अघि नै कुराकानी गरिसकेका छौँ। सेवक भाव, सामूहिक प्रार्थना, कमजोरहरूलाई सम्हाल्नु र व्यक्तिगत स्वार्थ भन्दा मण्डलीको भलाइ खोज्नु। रोमी 12:4-5 हामी धेरै भए तापनि ख्रिस्टमा एउटै शरीर हौ भनेर भन्दछ। प्रिय श्रोताहरू, आज हामीले 12 चाबीहरू सुन्यौं। परमेश्वरलाई पहिलो स्थान दिनु, प्रेमलाई व्यवहारमा उतार्नु, क्षमा गर्न सिक्नु, कुराकानी बन्द नगर्नु, रिसलाई लामो समयसम्म नराख्नु, जिब्रोको रक्षा गर्नु, आफ्नो जिम्मेवारीले बुझ्नु, आर्थिक विषयमा पारदर्शी हुनु, गलत वा बाहिरी प्रभावबाट जोगिनु, प्रार्थनाले जीवन बनाउनु, नम्र र सेवा अपनाउनु, ख्रिस्टलाई केन्द्रमा राख्नु। आज तपाईँलाई एउटा प्रश्न म सोध्न चाहन्छु, तपाईँको परिवारमा अहिले कुन चाबी हराइराखेको छ? प्रेमको, क्षमा गर्ने चाबी, कुराकानी गर्ने चाबी, प्रार्थनाको चाबी वा नम्रताको चाबी? आज एउटै कदम चाल्नुहोस्। यदि श्रीमानसँग सम्बन्ध बिग्रिएको छ भने पहिलो कदम तपाईँले चाल्नुहोस्। यदि श्रीमतीसँग दूरी बढेको छ भने कुरा गर्न सुरु गर्नुहोस्। यदि छिमेकी छोरा छोरी तपाईँबाट टाढिँदैछन् भने उनीहरूलाई केवल उपदेश होइन आफ्नो समय दिनुहोस्। यदि मण्डलीमा कसैसँग मनमुटाव छ भने प्रार्थना गर्नुहोस् र मेलमिलापको बाटो खोज्नुहोस्, किनकि टुटेको सम्बन्ध जोड्न परमेश्वर अझै सक्षम हुनुहुन्छ। म प्रार्थना गर्छु। हे हाम्रा स्वर्गीय पिता, हाम्रो परिवारहरूलाई आशिष दिनुहोस्। जहाँ कलह छ त्यहाँ शान्ति दिनुहोस्, जहाँ घृणा छ त्यहाँ प्रेम दिनुहोस्, जहाँ चोट छ त्यहाँ क्षमा दिनुहोस्, जहाँ दूरी छ त्यहाँ मेलमिलापमा ल्याउनुहोस्। हाम्रा पति पत्नीलाई एक अर्कालाई बुझ्ने हृदय दिनुहोस्। हाम्रा छोराछोरीलाई सही मार्गमा हिँड्न सहायता गर्नुहोस्। हाम्रा मण्डलीहरूलाई विभाजनबाट जोगाउनुहोस्। हामीलाई आफ्नो इच्छा होइन तपाईँको इच्छा खोज्ने बनाउनुहोस्। हाम्रो परिवार र मण्डलीको केन्द्र प्रभु येशु ख्रीष्ट रहनु भएको होस्। ख्रीष्टको नाममा हामी प्रार्थना गर्छौँ, सुनिग्रहण गर्नुहोस्। आमेन। परमेश्वरले यहाँ सबैजनालाई आजको वचनबाट आशिष दिनुभएको होस्। आमेन।
0: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद र फादर दिपेश सुनवारज्यूलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754। 4770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तोता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।
2: टाइम चेक यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला।
2: श्रोता मित्र, गुड न्यूज एफएमको एउटा नौलो कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत र जयमसीय। यस कार्यक्रमलाई म आइजक राईको साथमा हरेक साता गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट यही समयमा सुन्न सक्नुहुन्छ। आजको यस श्रृंखलामा हामी तपाईंलाई विशेष गरी बालबालिका, विद्यार्थी, किशोर किशोरी र युवाहरूलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने रोचक तथ्य जानकारी र साथै पवित्र बाइबलबाट हरेक श्रोतालाई ज्ञान दिने उद्देश्यमा बाइबलका घटनाहरूलाई पनि प्रस्तुत गर्दै साथ दिनेछौं। र अहिलेलाई भने हामी एउटा गीत सुनौं।

श्रोता, यो असफुन अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। मित्र, हामीले तपाईँलाई गएका साताहरूमा स्वास्थ्य सम्बन्धित जानकारी दिएका थियौं। हामीले तपाईँलाई ब्लड प्रेसर र मानिसलाई टाउको किन दुख्छ भन्ने कुराको विषयमा बताएका थियौं र आज भने हामी तपाईँलाई यीशुले औषधिको बारेमा पवित्र बाइबलमा के कस्तो कुराहरू बताउनु भएको छ भन्ने कुरा छोटकरीमा केही कुरा बताउनेछौ र यस कुरालाई स्पष्ट पार्नको लागि केही घटनाहरूलाई नेपालमा घटित केही घटनाहरूलाई प्रस्तुत गर्दै यीशुले औषधिको बारेमा के कस्तो कुराहरू भन्नुभएको छ भन्ने कुरालाई निरन्तरता दिनेछौ आजको यस ज्ञानमाला कार्यक्रमको श्रृंखलामा। प्रिय मित्र, काठमाडौँमा एकजना मानिस जन्डिसले अत्यन्तै बिरामी भएर अन्तिम अवस्थामा अस्पताल आइपुग्यो। डाक्टरले उसलाई किन अन्तिम अवस्थामा आएको भनेर सोधपूछ गर्दा बिरामीको जवाब थियो, म यीशुको विश्वासी हुँ। हाम्रो चर्चमा औषधि प्रयोग गर्नुभन्दा बढी प्रार्थनामा चंगाई हुन्छ भन्ने कुरा सिकाइन्छ। उसको कुरा सुनेर डाक्टर छक्क परे अनि रिसाए पनि। केही समयपछि त्यो बिरामीको मृत्यु भयो। डाक्टरको प्रश्न थियो, यो कस्तो किसिमको धर्म हो जसले औषधिको विरोध गर्छ? मित्र, के इसाई हुँदैमा औषधिको प्रयोग गर्नु हुँदैन र त्यस्तै पश्चिम नेपालको कुनै एक ठाउँमा कुनै एउटा गाउँमा 40 दिनको उपवास बस्नको लागि अठोट गरेको एकजना विश्वासी एक हप्ता नबित्दै अचानक बिरामी भयो र तुरन्तै उसलाई हस्पिटल लगियो। बिरामीको जाँचपछि थाहा भयो कि उसको शरीरको प्रश्न थियो, यो कस्तो किसिमको धर्म हो जसले औषधिको विरोध गर्छ? मित्र, के इसाई हुँदैमा औषधिको प्रयोग गर्नु हुँदैन र त्यस्तै पश्चिम नेपालको

जलवियोजन र कुपोषण भएको रहेछ। सो बुझेर डाक्टरले उसलाई केही खानेकुरा खानु भन्नुभयो, तर बिरामीले जवाफ दियो, डाक्टर साहेब म विश्वासी हुँ, म उपवासमा छु, यो समयमा मैले केही पनि खानु मिल्दैन। डाक्टरले भन्यो, तपाईँको अवस्था निकै गम्भीर छ, त्यसैले थोरै जुस वा पानी पिउनुहोस्। बिरामी विश्वासीले आफ्नो 40 दिनको उपवासमा केही पनि नखाने संकल्प गरेको देखेर डाक्टरले तुरन्तै स्लाइन पानी चलाउन पर्ने सुझाव दिए, तर आफूलाई यसुको भक्त सम्झने विश्वासीको भनाइ थियो, स्लाइन लाउनु भनेको त खानेकुरा खाए जस्तो हो र यसले मेरो उपवासलाई टोड्छ, यसैले म यो पनि चलाउँदिन। प्रिय मित्र, यो कुरा सुनेर डाक्टरलाई साह्रै नराम्रो लाग्यो। यो नकारात्मक खबर चारैतिर फैलियो र सबैले भन्न लागे, प्रार्थना प्रार्थना प्रार्थना प्रार्थना मात्र गर्ने तर औषधि प्रयोग नगर्ने कस्तो मान्छे र कस्तो धर्म। मित्र, यो घटनामा पनि जलवियोजनको कारणले त्यो मानिस मर्यो। त्यस्तै तेस्रो घटना, पूर्वी नेपालको तराईमा एउटा मानिसलाई सर्पले टोक्यो। त्यो व्यक्ति क्रिश्चियन भएको कारणले चर्चमा मानिसहरूलाई बोलाएर वचन घोषणा गर्दै शैतानलाई हकार्दै र मृत्युको आत्मालाई येशूको नाममा भागिजा भन्दै घण्टौं प्रार्थना गर्यो। बिरामीको शरीरभरि विष फैलिएको कारणले केही घण्टापछि त्यस बिरामीको मृत्यु भयो। गाउँलेहरूले यो कुरा थाहा पाएपछि चर्च परिवारमा ठूलो समस्या र विरोध आयो। मानिसहरूले यो नकारात्मक खबरलाई क्रिश्चियनहरूको विरोधमा प्रचार प्रसार गरे। त्यसपछि क्रिश्चियन धर्म ठिक छैन, यो धर्मले औषधि डाक्टर र अस्पतालको विरोध गर्छ भन्ने गलत खबर फैलाइदिए। मित्र, अहिले भर्खर प्रस्तुत गरिएको तीनैवटा प्रतिनिधि घटनाहरूबाट देख्न सकिन्छ कि कतिपय क्रिश्चियनहरूमा येशूका अनुयायीहरूमा औषधि बारे पवित्र बाइबलले के कुरा बताएको छ भन्ने कुरा राम्रो ज्ञान भएको देखिँदैन। पवित्र बाइबलले भन्दछ, परमेश्वरको जीवित वचन येशू ख्रिस्टको जीवित वचनले भन्दछ पुरानो करारको खण्डमा होसे 4:6 ज्ञानको कमीले गर्दा मेरो प्रजा नष्ट भएको छ। होसे 4:6 वास्तवमा पवित्र बाइबलले औषधिको बारेमा धेरै कुराहरू बताएको छ र मित्र, पुरानो तथा नयाँ करारमा औषधिहरूको प्रयोग के कसरी कहाँ भएको छ भन्ने विषयमा हामी अहिले केही कुरा हेर्नेछौ। प्रभु येशू ख्रिस्ट हाम्रो उद्धारकर्ता हुनुहुन्छ। उद्धारकर्ता प्रभु येशू ख्रिस्टले भन्नुभएको यो वचनलाई मत्ती 9:12 पढौं। येशूले भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। मत्ती 9:12। पवित्र बाइबलको यो खण्डमा प्रभु येशूले वैद्य वा डाक्टरको आवश्यकतालाई स्पष्टसँग स्वीकार गर्नुभएको छ। रोगीलाई डाक्टर, औषधि र अस्पतालको आवश्यकता पर्छ भन्ने कुरा येशूले मानिसको रूपमा राम्रोसँग बुझ्नुभएको थियो। प्रिय मित्र, डाक्टरले उनको पढ़ाई तथा अनुभवबाट आर्जित ज्ञानद्वारा कुन बिरामीलाई कस्तो औषधि चलाउने, के खाने के नखाने, के गर्ने के नगर्ने भन्ने कुराहरू बताउन सक्छ अनि अति आवश्यक परेको खण्डमा बिरामीलाई स्वास्थ्य केन्द्रमा वा घरैमा राखी आवश्यकता अनुसार उपचार गर्ने कुरामा उनीहरू लागि पर्दछन्। डाक्टरको राम्रो सल्लाह सुझाव अनुसार बिरामीले व्यवहार गर्दा बिरामी चाँडै स्वस्थ हुन सक्छ, तर निरोगी मानिसलाई डाक्टरको आवश्यकता पर्दैन र उसलाई औषधिको पनि आवश्यकता पर्दैन। कुनै मानिस रोग नलागे पनि अस्पताल गयो, औषधि खायो र त्यहाँ सुटी मात्रै रह्यो भने सध्य मानिस पनि बिरामी हुन सक्छ। प्रिय मित्र, हाम्रा प्रभु येशू ख्रिस्टको भनाईलाई यसरी बुझौं, रोगीलाई डाक्टर, औषधि र परेको खण्डमा अस्पताल पनि चाहिन्छ। प्रभु येशू ख्रिस्टले भन्नुभएको कुरा हो, रोगीलाई वैद्यको अर्थात डाक्टरको आवश्यकता पर्छ। प्रिय मित्र, येशूले स्वास्थ्य कर्मीलाई स्वीकार गरी प्रमाण खोज्नु भएको कुरा पनि हामी पवित्र बाइबलमा पाउँछौ, जुन विषयमा हामी मत्ती 8:1-4 पढ्न सक्छौ। एकजना कुष्ठ रोगी निको भएको कुरा। उहाँ डाँडाबाट ओर्लनु भएपछि ठूलो भीड़ उहाँको पछि लाग्यो। एकजना कुष्ठ रोगी उहाँ कहाँ आयो

र उहाँको अघि घुँडा टेकी यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। उहाँले आफ्नो हात पसारेर त्यसलाई भन्नुभयो, त्यसलाई छुनुभयो र भन्नुभयो, म इच्छा गर्छु, तिमी निको भइजाऊ। तुरुन्तै त्यसको कुष्ठरोग निको भयो। तब येशूले त्यसलाई भन्नुभयो, कसैलाई नभन्नु, तर जाऊ र आफूलाई पुजारी कहाँ देखाऊ र मूसाले आज्ञा गरेको भेटी चढाऊ र मानिसहरूलाई प्रमाण होस्। प्रिय मित्र, यहाँ हामीले येशूले स्वास्थ्य कर्मीलाई स्वीकार गरी प्रमाण खोज्नु भएको कुरा हामी पाउँदछौ। यस घटनामा प्रभु येशूले समाजबाट त्यागिएको ओडारमा गएर बस्नुपर्ने एकजना कुष्ठरोगीलाई आफ्नो अलौकिक शक्तिद्वारा बोलेर नै निको पार्नु भएको छ। प्रभु येशू जसलाई कुनै पनि कुराहरू गर्न असम्भव छैन, उहाँले निको पारिसकेपछि त्यस कुष्ठरोगीलाई पुजारी कहाँ गएर प्रमाणको लागि देखाउने आज्ञा दिनुभयो। पवित्र बाइबलको पुरानो करार अनुसार कुष्ठरोगी निको भएपछि ऊ प्रमाणको लागि पुजारीकोमा जानै पर्छ। लेबी 14:1-32 यी कुराहरू बताइएको छ। येशूले विद्यमान राम्रो संस्कृतिहरूलाई स्वीकार गर्नुभएकोले हामीले पनि समाजमा विद्यमान राम्रो संस्कृतिहरूलाई स्वीकार गर्नुपर्छ भन्ने देखाउँछ यस कुराले। मित्र, हाम्रो यो विषय पवित्र बाइबलमा औषधिहरू सम्बन्धित भएको कारणले हामीले यो खण्डलाई त्यसैको नजरबाट हेर्नुपर्छ। पुरानो करारमा कुशल शिक्षक, पास्टर तथा अगमवक्ता मूसासँग अलौकिक ज्ञान र शक्ति मात्र थिएन, तर उनमा औषधि बारे पनि राम्रो ज्ञान थियो। ती सबै कुराहरूलाई प्रयोग गरेर उनले परमेश्वरको राज्यको वृद्धि र विकासमा ठूलो योगदान पुर्याए। हामीले यो पनि बुझ्नुपर्छ कि मूसा दरबारमा हुर्किएका र त्यहाँको उच्च शिक्षा प्राप्त गरेको एकजना व्यक्ति थिए। प्रेरित 7:12 मूसालाई मिस्रीहरूका सारा विद्यामा शिक्षा दिइन्थ्यो र मूसा आफ्ना वचन र काममा शक्तिशाली भए भन्ने कुरा उल्लेख गरिएको पाउँदछौ। मित्र, संसारको कुनै पनि दरबारको विशेषता यो हो कि दरबारियाहरूले आफ्ना बालबच्चाहरूलाई संसारका सबै प्रकारका ज्ञान तथा सिपहरू सिकाउँछन्। राजनीति, संगीत, धर्मदर्शन, व्यापार, वाणिज्य, कला, साहित्य लगायत औषधिको ज्ञान पनि तिनीहरूलाई सिकाइन्छ। मूसाले मिश्र देशको दरबारमा औषधिको ज्ञान सिकेको कारणले उनले पुजारीहरू र गम्भक्ताहरूलाई औषधिको बारेमा जानकारी दिएको कुरो प्राचीन औषधि पद्धतिका डाक्टरहरूले विश्वास गर्दछन्। त्यस्तै स्वास्थ्य क्षेत्रमा रहेका क्रिश्चियन वैज्ञानिकहरू र यसै क्षेत्रमा सम्बन्धित पवित्र बाइबलका विद्वानहरूले पनि यो कुरा मानिलिएका छन्। मूसा आफै पनि एकजना स्वास्थ्य विद्वान थिए। प्रिय मित्र, यसैले परमेश्वरले उनलाई आफ्नो मानवीय ज्ञान पनि प्रयोग गर्ने अनुमति दिनुभयो। पवित्र बाइबलको यूहन्ना 1:17 यसरी लेखिएको छ, किनभने व्यवस्था मूसाद्वारा दिइयो, अनुग्रह र सत्यता चाहिँ येशूद्वारा आए। त्यसै गरी मर्कुस 10:5 तर येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए। व्यवस्था 5:1, व्यवस्था 24:1-5, मत्ती 24:44 पनि हामी यो कुरा पाउँदछौ। र यदि तपाईँले यसलाई पढ्नुभयो भने तपाईँलाई अझ अहिले भर्खर भनिएको कुरा स्पष्ट हुनेछ। प्रिय मित्र, मानवीय ज्ञान र तौर तरिकाहरू जसले मानिसहरूको हित र प्रगति गर्छ भने त्यो ज्ञानलाई प्रयोग गरी सेवा गर्नु राम्रो कुरा हो। मूसाले पुजारीहरूलाई धार्मिक कुराहरू मात्र सिकाएका थिएनन्, तर व्यावहारिक कुराहरू पनि सिकाएका थिए। कुष्ठरोगीहरू कहाँ बस्नुपर्ने, तिनीहरूले मानिसहरूसँग कस्तो व्यवहार गर्नुपर्ने, तिनीहरू निको भएको छ या छैनन् भनेर बेला बेलामा पुजारीहरूका जचाउनु पर्ने व्यवस्था मूसाले बनाइदिएका थिए।
त्यस बेलाका पुजारीहरू धर्मकर्म गर्ने मात्र थिएनन्, तर औषधि गर्ने डाक्टरहरू जस्तै पनि थिए। यही कारणले गर्दा पनि हामी आजका क्रिश्चियनहरू आत्मिक साथै व्यवहारिक ज्ञान भएको व्यक्ति हुनुपर्छ। हो मित्र, सबैले सबै किसिमका जानकारीहरू लिन सक्दैनन्। हरेकको रुचि फरक फरक हुन सक्छ, तर पनि हामीले औषधिको महत्वको विषयमा चाहिँ जानिराख्नु एकदमै आवश्यक छ। यसुले कुष्ठ रोगीहरूलाई चंगाई गर्नुभएपछि पुजारी कहाँ गएर देखाऊ भन्ने कुराबाट हामीले चंगाईको निम्ति प्रार्थना गर्ने, प्रभुबाट आशिष पाउने र आवश्यक पर्दा विज्ञ डाक्टरहरूलाई भेटघाट गरी सहायता लिन पनि सकिन्छ भन्ने कुरा स्पष्ट भएको हामी पाउँदछौ। याद राख्नुहोस् मित्र, यसुले पुजारीहरू कहाँ नजान, त्यहाँ पटक्कै नजान, त्यहाँ पटक्कै नजा, त्यो आवश्यक छैन भनेर कहिले पनि सिकाउनु भएको छैन। तर यसुले त भन्नुभएको छ, जाऊ र पुजारीहरूकोमा देखाऊ। यसैले मित्र, हामीले राम्रो र अधिकार पाएका डाक्टरहरूबाट सहायता लिनु चाहिँ असल हुन्छ। मित्र, आजको कार्यक्रममा कार्यक्रम ज्ञानमालामा हामीले तपाईँलाई यसुले औषधिको बारेमा के कस्तो कुरा बताउनु भएको छ भन्ने बारेमा केही छोटकरीमा कुराहरू नेपालमा घटित केही घटनाहरू सहित तपाईँलाई बताएका छौं। आशा गर्छौ यस कुराबाट तपाईँले केही आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ र स्वास्थ्य सम्बन्धित ज्ञान पनि प्राप्त गर्नुभएको छ भन्ने हामी आशा गर्छौ। आगामी दिनमा पनि हामी तपाईँलाई स्वास्थ्य सम्बन्धित जानकारी सहित प्रभु येशु ख्रिष्टको बारेमा पनि कार्यक्रम ज्ञानमालामा बताउँदै जानेछौ। अहिलेसम्म कार्यक्रम ज्ञानमालालाई सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब आउनुहोस् हामी गीत सुन्नतर्फ।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। प्रिय श्रोता मित्र, हामीले तपाईँलाई अहिलेसम्ममा बाइबलका घटनाहरू बताउने क्रममा सृष्टिदेखि जलप्रलयसम्म अध्याय एक अनि त्यसै गरेर जलप्रलयदेखि अब्राहमसम्म अध्याय दुई र परमेश्वर र अब्राहम अध्याय तीन का केही खण्डहरूलाई सुनाइसकेका छौं। प्रिय श्रोता मित्र, आज चाहिँ हामी तपाईँलाई सदम र गमोरा सहरको सत्यानाश सुनाउनेछौ। हामीले गएको श्रृंखलामा तपाईँलाई परमेश्वर र अब्राहमको खण्डबाट अध्याय तीनबाट परमेश्वरको प्यारो साथीलाई सुनाएका थियौं। आज चाहिँ हाम्रो खण्ड रहेको छ सदम र गमोरा सहरको सत्यानाश, उत्पत्ति अध्याय उन्नाइसबाट। त्यसपछि हामी तपाईँलाई एउटै छोराको बलिदान र इमानदारी नोकरको प्रार्थना पनि सुनाउनेछौ परमेश्वर र अब्राहम खण्डमा। सदम र गमोरा सहरको सत्यानाश, उत्पत्ति अध्याय उन्नाइस बाटको बाइबल घटना। एक बेलुकी लूट सहरको फाटकमा बसिरहेका थिए। यही बेला दुई स्वर्गदूतहरूले सदम सहरमा प्रवेश गरे। लूटको नजरमा ती दुई परदेशी जस्तो लाग्यो। तिनले परदेशी सम्झेर भने, कहाँ जानुहुन्छ? रात परिसक्यो, अरू ठाउँमा बास नपाइएला, आउनुहोस् मेरो घरमा आज बास बस्नुहोस्। ती दुई स्वर्गदूत लूटसित तिनका घरमा गए। घरमा लगेर लूटले ती दुईलाई उचित स्वागत साथ मिठा मिठा भोजले सत्कार गरे, यहाँ त्यहाँका कुराकानीहरू सुनाए। रात निकै बितेको थियो। लूटको ढोकामा कसैले खटखटाएको आवाज सुने। तिनले ढोका खोले। एक हुल झगडालो मानिसको दल रहेछ। तिनीहरूले अघि फाटकमा लूटलाई ती दुई नचिनेको मानिसहरूसित गराएका देखेका रहेछन्। तिनीहरूले लूटलाई धम्की साथ भने, तिमीसँग आएका दुई मानिस कहाँ छन्? हाम्रो अघि निकाल, नत्र ठिक हुने छैन। तिनीहरू मेरा पाहुना हुन्, तिमीहरूसित कुनै सम्बन्ध छैन, आफ्नो बाटो चुपचाप लाग। लूटको कुरामा तिनीहरूलाई साह्रै रिस उठ्यो र तिनलाई समाति पिट्नलाई ढोकामा झम्टे। तर एउटा लूटले झट्ट लूटलाई भित्र तानी ढोका बन्द गरिदिए। त्यसपछि लूटले ती झगडालु मानिसहरूलाई एकछिनको लागि अन्ध बनाइदिए। तिनीहरूले ढोका पटक्क देखेनन्। खोज्नसम्म खोजे तर पाएनन्। दिक्क मानी ती आफ्नो बाटो लागे। तिनीहरू गएपछि स्वर्गदूतले लूटलाई भने, अँध्यारो र उज्यालो छुटिने बेलामा परमेश्वरले सदम र गमोरा सहर आगो र गण्डकले सत्यानाश पार्नुहुनेछ। तिमीले आफ्ना जहान बालबच्चा साथ कुनै कुरो पनि नलिएर पछि पटक्क नफर्केर गएको गई हुनु, फर्क्यौ भने मर्नेछौ। तिम्रा छोराछोरी कहाँ अहिले जाऊ र मैले जुन कुरो तिमीलाई भनेको छु भन। लूटले त्यही बेला गएर सबै कुरा आफ्ना छोराछोरीलाई भने, तर पापको कारणले तिनीहरूले आफ्ना बाबुका कुरालाई विश्वास गरेनन्। तिनी निराश र अफसोस साथ घर फर्के। सारा सदम र गमोरावासीहरू अँध्यारो र उज्यालो छुटिन लाग्दाको मिठो निद्रामा परेका थिए। लूट पनि निद्रामा मस्त थिए। उठ र आफ्नो परिवारलाई साथ लिई भागिहाल, लूटले भने। लूटलाई पनि जाने इच्छा भएन। तिनी टोलाई बसे। स्वर्गदूतले तिनलाई र तिनका जहान बालबच्चालाई हातमा पक्री सहरको फाटक बाहिर निकालिदिए। लूटको यस बेला चेत खुल्यो। तिनले पहाड़को बाटो लिए। पृथ्वी थर्कने गरी आकाश पड्क्यो। गण्डक र आगोको वर्षा हुन लाग्यो। बडे बडे घरद्वारहरू जल्न लागे। मानिसहरू निद्रैमा जल्न लागे। हेर्दा हेर्दै सदम र गमोरा सहर आगोको मुस्लोले पुरियो। भाग्दै गर्दा लूटको पत्नीले धनदौलत सम्झी र पछि फर्केर हेरी। उसले पछि फर्केर नहेर्नु मर्छौ भन्ने
दूतको आज्ञालाई एकदमै भुलेकी थिइन्। उसले त्यो आज्ञालाई मानिनन्। यसैले ऊ पछि फर्कना साथ नुनको खामो बनी र त्यही मरी। तर लूट र उसकी दुई छोरी आज्ञा अनुसार पछि नहेरेर अघि बढ़ि नै रहे। अन्तमा तिनीहरू पर्वतमा आइपुगे। त्यस पर्वतको एउटा ओडारमा गई बसे। यसबेलासम्म सदोम र गमोरा शहर र मानिसहरू खरानी भइसकेका थिए। प्रिय मित्र, सदोम र गमोरा शहरको सत्यानाश उत्पत्ति अध्याय 19 को घटना यतिमै टुङ्गिएको छ र आशा गर्छौं यस घटनाबाट तपाईंलाई परमेश्वरको आज्ञाकारी हुने कुरामा केही उत्साह र हौसला मिलेको छ र तपाईं आत्मिक रूपमा पनि आशिषित हुनुभएको छ। मित्र, तपाईंलाई हामी यस कार्यक्रमको अर्को श्रृंखलामा एउटै छोराको बलिदान उत्पत्ति अध्याय 22 को घटनालाई सुनाउनेछौ। अहिलेलाई भने हामी तपाईंलाई अहिलेसम्म हाम्रो कार्यक्रममा साथ दिइरहनु भएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। अहिलेसम्म हामीलाई यस कार्यक्रममा साथ दिनुभएको लागि धन्यवाद। हामी आशा गर्छौं आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईंलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशु ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशुको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईंलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईंलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यो संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकैलाई विदा दिनुहोस्। जय मसीह।

0: नेपालगंज सुसमाचार प्रचार मण्डलीको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आसमिकको हार्दिक स्वागत तथा जयमस्य। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबर्नका साथै नेपालका 10 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य रेडियो स्टेशनहरूबाट पनि चाँडै नै प्रसारण हुने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी मानिस धार्मिक विधि विधानले होइन तर येशु ख्रीष्टमा गरिएको विश्वासद्वारा मात्र उद्धार र मुक्ति पाउन सक्छ भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। प्रिय श्रोता, हामीले हेर्ने हो भने धेरै मानिसहरू कार्यद्वारा अर्थात धार्मिक क्रियाकलापहरूद्वारा मुक्ति र उद्धार पाउन सकिन्छ कि भन्ने दौड़मा विभिन्न धार्मिक क्रियाकलापहरूमा संलग्न भएको पाउँदछौ। अनि विभिन्न धर्मका शास्त्रहरूले यो गरेमा यो मिल्छ, त्यो गरेमा त्यो मिल्छ जस्ता कुराहरूद्वारा मानिसलाई धार्मिक क्रियाकलापतर्फ बढ़ावा दिनतिर प्रोत्साहित गरिरहेका हुन्छन्। तर बाइबलले भन्दछ, मानिस धार्मिक क्रियाकलापले होइन तर येशु ख्रीष्टमा गरिएको विश्वासद्वारा मात्र उसले मुक्ति र उद्धार पाउँदछ। आउनु श्रोता, आजको यही विषयमा तपाई हामीलाई अझै विस्तृत रूपमा पवित्र धर्मशास्त्र बाइबलबाट जानकारी दिनको लागि आज तपाई हाम्रो माझमा आदरणीय दाई जनक उपस्थित हुनुभएको छ।
1: सुसमाचार सबैको लागि कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूमा म जनकको तर्फबाट न्यानो अभिवादन र जयमसी। मित्रहरू, आज म तपाईहरूको बीचमा अलिकति ऐतिहासिक कुराहरू लिएर परमेश्वरको वचनबाट पनि प्रकाश पार्न चाहन्छु। त्योभन्दा अगाडि आउनुहोस् यो गीतद्वारा परमेश्वरको महिमा गरौं।

0: आजभन्दा 500 वर्ष अगाडि जर्मनीको विटनबर्ग भन्ने शहरमा एकजना व्यक्तिको जन्म भयो जसको नाम मार्टिन लुथर थियो। मार्टिन लुथर यद्यपि उनी शुरूआतको समयमा रोमन क्याथोलिक चर्चमा हुर्केका व्यक्ति थिए, तर उनको जीवनमा परमेश्वरको वचनले प्रश्न चिन्ह जगायो। जब जब उनी परमेश्वरको वचन पढ्दथे र त्यस बेलाको चर्च अर्थात मण्डली घरमा जान्थे, उनीलाई लाग्यो कि यो त फरक कुरा रहेछ। परमेश्वरको वचनमा लेखिएको कुरा, भनेको कुरा त्यहाँको मण्डलीमा प्रचार हुँदैन। अनि उनलाई प्रश्न चिन्ह लाग्यो, मानिस कसरी उद्धार पाउँछ? एकजना व्यक्तिद्वारा अर्थात परमेश्वरको जीवित वचनद्वारा? अनि यही प्रश्नले उनी थुप्रै कुरा अध्ययन गर्दै जाँदा एक दिन उनी परमेश्वरको वचन रोमीको किताब त्यसको एक अध्याय पढिरहेका थिए र उनले त्यहाँनिर यसो पाए, रोमीको किताब त्यसको एक अध्याय जुन आजको वचनको शीर्षक पनि हो, किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, धर्मी चाहिँ विश्वासद्वारा नै जिउनेछ। र यो वचनले उनलाई निश्चयता दियो कि मानिसको उद्धार कुनै व्यक्तिबाट अर्थात कुनै थोकबाट होइन, तर यदि साँच्चै उद्धार हुन्छ भने त्यो त केवल जीवित परमेश्वरको वचनबाट मात्रै हो। र यो कुरा उनले त्यहाँका मानिसहरूको बीचमा प्रचार गर्न लागे, जुन त्यस बेलाको चर्चले स्वीकार गरेन, जसलाई हामी रोमन क्याथोलिक भनेर भन्छौ। किनभने त्यहाँ थुप्रै किसिमका परम्पराहरू, थुप्रै किसिमका रीति तिथिहरू थिए जुन वास्तवमा परमेश्वरको वचनमा आधारित थिएन, तर मानिसको बुद्धि र मानिसको आफ्नै तरिका, मानवीय रीति रिवाजले भरिएको कुरा त्यहाँको मण्डलीमा सिकाइन्थ्यो, जसको विरुद्धमा मार्टिन लुथरले परमेश्वरको वचन देखाउन लागे र त्यहाँको मण्डलीले उनलाई स्वीकार गरेन। मार्टिन लुथरले त्यसै ठाउँमा अर्थात विटनबर्ग चर्चमा 95 बुदाहरू लेखेर एक दिन थागे, जुन त्यहाँको चर्चको लागि ठूलो बम भएर निस्क्यो, अर्थात ठूलो धक्का भएर निस्क्यो। मण्डलीको कमाउने स्रोत बन्द भयो, किनभने मानिस त अब फर्केर परमेश्वरको वचनतिर फर्किन लाग्यो, किनभने उद्धार त परमेश्वरको वचनद्वारा नै आउँछ, मानिसद्वारा होइन। धर्मी चाहिँ विश्वासद्वारा जिउँछ जुन परमेश्वरको वचनमा लेखेको छ। मानिस अब मानिसलाई पुज्न छोडेर अर्थात रीति रिवाजलाई छोडेर विश्वासद्वारा जिउने भयो। त्यसकारणले त्यहाँको मण्डलीले मार्टिन लुथरलाई त्यस ठाउँबाट निकाल्न खोज्यो, अर्थात उनको विरुद्धमा उनलाई उनको ज्यानको धम्की दिन खोज्यो। मित्रहरू, तपाईँलाई अप्ठ्यारो लाग्छ होला कस्तो मण्डली हो त्यो भनेर। यदि हामीले इतिहासलाई हेर्यौं भने थुप्रै किसिमका धार्मिक युद्धहरू देख्छौं जुन वास्तवमा मानिसको स्वार्थ, मानिसको अभिलाषा र मानिसका आफ्नै विचारले भरिएर आउने कुरा हो। किनभने धर्मले कहिल्यै पनि जीवन दिन सक्दैन, यदि जीवन दिन्छ भने केवल विश्वासद्वारा आउँदछ, जुन येशु ख्रीष्टले सिकाउनु भएको थियो, जुन परमेश्वरको वचनमा उल्लेख गरिएको छ। किनभने धर्मी चाहे विश्वासद्वारा नै जिउनेछ। र जब त्यहाँको मण्डलीले, जब त्यहाँको चर्चले मार्टिन लुथरलाई विरोध गर्यो, थुप्रै व्यक्तिहरू परमेश्वरको वचन खोज्न लागे। लुथरले अर्थात मार्टिन लुथरले त्यहाँका मानिसले बुझ्ने भाषामा परमेश्वरको वचन छाप्न लगाए, अर्थात जर्मन भाषा त्यहाँका स्थानीय व्यक्तिले बुझ्ने गर्दथे। मण्डलीमा ज्यादा ल्याटिन भाषाको प्रयोग गरिन्थ्यो, जुन केवल 10% मानिसले मात्रै बुझ्दथे, किनभने त्यो अलिकति सिभिलाइज मानिसहरूको, अलिकति सभ्य मानिसको बीचमा बोलिने भाषा भनेर ठहरिन्थ्यो। मित्रहरू, मार्टिन लुथरले जर्मनी देशको इतिहास परिवर्तन गरे। आज त्यो इतिहास परिवर्तन गरेको 500 पुग्दैछ। आज हामी 500 प्रोटेस्टेन्ट मिसनको इतिहासमा छौं र मार्टिन लुथरलाई याद पनि गर्दछौ। सन 1517 अक्टोबरको महिनामा जब उनले त्यो थेसिस त्यस ढोकामा टंगाए, 95 बुदाहरू टंगाए, म तपाईँहरूलाई प्रश्न गर्न चाहन्छु, किन एकजना व्यक्ति परिवर्तनको लागि खड़ा हुनु भयो र त्यो परिवर्तनले के असर गर्यो? म तपाईँ हामी बसेको ठाउँमा, हामी बसेको गाउँमा, हामी बसेको समाजमा हामी हेरौं, कति त्यस्ता चीजहरू छन्, कुरीतिहरू छन्, संस्कृतिहरू छन्, रीतिरिवाजहरू छन्, जुन हाम्रो समाजलाई जालमा पारिरहेको छ, हामीलाई झनै अन्धकारको बाटोमा डोराइरहेको छ। मैले यहाँनिर संस्कृति, समाज र रीतिरिवाजको कुरा गरे। कतिपटक हामी क्रिस्चियनहरूभित्र पनि त्यस्ता किसिमका रिवाजहरू छन्, जसरी मार्टिन लुथरले रोमन क्याथोलिक चर्चभित्रबाटै उनले त्यो संघर्ष शुरूआत गरेका थिए। भन्न खोजेको कुरा के हो भने, यसको तात्पर्य के हुन्छ भने, तपाईँ र हामी, हाम्रो विश्वास केमा अडेको छ, तपाईँ र हाम्रो विश्वासको जग कसमा छ, हाम्रो रीतिरिवाज, हाम्रो संस्कृति, हाम्रो अनुभव अर्थात् हाम्रा आफ्नै दन्ते कथाहरूमा, या तपाईँ र हामी, हाम्रो विश्वास हाम्रो जीवित परमेश्वरको वचनमा छ। किनभने धर्मी जन विश्वासद्वारा नै जिउँदछ। मानिसको जिउने कला, मानिसको जिउने प्रवृत्ति, मानिसको जिउने आधार भनेको विश्वासद्वारा हो, र त्यो विश्वास प्रभु येशू ख्रीष्टमा गरेको विश्वास। हामीले उद्धार पाउनको लागि अब पैसा दिनु पर्दैन, तपाईँ र हाम्रो उद्धारको लागि अब कसैलाई धान चढाउनु पर्दैन, तपाईँ र हाम्रो उद्धारको लागि कसैबाट किन्नु पर्दैन, तपाईँ र हाम्रो उद्धारको लागि कुनै मूर्तिहरूलाई ढोक्नु पर्दैन, तपाईँ र हाम्रो उद्धारको लागि अब कहीँ यात्रा गर्नु पर्दैन, तीर्थयात्रा गर्नु पर्दैन। यदि गर्नुपर्छ भने हामी बसेकै ठाउँमा परमेश्वरमा विश्वास गर्नुपर्छ, किनभने धर्मी जनको उद्धार त विश्वासमा हुन्छ। र यो कुराको शुरूआत मार्टिन लुथरले सन् 1917 अक्टोबरको महिनामा गरे, र आज 2017 हामी मार्टिन लुथरको लुथर्स 500 इयर्स भनेर जर्मनीमा सेलिब्रेसन गर्दैछ, उत्सव मनाउँदैछ। मित्रहरू, ठूलो दुःखको कुरा पनि के छ भने, कतिपटक हामी जब इतिहासलाई उत्सवमा ल्याउँछौ, कतिपटक हामी भुली पठाउँदछौ हाम्रो उत्सवको पछाडिको तात्पर्य के हो। आज जर्मनी विश्वमा थुप्रै प्रगति गरेर गएको छ, त्यहाँ थुप्रै विकास भएको छ। सन् 1945 हेर्यौं भने, हामी जब दोस्रो विश्वयुद्ध भइरहेको थियो, जर्मनी देश अत्यन्त नाजुक भएको थियो, उसको स्रोतहरू, उसको रिसोर्सहरू सबै सुकिसकेको थियो। भनिन्छ मान्छे बाँच्नको लागि मानिसको लास खानुपर्ने अवस्था थियो, त्यहाँसम्मको गरिबी जर्मनीमा थियो। तर जब मानिसले आफ्नो अवस्था थाहा पायो, उसले आफ्नो आँखा उचालेर परमेश्वरतिर फर्क्यो, र जर्मनी देश केही दशकभित्रै आफ्नो प्रगतिको शिखरमा पुगेको छ। आज हामी 2017 छौं, धेरै वर्षको इतिहास छैन, जर्मनी विश्वमा अहिले प्रख्यात भएको छ। मैले भन्न खोजेको युरोपियन देश प्रख्यात भएको छ भन्न खोजेको होइन, मैले इतिहासलाई जोडेर भन्दैछु। मित्रहरू, एउटा गरिबीको घेरामा भएको देश केही दशकमा परिवर्तन गर्नु पछाडि त्यस्ता व्यक्ति लुथरको शिक्षामा अडिक रहेर हो, जुन लुथरले परमेश्वरको वचनलाई बोलेका थिए, जुन लुथरले संस्कृति अथवा रीति रिवाजलाई तोडेर परमेश्वरको वचनलाई स्थापित गरेका थिए र आफ्ना पुस्ताहरूलाई त्यो वचन सिकाएका थिए, र देशले प्रगति गर्यो, मानिसले फर्केर परमेश्वरलाई हेर्यो, र जर्मनी देश केही दशकभित्रै नै प्रगतिको शिखर पुगेको हामी पाउँदछौ। मित्रहरू, यदि हामी फर्केर परमेश्वरतिर हेर्यौं भने, मित्रहरू, परमेश्वर परिवर्तन गर्नलाई सक्षम हुनुहुन्छ। तर यदि मानिस आफ्नै रिवाजमा, रिवाजको जालोमा बेरिन चाह्यो भने, मानिस कहिल्यै पनि अन्धकारबाट बाहिर आउन सक्दैन, उसलाई सहायता चाहिन्छ। मित्रहरू, सहायता लिन चाहने या नचाहने मानिसको आफ्नै छनौट हो। हामी कतिजना चाहन्छौ त्यो सहायताको निम्ति, जुन सहायता किन्नु पर्दैन, जुन सहायता कसैले रकम दिएर लिएर किन्ने कुरा होइन, यो सहायता फ्रीमा, मुफ्तमा भन्छ, यो सहायता सित्तैमा पाइने कुरा हो, र यो सित्तैको दान, सित्तैको वरदान येशु ख्रीष्ट तपाईँ र हाम्रो लागि हुनुहुन्छ। त्यो धर्मीजन विश्वासद्वारा नै जिउँदछ। आज कतिपटक दुःखको कुरा, हाम्रै मण्डलीभित्र पनि कति रीति रिवाजमा प्राथमिकता दिन्छौं, र कतिपटक लाग्छ हामी धर्ममा प्राथमिकता दिए जस्तो हुन्छ। तपाईँ र हाम्रो विश्वासको जग कहाँ छ? म फेरि पनि भन्छु, रोमी 1:17 लेखेको छ, धर्मी चाहिँ विश्वासद्वारा जिउँछ, त्यो विश्वास येशू ख्रीष्टमाथिको विश्वास। किनभने सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। मलाई एकदम मनपर्छ यो खण्ड, सम्पूर्ण रूपमा विश्वासद्वारा आउँछ, आधा होइन विश्वासद्वारा आउने कुरा, 50% मात्र होइन विश्वासद्वारा आउने कुरा, यो 100% विश्वास सम्पूर्ण रूपमा परमेश्वरको वचनबाट आउँदछ। यदि तपाईँ राम्रो जीवन चाहिँ हामी आफ्नै दन्ती कथामा घुमायौं भनेपछि हामी उद्धारको त्यो शिखरमा पुग्न सक्दैनौ, उद्धारको त्यो चोटीमा पुग्न सक्दैनौ। र तपाईँ हाम्रो जीवनको विश्वास यदि परमेश्वरको वचनमा अट्कायौं भनेपछि, अर्थात हाम्रो हुक भन्छ नि, हाम्रो एङ्कर, हाम्रो त्यो अट्काउने थोक चाहिँ सिकडी यदि परमेश्वरको वचनमा छ भने हामी साँच्चै त्यो उद्धारको अनुभव गर्न सक्छौ। मित्रहरू, त्यो समाजमा छौं जहाँ विभिन्न रीतिरिवाज, संस्कृतिहरू, समाजमा विभिन्न किसिमका प्रथाहरूमा हामी हुर्किरहेका छौं, र कतिपटक यस्तो कुरा बुझ्न अप्ठ्यारो लाग्छ, मलाई पनि अप्ठ्यारो लाग्छ, र कस्तो सिद्धैको वरदान हो त यो भनेर हामी प्रश्न गर्छौं। किनभने कस्तो उद्धार हो जसको लागि मेहनत गर्नु पर्दैन, प्रश्न गर्छौं हामी। हो, यो उद्धारको लागि मेहनत गर्नु पर्दैन, यो उद्धारको लागि पैसा तिर्नु पर्दैन, यो उद्धारको लागि तीर्थयात्रा गर्नु पर्दैन, यो उद्धारको लागि तपस्या गर्नु पर्दैन, यो उद्धारको लागि तपाईँ र हाम्रो मेहनत बेकार छ, लाग चाहिँदैन यसको लागि। यदि चाहिन्छ भने यो उद्धारको लागि तपाईँ र हाम्रो हृदय चाहिन्छ, केवल हृदय परमेश्वरलाई दिनुहोस्, केवल हृदय उहाँले खोज्नुहुन्छ, र उहाँले त्यो हृदय चाहनु भएको छ, तपाईँ र हाम्रो मन चाहनु भएको छ, तपाईँ र हाम्रो हृदयमा बास गर्न चाहनुहुन्छ, र त्यो परिवर्तन उहाँले दिन चाहनुहुन्छ। चित्तैको परमेश्वर, हामी कतिपटक जीवनदेखि थाकेका हुन्छौ, परमेश्वरका जनहरू थाक्छौ हामी, हामी विभिन्न थोकद्वारा, परिस्थितिद्वारा हामी थकानमा हुन्छौ, र परमेश्वर त्यो थकान जीवनलाई, थकावट भएको जीवनलाई आशा दिन चाहनुहुन्छ। उहाँ तपाईँ राम्रो जीवनमा त्यो आशा लिएर आउनु भएको छ, त्यो आशालाई किन्नु पर्दैन, यो चित्तैको वरदान हो। मित्रहरू, फेरि म इतिहासतिर लागे। आज जर्मनी देश जुन प्रगतिको शिखरमा पुगेको छ, त्यहाँ विटनबर्ग भन्ने शहरमा यदि आज तपाईँ जानुभयो भने, तपाईँले हेर्न सक्नुहुन्छ समाचारमा, पढ्न सक्नुहुन्छ, तपाईँ हेर्नुभयो भने त्यहाँ लुथरको परमेश्वर, जसलाई लुथरले आराधना गर्थे, त्यो भन्दा बढी लुथरलाई पुजेको जस्तो देखिन्छ। यो दुःखको कुरा हो। यदि लुथर यो हेरिरहेका छन् भने उनलाई पक्कै पनि दुःख लाग्छ होला कि मानिस परमेश्वरलाई छोडेर, उनको परमेश्वरलाई छोडेर उनलाई पुजिरहेका छन्। आज जर्मनीमा ठूलो उत्सव छ लुथरको बारेमा, तर त्यहाँका मानिसले लुथरको परमेश्वरलाई भुलिरहेका छन्। त्यहाँका मानिसले लुथरले खोजेको परमेश्वरलाई, लुथरले पुजेको परमेश्वरलाई छोडिरहेका छन्। जर्मनी देश जहाँ अलिकति मात्रै क्रिस्चियनहरू बसेको पाइन्छ, हो क्रिस्चियन धर्म मान्ने थुप्रै व्यक्तिहरू छन् त्यहाँ, क्रिस्चियन धर्म लेख्ने थुप्रै व्यक्तिहरू छन्, तर क्रिस्चियन जीवन अपनाउने व्यक्तिहरू कम छन्। युरोपमा अब क्रिस्चियन जनसंख्या अति नै कम भइसकेको छ। मानिसले परमेश्वरको वचनलाई छोडेर उनीहरू आफ्नै तार्किक कुरामा विश्वास गर्छन्, आफ्नै दर्शन शास्त्रमा उनीहरूको भरोसा अट्केको छ। आई एम स्ट्रङ्गर देन गॉड, म परमेश्वर भन्दा पनि महान छु भन्ने विश्वास उनीहरूको भइसकेको छ। म सबै कुरा सल्भ गर्न सक्छु, सबै कुरा म समाधान गर्न सक्छु, मेरो समस्याको समाधान मसँग छ, अब मलाई परमेश्वरको खाँचो चाहिँ पर्दैन, आवश्यक छैन। मानिसको घमण्ड यहाँसम्म पुगिसकेको छ। मित्रहरू, तपाईँ र हामीलाई सहायता चाहिन्छ। हामी जीवनमा थुप्रै परिश्रम गरौं, थुप्रै मेहनत गरौं, थुप्रै कुराहरू हामी हासिल गरौं। यदि हाम्रो जीवन, हाम्रो आत्मा चाहिँ यदि त्यो नाशमा जान्छ भने, त्यो हासिल गरेको, त्यो तपाईँ र हामीले कमाएको त्यो प्रेस्टिजको कुनै त्यसको मतलब ठहरिँदैन यदि हाम्रो आत्मा चाहिँ बाँच्दैन भने। र यो कुरा मार्टिन लुथरले आजभन्दा 500 वर्ष पहिला जर्मनीमा गरे, र त्यहाँबाट नै प्रोटेस्टेन्ट हिस्ट्री शुरूआत भएको छ। र आज विश्वमा थुप्रै ठाउँमा थुप्रै मण्डलीहरू, नेपालमा म्याक्सिमम मण्डलीहरू, ज्यादाभन्दा ज्यादा मण्डली प्रोटेस्टेन्ट मण्डलीहरू छन्। हामी त्यो सन्देश नबाटी बस्न सक्दैनौ। कतिजनाले हामीलाई भन्छन्, धर्म प्रचार गर्छ, तिमीहरू धर्म परिवर्तन गर्छ। होइन, हामी धर्म परिवर्तन गर्दैनौ, धर्म प्रचार पनि गर्दैनौ। यदि हामी गर्छौ भने जीवनको प्रचार गर्छौ, किनभने जीवन चाहिन्छ मानिसलाई। यदि हामी गर्छौ भने हामी जीवन, यीशु ख्रीष्टको जीवन बाँड्छौ, किनभने मानिसलाई आज यीशुको आवश्यकता छ। धर्म होइन मित्रहरू, धर्म त हामीसँग पर्याप्त छन्। त्यही पनि हाम्रो नेपाल देशमा हामी धर्ममा कमी छैन, थुप्रै धर्महरू छन्। त्यो सबै धर्मले जीवन दिँदैन, क्रिस्चियन धर्मले पनि जीवन दिँदैन, तर ख्रिस्टले जीवन दिनुहुन्छ। यसलाई राम्रोसँग बुझ्नुहोस्, धर्मले होइन जीवन दिने, ख्रिस्टले दिनुहुन्छ जीवन। र त्यो जीवनको कथा परमेश्वरको वचनमा लेखेको छ। हामी रीतितिथिमा होइन, तर ख्रिस्टमा विश्वास गर्छौ मित्रहरू। र त्यो इतिहासलाई म आज यहाँ जोड्न चाहन्छु। हाम्रो देशमा पनि त्यस्ता थुप्रै रीतिथितिहरू छन्, थुप्रै कुरीतिहरू छन्, थुप्रै अन्धविश्वासको कुराहरू छ, जसमा हामी अझै पनि लागि परिरहेका छौँ, त्यहाँबाट केही हुन्छ कि भनेर। थुप्रै व्यक्तिहरू विभिन्न किसिमका कुराहरूमा पछि छौँ हामी, थुप्रै जादुटोना पछि छौँ हामी, त्यसले हुन्छ कि भनेर आशा छ हामीमा। तर होइन मित्रहरू, त्यो आशा छेडीको, त्यो चङ्गाई छेडीको, त्यो छुटकारा छेडीको। यदि हामी साँच्चै जीवनमा परिवर्तन चाहन्छौँ भने हामी परमेश्वरको वचनतिर फर्किनुपर्छ, जुन मार्टिन लुथरले त्यहाँको युरोपको इतिहास परिवर्तन गरेका थिए। यद्यपि मानिसहरूले, त्यहाँको मण्डलीहरूले, त्यहाँको चर्च, रोमन क्याथोलिक चर्चले थुप्रै व्यक्तिलाई मार्यो। जोन हस भन्ने एकजना व्यक्ति उनले आफ्नो जीवन गुमाए कारण उनले परमेश्वरको वचन मानिसहरूको अगाडि बोलेको कारण त्यहाँको चर्चले उनलाई जिउँदै जलाएको छ। दुःखको कुरा हो, तर येशु ख्रीष्टले चाहिँ तपाईँ र हामीलाई प्रेम गर्नुहुन्छ। उद्धार मण्डलीको चार ढोकाबाट आउँदैन, उद्धार येशु ख्रीष्टबाट आउँछ। जीवन चर्चमा गएर होइन, जीवन येशुबाट आउँदछ। तपाईँ र हामीले दिएको दान दक्षिणाबाट उद्धार हुँदैन, तपाईँ र हामीले दिएको जीवनबाट, येशु ख्रीष्टमा चढाएको जीवनबाट उद्धार हुँदछ। र यही कुरा मार्टिन लुथरले आजभन्दा 500 वर्ष पहिला जर्मनी देशमा र युरोपको विभिन्न ठाउँमा प्रचार गरेका थिए। र आज त्यो इतिहासको 5 वर्ष पुगिसकेको छ र कति पटक हामी त्यस्तै प्रकारको रीतिथितिमा घुमिरहेका छौं। र त्यो जालो तोड्नका लागि यदि कोही छ भने एउटा मात्र चिज छ, एउटा मात्र थोक छ, परमेश्वरको वचन, जसले हाम्रा सबै किसिमका जालोहरू तोड्न सामर्थ्य राख्दछ। र त्यो वचनमा यदि हामी विश्वास गर्यौं भने मित्रहरू धन्यका हौ हामी, किनभने परमेश्वरको वचनले मानिसलाई जीवित पार्दछ, परमेश्वरको वचनले मानिसलाई सँगाई दिनछ, परमेश्वरको वचनले मानिसलाई आश्रित गर्छ। धन सम्पत्ति कुरा गरेको छैन मैले जीवनको कुरा गरेको छु। शान्ति आनन्द त्यो परमेश्वरको वचनमा छ। धन सम्पत्ति त मैले नै थाल्न जस्ता हुन् जुन एकपटक खुइलिएर जाँदछन्, तर जीवन चाहिँ अमूल्य छ। यो एकपटक खुइलिएर जाने कुरा होइन, यो अनन्तको लागि हो। हामी मरेर गइसके पनि हामी परमेश्वरसँग सधैँको लागि जीवित रहन्छौँ। परमेश्वरले तपाईँ हामीलाई यस वचनबाट आशिष दिनुभएको होस्।
1: गरिएको विश्वासद्वारा मात्र मुक्ति प्राप्त गर्ने व्यक्तिहरू हौ। श्रोता, जसरी वचनमा मार्टिन लुथर एक रोमी क्याथोलिक इसाई भइकन पनि मुक्तिको निश्चयताको बारेमा अनभिज्ञ थिए, तर पछि आएर जब उनले येशु ख्रीष्ट माथिको विश्वासद्वारा मात्र मुक्ति पाइन्छ भन्ने वचनमा विश्वास गरी त्यही सत्य वचनमा आधारित रहेर थुप्रै मण्डलीहरूको निर्माण गरेर एक उदाहरणीय व्यक्ति बनेका छन्। श्रोता, भन्न खोजेको कुरा चाहिँ हामी हरेक हप्ता चर्च जान्छौ, कति पटक हामी हरेक हप्ता चर्च गएर पनि हामीले पाउनु पर्ने साँचो उद्धार र मुक्तिबाट विमुख भएका हुन सक्छौ। त्यसरी नै आज हामीले आफ्नो मोक्ष प्राप्तिको निम्ति अर्थात मुक्तिको निम्ति लाखौं करोडौं धन सम्पत्ति खर्च गरी आफ्नो बहुमूल्य समय दिएर गरेको धार्मिक कार्यले पनि हामीलाई हामीले चाहेको मोक्ष अर्थात साँचो मुक्ति र उद्धार नपाएका हुन सक्छौ। यो यथार्थ तितो सत्य हो, किनभने आजको वचनले यो पुष्टि गर्दछ कि येशु ख्रीष्ट माथि गरेको पूर्ण विश्वासले मात्र मुक्ति र उद्धार प्राप्त गर्न सकिन्छ। त्यो बाहेक संसारमा साँचो मुक्ति र उद्धार पाउने अरू कुनै मार्गहरू र विधिहरू छैनन्। हो श्रोता, यदि तपाईँ साँचो मुक्ति र उद्धार पाउन चाहनुहुन्छ भने आज भन्दा 2017 वर्ष अगाडि यस संसारमा मानिसहरूका पापलाई आफैले सिरोपर गरी क्रुसको पीडादायक मृत्युलाई आत्मसात गर्ने साँचो मुक्तिदाता येशु ख्रीष्ट माथि विश्वास गर्नुहोस्। र यदि तपाईँले उहाँमाथि विश्वास गर्नुभयो भने तपाईँले साँचो मुक्ति र उद्धार पाउनुहुनेछ, किनभने उहाँ ईश्वर र संसारको मानिसको मिलाप गराउन सक्ने एकमात्र सत्य माध्यम हुनुहुन्छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै विस्तृत रूपमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 98580 37454, 98580 37454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com, gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा, आशिष र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: ओइ बाबु न्याप एक कुरा भन्नु छ।
1: हजुर बाजे के हो भन्नुहोस्।
0: हामी किन सबभन्दा बढी माया गर्ने को होला भाइ? भन्प
1: सबभन्दा बढी माया त ईश्वर परमेश्वरले नै गर्नुहुन्छ।
0: कसरी गर्नुहुन्छ त?
1: कसरी? यो कुरा ईश्वरको वचन बाइबलको योहन्ना भन्ने पुस्तकको 3:16 प्रष्ट भनेको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
0: होइन, यो एक मात्र पुत्र भने को हुन्?
1: ए बाजे, हजुरलाई थाहा छैन, ईश्वरका एक मात्र पुत्र भनेका येशु ख्रिष्ट हुन् के?
0: औ औ, अहिले पो थाहा पाए। अब म पनि उहाँमा विश्वास गरी स्वर्गमा जाने हुँ है।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, ए सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई येशु ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। म अनिल सुनामको तर्फबाट, अनि म विश्वास गर्दछु जब तपाईँ परमेश्वरको वचन सुन्नुहुन्छ, साँच्चै नै हृदयबाट नै सुन्नुहुन्छ भनेर म विश्वास गर्दछु। किन भन्दै गर्दा, तपाईँहरू हामी सबैजनाले परमेश्वरलाई आदर गर्छौ, अनि जुन व्यक्तिले परमेश्वरलाई आदर गर्छ, परमेश्वरको वचनलाई पनि आदर गर्छ भन्ने कुरालाई मैले विश्वास गरेको छु। आज मैले तपाईँसँग चर्चा गर्न गइराखेको विषय, आज मैले तपाईँसँग बातचित गर्न गइराखेको विषय चाहिँ यो प्रियहरू, म तपाईँसँग प्रार्थनाको विषयमा चर्चा गर्न चाहन्छु। प्रियहरू, तपाईँ र हामीले जब विश्वास गर्यौं, त्यही दिनदेखि नै हामीले प्रार्थना गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ भनेर सुनेर आएका छौं। तर कतिचोटि नि प्रियहरू, हामीले यो धेरै सुन्दै गर्दा चाहिँ नि हामीले यसलाई व्यवहारमा उतारिराखेको छैनौ, हामीले कतिचोटि प्रार्थनाको जीवनहरू जिउन सकिराखेको छैनौ। किन भन्दै गर्दा चाहिँ नि प्रियहरू, हामीले जानी नजानी हाम्रो शरीरको आवाजलाई हामी सुन्छौ, हामी जानी नजानी नि प्रियहरू हाम्रो जीवनमा हामीले दुष्टलाई काम गर्न दिइराखेको छौ। त्यही भएर हामीलाई प्रार्थना गर्न मन लाग्दैन, त्यही भएर हामीलाई धेरै बहानाहरू बनाउन मन लाग्छ। यस्तो बहानाहरू हामी बनाउँछौ प्रियहरू, म गलेको छु, सन्चो छैन, निन्द्रा लाग्यो भन्छौ। तर कतिचोटि हामीले परमेश्वरलाई दिनुपर्ने समय चाहिँ नि हामीले दिन सकेको छैनौ। किन भन्दै गर्दा चाहिँ नि दुष्टले परमेश्वरलाई दिइने समय हामीबाट चोरेको छ, र हामीले उसलाई हाम्रो प्रार्थनाको समय चोर्न दिएका छौ प्रियहरू। अनि यो कुरा तपाईँले मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि धेरैचोटि तपाईँले प्रार्थना के हो भन्ने कुरा थाहा छ होला, अनि म यो समय प्रार्थना के हो त, तपाईँ र मेरो निम्ति प्रार्थना किन महत्व छ भन्ने कुरालाई म बताउन चाहन्छु प्रियहरू। प्रार्थना चाहिँ परमेश्वरसँगको बातचित हो प्रियहरू, प्रार्थना चाहिँ प्रियहरू बोल्नु मात्र होइन, सुन्नु पनि हो परमेश्वरलाई। प्रार्थना चाहिँ पवित्र कार्य हो, जसले परमेश्वरको उद्देश्य हाम्रो जीवनमा जान्नको लागि सहायता गर्छ। प्रार्थना चाहिँ आत्मिक जीवनको सास पनि हो प्रियहरू, जब हाम्रो स्वाभाविक रूपमा हामी सास भएन भने नि प्रियहरू हामी जीवित रहन सक्दैनौ। त्यसै गरी हाम्रो प्रार्थना हाम्रो जीवनमा भएन भने नि हामी आत्मामा जिउँदो हुन सक्दैनौ प्रियहरू। अनि यो कुरा तपाईँ र मैले बुझ्नु पर्दछ प्रियहरू, अनि यो चाहिँ नि एकदमै मिठो सम्बन्ध हो म भन्न चाहन्छु प्रियहरू, कतिचोटि नि तपाईँ र म जीवित छौँ भन्ने यो उदाहरण पनि हो। यदि हामी आत्मामा जीवित छौँ भने हामीले धेरै चोटि प्रार्थनामा समय बिताउँछौ प्रियहरू। अनि प्रार्थनाले चाहिँ नि तपाईँ र मेरो विश्वासलाई, तपाईँ र मेरो नम्रतालाई, तपाईँ र मेरो आभारलाई र तपाईँ र मेरो पश्चाताप भक्तिलाई परमेश्वरको अघि राख्ने गर्दछ प्रियहरू। अनि तपाईँ र म चाहिँ परमेश्वरसँग कुरा गर्न चाहन्छौ भने नि हामीले प्रार्थना गर्न आवश्यक छ। तर मलाई एकदमै अचम्म लाग्छ, अहिलेको समयमा नि धेरै मान्छेहरूले प्रार्थनामा समय बिताउन चाहँदैन। किन भन्दै गर्दा चाहिँ नि उनीहरूको समयलाई चाहिँ मोबाइलले, धेरै चोटि टिभीले, बातचितले चाहिँ के गरिराखेको हुन्छ, प्रार्थना गर्ने समयलाई चाहिँ खाइराखेको हुन्छ प्रियहरू। यदि तपाईँ र मैले प्रार्थना के भनेर पनि हामीले गरेनौ भने नि तपाईँ र मैले परमेश्वरलाई प्रेम गरिराखेको हुँदैनौ, तपाईँ र मैले परमेश्वरलाई पहिलो प्राथमिकता दिइराखेको हुँदैनौ। जब हामी प्रार्थना गर्छौ, जब हामी बाइबल पढ्छौ, तपाईँ र मैले अझै राम्ररी परमेश्वरलाई जान्न सक्दछौ। अनि प्रार्थनाले तपाईँ र मेरो जीवनमा चाहिँ बदलाव लिएर आउँदछ प्रियहरू। प्रार्थनाले चाहिँ तपाईँ र मेरो जीवनमा शक्तिलाई खोल्दछ, प्रार्थनाले चाहिँ तपाईँ र मेरो जीवनलाई सार्थक बनाउँछ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्छ प्रियहरू। हामीले किन प्रार्थना गर्ने भन्दै गर्दा चाहिँ नि प्रियहरू, जब हामी घुँडामा बसेर परमेश्वरसँग प्रार्थना गर्छौ नि हामीले परमेश्वरलाई असल तरिकाले बुझ्न सक्छौ प्रियहरू। हामी आध्यात्मिक रूपमा अझ धेरै बलियो हुन सक्छौ प्रियहरू। हाम्रो जीवनमा रहेका दुःख, पीडा, चिन्ता, डर जीवनलाई सार्थक बनाउँछ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्छ प्रियहरू। हामीले किन प्रार्थना गर्ने भन्दै गर्दा चाहिँ नि प्रियहरू, जब हामी घुँडामा बसेर परमेश्वरसँग

धेरै चोटि हाम्रो जीवनमा धेरै कुराको बोधहरू हुन्छ अनि हामीले धेरै कुराहरू हाम्रो आफन्तलाई हाम्रो नजिकको मान्छेलाई भन्न सकेको हुँदैनौ तर प्रार्थनामा हामीले परमेश्वर पितालाई भन्न सक्छौ प्रियहरू जब हामी प्रार्थना गर्छौ नि हामी आत्मामा तृप्त हुन्छौ जब हामी प्रार्थना गर्छौ हाम्रो कठिन अवस्थामा पनि नि हामीले सही निर्णय लिन सक्छौ यीशु ख्रीष्टको जीवनमा हेर्नुभयो भने नि यीशु ख्रीष्टले प्रार्थना र उपवास बस्दै गर्दा चाहिँ नि उहाँले चेलाहरू छान्ने कुरामा सेवकामा बोल्ने कुरामा उहाँले एकदमै शक्तिशाली निर्णयहरू लिनलाई उहाँलाई सहायता भएको छ प्रियहरू जब हामी प्रार्थना गर्छौ नि प्रियहरू प्रार्थनाले चाहिँ हाम्रो जीवनलाई सार्थक बनाउँछ अनि प्रार्थना चाहिँ एउटा क्रिश्चियन जीवनको लागि चाहिँ मेरो दण्ड हो भनेर पनि म भन्न मन पराउँछु जब हामी बोल्छौ अनि जब हामी सुन्छौ परमेश्वरको अद्भुत सामर्थ्य परमेश्वरको अद्भुत चमत्कार हाम्रो जीवनमा हामीले देख्न सक्छौ प्रियहरू पहिलो थेस्लोनिकि 5:17 पावलले यो कुरालाई भन्दछन् निरन्तर तिमीहरूले के गर प्रार्थना गरिराख निरन्तर तिमीहरूले प्रार्थना गरिराख भनेर पावलले तपाईँ र मलाई बताउँछन् जुन व्यक्तिले चाहिँ धेरै प्रार्थना समय बिताउँछ नि प्रियहरू उसले चाहिँ नि प्रियहरू दुष्टको रणनीति र परमेश्वरको शक्तिलाई थाहा पाउँछ जुन व्यक्तिले धेरै प्रार्थनामा समय बिताउँछ नि त्यो व्यक्तिको जीवनमा परमेश्वरले अद्भुत र आश्चर्यको काम गर्नुहुन्छ भन्ने कुरालाई पनि म बताउन चाहन्छु अहिलेको समयमा चाहिँ नि मान्छेहरू धेरैचोटि प्रार्थना विहीन भइराखेको छ धेरैचोटि प्रार्थना रहित भइराखेको छ त्यही भएर उनीहरूको जीवन चाहिँ आत्मिक जीवनमा चाहिँ सुक्खापन छाइराखेको छ प्रियहरू म यो किन भन्दैछु भन्दा नि प्रियहरू जब तपाईँ र मैले पुरानो नियममा हेर्छौँ भने त्यहाँनिर पनि तपाईँ र मैले शक्तिशाली प्रार्थनाको उदाहरणहरू हामीले पाउन सक्छौ जब तपाईँ र मैले पुरानो नियममा हेर्यो भने प्रियहरू किङ जेम्स संस्करण बाइबलमा त्यहाँनिर हामीले 113 पटक प्रार्थना भनेको कुरालाई हामी पाउने गर्दछौ प्रियहरू पुरानो नियममा अनि हिब्रू शब्दमा प्रार्थनालाई चाहिँ नि तफिला भनेर पनि भनिन्छ जसको अर्थ चाहिँ परमेश्वरलाई भन्नु अनुरोध गर्नु आफ्नो हृदय उहाँलाई पोख्नु र उहाँलाई सुन्नु पनि भनेर हुँदछ प्रियहरू म पहिलो उदाहरण तपाईँहरूको बीचमा राख्न चाहन्छु प्रियहरू जब तपाईँले मैले पहिलो सामेल 1:10-11 हेर्यौँ भने त्यहाँनिर हामीले हन्नाको आँसु सरीको प्रार्थना पाउँछौ प्रियहरू हन्ना जो चाहिँ आफैमा चाहिँ बाँझो थिइन् प्रियहरू हन्ना आफैमा बाँझो थिइन् अनि तपाईँले मैले प्रियहरू यहुदी संस्कृति हेर्यौँ भने चाहिँ नि प्रियहरू बाँझोपन चाहिँ एकदमै लाजको कुरा बाँझोपन चाहिँ एकदमै शरमको कुरा थियो प्रियहरू त्यो समयमा अनि अहिले नेपालमा पनि हेर्यौँ भने बच्चा नहुनु भनेको चाहिँ धेरै पीडा मानसिक र भावनात्मक रूपमा टुक्रा टुक्रा हुनु हो प्रियहरू अनि यस्तै भएको छ हन्नाको जो सौता छ पनिना उसले चाहिँ उसलाई यति धेरै पीडा दिएको छ तिमी चाहिँ नि बच्चा नहुने बाजी तिमी चाहिँ नि बच्चा जन्माउन नसक्ने बाजी भनेर भनेको छ अनि हन्नाले के गरेको छ भन्दा चाहिँ नि सिलोमा गएर यति धेरै रुँदै परमेश्वरको अगाडि प्रार्थना गरेको छ जब उसले प्रार्थना गर्छ नि परम प्रभुले प्रार्थनाको उत्तर दिनुहुन्छ नि हन्नाले सामुएल जस्तो शक्तिशाली अगुवा र अगम वक्तालाई चाहिँ जन्माएको छ प्रियहरू म यहाँ के भन्न चाहन्छु भन्दा चाहिँ नि जब एउटा आमाले चाहिँ परमेश्वरसँग माग्यो छोरालाई परमेश्वरले उसको बाँझो कोखलाई के गरिदिनु भयो खोलिदिनु भयो अनि प्रार्थना कति शक्तिशाली रहेछ भन्ने कुरा चाहिँ नि हामी हन्नाको जीवनबाट पनि देख्न सक्छौ प्रियहरू अनि योबाट म तपाईँहरूलाई उत्साह दिन चाहन्छु पुरानो नियममा पनि नि शक्तिशाली प्रार्थना चाहिँ हन्नाको भनेर पनि हामीले थाहा गर्न सक्छौ प्रिय हन्ना चाहिँ मानसिक रूपमा भावनात्मक रूपमा ऊ चाहिँ तगिन भएको थियो तर परमेश्वरले त्यो समयमा चाहिँ नि के गर्नुभयो भन्दा चाहिँ नि उसलाई खुसी दिनुभएको छ प्रियहरू यो खुसी चाहिँ हन्नाले पाएको छ कसरी भन्दा चाहिँ

जब उसले प्रार्थनामा समय बिताए नि परम प्रभुले उसको मानसिक र भावनात्मक रूपमा भएको थकानलाई चाहिँ नि शक्तिमा परिणत गरिदिनु भयो, खुसीमा परिणत गरिदिनु भयो। प्रियहरु, यो कुरा त पाएर मैले प्रार्थनाको बारेमा पुरानो नियममा पनि पाउँछौ। अर्को उदाहरण पनि म तपाईँहरूलाई बताउन चाहन्छु। जब तपाईँले दोस्रो इतिहासको 20:5-12 हेर्नुभयो भने त्यहाँनिर तपाईँले योदाको राजा योसपातलाई पाउनुहुन्छ, जो चाहिँ चौथो राजा थिए। अनि उनी चाहिँ एकदमै धार्मिक र न्याय प्रेमी राजा थिए भनेर हामीले त्यहाँनिर पाउँछौ। अनि त्यो समयमा चाहिँ प्रियहरू योदामाथि त्यो इस्रायलमाथि चाहिँ मुआबी अम्मोनी र सेरैले चाहिँ आक्रमण गर्नको लागि चाहिँ आइराखेको हुन्छन्। ऊ त आफैमा राजा थियो प्रियहरू। यो राजाले आफ्नो शक्तिमा आफ्नो बलमा आफ्नो हतियारमा के गर्नु पर्थ्यो, भरोसा गर्नु पर्थ्यो। तर योसेपादले चाहिँ के गर्छन् भन्दा चाहिँ नि सम्पूर्ण उसका मानिसहरूलाई उपवास बसेर प्रार्थना गर्नको लागि के गर्छन्, उत्साहित गर्छन् र आफू पनि बस्छन्। जब उसले प्रार्थना गर्न थाल्छ नि प्रियहरू, उसले चाहिँ युद्धको साटो प्रार्थनालाई रोजेको छन्। उसले चाहिँ प्रियहरू शक्तिको साटो प्रार्थनालाई रोजेको छन्। उसले चाहिँ नि प्रियहरू आफ्नो प्रवासको साटो चाहिँ उपवासलाई जब उसले रोज्छन्, त्यहाँनिर के हुन्छ भन्दा चाहिँ नि त्यो मोआबीहरू अम्मोनीहरू र सेराईहरू चाहिँ एक अर्कामा अन्धाधुन्धा लडाइँ गरेर मर्छन् प्रियहरू। यहाँनिर पनि हामीले के कुरा देख्छौँ भन्दा योसेपातको प्रार्थनामा चाहिँ नि प्रियहरू उसले चाहिँ आफ्नो बलमा आफ्नो शक्तिमा युद्धमा भन्दा पनि नि प्रार्थनामा चाहिँ उसले के गरेको छ, आफ्नो शक्तिलाई पाएको छ। अनि यो कुरा पनि हामीले सिक्न पाउँछौ योसेपातको जीवनबाट पनि, प्रार्थना कति शक्तिशाली छ भनेर पुरानो करारमा। अनि तेस्रो घटना म तपाईँलाई बताउन चाहन्छु। पहिलो राजा 18:36-39 हेर्नुभयो भने नि त्यहाँनिर तपाईँ र मैले एलियाको प्रार्थनालाई हामी पाउँछौ कर्मेल डाँडामा। त्यहाँनिर शक्तिशाली कुरा भएको छ, के भएको छ भन्दै गर्दा चाहिँ नि यहाँनिर बाउको देउता चाहिँ सत्य कि यहोवे चाहिँ सत्य हुनुहुन्छ भन्ने कुरा चाहिँ यहाँनिर के भइरहेको छ, टक्कर परिराखेको छ। अनि यो समयमा चाहिँ के भइराखेको थियो भन्दा नि त्यहाँनिर 3 वर्षसम्म पानी परिराखेको थिएन। अनि यहाँनिर दुईजनाको के हुँदैछ, टक्कर पर्दैछ, बाल देउता र असेराको देउतासँग एलियाको। अनि त्यहाँनिर एलियाले एकचोटि छोटो प्रार्थना गरेर स्वर्गबाट आगो झर्यो भन्ने कुरा हामी पाउँछौ। त्यहाँनिर जिजेबेल आहाबका बाल देउताहरू 450 थिए प्रियहरू, आहाब र जिजेबेलका अगम वक्ताहरू प्रियहरू 450 थिए। र त्यो कर्मेल जानमा के हुँदैछ भन्दै गर्दा चाहिँ त्यहाँनिर चुनौती दिँदैछ एलियाले बाल देउताका प्रथम वक्तालाई। अनि त्यहाँनिर के हुन्छ भन्दा चाहिँ एउटा वेदी बनाएर चाहिँ उनीहरूले त्यहाँनिर बलिदान राख्छन् प्रियहरू, काठ राख्छन्, ढुङ्गा पानीहरू राख्छन्। अनि बाल देउताका 400 अगम वक्ताहरू नाच्छन् र स्वर्गबाट आगो झार्नको लागि खोज्छन् प्रियहरू। उनीहरू साँझसम्म नाच्दै गर्दा पनि नभएपछि चाहिँ एलिया गएर के गर्छ, प्रार्थना गर्छ र स्वर्गबाट आगो छर्छ, बलिदान का ढुङ्गा र पानी सबै जलाइदिन्छ भन्ने कुरा चाहिँ हामीले त्यहाँनिर पाउँछौ। अनि हामीले पुरानो नियममा हेर्यौं भने पनि नि हन्नाको प्रार्थना, योसेपातको प्रार्थना र एलियाको प्रार्थना कति शक्तिशाली रहेछ भन्ने कुरालाई हामीले थाहा गर्यौं। प्रार्थनामा कति साह्रो रहस्य लुकेको रहेछ भन्ने कुरालाई थाहा गर्यौं प्रियहरू। तर कतिचोटि चाहिँ हामीले प्रार्थनामा विश्वास गरिराखेको हुँदैनौ, प्रार्थनाले कसरी काम गर्छ भन्ने कुरालाई हामीले बुझिराखेको हुँदैनौ प्रियहरू। हाम्रो शक्ति, हाम्रो बल, हाम्रो क्षमता भन्दा चाहिँ प्रार्थना चाहिँ धेरै माथिको कुरा हो भनेर पनि म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। पुरानो करारमा मात्र होइन, जब तपाईँले नयाँ करारमा हेर्नुभयो भने नि धेरै प्रार्थनाको उदाहरणहरू भेट्नुहुन्छ। तपाईँ र मैले नयाँ करारमा हेऱ्यौँ भने ग्रिक शब्द प्रार्थनालाई चाहिँ के भनेको छ भने प्रोसे उखे भनेको छ, जसको अर्थ चाहिँ सुन्नु, बोल्नु, विश्वास गर्नु,
मान्नु भनेर पनि हुँदो रहेछ, अनि सम्बन्ध विस्तार गर्नु भनेर पनि हुँदो रहेछ पेरो। अनि म किन नयाँ करारबाट भन्दैछु भन्दै गर्दा नि, यीशु ख्रीष्टको जीवन कालमा हेर्नुभयो भने पनि नि उहाँले धेरैचोटि प्रार्थनामा समय बिताउनु भएको छ। बिहान दिउँसो साँझ रातभरि उहाँले प्रार्थनामा समय बिताउनु भएको छ प्रियहरू। तपाईँ र मैले यीशु ख्रीष्टले कतिचोटि प्रार्थना गर्नुभयो भनेर हामीले बाइबलमा उल्लेखित पाउँदैनौ, तर बाइबलमा हामीले 25 भन्दा बढी ठाउँमा यीशु ख्रीष्टले प्रार्थना गर्नुभयो भनेर हामी पाउँछौ। अनि किन उहाँले प्रार्थना गर्नुहुन्थ्यो भन्दा नि, यहुदी परम्परा अनुसार दिनको 3 पटक प्रार्थना गर्ने चलन थियो त्यो समयमा, बिहान दिउँसो र साँझ पेरो। यसको अनुसार चाहिँ यीशु ख्रीष्टले उहाँको जीवन कालमा हजारौं चोटि प्रार्थना गर्नुभयो भनेर म भन्न मन पराउँछु। उहाँले कतिखेर प्रार्थना गर्नुभयो भने नि प्रियहरू, जब उहाँले बक्तिस्मा लिनुभयो, बक्तिस्मा लिँदै गर्दा पनि उहाँले प्रार्थना गर्नुभएको छ। जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो त्यो समयमा चाहिँ स्वर्ग उग्रियो भनेको छ। प्रार्थनाले कसरी शक्तिशाली काम गर्दो रहेछ भन्ने कुरा चाहिँ हामीले यीशु ख्रीष्टको बक्तिस्मामा पनि हेर्न सक्छौ। उहाँ एकान्तमा प्रार्थना गर्नुहुन्थ्यो, चेलाहरूसँग पनि प्रार्थना गर्नुहुन्थ्यो, 5,000 खुवाउनु अगाडि पनि उहाँले प्रार्थना गर्नुभयो। कुनै प्रियहरू उहाँको रूप परिवर्तन हुँदा गर्दा पनि नि उहाँले प्रार्थना गरिराख्नु भएको थियो। अनि गेत्सेमनी बगैँचामा पनि प्रार्थना गर्नुभयो र क्रुसमा अन्तिम समय पनि उहाँले प्रार्थना गर्नुभयो। किन उहाँले प्रार्थना गर्नुभयो भन्दा नि प्रियहरू, उहाँले तपाईँ र मलाई प्रार्थनाको एउटा उदाहरण दिन चाहनुहुन्थ्यो, प्रार्थना कति इम्पोर्टेन्ट रहेछ भन्ने कुरालाई सिकाउन चाहनुहुन्थ्यो। जब तपाईँले लुका 5:16 हेर्नुभयो भने यसरी लेखिएको छ, तर उहाँ एकान्त ठाउँमा जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो। यसको मतलब चाहिँ यीशु ख्रीष्टको जीवन चाहिँ प्रार्थनाले भरिएको थियो। यीशु ख्रीष्टको जीवन चाहिँ प्रार्थनाको जीवन थियो भनेर पनि म भन्न चाहन्छु प्रियहरू। उहाँको जीवन चाहिँ नि प्रार्थनाले भरिएको थियो भनेर भन्न चाहन्छु। उहाँले आफूले मात्र प्रार्थना गर्नु भएन, उहाँका चेलाहरूले कसरी प्रार्थना गर्नुपर्छ भनेर पनि उहाँले सिकाउनु भयो। तपाईँ र मैले मत्ती 6:9-13 हेर्यौँ भने यीशुले हामीलाई सिकाउनु भएको प्रार्थना छ, द लर्ड्स प्रेयर भनेर पनि हामी पाउँछौ प्रियहरू। किन भन्दै गर्दा चाहिँ नि प्रियहरू, उहाँले यसरी सिकाउनु भयो। पहिलो कुरा चाहिँ परमेश्वरको महिमा दिने कुरा सिकाउनु भयो, दोस्रो कुरा चाहिँ उहाँको इच्छा, तेस्रो कुरा चाहिँ दैनिक आवश्यकताको लागि प्रार्थना गर, चौथो कुरा चाहिँ क्षमाको लागि र सुरक्षाको लागि तिमीले आफ्नो लागि प्रार्थना गर भनेर सिकाउनु भएको छ। अनि पुरानो करारमा हेर्यौँ भने चाहिँ नि परमेश्वरसँग प्रार्थना गर्दा चाहिँ व्यक्ति विशेषको नाम लिएर प्रार्थना गर्नु पर्थ्यो। जसरी पुरानो करारमा अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबको परमेश्वर भनेर प्रार्थना गर्नु पर्थ्यो, तर जब हामीले यो मत्ती 6:9-13 आउँदै गर्दा चाहिँ नि अब चाहिँ परमेश्वर व्यक्ति विशेष हुनुहुन्न, उहाँ चाहिँ सम्पूर्णका परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँले सिकाउनु भएको छ। त्यही भएर हे हाम्रा स्वर्गमा हुनुहुने पिता भनेर उहाँले सिकाउनु भयो, उहाँ चाहिँ अब चाहिँ नि तपाईँ र मेरो परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले यो प्रार्थनाद्वारा पनि सिक्छौ प्रियहरू। अनि यीशुले मात्र प्रार्थना गर्नु भएन प्रियहरू, जब पीडितहरूको जीवन हामीले हेर्यौँ भने नि पीडितहरूले चाहिँ धेरै प्रार्थनामा समय बिताएको कुरालाई हामीले पाउँछौ प्रियहरू। जब तपाईँले पीडित 1 हेर्नु भने यी सबै एकै मनले प्रार्थना गरिराखेको थिए भन्ने कुरा हामी पाउँछौ। जब पेन्टिकोस्टको दिनमा पवित्र आत्मा आउनु भन्दा अगाडि चाहिँ उनीहरू चाहिँ प्रार्थनामा बसिराखेको थिए भन्ने कुरालाई हामीले पाउँछौ। जब उनीहरूले प्रार्थना गर्दै थिए एकै मन भएर, पवित्र आत्मा चाहिँ उनीहरूमाथि आउनुभयो, त्यहाँनिर शक्तिशाली काम भएको छ। त्यति मात्र होइन, जब तपाईँले फेरि 16:25 हेर्नुहुन्छ भने पावल र सिलास चाहिँ जेल खानामा परेका थिए प्रियहरू। अनि त्यो ज्याल खानामा पर्दै गर्दा चाहिँ नि प्रियहरू, उनीहरूले चाहिँ नि परमेश्वरसँग जब प्रार्थना गरे,
त्यो प्रार्थनाले चाहिँ नि पुरो त्यो जालखानालाई टुक्रा टुक्रा पारेको छ पेरो. उनीहरूले पनि कति धेरै प्रार्थनामा समय बिताउँदो रहेछन् पीडितहरूले भन्ने कुराहरू हामी यहाँनिर पाउँछौ. अनि प्रार्थनाले चाहिँ असम्भव कुरालाई सम्भव बनाउँछ. प्रार्थनाले डरलाई बलमा रूपान्तरण गर्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ. अनि त्यसै गरी पावलले पनि धेरैचोटि प्रार्थना कति इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ तपाईँ र मलाई सिकाउँछन्. पहिलो थिच्नु नि कि 5:17 उसले यो कुरालाई भन्छ, निरन्तर के गर, प्रार्थना गर भनेको चाहिँ सधैँभरि प्रार्थनामा समय बिताइराख भनेर उसले सिकाउँछन्. प्रियहरू, जब हामी सधैँभरि प्रार्थनामा समय बिताउन थाल्छौ परमेश्वरलाई हामी बुझ्न थाल्छौ, परमेश्वरले पनि हामीलाई बुझ्न थाल्नुहुन्छ. प्रियहरू, त्यति मात्र होइन, उसले फिलिपी 4:6-7 पनि भन्छन्, तपाईँ र मेरो चिन्ता फिक्री चाहिँ हामीले परम प्रभुमा राख्नुपर्छ र उहाँले हाम्रो चिन्ता फिक्रीलाई चाहिँ शान्तिमा बदल दिनुहुन्छ. अनि रोमी 12:12 पनि यो भन्छन्, प्रार्थनामा दृढ भएर के गरिराख, प्रार्थना गरिराख भनेर उसले हामीलाई सिकाउँछन्. जब हामी प्रार्थना गर्छौ प्रियहरू, हामीले परमेश्वरलाई बुझ्न सक्छौ. जब हामी प्रार्थना गर्छौ हाम्रो जीवन चाहिँ परिवर्तन हुन थाल्छ प्रियहरू. अनि हामीले प्रार्थना चाहिँ कहिले गर्ने भन्दै गर्दा चाहिँ प्रियहरू, हामी खुसी हुँदा पनि प्रार्थना गर्ने, दुखी हुँदा पनि प्रार्थना गर्ने, सङ्घर्षमा पनि हामी प्रार्थना गर्ने, कष्टमा पनि प्रार्थना गर्ने. प्रार्थना चाहिँ हाम्रो जीवनमा कहिले पनि रोकिनु हुँदैन प्रियहरू. जब यो प्रार्थना चाहिँ रोकिन्छ नि, तपाईँ र मेरो आत्मिक जीवन पनि रोकिँदछ प्रियहरू भनेर म हजुरहरूलाई भन्न चाहन्छु प्रियहरू. त्यति मात्र होइन प्रियहरू, पावलले मात्र होइन, याकुबले पनि, मतीले पनि तपाईँ र मलाई सिकाउँछन्. याकुबले 5:16 यो भन्छन्, धार्मिक जनको प्रार्थना शक्तिशाली र प्रभावकारी हुन्छ भन्ने कुरा चाहिँ उसले सिकाउँछन्. अनि मती 21:22 यो कुरा भने, विश्वास र प्रार्थनामा तिमीले जे माग्छौ उसो तिमीले पाउनेछौ भनेर. अनि किन तपाईँ र मैले प्रार्थना गर्ने भन्दा नि, परमेश्वरको नजिकतामा जाने, परमेश्वरलाई खोज्नलाई हामीले प्रार्थना गर्नुपर्छ प्रियहरू. जब हामी प्रार्थना गर्छौ नि, हाम्रो जीवन चाहिँ परिवर्तन हुन थाल्छ प्रिय. म तपाईँलाई मेरो अनुभव सुनाउन चाहन्छु. जब हामी प्रार्थना गर्न छोड्छौ नि, हाम्रो पुरानो व्यक्ति चाहिँ फेरि हाम्रो जीवनमा जागी उठ्दछ प्रियहरू. त्यो रिस फेरि हामीलाई उठ्न थाल्छ, त्यो नराम्रो सोच फेरि हामीलाई आउन थाल्छ, त्यो नराम्रो कुराहरू फेरि हाम्रो जीवनमा खोलिन थाल्छ. अनि ती कुरालाई बन्द राख्नको लागि चाहिँ प्रियहरू हाम्रो जीवनमा प्रार्थना आवश्यक छ. म तपाईँलाई एउटा घटना बताउन चाहन्छु, प्रार्थना कति धेरै शक्तिशाली छ भनेर. प्रियहरू, धेरैचोटि मेरो श्रीमतीको नर्सिङको इक्जाम हुँदै गर्दा उसको 50,000 रुपियाँ हामीले फी तिर्नुपर्ने थियो. प्रियहरू, हामीसँग 1 रुपियाँ पनि थिएन, तर हामीले वचनलाई मर्कुस 11:24 दावी गर्दै हामी प्रार्थना गर्दैथ्यौँ. प्रियहरू, जब हामी प्रार्थना गर्दैथ्यौँ, हामीले नपताउने मान्छे, एकदमै साधारण मान्छेले चाहिँ नि प्रियहरू हामीलाई 50,000 दिनुभयो. अनि किन मैले यो सोध्दै थिएँ आफ्नो हृदयलाई, किन यो भन्नु भयो भन्दै गर्दा चाहिँ नि, हामीले मर्कुस 11:24 जब दावी गरेर हामीले प्रार्थना गर्यौँ, परमेश्वरले हामीलाई चाहिने रकम जुटाइदिनु भयो. म यो कुरा भनिराखेको छुइनँ प्रियहरू, प्रार्थनाद्वारा परमेश्वरले जुटाउनु हुन्छ मात्र भनिराखेको छुइनँ. प्रार्थनाले चाहिँ तपाईँलाई परमेश्वरमा शक्तिशाली बढ्नको लागि, हुनको लागि सहायता गर्दछ प्रियहरू. अनि म तपाईँलाई यो कुरा बताउन चाहन्छु, यो संसारमा नि अहिले धेरैजना मान्छेहरूले प्रार्थना गर्न छोडिसकेको छन्, तर म तपाईँलाई अनुरोध गर्न चाहन्छु, आउनुहोस् आज हामी निर्णय गरौँ, अब चाहिँ हामी प्रार्थनाको व्यक्ति हुने समय आएको छ प्रियहरू. अहिले प्रार्थना नगरे हामी कहिले गर्ने प्रियहरू? तपाईँ र मैले घर परिवारमा प्रार्थनाको वेदी बनाउन आवश्यक छ, व्यक्तिगत प्रार्थनाको वेदी बनाउन आवश्यक छ, फेरि मण्डलीमा पनि प्रार्थनाको वेदी बनाउन आवश्यक छ. जति हामी प्रार्थना गर्छौ नि, परमेश्वर जस्तो हामी त्यति नै देखिन थाल्छौ प्रियहरू. यदि तपाईँ र म चाहिँ परमेश्वर जस्तै जीवन जिउन चाहन्छौ भने नि, तपाईँ र मैले प्रार्थनामा समय बिताउनु पर्छ, तपाईँ र मैले प्रार्थनामा प्रभुलाई खोज्नु पर्छ, प्रार्थनामा तपाईँ र मैले परमेश्वरलाई उचाल्नु पर्छ. प्रियहरू, जब हामी प्रार्थना गर्न थाल्छौ, हाम्रो जीवनमा
बदलाव आउन थाल्छ। जब हामी प्रार्थना गर्न थाल्छौँ प्रियहरू, हाम्रो जीवनमा भएका पापहरू हाम्रो जीवनबाट निस्केर जान थाल्छ। जब हामी प्रार्थना गर्न थाल्छौँ, हामीले सोध्दै नसोचेको कुरा परमेश्वरले हाम्रो जीवनमा खोल्न थाल्नुहुन्छ। तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको छ। जय मसीह।

आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447, 9818985447 र 9813855447, 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म हरेक हप्ता यहाँहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको विषयमा कुराकानी गर्न आउने गर्छु। आजबाट हामी एउटा नयाँ श्रृंखला शुरू गर्दैछौ र यो महिनाभरि नै हामी हाम्रो मनमा भएका प्रश्नहरूलाई चाहिँ सम्बोधन गर्नेछौ। हाम्रो मनमा परमेश्वरप्रति, येशू ख्रिष्टप्रति, पवित्र आत्माप्रति अथवा हाम्रो विश्वास, हाम्रो आस्थासँग सम्बन्धित विभिन्न प्रश्नहरू हुन सक्छन्। हामी विश्वासमा हुर्किँदै जाँदाखेरि ती प्रश्नको उत्तरहरू हामी बिस्तारै बुझ्दै जान्छौं, भेट्टाउँदै जान्छौं। तर कहिलेकाहीँ यस्ता प्रश्नहरू मनमा अल्झिरहन्छन् जसले गर्दा कसैले हाम्रो आस्थाको विषयमा प्रश्न गर्दाखेरि हामी उत्तर दिन सक्दैनौं अथवा हाम्रै बुझाइ पनि परिपक्व भएको हुँदैन। त्यसकारणले गर्दा आज हामी त्यस्ता केही प्रश्नहरूलाई समेट्नेछौं। तपाईँले हप्तै पछि कुनै एउटा विशेष प्रश्नमा केन्द्रित रहेर कार्यक्रमलाई सुन्न सक्नुहुनेछ। म विश्वास गर्छु हामी जति हाम्रो प्रश्नहरूको बारेमा कुरा गर्छौ, हाम्रो आस्थाको विषयमा भएका प्रश्नहरू, जिज्ञासाहरूलाई हामी सम्बोधन गर्छौ भने त्यसले हाम्रो बुझाइलाई अझै परिष्कृत बनाउँदै लैजान्छ, हामीलाई अझै परमेश्वरलाई नजिकबाट चिन्न, आफ्नो आस्थामा, आफ्नो विश्वासमा अझै दह्रो गरी खड़ा हुनलाई चाहिँ सहायता गर्छ। यदि तपाईँ त्यस्तो व्यक्ति हुनुहुन्छ जो भर्खरै प्रभुलाई चिन्नु भएको छ या लामो समयदेखि तपाईँ विश्वासी हुनुहुन्छ तर पनि तपाईँको मनमा कतिवटा प्रश्नहरू छन् भने सम्भवतः यो महिनाभरि प्रसारण हुने कार्यक्रमहरूले तपाईँका ती प्रश्नहरूलाई थोरै हदसम्म भए पनि समाधान गर्नेछ, त्यसको उत्तर दिनेछ। यदि उत्तर तपाईँले प्रश्न उत्तर पाउनु होइन भने पनि ए यो खालका प्रश्नहरू हुनु स्वाभाविक रहेछन् र यसको उत्तर चाहिँ मैले थाहा पाउनु पर्ने रहेछ भन्नेसम्मको एउटा जागरूकता तपाईँमा ल्याउनेछ भन्ने मैले विश्वास लिएको छु। आउनुहोस् हामी ढिला नगरी आजको कार्यक्रम शुरू गरौं। आजको कार्यक्रममा, आज यो पहिलो एपिसोड, यो महिनाको पहिलो एपिसोडमा हामी कुराकानी परमेश्वरबाटै, परमेश्वर पिताबाट हामी शुरू गरौं। हामी सबैजनाको मनमा प्रश्न हुन सक्छ, हामी परमेश्वर त भन्छौं, त्रिएक परमेश्वर भन्छौं, तर वास्तवमा चाहिँ म कसरी चिन्न सक्छु परमेश्वरलाई, या एकमात्र साँचो परमेश्वर चाहिँ को हुनुहुन्छ भन्ने प्रश्न हाम्रो मनमा हुन सक्छ। आजको कार्यक्रममा हामी यही विषयमा कुराकानी गर्नेछौ। कार्यक्रम अन्तिम समय सुन्नुहोला। परमेश्वर को हुनुहुन्छ? हामी मध्ये धेरैले बाल्यकालदेखि नै परमेश्वर हुनुहुन्छ भनेको सुन्दै आएका छौं। हामी प्रार्थना गर्छौं, चर्च जान्छौं, बाइबल पढ्छौं, परमेश्वरको नाम लिन्छौं, तर एउटा गहिरो प्रश्न छ कि हामी वास्तवमा परमेश्वरलाई चिन्छौं त? परमेश्वर कस्तो हुनुहुन्छ? उहाँका गुणहरू के हुन्? उहाँले संसार किन बनाउनु भयो? उहाँ सर्वशक्तिमान हुनुहुन्छ भने संसारमा खराबी र दुःख किन छ? र सबैभन्दा व्यक्तिगत प्रश्न, के परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ? आज हामी परमेश्वरको बारेमा एउटा यात्रामा हामी निक्लिनेछौ। परमेश्वरको बारेमा हामी यी कुराहरूलाई बुझ्ने कोसिस गर्नेछौ। आजको विषयमा कुराकानी गर्दै जाँदाखेरि हामी एकदमै गहिरो अध्ययन गर्दैनौं, किनकि हामीसँग थोरै मात्रै, एकदम सीमित मात्रै समय छ। त्यो कारणले गर्दा हामी केही बुँदाहरूमा रहेर परमेश्वर वास्तवमा को हुनुहुन्छ भन्ने बारेमा बुझ्ने कोसिस गर्नेछौ है त। त्यसैले कार्यक्रम नछुटाइकन सुन्नुहोला। हामी यसलाई लामो, गहिरो, विस्तृत हामी अध्ययन गर्न गइराखेका छैनौं, तर विभिन्न पोइन्टहरूको आधारमा बुझ्ने कोसिस गर्दैछौ। एउटा मात्रै पोइन्ट छुटाउनु भयो भने पनि फेरि कहाँनिर के छुटे जस्तो हुन्छ। त्यसकारणले गर्दा सम्पूर्ण ध्यान दिएर आजको कार्यक्रम सुन्नुहोला भन्ने म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। सबैभन्दा पहिला शुरू गरौं, एकदमै बेसिक, एकदमै एउटा आधारभूत एउटा प्रश्नबाट, एकमात्र साँचो परमेश्वर चाहिँ को हुनुहुन्छ त? सबैभन्दा पहिलो प्रश्न, साँचो परमेश्वर को हुनुहुन्छ? आज संसारमा विभिन्न धर्म, विभिन्न देवी देवता, विभिन्न विश्वास र विभिन्न विचारहरू व्याप्त छन्। त्यसैले हामीले सोध्नुपर्छ कि बाइबलले साँचो परमेश्वरको बारेमा के भन्छ त? बाइबलले स्पष्ट रूपमा बताउँछ कि परमेश्वर एक मात्र हुनुहुन्छ, एकजना मात्र परमेश्वर हुनुहुन्छ। व्यवस्था 6:4 पदमा भनिएको छ, हे इजरायल सुन, परमप्रभु हाम्रा परमेश्वर, परमप्रभु एउटै हुनुहुन्छ। क्रिश्चियन विश्वासमा हामी तीन परमेश्वरमा विश्वास गर्दैनौ, भन्नलाई हामी त्रिएक परमेश्वर भन्छौ, तर तीनजना परमेश्वरमा हामी विश्वास गर्दैनौ। हामी एक परमेश्वरमा विश्वास गर्छौ, पिता, पुत्र र पवित्र आत्मा। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँ सबै कुराको स्रोत हुनुहुन्छ, उहाँ हामीभन्दा माथि हुनुहुन्छ र हामी उहाँबाट टाढा छैनौ। उहाँलाई
कुनै मानिसले बनाएको होइन, उहाँ सुरुदेखि नै हुनुहुन्थ्यो। सुरु भन्ने कि अब सुरुभन्दा अगाडि केही छ भने पनि परमेश्वर हुनुहुन्थ्यो। उहाँको अस्तित्वको सुरुवात नै छैन न त अन्त्य छ। यसैले परमेश्वरलाई बुझ्ने पहिलो कुरा यही हो कि परमेश्वर कुनै मानिसले बनाएको देवी या देवता हुनुहुन्न, उहाँ स्वयं सृष्टिकर्ता हुनुहुन्छ। उहाँद्वारा नै सबै कुरा बनिएका हुन् र उहाँलाई चाहिँ कसैले बनाएको होइन। हामीले यो एउटा कुरा चाहिँ प्रश्नसँग बुझ्नु पर्दछ। अब अर्को प्रश्नतिर जाउँ, परमेश्वर कस्तो हुनुहुन्छ त? तपाईँको मनमा पनि बेला बखत यो आउँछ होला, यो विचार आउँछ होला, हामी परमेश्वर कस्तो हुनुहुन्छ भन्ने बारेमा कार्यक्रममा एकैछिनमा कुराकानी गर्नेछौ। नारी आशा सुन्दै गर्नुहोला।

प्रिय मित्र, पुनः स्वागत छ कार्यक्रम नारी आशामा। म ममता तपाईँको साथमा छु र आजको कार्यक्रममा हामी वास्तविक साँचो परमेश्वर को हुनुहुन्छ, परमेश्वर पिता को हुनुहुन्छ भन्ने बारेमा हाम्रो मनमा भएका प्रश्नहरूलाई सम्बोधन गर्दैछौ। यही क्रममा एउटा प्रश्न मैले यहाँहरूलाई अगाडि सोधेको थिएँ कि परमेश्वर कस्तो हुनुहुन्छ होला। तपाईँको मनमा यो प्रश्न आउँछ क्या आउँदैन? परमेश्वर त हुनुहुन्छ होइन, उहाँ परमेश्वर पिता हुनुहुन्छ, उहाँ महान हुनुहुन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, त्यतिसम्म त बुझ्यौं। तर परमेश्वर कस्तो खालको हुनुहुन्छ, कस्तो स्वभावको हुनुहुन्छ, उहाँको नेचर कस्तो छ भन्ने बारेमा अब हामी कुरा गरौं है। त हाम्रो मनमा यो कहिलेकाहीँ परमेश्वरको एउटा गलत तस्विर बनेको हुन सक्छ। परमेश्वर कस्तो हुनुहुन्छ होला भनेर सोच्ने क्रममा कहिलेकाहीँ त्यो एउटा गलत छवि हाम्रो मनमा विकास भएको हुन सक्छ। कसैले परमेश्वरलाई सबै रिसाइराख्ने होइन, न्यायाधीशको रूपमा एउटा जज जो चाहिँ एकदमै कठोर छ, जतिखेर पनि रिसाइरहन्छ होइन, सानो सानो कुरामा पनि गल्ती मात्रै देखाइरहन्छ, त्यस्तो रूपमा देखेका छौं कि कसैले उहाँलाई चाहिँ समस्या पर्दा काम लाग्ने शक्ति होइन, हाम्रो जीवनमा अप्ठ्यारो पर्दा, गाह्रो पर्दा, रोग बिरामा हुँदा, खाँचो पर्दा चाहिँ मैले पुकार्ने परमेश्वर एउटा शक्ति जसले चाहिँ मलाई निको पार्नुहुन्छ, मेरो खाँचोहरू पूरा गर्नुहुन्छ, त्यसरी मात्रै पो हामीले परमेश्वरलाई हेरेका छौं कि? तर बाइबलले परमेश्वरको धेरै सुन्दर र वास्तविक तस्विरलाई चाहिँ प्रकट गरेको छ। यदि हामी बाइबलमा परमेश्वरलाई खोज्छौ, कस्तो स्वभावको त्यो हुनुहुन्छ भनेर खोज्छौ, त्यो चेष्टा गर्छौ भने बाइबलले एकदमै सुन्दर प्रकारले र एकदमै सटीक प्रकारले परमेश्वरको स्वभावलाई चाहिँ बयान गरेको छ। बाइबल भन्छ परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ धर्मी हुनुहुन्छ, उहाँ न्यायी हुनुहुन्छ, उहाँ प्रेमिलो हुनुहुन्छ, परमेश्वर दयालु हुनुहुन्छ, परमेश्वर धैर्यवान हुनुहुन्छ, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, परमेश्वर सत्य हुनुहुन्छ र परमेश्वर अपरिवर्तनीय अथवा कोहीले पनि परिवर्तन नहुनुहुने स्वभावको हुनुहुन्छ। भजन संग्रह 103:8 भनिएको छ, परमप्रभु करुणामय र अनुग्रही, रिसाउनमा ढिलो र प्रेममा प्रशस्त हुनुहुन्छ। यसको अर्थ परमेश्वर कमजोर हुनुहुन्छ भन्ने होइन, उहाँको प्रेम र उहाँको पवित्रता सँगसँगै छन्। उहाँ प्रेम गर्नुहुन्छ तर पापलाई सामान्य कदापि ठान्नु हुँदैन। उहाँ क्षमा गर्नुहुन्छ तर उहाँ न्यायलाई व्यवस्था गर्ने परमेश्वर हुनुहुन्न। त्यसैले परमेश्वरलाई केवल एउटा गुणबाट मात्रै हामीले बुझेर उहाँलाई पूर्ण रूपमा हामी बुझ्न सक्दैनौं। उहाँ सम्पूर्ण रूपमा पवित्र, न्यायी, प्रेमिलो, दयालु र सत्य हुनुहुन्छ। प्रिय मित्र, अब कुराकानी गरौं परमेश्वरका गुणहरू के के छन् भन्ने बारेमा, परमेश्वरको विशेषता के के छ त, गुण के के छ भन्ने बारेमा कुरा गरौं है। त परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, जसको अर्थ हो उहाँले सबै कुरा जान्नुहुन्छ, उहाँबाट कुनै कुरा लुकेको छैन। हामीले लुकाएका अथवा हामीले कसैलाई नभनेका कुरा पनि उहाँबाट लुक्न सक्दैनन्, उहाँबाट कुनै पनि कुरा लुक्न सक्दैन। परमेश्वर सर्वव्यापी हुनुहुन्छ, उहाँको उपस्थितिबाट हामी कतै पनि भाग्न सक्दैनौ, उहाँको नजरबाट हामी कहीँ गएर पनि लुक्न सक्दैनौ, किनकि हामी जहाँ सुके जाउँ परमेश्वर त्यहाँ हुनुहुन्छ। उहाँको नजरबाट लुकेको, उहाँको पहुँचबाट टाढा भन्ने त्यस्तो कुनै ठाउँै छैन, उहाँ सर्वव्यापी हुनुहुन्छ। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, उहाँसँग सबै शक्ति छ, उहाँ शक्तिशाली हुनुहुन्छ, शक्तिमा प्रखर उहाँ हुनुहुन्छ। परमेश्वर अनन्त हुनुहुन्छ, जसको अर्थ हो उहाँको कुनै सुरुवात पनि छैन, कुनै अन्त्य पनि छैन, उहाँ नै अनन्त हुनुहुन्छ, उहाँ नै सबै हुनुहुन्छ। उहाँलाई सुरु गर्ने एउटा समय र उहाँको अन्त्यको समय भन्ने नै छैन। परमेश्वर आदि र अन्त्य, अल्फा र ओमेगा परमेश्वर हुनुहुन्छ। परमेश्वर अपरिवर्तनीय हुनुहुन्छ, यो पनि अघि हामीले कुरा गरिसकेका छौं। उहाँको चरित्र र प्रतिज्ञा कहिले पनि कुनै पनि कुराले परिवर्तन हुँदैन। मानिस जस्तो परमेश्वर आज एउटा कुरा गर्ने, भोलि परिस्थिति अर्को हुँदाखेरि त्यो आफैले बोलेका कुरामा फेरि त्यसलाई मोडिफाई गर्ने अथवा त्यसबाट पर हट्ने परमेश्वर हुनुहुन्न। परमेश्वर हिजो जस्तो हुनुहुन्थ्यो आज पनि त्यस्तै हुनुहुन्छ र भोलि पनि त्यस्तै नै रहनुहुनेछ। परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वरमा कुनै पाप, दुष्टता या कुनै पनि खोट छैन, परमेश्वरमा कुनै पनि कुरामा खोट छैन, उहाँ पवित्र पवित्र पवित्र हुनुहुन्छ। परमेश्वर धर्मी र न्यायी हुनुहुन्छ र परमेश्वर नै प्रेम हुनुहुन्छ। परमेश्वर प्रेमिलो हुनुहुन्छ ले मात्रै उहाँलाई चाहिँ चिनाउन सक्दैन, किनकि परमेश्वर नै प्रेम हुनुहुन्छ। यो कुरा कति सुन्दर कुरा छ है, प्रेम चाहिँ परमेश्वरको एउटा चारित्रिक गुण मात्र होइन, तर स्वयं परमेश्वर नै प्रेम हुनुहुन्छ।
यी गुणहरू केवल धर्मशास्त्रको जानकारीको लागि मात्र होइन, यो प्रश्न उत्तर गर्दा कण्ठ गरेर प्रभुमा चाहिँ यस्तो यस्तो कुरा छ, परमेश्वरमा यस्तो यस्तो कुरा छ भनेर बुझ्नको लागि मात्र होइनन्, यी कुराहरूले हाम्रो जीवनमा फरक पार्छ। उदाहरणको लागि, यदि परमेश्वर सर्वज्ञानी हुनुहुन्छ भने तपाईँले आफ्नो जीवनमा लुकाएको कुनै पनि कुरा उहाँबाट लुक्दैन, तर डराउन डर मात्रै मान्नुपर्ने पनि कारण छैन, किनकि उहाँ सर्वज्ञानी हुनुहुन्छ र उहाँ प्रेमिलो पनि हुनुहुन्छ, उहाँ क्षमा पनि गर्न सक्ने परमेश्वर हुनुहुन्छ। यदि परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भने उहाँ हाम्रो परिस्थिति को जहिले पनि नियन्त्रण उहाँले गर्न सक्नुहुन्छ, किनकि सबै शक्ति उहाँमा नै छ, उहाँको शक्ति भन्दा असीमित कुराहरू केही पनि छैनन्। यदि परमेश्वर विश्वास योग्य हुनुहुन्छ भने हामी उहाँका प्रतिज्ञाहरूमा भरोसा गर्न सक्छौ, किनकि परमेश्वर आफूले बोलेका र भनेका कुराहरूप्रति जहिले पनि विश्वास योग्य हुनुहुन्छ, हामी उहाँले बोलेका कुराहरूमा अनन्तसम्म भरोसा गर्न सक्छौ। त्यसैले परमेश्वरका गुणहरू जान्नु भनेको केवल हाम्रो जानकारी बढाउनु मात्र होइन, यसले परमेश्वरमाथिको हाम्रो भरोसा पनि बढाउँछ। अब तपाईँले यसो भनेको पक्कै सुन्नु भएको होला कि परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, यसको अर्थ चाहिँ के हो त? अब हामी एउटा महत्वपूर्ण सत्यतामा आउँदैछौ, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्नुको मतलब उहाँले नै सबै कुरा बनाउनु भएको हो। उत्पत्ति 1:1 भन्छ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। हामी यहाँ संयोगले आएका होइनौ, कुनै दुर्घटनाले हामी प्रकट भएका होइनौ, हाम्रो उत्पत्ति कुनै दुर्घटनाले एउटा ठूलो विस्फोटले हामी उत्पन्न भएकाहरू होइनौ, हाम्रो जीवनको कुनै उद्देश्य छैन भन्ने होइन, हामी दुर्घटनावश यहाँ संसारमा आएका होइनौ, हामी परमेश्वरको सृष्टि हौ, परमेश्वरले विशेष योजना सहित, इन्टेन्सन सहित होइन उद्देश्य सहित चाहिँ बनाउनु भएका हामी उहाँका हातका सिपहरू हौ। आकाश, पृथ्वी, समुद्र, पहाड़, जनावरहरू र मानिसहरू सबै परमेश्वरको सृष्टिको हिस्सा हुन्। यसको अर्थ के हो त? यदि परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो भने हाम्रो जीवनको उद्देश्य पनि उहाँसँगै जोडिएको छ। हामी आफैले आफ्नो जीवनको अर्थ बनाउने मानिस मात्र होइनौ, हामी सृष्टिकर्तासँग सम्बन्ध राख्न बनाइएकाहरू हौ, र यो सत्यले हाम्रो आत्ममूल्यलाई पनि परिवर्तन गर्छ। तपाईँको मूल्य तपाईँको रूपले निर्धारण गर्दैन, तपाईँको पैसा, शिक्षा, पद, लोकप्रियता वा सामाजिक स्थितिले तपाईँको अन्तिम मूल्य निर्धारण गर्दैन, तपाईँको मूल्य यो तथ्यबाट आउँछ कि तपाईँ परमेश्वरको सृष्टि हुनुहुन्छ, तपाईँ परमेश्वरको हातद्वारा विशेष उद्देश्य र विशेष योजनाको लागि बनाइनु भएको हो, तपाईँलाई परमेश्वरले इन्टेन्सन सहित बनाउनु भएको हो। अनि हाम्रो मूल्य चाहिँ हामी कतिचोटि हाम्रो जीवनमा हामी आफूलाई अर्थहीन सोध्छौ, आफ्नो जीवनको केही मूल्य छैन जस्तो सोध्छौ, त्यो समयमा तपाईँले परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँले तपाईँलाई बनाउनु भएको हो भन्ने तथ्यलाई, त्यो सत्यलाई तपाईँले स्मरण गर्नुभयो भने तपाईँले आफ्नो जीवनको मूल्य भेट्टाउनुहुनेछ। तपाईँ किन सृष्टि गरिनु भएको हो र कोद्वारा किन तपाईँ सृष्टि गरिनु भएको हो भन्ने कुरा जब तपाईँ बुझ्नुहुन्छ तब तपाईँले आफ्नो जीवनको वास्तविक मूल्य थाहा पाउनुहुन्छ। हामी यो नजरले परमेश्वरलाई सृष्टिकर्ताको रूपमा हामीले बुझ्नुपर्ने हुन्छ। अब अर्को कुरातर्फ जाउँ, परमेश्वर शक्तिशाली हुनुहुन्छ भनेर हामीले आजकै कार्यक्रममा पनि धेरैचोटि यसलाई दोहोर्याइसकेका छौं। सर्वशक्तिमान भन्नाले के बुझ्छौ त? परमेश्वरसँग सबैभन्दा ठूलो शक्ति छ अथवा परमेश्वर सबैभन्दा शक्तिशाली हुनुहुन्छ, यो कुरामा कुनै शंका छैन कि उहाँभन्दा शक्तिशाली कोही पनि छैन। उहाँले सृष्टि गर्न सक्नुहुन्छ, उहाँले बचाउन सक्नुहुन्छ, उहाँले निको पार्न सक्नुहुन्छ, उहाँले बन्द ढोका खोल्न सक्नुहुन्छ, उहाँले असम्भव देखिने परिस्थितिमा पनि आफ्नो उद्देश्य पूरा गर्न सक्नुहुन्छ। तर एउटा महत्वपूर्ण कुरा हामीले बुझ्नुपर्छ कि परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भन्नुको अर्थ उहाँ आफ्नो चरित्रको विरूद्ध काम गर्नुहुन्छ भन्ने होइन। उहाँ शक्तिशाली हुनुहुन्छ, उहाँभन्दा माथि उहाँभन्दा शक्तिशाली अरू कोही पनि छैन, तर यसको मतलब परमेश्वर एकतर्फी काम गर्नुहुन्छ या उहाँ झुटो बोल्नुहुन्छ, उहाँ पाप गर्नुहुन्छ या मनलाग्दी गर्नुहुन्छ भन्ने होइन। परमेश्वर कहिले पनि झुटो बोल्नु हुँदैन, परमेश्वरसँग पापको कुनै सरोकारै छैन, कुनै सम्बन्ध नै छैन,
उहाँ आफूलाई अस्वीकार गर्न सक्नुहुन्न। उहाँको शक्ति उहाँको पवित्र चरित्रसँग सधैँ मेल खान्छ। त्यसैले जब हाम्रो जीवनमा कुनै कुरा असम्भव जस्तो देखिन्छ हामी सम्झन सक्छौ मेरो क्षमता यहाँ समाप्त हुन्छ, मेरो बल यहाँ समाप्त हुन्छ, तर परमेश्वरको क्षमता यहाँ समाप्त हुँदैन। हामीले नदेखेको बाटो उहाँले देख्न सक्नुहुन्छ, अथवा बाटै नभएको ठाउँमा परमेश्वरले बाटो बनाउन सक्नुहुन्छ। हामीले समाधान नदेखेको ठाउँमा उहाँले काम गर्न सक्नुहुन्छ र गर्नुहुन्छ। अब परमेश्वर असल हुनुहुन्छ। परमेश्वर पिताको कुरा गर्दा हामी जहिले पनि यो असल भन्ने शब्दलाई प्रयोग गरिराखेका हुन्छौँ, होइन? के परमेश्वर साँच्चै असल हुनुहुन्छ त? यो प्रश्न मनमा आउँछ होला। जब हाम्रो जीवनमा सबै कुरा राम्रो भइराखेको हुन्छ यो प्रश्नको उत्तर दिन हामीलाई सजिलो लाग्छ, होइन? सबै कुरा ठिक हुँदाखेरि कसैले परमेश्वर असल हुनुहुन्छ भनेर सोध्यो भने हामी झट्टै हो परमेश्वर साह्रै असल हुनुहुन्छ हामी भन्न सक्छौँ। तर जब हामी दुःखमा हुन्छौँ, जब प्रार्थनाको उत्तर आउँदैन, जब प्रिय मानिस बिरामी हुन्छ, जब अन्याय हुन्छ, जब हामीले चाहेको कुरा पुग्दैन, त्यो बेलामा के हामी यो प्रश्नको सजिलो उत्तर दिन सक्छौ कि यदि परमेश्वर असल हुनुहुन्छ भने किन यस्तो भयो त? तर परमेश्वरको भलाइ हाम्रो परिस्थितिले मात्र निर्धारण गर्दैन। परमेश्वर असल हुनुहुन्छ र उहाँको चरित्र परिवर्तन हुँदैन। भजन संग्रह 34:8 भनिएको छ, परमप्रभु असल हुनुहुन्छ भनेर चाखेर हेर, उहाँलाई जाँचेर हेर, उहाँ कति भला हुनुहुन्छ, कति असल हुनुहुन्छ भन्ने कुरा चाखेर हेर भनेर चाहिँ भजन संग्रहमा हामीलाई बताइएको छ। परमेश्वरको भलाइको सबैभन्दा ठूलो प्रमाण हामीले क्रुसमा देख्न सक्छौ। परमेश्वरले आफ्नो पुत्रलाई हाम्रो निम्ति दिनुभयो। त्यसैले कहिलेकाहीँ हामीले परमेश्वरले के गरिरहनु भएको छ भनेर बुझ्न नसके पनि हामी उहाँ को हुनुहुन्छ भन्ने कुरामा चाहिँ भरोसा गर्न सक्छौ। म बुझ्दिन तर म भरोसा गर्छु, हाम्रो जीवनमा किन दुःख आउँछ म जान्दिन तर उहाँ असल हुनुहुन्छ भन्ने कुरा चाहिँ म थाहा गर्दछु। यो विश्वासको एउटा महत्वपूर्ण भाग हो।

0: परमेश्वर पिताको बारेमा प्रश्नहरू मनमा हुँदै गर्दाखेरि यो एउटा प्रश्न चाहिँ सम्भवतः सबैको मनमा घरिघरि आउँछ होला, परमेश्वरले खराबीलाई किन अनुमति दिनुहुन्छ? यदि परमेश्वर दयालु, कृपालु, प्रेम गर्ने परमेश्वर हुनुहुन्छ र सबै शक्तिशाली परमेश्वर उहाँ हुनुहुन्छ भने आखिर खराबीलाई किन उहाँले संसारमा हुन दिनुहुन्छ त भन्ने प्रश्न सबैको मनमा आउँछ। सायद यो सबैभन्दा कठिन प्रश्न पनि हाम्रो लागि हुन सक्छ, होइन? यो प्रश्नको एउटा सजिलो उत्तरै छैन र कहिलेकाहीँ किनको पूर्ण उत्तर हामी कसैले पनि पाइराखेका हुँदैनौ। बाइबलले संसारमा पाप प्रवेश गरेको कुरा बताउँछ। मानिसलाई परमेश्वरले स्वतन्त्र इच्छा दिनुभयो र मानिसले परमेश्वरको विरूद्ध विद्रोह गर्यो। त्यसको परिणाम स्वरूप संसारमा पाप, मृत्यु, पीड़ा र भत्किएका सम्बन्धहरू आए। तर परमेश्वरले खराबीलाई अन्तिम शब्द दिनुभएको छैन। क्रुसलाई सम्झनुहोस्। मानिसहरूले येशूलाई क्रुसमा टाँगे। त्यो संसारको सबैभन्दा खराब घटना मध्ये, संसारले गरेको सबैभन्दा खराब निर्णयहरू मध्ये एउटा थियो, सबैभन्दा खराब निर्णय हामी भन्न सक्छौ। तर परमेश्वरले त्यही घटना मार्फत उद्धारको बाटो खोल्नुभयो। यसले हामीलाई एउटा गहिरो सत्य सम्झाउँछ। परमेश्वरले हामीले देख्ने खराब परिस्थितिलाई पनि आफ्नो उद्धारको उद्देश्यमा प्रयोग गर्न सक्नुहुन्छ, या भनौं खराबीबाट पनि उहाँले भलाई उत्पन्न गर्न सक्नुहुन्छ। यसको अर्थ दुःख राम्रो हो भन्ने चाहिँ होइन, अन्यायलाई सही ठहर्याउनु पनि होइन, तर यसको अर्थ हो हाम्रो दुःख परमेश्वरको नियन्त्रण भन्दा बाहिर छैन। र बाइबलले एउटा एक दिन परमेश्वरले सबै दुःख, मृत्यु, आँसु, रोग सबै कुराको अन्त्य गर्नुहुनेछ भनेर हामीलाई प्रतिज्ञा गरेको छ। त्यसैले अहिले हामी सबै उत्तर नबुझे पनि हामीसँग आशा छ, यो कुरा चाहिँ हामीले पक्रिराख्न सक्छौ। अब अन्तिमतिर हामी आइसकेका छौ, अन्तिम एउटा प्रश्नको बारेमा कुरा गरौं। परमेश्वरलाई साँच्चीकै चिन्ने कुञ्जी के हो त? परमेश्वरलाई साँच्चै कसरी चिन्न सक्छौ त? परमेश्वर उहाँ नै हुनुहुन्छ भनेर कसरी थाहा गर्न सक्छौ त? परमेश्वरको बारेमा जानकारी हुनु र परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्नु एउटै कुरा होइन। हामी परमेश्वरका गुणहरू याद गर्न सक्छौ, बाइबलका धेरै पदहरू कण्ठ गर्न सक्छौ, धर्मशास्त्रको इतिहास जान्न सक्छौ, तर परमेश्वरसँग व्यक्तिगत सम्बन्ध नहुन सक्छ। परमेश्वरलाई चिन्ने कुञ्जी हो येशू ख्रिस्त। येशूले यूहन्ना 14:6 भन्नुभएको छ, म नै बाटो, सत्य र जीवन हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। येशूमा हामी परमेश्वरलाई देख्छौ, उहाँ मार्फत हामी परमेश्वरसँग मेलमिलापमा जान सक्छौ। त्यसैले परमेश्वरलाई साँच्चै चिन्न चाहन्छौ भने येशूलाई चिन्नुपर्छ, उहाँको वचन पढ्नुपर्छ, प्रार्थनामा उहाँसँग समय बिताउनुपर्छ, आफ्नो जीवन उहाँलाई समर्पण गर्नुपर्छ र केवल परमेश्वरको बारेमा जान्ने होइन, परमेश्वरसँग हिँड्ने मानिस बन्नुपर्छ। तब मात्र हामी परमेश्वरलाई साँचो अर्थमा बुझ्न सक्छौ। प्रिय श्रोता मित्र, यति सँगसँगै कार्यक्रमको अन्तिम समयमा म आइसकेको छु। मलाई विश्वास छ तपाईँले पक्कै पनि परमेश्वरको बारेमा, तपाईँको मनमा भएका प्रश्नहरू, कति प्रश्न तपाईँलाई सामान्य लागेर पनि तपाईँले अहिलेसम्म कसैलाई सोध्नु भएको थिएन होला, कहिलेकाहीँ मैले प्रश्न सोद्धाखेरि मलाई कसले के भन्ला भन्ने डर सङ्कोचको कारणले पनि नसोधेका केही प्रश्नहरूको उत्तर आजको कार्यक्रममा चाहिँ पाउनुभयो होला भन्ने मैले विश्वास दिएको छु। एकदमै अन्तिममा म आइपुगेको छु, कार्यक्रमको समय सकिने सकेको छ, तर जाँदा जाँदै तपाईँको सल्लाह, सुझाव, प्रतिक्रियाहरूलाई चाहिँ कृपया पठाउनुहोला भनेर म अनुरोध गर्न चाहन्छु। तपाईँलाई प्रार्थनाको खाँचो छ अथवा तपाईँ हामीसँग केही कुरा बाँड्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क ठेगाना कार्यक्रमको अन्तिममा तपाईँलाई दिइनेछ। हवस् त, आजको कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद छ। अर्को हप्ता फेरि हामी अर्को विषयवस्तु, अरू प्रश्नहरू लिएर तपाईँको बीचमा आउनेछौ। कार्यक्रम सुन्न नछुटाउनुहोला। आजको लागि म ममता बिदा हुन्छु। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी 2561, काठमाडौँ नेपाल। एसएमएस को लागि एनटीसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा। आशा
2: नयाँ आशा
3: नयाँ आशा
2: नयाँ आशा सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। हरेक दिन हरेक क्षण सृष्टिकर्ता परमेश्वरसँग पवित्र संगीतमा हिँड्दै असल जीवनको राहमा अघि बढ्न प्रेरित गराउने रेडियो प्रस्तुति नयाँ आशामा स्वागत छ। हाम्रा प्रिय श्रोताहरूलाई, परमेश्वर ज्योति हुनुहुन्छ र वहाँमा कुनै अन्धकार छैन भन्ने मिठो वचनका साथ आउनुहोस्, कार्यक्रमलाई अगाडि बढाऊ यो आराधनाको गीत मार्फत।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। मित्रहरू, हाम्रो जीवनमा धेरै खोजीहरू हुन्छन्। किन यस्तो भएको होला, के कारणले भएको होला, अब कस्तो हुन्छ होला भन्ने विभिन्न प्रश्नहरू हुन्छन्। कैयौं पटक हामीले धेरै कसरत गर्दा गर्दै पनि, पूरा दिलो ज्यानको साथ असल बाटोमा हिँड्दै गर्दा पनि जीवनमा विभिन्न समस्याहरू आउँछ। यो किन पो होला भनेर विभिन्न प्रश्नहरूले हामीलाई झकझकाउँछन्। अनि त्यो प्रश्नहरूको खोजी हामी विभिन्न ठाउँहरूमा गर्ने गर्छौं। अनि कैयौं पटक हामीले जहाँ यो प्रश्नको खोजी गर्दाखेरि जवाफ पाइन्छ भनेर सोचेको हुन्छौं, अन्तमा गएर भनिन्छ नि, हात्ती आयो हात्ती आयो फुस्सा भनेको जस्तो अवस्था भेटिन्छ। हामीले अहिले परमेश्वरको वचनबाट जीवनका विभिन्न प्रश्नहरूको जवाफको खोजी गर्ने झमर्को गरिरहेका छौं। आज पनि त्यही हाम्रो पाठलाई अध्ययनलाई निरन्तरता दिनेछौ। आउनुहोस्, प्रार्थना गरौं बुद्धि र ज्ञानको निम्ति। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँको करुणाको निम्ति, तपाईँको वचनको निम्ति। हे जीवित अनि प्रेमिलो परमेश्वर, धन्यवाद तपाईँको पुत्र हाम्रो निम्ति कलवरीमा दिनुभएकोमा। आज तपाईँको वचन अध्ययन गर्दाखेरि हामीलाई हाम्रो जीवन कति महत्वपूर्ण छ र यो जीवनलाई कसरी सही तरिकाले व्यतीत गर्न सकिन्छ भन्ने कुरा फेरि एकपटक सम्झाउनुहोस्। यो संसारभरि धेरै मानिसहरू दुःख र कष्टमा छन्, त्यो दुःख र कष्टबाट उनीहरूलाई पार लगाउनुहोस्। हाम्रो यो सुन्दर देशलाई अगुवाई गर्नलाई जुन हाम्रो राजनेताहरू हुनुहुन्छ, उहाँहरूलाई बुद्धि र ज्ञान दिनुहोस्, ताकि यो देशलाई प्रेम भाइचारा सद्भाव मिलाप र स्थिरता र विकासको बाटोमा उहाँहरूले लम्काउन सक्नुभएको होस् भन्ने विन्ती गर्छ। पिता परमेश्वर, धन्यवाद तपाईँले हामीलाई प्रेम गर्नुभएकोमा र यो प्रार्थना सुन्नुभएकोमा भनी विन्ती गर्छौं प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, अघि नै हामीले उल्लेख गरेको जस्तै जीवनका विभिन्न प्रश्नहरूको खोजी हामीले जब परमेश्वरको वचनबाट गर्छौं, त्यसमा हामीले परमेश्वरले दिनुभएको जवाफहरू पनि पाउँछौं। हाम्रो जीवनका प्रश्नहरूको जवाफको खोजी विभिन्न माध्यमहरू विभिन्न ठाउँहरूमा गर्ने गरिन्छ र अहिले परमेश्वरको वचनलाई नियाल्दै हामी गरिरहेका छौँ र यो उत्तर आधुनिक युगमा भौतिकवादी संसारमा सबैले यही जवाफहरूसँग सहमति जनाउँछन् भन्ने पनि छैन। तर एउटा कुरा के चाहिँ विश्वास गर्न सकिन्छ भने यी जवाफहरूको खोजी परमेश्वरको वचनबाट गर्दै गर्दाखेरि, यदि यिनीहरूलाई हामीले मनन गरेको क्रममा विनम्रताको साथ प्रार्थनापूर्वक यी जवाफहरूले कमसेकम हामीलाई आशा धाडस दिन्छ र हाम्रो जीवनलाई एक असल रूपान्तरणको पाइला चाल्न मदत चाहिँ अवश्य गर्छ। यसै सिलसिलामा हामीले पढ्यौं वा प्रश्नहरूको खोजी गर्ने प्रयास गर्यौं जुन एउटा उत्तर आधुनिक मानिसले विभिन्न वादको आधारमा भन्ने गर्छ कि ईश्वर भन्ने तत्व वा व्यक्तित्व जसरी उनीहरूले बुझ्छ कि उहाँको उपस्थिति छ, उहाँको अस्तित्व छ। त्यसपछि गएर हामीले यदि त्यो ईश्वरको अस्तित्व छ भने के हामीले उहाँमाथि विश्वास गर्न सक्छौ, भर पर्न सक्छौ, र यदि भर पर्न सक्छौ भने के उनी हामीसँग बोल्दछन्, र बोल्दछन् भने कुन माध्यमबाट उनी बोल्दछन्, र के उनको शक्तिलाई हाम्रो जीवनमा हामी महसुस गर्न सक्छौ। स्वर्ग भन्ने स्थान वा चीज कति वास्तविक छ, साँचो आनन्दको रहस्य के हो, के कोही एउटा यस्तो मित्र छ जसलाई हर पल हर क्षण विश्वास गर्न सकिन्छ। यस्ता विभिन्न विषयहरूलाई हामीले

गएको हाम्रो अध्ययनको क्रममा हेर्यौं। आज एउटा नयाँ शीर्षकमा हामी अध्ययनलाई अगाडि बढाउनेछौ। आनन्ददायी विश्रामको रहस्यलाई हामी जान्ने प्रयास गर्नेछौ। केही समय हामी लिनेछौ र यो अध्ययनलाई हामी अगाडि बढाउनेछौ। केही दशक जस्तो अघि मात्र यी समाजशास्त्रीहरूले, संसारको तर्कविदहरूले मानिसहरूसँग उनीहरूले चाहेको भन्दा बेसी वा अधिक फुर्सदको समय हुनेछ केही समयपछि भनेर दावा गरिरहेका थिए। यो भाग दौडले भरिएको व्यस्त संसारिक जीवनमा त्यो कुरा, यानि कि मानिसहरूसँग अत्याधिक फुर्सद हुन्छ सोचेको भन्दा पनि बेसी भन्ने कुरा सुन्नको लागि कर्णप्रिय कुरो थियो। उहिले नै सन् 1967 एक पश्चिमा राष्ट्रको संसदीय समितिमा पेश गरिएको एक प्रतिवेदनले त झन् सन् 1985 ताकादेखि नै कुनै पनि व्यक्तिले जम्मा जम्मी हप्ताको 22 घण्टा मात्र काम गर्नुपर्नेछ भनी ठोकुवा पनि गरेको थियो। अब यस्ता दावाहरूको पछाडि रहेको उनीहरूका तर्कहरू पनि निकै बलिया थिए, जसले यी सबै आत्मविश्वासले भरिएको घोषणाहरूलाई हो कि क्या हो भन्ने जस्तो गराइदिएको प्रतीत हुन्थ्यो। भर्खरै मानिसहरूको कार्यथलोहरूमा कम्प्युटरले द्रुत गतिमा प्रवेश पाउन थालेको अवस्था थियो त्यो, र महिनौ समय लाग्ने अत्याधिक बोझिलो र झन्झटिलो काम केही मिनटमै सिद्ध्याउने गर्न थालेको थियो कम्प्युटरको प्रवेशले। यन्त्र मानव र मशिनहरूले ठूला ठूला कल कारखानाहरूमा निकै बोझिलो कामहरूलाई सहजै सम्पन्न र सम्पादन गर्न थालिसकेका थिए। तर अचम्मको कुरा के छ भने, यति धेरै प्राविधिक सहजता र यान्त्रिक सरलता प्राप्त गरेर पनि मानिसहरूसँग एक अर्कासँग गुणस्तरीय समय बिताउने फुर्सद समेत छैन। सायद त्यसैले होला मित्रहरू, एक इन्जिनियरले अहिलेको हाम्रो समयलाई निराशाजनक तवरले यसो भनी व्याख्या गरेका हामी पाउँछौ। प्रविधिले त झनै हाम्रो मुटुको ढुकढुकी बढाइ पो दियो त। हो, साँच्चै मित्र, हाम्रो जीवनका यो संसारमा अवस्थित हामी मानिसहरूको यी समयहरू वा दिनहरूमा मानिसहरूले बेफुर्सदमा बाँचिरहेको यो समयहरूमा, र यो यस मानेमा कि कसैलाई कसैसँग गुणस्तरीय समय बिताउने फुर्सद समेत छैन। कम्प्युटर र प्रविधिको द्रुततम विकास वा आगमनले 8 घन्टे दैनिक कार्यालयको समयलाई घटाउन सकेको छैन। मैले हामी कामै नगरिकन अल्छी गरी बस्नुपर्छ भनेको त होइन, बरु मानिसको जीवनमा रहेको गुणस्तरीय विश्रामको समयको आवश्यकतालाई मात्रै औल्याउन खोजेको मात्र हुँ मित्र। प्रस्थानको पुस्तकको 20 अध्यायको 8 पदमा उल्लेखित हप्ताको 7 दिनलाई पवित्र राख्नु र हप्ताभरिको आफ्नो सबै कामहरूबाट 30 दिनमा विश्राम लिनु, 6 दिन काम गर्नु तर हप्ताको 7 दिन यानि कि संचरबार वा सबातलाई आफ्नो र जगतको हितको निम्ति, परमप्रभुको महिमाको निम्ति र पारिवारिक विश्रामको रूपमा पवित्र तौरले यसलाई उपयोग गर्नु भन्ने भावार्थको त्यो वचनमा हामी हाम्रो अध्ययनको यो विषयलाई अबको केही समय केन्द्रित गर्नेछौ। एक अध्ययनको अनुसार आज पनि कैयौं प्रतिशत मानिसहरू हप्तामा 40 घण्टा भन्दा बेसी आफ्नो कार्यथलोमा समय काट्ने गर्दछन्। कैयौंले त आफ्ना आवश्यकताहरूलाई औल्याउँदै ओभर टाइमको निवेदन दिने पनि गरेको देखिन्छ। टिकवादी उत्तर आधुनिक यी समयहरूमा यस्तो लाग्छ कि मानिसले आफूलाई विश्रामको खाँचो पर्ने अर्कासँग र स्वयं परमेश्वर सृष्टिकर्तासँग जीवन्त
सम्बन्धमा रहनु आवश्यक प्राणीको रूपमा जन्मेको एक विभिन्न भावनाले भरिएको मानिस हुँ भन्ने बिर्सिएको जस्तो देखिँदैछ। अत्याधिक कामको दबावले मानिसहरूमा विभिन्न शारीरिक र मानसिक अनि आत्मिक समस्याहरू देखिन थालेको छ। हाम्रो समयमा स्ट्रेस तनावको अनुभव नगर्ने सायदै कोही मानिस होला। मित्रहरू, केही दशक अघि मानिसहरूले दावा गरे जस्तै हामीसँग गुणस्तरीय पारिवारिक र आत्मिक समय बिताउन फुर्सद नै छैन। बरु यसले अझ भन्ने भने यस्तो गुणस्तरीय समय अभावले जीवनलाई निकै निकै पीडादायी र तनावपूर्ण बनाइदिएको छ। प्रिय मित्रहरू, परमप्रभु परमेश्वरलाई यी सबै कुराहरू यस्तो दुःखद अवस्था आउँछ भनेर थाहा थियो। त्यसैले जब यो सुन्दर संसारको उहाँले सृष्टि गरिसक्नुभयो तब उहाँले सातौं दिनमा विश्राम लिनुभयो। उहाँ थाक्नु भएर होइन, तपाईँ र मेरो निम्ति एउटा उदाहरण पेश गर्न र यो कुराको प्रमाण तपाईँ र मैले लिखित पवित्र ईश्वरवाणीको सुरुको पुस्तक उत्पत्तिको दोस्रो अध्यायको एकदेखि तीनमा उल्लेख गरेका हामी पाउँछौ। र यहाँ लेखिएको कुरालाई म यसरी पढ्न चाहन्छु। यहाँ बताइएको छ, यसरी आकाश र पृथ्वी र तीनमा भएका सबै कुरा बनाई सिद्धिए। आफूले गर्नुभएको काम छैटौं दिनमा परमेश्वरले सिद्ध्याउनु भयो र सातौं दिनमा आफूले गर्नुभएको सबै कामबाट उहाँले विश्राम लिनुभयो। अनि परमेश्वरले सातौं दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएको सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो। आजको हाम्रो अध्ययनको यो समयको समापन हुँदै गर्दाखेरि तनाव र भाग दौड़ले भरिएको यो उजाड जीवनमा आत्मिक शीतलता प्रदान गर्ने प्रभु येशु ख्रीष्टको यो वचन छोडेर म जान चाहन्छु मित्रहरू, जुन चाहिँ मत्तीको सुसमाचारीय पुस्तकको 11 अध्यायको 28 उल्लेखित छ। यसरी उहाँ भन्नुहुन्छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। साँच्चै मित्रहरू, परमेश्वरसँग हाम्रा सबै समस्या र आवश्यकताको समाधान छ। हवस् त, आजको लागि भने म बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमबानीय पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमबानीय आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमबानीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमबानीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

श्रोता मित्र, आजको निम्ति नयाँ आशा क्रिस्टीय रेडियो प्रस्तुतिबाट हामीले बिदा हुने बेला भएको छ। यहाँहरू हरेकको जीवनमा पवित्र परम प्रभु परमेश्वर येशू ख्रिस्टको पवित्र आत्माको अगुवाई भएको होस् र जीवन नयाँ उमङ्ग, निस्वार्थ प्रेम, आनन्द, सद्भाव र नयाँ आशाले भरिपूर्ण भएको होस् भन्ने हाम्रो प्रार्थनाका साथ अनि कार्यक्रमको सम्पर्क ठेगाना र नम्बर फेरि एकपल्ट स्मरण गराउँदै हामी बिदा हुन्छौ। हाम्रो इमेल आइडी newhopeforall2013@yahoo.com। हाम्रो पोस्ट बक्स नम्बर 12950 12950 र हाम्रो सम्पर्क नम्बर 9808236620। फेरि एकपटक 9808236620। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: जय बसित र हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छा। कार्यक्रम पिताको इच्छा लिएर म पास्टर साजन्य पनि आज पनि तपाईँको रेडियो सेट अगाडि आइसकेको छु। हामी निरन्तर परमेश्वर पिताको इच्छालाई यो कार्यक्रममा खोजी गर्ने गरेका छौँ र परमेश्वर पिताको इच्छा उहाँकै वचनबाट हामीले पत्ता लगाइराखेका छौँ खोजी अनुसन्धान र अध्ययन गरेर। र हामीले उत्पत्तिकै पुस्तकबाट या भनौ बाइबलको सुरुको पुस्तकबाट नै च्याप्टर बाइ च्याप्टर हामीले चाहिँ परमेश्वर पिताको इच्छालाई बुझ्न खोजिराखेका छौँ र हरेक च्याप्टरमा परमेश्वरको इच्छा के छ भनेर हामीले अध्ययन गरेर पत्ता लगाइराखेका छौँ। मैले यो कुरा चाहिँ तपाईँको अगाडि स्पष्ट शिक्षात्मक रूपमा मैले राखिराखेको छु। र आज पनि हामी उत्पत्तिको 35 हामी परमेश्वरको इच्छालाई के छ भनेर यो खण्डबाट हेरेर हामी पत्ता लगाउनेछौँ र त्यसपछि हामी उहाँको इच्छालाई कसरी आफ्नो जीवनमा पालन गर्ने भन्ने कुरा पनि हामी हेर्नेछौँ। आउनुहोस् हामी कार्यक्रमलाई सुरु गर्नेछौँ। एउटा मिठो गीत, पुरानो भाकामा रहेको यो गीत म तपाईँलाई पनि सुनाउन चाहन्छु। बनपाखा गुन्जाइदेऊ है, मुक्तिको एउटा गीत।

यो इन्टरभ्यू पछि म कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँले गुड न्युज एफएम रेडियो 105.1 MHz सुनिराख्नु भएको छ र म वशिष्ठ राजुले पनि कार्यक्रम बिताको इच्छा लिएर तपाईँको अगाडि आएको छु र हामी अब उत्पत्तिको पुस्तक 35 अध्यायलाई हामी खोल्नेछौँ। म सँगसँगै तपाईँले पनि उत्पत्ति 35 अध्यायलाई खोल्नुहोस् र हामी चाहिँ मिलेर परमेश्वर पिताको वचनलाई अध्ययन गर्नेछौ र परमेश्वर पिताको इच्छालाई के छ भन्ने कुरा आज हामी खोजेर पत्ता लगाउनेछौ। हामी उत्पत्तिको पुस्तक 35 अध्यायमा आएर हेर्छौ भने यहाँ चाहिँ परमेश्वरले याकुबलाई फेरि त्यहाँ उहाँको कुरा बताउनु भएको छ। योभन्दा अगाडिको कुरामा दिनाको बेजतीको प्रतिशोध लिएको घटना छ। एउटा सकेम भन्ने ठाउँमा चाहिँ उनीहरू आइसकेपछि सकेम नाउँ गरेको अब एकजना व्यक्तिले नै दिनाको चाहिँ बलात्कार गरेर बेजत गरेको कुराहरू छन्। त्यसपछि याकुबका दुईजना छोराहरू सिमोन र लेबीले त्यसको प्रतिशोध लिएका कुराहरू छन्। रिसको आवेगमा त्यो प्रतिशोधले गर्दा याकुब चाहिँ घबराएको अवस्थाहरू छन्। छोराहरूले चाहिँ अलिक बुद्धि नपुराइकन काम गरेको आवेगमा काम गरेको कुराहरू याकुबले त्यो दुःख प्रकट गरेका छन्। हामीले अन्तिमतिर आएर हेर्ने भने त्यो कुरा हामी पाउँदछौँ। त्यसरी अब त्यो ठाउँमा जुन एउटा घटना घट्यो त्यो घटनाले चाहिँ याकुब धेरै दुखित भएको कुराहरू छ र त्यसपछि चाहिँ परमेश्वरले याकुबलाई फेरि उहाँले भन्नुभएको छ कि उठेर बेतेलमा जा भनेर चाहिँ शुरूआती पदमै त्यो कुरा परमेश्वरले त्यहाँ भन्नुभएको छ। उत्पत्ति 35 अध्यायको हामीले एकमा हेर्ने हो भने त्यहाँ भन्नुभएको छ र त्यही बसोबास गर र त्यो दाजु यसाबाट त भाग्दाखेरि त कहाँ देखा पर्नु भएको परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बना भनेर भन्नुभएको छ। र त्यहाँ भाग्दै गर्दाखेरि चाहिँ अब बेतेलमा चाहिँ उनले चाहिँ परमेश्वरको दर्शन पाएका छन्। याकुबको जीवनमा उनले देखेको पहिलो दर्शन, किनभने एसावको आशिष याकुबले चाहिँ छल गरेर खोसेका थिए, बाख्राको भुत्लाहरू लगाएर त्यसपछि इसाकलाई मिठो खानेकुरा खुवाएर चाहिँ उनले चाहिँ सबै एसावको आशिषलाई चोरेका थिए त्यसरी छल गरेर। अनि अब त्यो कुरा चाहिँ अब एसावले चाहिँ थाहा पाइसकेपछि एसावले चाहिँ बुवाको मृत्युपछि चाहिँ याकुबलाई मार्न खोजेका थिए र यो कुरा रिबेकाले थाहा पाइसकेपछि चाहिँ आफ्नो कान्छो छोरा याकुबलाई भगाउँछिन् र भाग्दै गर्दा र आफ्नो मामा घरतिर उनी कन्याको खोजीमा जाँदै गर्दाखेरि चाहिँ बेतेल भन्ने ठाउँमा आइसकेपछि चाहिँ उनले त्यहाँ ढुङ्गाको सिरानी बनाएर सुत्दाखेरि चाहिँ राति परमेश्वरले दर्शन दिनुभएको छ र परमेश्वरले एक कुरा यहाँ दोहोऱ्याएर भन्नुभएको छ, फेरि बेतेलमा जा भनेर परमेश्वरले भन्नु, जहाँ चाहिँ त अहिले त्यहाँ गएर बसवास गर्नुपर्छ र त यसबाट भाग्दाखेरि चाहिँ जुन परमेश्वरको निम्ति चाहिँ तैले एउटा बेदी बनाएको थिइस् फेरि त्यहाँ त्यतिखेर उसले त्यहाँ तेल खनाएर ढुङ्गामा एउटा त्यसरी एउटा भनौँ न एक हिसाबले बेदी जस्तो पनि उसले त्यहाँ बनाएको थिए र फेरि पनि परमेश्वरले यहाँ भन्नुहुन्छ कि त्यही ठाउँमा जा र एउटा बेदी बना भनेर परमेश्वरले भन्नुहुन्छ। तर यसो सिनानी बनाएर सुत्दाखेरि चाहिँ राति परमेश्वरले दर्शन दिनुभएको छ र परमेश्वरले एक कुरा यहाँ दोहोऱ्याएर भन्नुभएको छ, फेरि बेतेलमा जा भनेर परमेश्वरले भन्नु, जहाँ चाहिँ त अहिले त्यहाँ गएर बसवास

तिनीहरूसँग भएका अन्य जातिहरूका देवताहरू मिल्गादी हो र आफू आफूले शुद्ध गरेर लुगाहरू फेर भनेर उनले भन्छन्। र तेस्रो पदमा हामीले हेर्छौँ भने यहाँ याकुले भनेका छन् नि, तब हामी बेतेलमा जाउँ र मेरो दुःखको दिनमा मेरो पुकार सुन्नुहुने र म जहाँ भए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति यहाँ एउटा वेदी म बनाउने छु। उसले त्यहाँ स्पष्ट हुन्छ कि म त्यहाँ गएर एउटा वेदी बनाउने छु। यसै कारण तिनीहरूले आफूसित भएका अन्य जातिहरूका देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू सबै चाहिँ याकुबलाई गाडेर लिन्छन् र याकुबले सकेमको नजिकै भएको फलाटको रूख पनि ती सबै गाडिदिन्छन्। अनि जब तिनीहरूले आफ्नो यात्रा सुरु गर्छन् तब परमेश्वरको त्रास चाहिँ वरिपरिका सहरहरूमा फैलिन्छ र तिनीहरूले याकुबका छोराहरूलाई खेद्दैनन्। अनि याकुब र तिनीसँग भएका सबैजना कनानमा भएको लुट सहरमा अर्थात बेतेलमा आइपुग्छन् र तिनले त्यहाँ एउटा बेदी बनाउँछन् र त्यस ठाउँको नाउँ चाहिँ तिनले एल बेतेल भनेर राख्छन्। किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्वरले आफैलाई त्यहाँ तिनी कहाँ प्रकट गर्नुभएको थियो। र आठ पदले हामीलाई के भन्छ भने त्यहाँ रिबेका कि धाई दबोरा मरी र तिनलाई बेतेल मनीको फलाटको रूख पनि तिनीहरूलाई गाड्छन् र त्यसैले त्यस ठाउँको नाउँ एलोन बकुत राखिन्छ अर्थात रुहावासीको फलाट। यहाँ अब रेबिकाको धाई दबोरा मरेको कुराहरू यो अध्यायमा हामीलाई भनेको छ भने त्यसपछि फेरि याकुब चाहिँ पदनारामा आइपुग्छन्। पदनारामा आएपछि परमेश्वर फेरि तिनी कहाँ देखा पर्नुहुन्छ र तिनलाई आशिष दिनुहुन्छ र फेरि परमेश्वरले भन्नुहुन्छ कि दश पदमा त्यो नाउँ त याकुब हो तर अबदेखि उपरान्त तँलाई याकुब भनिने छैन, तेरो नाउँ इजरायल हुनेछ। यसैले तिनको नाउँ इजरायल भयो। परमेश्वरले तिनलाई भन्नुभयो म सर्वशक्तिमान परमेश्वर। फेरि परमेश्वरले यहाँ दोहोऱ्याएर भन्नुभएको छ, अगाडि नै यहाँ याकुबले चाहिँ आफ्नो दाजु हिसाबसँग भेट्नुभन्दा अगाडि जसरी चाहिँ उसले चाहिँ अब त्यो यबोकको नदी जुन छ त्यो त्यसको जगाहरू सबै तराएर सबै आफ्नो परिवारहरूलाई चाहिँ अगाडि पठाउँछ तर उनी चाहिँ त्यहाँ राति एक्लै रहन्छन् है। अब उनी चाहिँ खोला वारी चाहिँ एक्लै रहन्छन् र त्यो समयमा चाहिँ परमेश्वर त्यहाँ देखा पर्नुहुन्छ र त्यसपछि त्यहाँ रातभरि कुस्ती परेको कुरा छन्। यो कुरा मैले अगाडि नै अघिल्ला एपिसोडहरूमा मैले कुरा सबै विस्तारपूर्वक मैले तपाईँको अगाडि राखिसकेको छु र यहाँ पनि परमेश्वरले त्यहाँ कुस्ती खेल्दै गर्दाखेरि चाहिँ अब जित्न नसकेको कारणले गर्दाखेरि चाहिँ त्यो जाइबको नसा खुस्काइदिनुहुन्छ र याकुबले के भन्छन् भने अब तपाईँ यहाँबाट त्यतिकै जान पाउनुहुन्न, मलाई तपाईँले आशिष दिएर मात्र जान पाउनुहुन्छ नत्र म तपाईँलाई छोड्दै भनेर याकुबले राति भन्दै गर्दाखेरि चाहिँ तिमीले चाहिँ परमेश्वरसँग युद्ध गरेका छौ यस कारणले गर्दा तिम्रो नाउँ अब याकुब रहने छैन र ट्रायल हुनेछ भनेर परमेश्वरले 32 अध्यायमा भन्नुभएको थियो, जुन कुरा चाहिँ हामी 28 पदमा पाउँदछौ। र फेरि यही कुरा चाहिँ 35 अध्यायको 10 पदमा आएर परमेश्वरले दोहोऱ्याउनु भएको छ, तेरो नाउँ त याकुब हो तर अबदेखि उपरान्त तँलाई याकुब भनिने छैन, तेरो नाउँ इजरायल हुनेछ भनेर फेरि परमेश्वरले यो कुरालाई फेरि दोहोऱ्याएर भन्नुभएको छ र यसरी अझै यो कुरालाई चाहिँ उनको नाउँ इजरायल हुनेछ भनेर बलियो पारिदिनु भएको छ। अनि अझै भनौँ न दोहोऱ्याएर भनेको कुराहरूले के देखाउँछ भन्दाखेरि चाहिँ एकदमै दृढ रूपमा स्थापित गरिएको छ भन्ने कुरा हो र इसरायल नाउँ चाहिँ दृढ रूपमा परमेश्वरले स्थापित गर्नुभयो याकुबको दोस्रो नाउँ अर्थात् भनौँ नयाँ नाउँ र यसैले तिम्रो नाउँ इसरायल भयो भनेर भनिएको छ र परमेश्वरले तिनलाई भन्नुभयो म सर्वशक्तिमान परमेश्वर हुँ, मानिसको जीवनलाई म परिवर्तन गर्न सक्छु। परमेश्वरले खास भन्न खोज्नु भएको कुरा यही हो कि जब उहाँले नाम परिवर्तन गरिदिनु भयो म मानिसको जीवनलाई परिवर्तन गर्न सक्छु, म सर्वशक्तिमान परमेश्वर हुँ, मैले जे चाहन्छु त्यो म गर्न सक्छु, म सर्वशक्तिमान हो, मसँग कुनै शक्तिको कमी छैन, सबै शक्ति मेरै हुन् भन्न खोज्नु भएको, म पृथ्वीमा स्वर्गमा जे मन लाग्यो त्यही गर्न सक्छु, मलाई कसैले रोक्न सक्दैन, कसैले छेक्न सक्दैन, म भन्दा अर्को ठूलो शक्ति भएको व्यक्ति कोही पनि छैन, म नै सर्वशक्तिमान परमेश्वर हो, मानिसको जीवनमा काम गर्छु भनेर परमेश्वरले यसरी भन्नुभएको छ र याकुबको जीवनमा परमेश्वरले यसरी काम गर्नुभएको छ र परमेश्वरले फेरि आशिष बोल्नुहुन्छ। 11 पदलाई हामी हेर्छौ भने फल्दै फुल्दै जा र संख्यामा तिम्रो वृद्धि होस्, एउटा जाति र एउटा जातिहरूको एउटा समूह तँबाट उत्पन्न हुनेछन् र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्, अब्राहम र इसाकलाई मैले दिएको देश म तँलाई दिनेछु, म त्यो देश तपछि हुने तेरा सन्तानलाई दिनेछु, तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्वर गइहाल्नु भयो र परमेश्वर तिनीसँग बात गर्नुभएको ठाउँमा याकुबले ढुङ्गा

0: एउटा खाँबो खडा गरे अनि तिनले त्यसमा अर्घ बलि चढाएर तेल खनाए। त्यसकारण परमेश्वर तिनीसँग बात गर्नुभएको त्यस ठाउँको नाउँ याकुबले बेतेल राखे भनेर भनेको छ। फेरि बेतेल राखे भनेर भनेको छ। बेतेलमै पहिला गएको हो, उसले त्यहाँ बेतेलै भनेर राखेको थियो पहिलो दर्शनमा। परमेश्वर त यहाँ यो ठाउँ त गजबको ठाउँ रहेछ, यहाँ त परमेश्वर हुनुहुन्छ, यो ठाउँ त साँच्चै परमेश्वर बस्ने ठाउँ रहेछ भनेर परमेश्वर दर्शनबाट बिउजेपछि उसले त्यहाँ तेल खनाएर बेतेल भनेको नाम राखेको थियो। फेरि यहाँ दोहोऱ्याएर बचाले के हुँदैछ, फेरि त्यो ठाउँ नाम बेतेल राखे भनेर भनेको छ। र यसरी त्यो नाम त्यहाँ स्थापित गरिएको छ फेरि दोस्रो पटक। र अब यसरी परमेश्वर याकुबसँग बोल्नु भएको कुराहरू यहाँ हामी देख्दछौँ। र फेरि यही अध्यायको दोस्रो खण्डमा के भनेको छु भने, यहाँ चाहिँ बेतेलबाट हिँडेर चाहिँ उनीहरू एप्राहतिर जाँदै गर्दाखेरि त्यहाँ पुग्नुभन्दा अगाडि नै चाहिँ राहेल गर्भवती अवस्थामा हुन्छन् र उनको बच्चा जन्माउने बेला आएको हुन्छ र उनीलाई व्यथा लाग्छ र व्यथा लाग्दै गर्दा उनलाई धेरै पीड़ा हुन्छ। व्यथाको धेरै पीड़ा भएको कारणले गर्दाखेरि त्यो अतिशयमा हुँदै गर्दाखेरि चाहिँ उनले त्यहाँ एउटा छोरा जन्म आउँछिन्, उनको नाम चाहिँ बेन्यामिन राखिन्छ र उनले छोरा पनि जन्माउँछिन् र उनको मृत्यु पनि हुन्छ। पहिलो छोरा युसुफ हो राहेलको र दोस्रो छोरा बेन्यामिन हो। दोस्रो छोराको जन्मपछि राहेलको मृत्यु हुन्छ र त्यसरी चाहिँ बेन्यामिन नाउँ राखिन्छ। त्यो कान्छो बालक याकुबको सबैभन्दा कान्छो छोरा, बाह्र छोराहरू मध्ये कान्छो छोरा चाहिँ बेन्यामिन, र बेन्यामिन नाम राखिन्छ। तब राहेल चाहिँ मर्छिन् र एप्रात अर्थात बेतलेहेमको जाने बाटोमा तिनीहरूले त्यसलाई गाड्दछन् अनि याकुबले तिनको चियानमाथि एउटा खामो खडा गर्छन् र राहेलको चियानको खामो जुन हो त्यो अहिलेसम्म पनि छँदैछ भनेर बाइबलले हामीलाई भन्दछ। र इजरायल अघि बढ्छन् अर्थात याकुब अघि बढ्छन् र तिनले एरेदको धरहराबाट पारेपटि आफ्नो पाल ढाक्छ। यसरी ठाउँहरू बसोबासोहरू सर्ने काम त्यहाँ भइ नै राखेको हामी देख्दछौ। र इसरायल चाहिँ त्यसमा रहँदा रुबेन चाहिँ तिनको भित्रिनी बिल्लासँग चाहिँ सुतेको कुरा हामी पाउँछौ र यो कुरा चाहिँ इसरायलले थाहा पाउँछ अर्थात याकुबले थाहा पाउँछन्। र त्यसपछि हामीले 23 र 24 पदमा 25 पदमा हामी हेर्छौ भने 26 सम्मै याकुबका 12 जना छोराहरूको नाम त्यहाँ उल्लेख गरिएको छ, जस्तोको चाहिँ लिया तर्फका छोराहरू जेठा रुबेन, त्यसपछि सिमोन, लेवी, यहुदा, इसाकार, जबुलुन भनेर यहाँ भनिएको छ भने राहेल तर्फका छोराहरू युसुफ र बिन्यामिन र राहेलकी दासी बिल्ला तर्फ दान र नप्ताली भनेर नामहरू, त्यसरी जन्मेका छोराहरूको नाम चाहिँ यसरी भनिएको छ भने लियाकी दासी इल्बा तर्फका छोराहरू गाद र आसेर भनेर भनिएको छ भने पदनरामा जन्मेका याकुबका छोराहरू नै हुन् भनेर भनिएको छ। अनि याकुब तिनका बाबु कहाँ मम्रे अर्थात किरिया तर्बामा आउँछन् जसको आफ्नो नाम हेब्रोन पनि हो र जहाँ अब्राम र इसाकले बसोबास गरेका थिए हेब्रोन भन्ने ठाउँमा आइसकेपछि एउटा त्यहाँ चाहिँ एउटा घटना घट्छ भनौँ न। अब यहाँ इसाकको मृत्युको कुराहरू यहाँ आउँछ। 28 पदमा हामी आएर हेर्छौँ भने त्यहाँ त्यो कुरा उल्लेख गरिएको छ। त्यस बेला इसाकको उमेर 180 वर्ष पुगेको थियो तब इसाकको मृत्यु भयो। उनी वृद्ध र पूरा दिन पुगेका भए आफ्ना पिता पुर्खासँग मिल्न गए भनेर भन्दछ अनि तब तिनका छोरा इसाक र याकुब एकलाई गाडे भनेर भन्दछ। त्यसरी चाहिँ इसाकको मृत्युमा आएर चाहिँ यो अध्याय चाहिँ अन्त्य भएको छ र बेतेलमा जानको लागि परमेश्वरले आज्ञाहरू गर्नुभएको छ र उनी यात्रा गरिराखेको क्रममा जब चाहिँ हेब्रोनमा आइसकेर चाहिँ अल जहाँ चाहिँ उनका बुबा र हजुरबुवाले बसोबास गरेका थिए त्यो ठाउँमा आइपुगिसकेपछि चाहिँ यो अध्यायको अन्त भएको छ इसाकको मृत्युसँगै। अब यो रह्यो आजको हामीले पढेको खण्ड र यसलाई अब हामीले अध्ययन हामीले गर्यौं। अब यसबाट हामीले के बुझ्न सक्छौ त, अब खास हामीले बुझ्दै गर्दाखेरि चाहिँ यात्राहरू नै छ यहाँ हामीले हेर्दाखेरि चाहिँ अब्राहमलाई पनि परमेश्वरले यात्रा गरेर लगाउनु भएको थियो। इसाकको जीवनमा अलिअलि यात्राको कुराहरू छन् तर त्यति धेरै यात्राको कुरा छैन, तर याकुबको जीवनमा चाहिँ यात्रै यात्रा भएको कुराहरू पनि पाउँछ। उनी कहिले उता ससुराली ठाउँतिर पुगेका छन् धेरै टाढा, लगभग 380-85 माइल टाढा उनी यात्रा गरेका छन् भनौँ। अनि त्यसपछि फेरि त्यहाँ 20 वर्षसम्म आफ्नो ससुराली घरमा बसेका छन्, फेरि त्यहाँबाट यात्रा गरेका छन् अनि फेरि उनी सकेमा आइपुगेका छन् र आफ्नो परिवार लिएर यात्रा गर्दै गर्दाखेरि चाहिँ उनी त्यहाँबाट पनि फेरि परमेश्वरले चाहिँ उनलाई बेतेलमा जाऊ भनेर परमेश्वरले भन्नुहुन्छ अनि फेरि त्यहाँबाट पनि यात्रा गर्छन्। पदनरामा आइपुग्छन्, पदनरामबाट पनि फेरि उनी चाहिँ एप्रातमा यात्रा गर्छन्, फेरि एप्रातबाट पनि हिँड्दै गरेर फेरि उनीहरू चाहिँ हेब्रोनमा आइपुग्छन्। फेरि यसरी यात्राहरू चाहिँ पटक पटक गरिएको कुराहरू हामी पाउँदछौँ। के देखाउँछ यी कुराहरूले गर्दै गर्दा भन्दाखेरि चाहिँ हाम्रो जीवन एउटा यात्रा हो, यो यात्रा हो, जन्मेपछि यो यात्रा सुरु हुन्छ र यो यात्रा चाहिँ फेरि कहिल्यै ठुङ्गिँदैन, यो नटुङ्गिने यात्रा हो। यो संसारको यात्रा सकेपछि अर्को आत्मिकी यात्राहरू, बस्ने ठाउँ, बसोबासको यात्राहरू आउँछन्, स्वर्गको यात्रा पनि छ, नरकको यात्रा पनि छ, यो यात्रा टुङ्गिँदैन। अब यो यात्रा चाहिँ मानिसको जीवनमा रहिरहन्छ। अब फरक यति हो कि अब विश्वास गर्ने जनहरूको आत्मिकी यात्रा, यीशु ख्रीष्टलाई जुन दिनदेखि विश्वासी जसले विश्वास गर्यो, यीशुलाई ग्रहण गर्यो, त्यो यात्रा चाहिँ परमेश्वरको यात्रा सुरु हुन्छ। त्यहाँबाट अनन्तको यात्रा भयो, त्यो चाहिँ सुरु हुन्छ, स्वर्गीय यात्राहरू भए। र यीशु ख्रीष्टलाई ग्रहण नगर्ने मानिसहरूको चाहिँ अब शारीरिक जीवनको यात्राहरू चलि नै रहन्छ, र त्यसपछि मृत्युपछि अर्को अनन्तको, जुन परमेश्वरबाट अलग भएको अर्को यात्रा सुरु हुन्छ, जुन चाहिँ अन्तिममा चाहिँ त्यसले विनाशमा पुर्याउँछ, न्यायमा पुर्याउने काम गर्दछ। त्यो चाहिँ अनन्त परमेश्वरसँगको बिछोडको यात्रा हो। त्यो यात्रामा कष्ट छ अनि पीडा छ, रोदन छ, तारा किटाई छ, जहाँको किरा कहिले मर्दैन, जुन यात्राको आगो कहिले निप्दैन भनेर परमेश्वरले भन्नुभएको छ। अब यात्राहरू चलि नै रहन्छन्, तर परमेश्वरलाई विश्वास गर्ने मानिसहरूको जीवनमा यात्रा गर्दै गर्दा, कठिनाईहरू आउँदै गर्दाखेरि पनि परमेश्वर चाहिँ विभिन्न ठाउँमा चाहिँ दर्शनमा देखा पर्नु भएको हुन्छ, या परमेश्वरले साथ दिइराख्नु भएको हुन्छ। याकुबलाई धेरै कठिनहरू थियो यात्रा गर्दै गर्दाखेरि चाहिँ, विभिन्न ठाउँमा यात्रा गर्दै गर्दा ढुङ्गाको सिरानी बनाएर बस्नु पर्यो, आफ्नै दाजुबाट भागेर हिँड्नु पर्यो आफ्नो ज्यान जोगाउनको लागि। ससुराली घरमा उनी पुगे, त्यहाँ पनि उनलाई छल गरियो र राहेलसँग विवाह गर्न खोज्दाखेरि लिया दिइयो र उनी पनि त्यहाँ दुःख पाएर बसे। 20 वर्षसम्म उनले त्यहाँ यात्रालाई त्यहाँ उनले जारी राखे, आफ्नो ससुराली घरमा उनी त्यहाँ बसोबास गरे। त्यहाँबाट फेरि ससुरालीले, परिवारले राम्रो विवाह नगरेको कारणले गर्दा तिमीले आफ्नो घर परिवार सबैलाई बोकेर चाहिँ उनी जान्छन् फेरि अर्को यात्रा, कनान देशको यात्रा उनी त्यहाँ गर्छन्। त्यहाँबाट जुन देशमा परमेश्वरले मलाई बोलाउनु भएको छ त्यो देशमा म जानुपर्छ भनेर स्टुक्क उनी चाहिँ पावनलाई थाहा नदिकन भाग्छन्। यसरी त्यहाँबाट पनि उनले यात्रा सुरु गर्छन् र त्यहाँबाट सकिममा आइपुग्छन्। सकिमबाट फेरि त्यहाँ पनि उनलाई त्यहाँ दुःखै हुन्छ, उनका दुईजना छोराहरूले त्यहाँ पनि शान्तिसँग बस्न दिँदैनन्। रिसको प्रतिशोधले गर्दाखेरि सकिम, हमुर, त्यो सहरका मानिसहरूलाई चाहिँ उनीहरूले चाहिँ छल कपट गरेर मारिदिन्छन् तिनीहरूको बेइज्जती प्रतिशोधको त्यो बदला लिनको लागि। र त्यहाँबाट पनि फेरि परमेश्वरले बेतेलमा जाऊ भनेर भन्नुहुन्छ, जहाँ म देखा परेको थिएँ पहिलोचोटि, त्यहाँ फेरि जाऊ भनेर त्यही बसोबास गर भनेर परमेश्वरले भन्नुहुन्छ। यसरी यात्रा गरिराखेको कुरा हामी पाउँदछौँ। अनि पदनारामबाट फेरि अघि नै मैले भने, प्रागतिर जाने बाटो हुँदै गर्दा, यता यात्रा गर्दा बेथलेहेमको बाटोतिर चाहिँ राहेल मर्छिन् र त्यहाँ उनले गाड्छन्। त्यसपछि फेरि हिब्रोनमा जान्छन् र त्यहाँ उनको पिता इसाकको मृत्यु भएको हुन्छ 180 वर्षको उमेरमा। र यो यात्रा लामो छ, याकुबको यात्राहरू है। हाम्रो जीवनको यात्रा पनि लामो छ हेर्नुहोस्। दुःखको घडीमा हाम्रो जीवनको यात्रा अझै बढी लामो लाग्छ हेर्नुहोस्। जब तपाईँलाई रोग बिमार लाग्छ अनिखेरि तपाईँको जीवनमा कष्टका कुराहरू, कति अगाडि डर त्रासका कुराहरू हुन सक्छन्, या कति कुराहरू होइन, अब ऋणका कुराहरू पनि हुन सक्छन्, र आफै जीवनमा नसोचेका कुराहरू, या परिस्थिति सजिलो होला भन्दै भन्दा गर्दै गर्दाखेरि झन् खराब भएको कुराहरू हुन सक्छन् होइन, चिन्ता फिक्रीको कुराहरू हुन सक्छन्। यात्रामा विभिन्न मोडहरू आउँछ। अब अलिक दुःखको मोडमा यात्रा हामीलाई कठिन लाग्छ र यो लामो लाग्छ, तर तपाईँको जीवन सुख छ, प्रार्थनाहरूको उत्तर तपाईँले पाइराख्नु भएको छ, आशिष पाइराख्नु भएको छ, हरेक प्रार्थनाको जवाब परमेश्वरले तपाईँलाई फ्याट फ्याट दिइराख्नु भएको छ भने तपाईँको लागि यात्रा सजिलो बनिराखेको हुन्छ र यो यात्रा तपाईँलाई लामो पनि लाग्दैन। दुःखको बीचमा हिँडिराख्नु भएको छ भने चाहिँ तपाईँलाई लामो लाग्छ, यात्रा कठिन हुन्छ, अनि त्यो यात्रा म हिँड्न सक्छु कि सक्दिनँ भन्ने जस्तो पनि हुन्छ, चुनौतीहरू हुन्छ, यात्रा कम्प्लिट गर्न सक्छु कि सक्दिनँ भने। तर यही घडीमा पनि याकुबलाई जस्तै कठिन यात्राहरू गर्दै गर्दाखेरि पनि परमेश्वरले चाहिँ जसरी याकुबलाई परमेश्वरले दर्शन दिइ नै राख्नु भयो, म तेरो साथमा छु, म तँलाई रक्षा गर्नेछु, अनि म तँलाई चाहिँ यही देशमा फर्काएर ल्याउनेछु भनेर सुरुकै भेटमा बेतेलमा ढुङ्गाको सिरानी बनाएर बस्दै गर्दा परमेश्वरले ठुलो दर्शन दिनुभएको थियो, त्यही बेला भन्नुभएको थियो, उनलाई साथ पनि दिनुभयो, आशिष पनि दिनुभयो। लाबानको धनसम्पत्ति भन्दा याकुबको धनसम्पत्ति बढेर गए र लाबान पनि याकुबद्वारा नै आशिषित भएका थिए। र यसरी विभिन्न पटक चाहिँ परमेश्वरले देखा पर्नु भयो, बोल्नु भयो, अनि मार्गहरू देखाउनु भयो, यहाँ जाऊ, त्यहाँ जाऊ भनेर परमेश्वरले भन्नुभयो, आशिष पनि दिनै राख्नुभयो, परमेश्वरले धेरै आशिष दिनुभएको थियो, आफ्नो दाजुको मनलाई पनि परमेश्वरले बदलिदिनुभयो, एसावले पनि कुनै प्रतिशोध लिएनन्, बदला लिएनन्, कुनै डर धाक धम्की पनि एसावले गरेन, बरु उल्टो अङ्गाल हालेर रोए, मिलापमा ल्याइदिनु भयो, शत्रुतालाई परमेश्वरले मित्रतामा परिणत गरिदिनु भयो दाजुभाइको। यसरी चाहिँ याकुबसँग परमेश्वर हुनुभएको कारणले गर्दा र याकुबले पनि परमेश्वरले दिनुपर्ने भक्तिहरू दिएको कारणले गर्दाखेरि चाहिँ परमेश्वर र याकुबको सम्बन्ध बलियो थियो। र कतिपटक यहाँ पुरानो स्वभाव पनि परमेश्वरले चाहिँ याकुबको बदल्न खोज्दै हुनुहुन्थ्यो, अझै परिपक्व बनाउँदै खोज्दै हुनुहुन्थ्यो र रातभरि त्यहाँ कुस्ती पनि परेको छ परमेश्वरसँग। अनि त्यसपछि परमेश्वरले नयाँ नाउँ पनि दिनुभएको छ, जसले चाहिँ अब पुरानो याकुब होइन नयाँ याकुब हो, तिमीले धेरै जीवनमा सङ्घर्ष गर्यो, अब परमेश्वरसँग पनि सङ्घर्ष गर्यो, मानिसहरूसँग पनि सङ्घर्ष गर्यो, अर्थात् अझै स्पष्ट रूपमा भन्नुपर्दा परमेश्वरसँग तिमीले सङ्घर्ष गर्यो, मानिसहरूसँग सङ्घर्ष गर्दै गर्दा तिमीले परमेश्वरसँग प्रार्थना गरिरहे, परमेश्वरसँग उनले जीवन दिइराखे, परमेश्वरसँग उनले एकान्त समयहरू बिताए, परमेश्वरलाई उनले भुलेनन्, वेदीहरू बनाउँदै गए, अझै आफ्नो परिवारलाई शुद्ध पार्ने काम पनि उनले यहाँ गरेका छन्। हामीले हेर्यो भने तिमीहरूको बीचमा भएका देवी देवताहरू मिल्काइदियो, यसलाई नराख, आफूलाई शुद्ध पार भनेर भनेका छन्। जब परमेश्वरले इजरायल नाउँ दिनुहुन्छ उनी अझै नयाँ भए, किनभने त्यतिखेर समयसम्म उनले ती पुराना देवी देवताहरूलाई भुकि नै राखेको थिए, उनको घर परिवार त्यो मूर्ति पूजा भइ नै राखेको थियो, यद्यपि परमेश्वरले साथ छोड्नु भएको थिएन। तर याकुबको जीवन जुन थियो नि मूर्ति पूजालाई सँगसँगै लिएर जाने जीवन, परमेश्वरलाई पनि अगाडि लैजाने, मूर्तिहरूलाई पनि अगाडि लैजाने, सँगसँगै मूर्ति पूजा र परमेश्वरलाई पुज्ने कुरा जुन सँगसँगै भइराखेको थियो, त्यो कुरा चाहिँ त्यहाँ अन्त्य भएको छ। जब इजरायल नाउँ दिनुभयो परमेश्वरले, अब तिमी पुरानो मानिस होइन, जसरी हामीलाई दोस्रो कोरिन्थी पुस्तक 5:17 पनि भनेको छ, यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। अब नयाँ सृष्टि भएको मान्छेले पुरानो जीवनलाई अगाडि राख्दैन, पुरानो जीवनलाई उसले चाहिँ त्याग्छ। जसरी पावलले भनेको छ, म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु, त्यो पुरानो मनुष्यले चाहिँ ख्रिस्ट यीशुसँगै क्रुसमा टाँगिएको हुनुपर्छ। यीशु ख्रिस्टलाई ग्रहण गर्ने मानिसको जीवन छ, अनि मात्र आत्मामा नयाँ जन्म हुन्छ। अनि नयाँ जन्म पाएको मान्छेले पुरानो जीवनलाई, पुरानो जन्मलाई, जन्मका कुराहरूलाई, त्यो हेबिट्सहरूलाई, त्यो आनी बानीहरूलाई, त्यो मूर्ति पूजालाई उसले अगाडि राख्दैन, उसले चाहिँ छोड्छ, किनभने ऊ नयाँ जन्मेको मान्छे हो आत्मामा, र पुरानो जीवनलाई चाहिँ उसले चटक्क त्यागेको हुन्छ र नयाँ सृष्टि भएको हुन्छ, नयाँ जन्मेको हुन्छ। पुरानो मनुष्य त्यो चाहिँ यीशुसँग क्रुसमा मरेको हुन्छ, त्यो बिउँदैन, तर बिउटेको मान्छे चाहिँ ऊ चाहिँ नयाँ सृष्टि हो। र पिताको इच्छा आज यही छ कि हाम्रो जीवनको यात्रा गर्दै गर्दा हामीलाई प्रभुले नयाँ जीवन दिइसक्नु भएको छ, हामीले पुरानो जीवनलाई चाहिँ हामीले अङ्गाली राख्नु हुँदैन। कतिपटक चाहिँ विश्वास गरे पनि हामीले नयाँ जन्म नपाएको हुन सक्छ, विश्वास त गर्यो, यसको यसलाई ग्रहण त गर्यो, तर नयाँ जन्म नपाएको पनि हुन सक्छ। जसरी याकुबले परमेश्वरसँग हिँडि नै राखे, तर उनको जीवनमा मूर्ति पूजा छँदै थियो, पछि इजरायल नाउँ दिइसकेपछि मात्र उनले चाहिँ आफ्नो घर परिवारलाई र आफ्नो जीवनलाई उनले शुद्ध पार्ने काम गर्छन् र मूर्तिहरू चाहिँ फ्याँक्ने काम हुन्छ र कानमा लगेका कुण्डलहरू चाहिँ फ्याँक्ने कामहरू हुन्छ र यसरी आफ्नो घरनाले उनले शुद्ध पार्छन्। र यसरी हामीले विश्वास त गरेको हुन्छौँ, कतिपटक हामीले नयाँ जन्म नपाएको हुन सक्छौँ। नयाँ जन्म यदि कसैले पाएको छैन भने चाहिँ ऊ स्वर्ग राज्य प्रवेश गर्न सक्दैन भनेर यीशु ख्रीष्टले भन्नुभयो। युहन्ना 3:3 हामी हेर्छौँ भने यीशुले निकोदिमसलाई भन्नुभएको छ, साँचो साँचो म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। नयाँ गरी नजन्मिकन हामी परमेश्वरको राज्यलाई देख्न सक्दैनौ, त्यहाँ प्रवेश हामी गर्न सक्दैनौ, परमेश्वरलाई पनि हामी देख्न सक्दैनौ। त्यही भएर आत्मामा नयाँ गरी जन्मनु जरुरी छ, पुरानो कुराहरूलाई मार्नु जरुरी छ, मूर्ति पूजाका कुराहरू, रिस, दाह, लोभ, लालच, घृणा, कामुकता, व्यभिचार, मद्यपान, जाँड रक्सी चुरुट खाने कुरा, मुखमा जे आउँछ फोहोर कुरा बोल्ने कुराहरू, जुन पुरानो जीवन हो मूर्ति पूजा गर्दै गर्दाखेरिका जीवनहरू, या मूर्ति पूजा नगरे पनि ख्रिस्टलाई नपाउँदाखेरि जीवन जिउँदै गर्दा पापपूर्ण जीवनहरू जुन जिएका थिए, ती सबै कुरालाई चाहिँ त्याग्ने, अब त्यो पुरानो मानिस चाहिँ मर्यो, अब नयाँ गरी आत्मामा जन्मेको मानिस यदि भयो भने मात्र हामी चाहिँ स्वर्ग राज्य देख्न सक्छौँ, परमेश्वर राज्य देख्न सक्छौँ। र याकुब नयाँ मानिस भए, इजरायल नाउँ परमेश्वरले दिनुभयो र उनले आफ्नो घरानालाई मूर्ति पूजाबाट शुद्ध पार्ने काम गरे। उनी हेब्रोनसम्म यात्रा गरे। परमेश्वरले उनलाई उनको परिवारलाई स्थापित गर्ने काम पनि गर्नुहुन्छ र याकुबलाई वृद्धि गर्ने काम पनि गर्नुहुन्छ। यसरी चाहिँ इजरायललाई वृद्धि गर्ने काम भनौँ न, अझ याकुब त पुरानो नाउँ हो तर यो नाउँ लिने हुन्न भन्ने कुरा त होइन, किनभने यो स्मरण गर्दै याकुब र इजरायल यो दुईटै नाम लिँदै गर्दाखेरि चाहिँ हाम्रो पुरानो जीवन विगत कस्तो थियो र यसरी हामीले नयाँ जीवन कसरी पायौं भन्ने कुरा पनि हो। पुरानो याकुब र नयाँ इजरायल होइन, यो अब एउटा जीवन गवाई पनि हो। मेरो जीवन यस्तो थियो र जब मैले यस क्रिस्टलाई पाएँ र मेरो जीवन यस्तो भयो र म नयाँ भएँ। म पापमा जिउथे र अहिले म धार्मिकताको जीवन जिउँछु। म परमेश्वरको डरमा जीवन जिउँछु, परमेश्वरको वचनमा जीवन जिउँछु, परमेश्वरको आज्ञाकारीमा जीवन जिउँछु, परमेश्वरलाई प्रेम गर्ने जीवन जिउँछु, म परमेश्वरलाई पुज्ने जीवन जिउँछु, परमेश्वरलाई आराधना गर्ने जीवन जिउँछु, परमेश्वरको सत्यतामा जीवन जिउँछु, परमेश्वरको दृष्टिमा विश्वास योग्य जीवन जिउँछु, विश्वास साथमा जीवन जिउँछु। अब म पुरानो जीवन जिउने मानिस होइन, म नयाँ गरी जन्मेको मानिस हो। युहन्ना 3:3 बमोजिम म नयाँ गरी जन्मेको मानिस हो। दोस्रो कुरा पुस्तक 5:17 बमोजिम म नयाँ सृष्टि गरेको मानिस हो। हामीले चाहिँ त्यस्तो भन्न सक्नुपर्छ। अब त्यस्तो मानिस खडा भएको छ, त्यो मानिसलाई चाहिँ हामीले लिएर अगाडि बढ्ने हो। पुरानो मानिसलाई सँगसँग लिएर अगाडि बढ्ने होइन, पुरानो मानिसलाई पनि सँगसँगै अगाडि लिएर जान खोज्यो भने अशुद्धताहरू रहिरहन्छ र कुनै अशुद्ध कुरा परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। यो कुरालाई हामीले विचार गर्नुपर्छ। श्रोता, हाम्रो कार्यक्रमको समय सकिसकेको छ। पिताको इच्छा यही नै हो, हामीले चाहिँ पुरानो जीवनलाई सँगसँगै नलैजाउ र हामी नयाँ गरी जन्मेका मानिसले चाहिँ नयाँ जीवनलाई नै अगाडि बढाउँ। यो कुरालाई चाहिँ हामीले विचार गरौं, किनभने नयाँ दाखमत पुरानो छालाको भाँडामा हालिँदैन भनेर प्रभुले भन्नुभयो। नयाँ दाखमत चाहिँ नयाँ छालाको मसकमा हालिन्छ भनेर प्रभुले भन्नुभयो, किनभने नयाँ दाखमत पुरानो भाँडामा हाल्यो भने त्यो ब्रस्ट हुन्छ, फुट्छ भनेर प्रभुले भन्नुभयो। र यसरी छालाको भाँडा पनि नष्ट हुन्छ र दाखमत पनि नष्ट हुन्छ, त्यो पनि पोखिन्छ। यस कारणले गर्दाखेरि चाहिँ नयाँ दाखमत नयाँ भाँडामा हाल्नुपर्छ भनेर भन्नुभयो। यसकारण नयाँ जीवन चाहिँ हामीले नयाँ तरिकाले जिउनुपर्छ। नयाँ जीवन पायौँ भने हामी पुरानो जीवनलाई पनि सँगसँग लिएर जान खोज्यौँ भने त्यो भ्रष्ट हुन्छ, त्यो विनाशमा जान्छ। यसकारण हामीले त्यस्तो गर्नु हुँदैन। विश्वासी प्रभुका जन मित्र, रेडियो सुनिरहनुका प्रभुका जन मित्र, हामीले चाहिँ इजरायललाई अगाडि बढाउँ, याकुबलाई होइन। याकुब छल गर्ने व्यक्ति थिए, मूर्ति पूजा गर्ने व्यक्ति थिए, आफ्नो घरलाई उनले शुद्ध गरेका थिएनन्, सँगसँगै परमेश्वर पनि उनको साथमा त हुनुहुन्थ्यो, तर पनि नयाँ ढंगले उनले परमेश्वरसँगको यात्रा गर्न सकेका थिएनन्। र परमेश्वरले जब इजरायल नाउँ दिनुभयो त्यसपछि उनले आफ्नो घरलाई शुद्ध गरे, नयाँ यात्रा सुरु भयो। यस कारणले गर्दा श्रोता, नयाँ जीवनमा हामी जीवन जिउ, परमेश्वरको इच्छा यही नै छ। पुरानो जीवनलाई नअँगालो, पुरानो जीवनको केही अंशहरू तपाईँको जीवनमा छ भने अहिले नै प्रस्ताव गर्नुहोस्। रेडियो सुनिसकेपछि यो कार्यक्रम सकिने बित्तिकै तपाईँले या अहिले सुन्दा सुन्दै पनि प्रस्ताव गर्न सक्नुहुन्छ र एकछिन प्रस्तावको प्रार्थना गर्नुहोस् र आफ्नो जीवनलाई फेरि पनि ख्रिस्ट यीशुमा नयाँ गर्नुहोस्, नवीकरण गर्नुहोस् र फेरि एउटा परमेश्वरको नयाँ गरी जन्म भारतले जस्तै गरी नयाँ जीवन जिउनुहोस् भनेर म भन्न चाहन्छु। पिताको इच्छा यही नै छ। हाम्रो कार्यक्रमको समय सकिसकेको छ। अर्को हप्ता पनि पिताको इच्छा कार्यक्रम लिएर म तपाईँको रेडियो सिट अगाडि आउने छु। तबसम्म मलाई बिदा दिनुहोस्। जय बसी।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम गुड फ्रेन्ड कोरिया।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। येशूको अनन्त प्रेमले हामीलाई मृत्युबाट बचाएको छ, त्यसैले यो उद्धारको ऋण चुकाउन हामीले निरन्तर सुसमाचार सुनाउनै पर्छ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ सिकद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस्, एउटा कोरियाली गीत सुन्नेछौं।

येशू ख्रीष्टले क्रुसमा आफ्नो रगत बगाएर हाम्रो पापको मूल्य चुक्ता गर्नुभएको छ। तर हामी धेरैजना यो महान जिम्मेवारीलाई बिर्सेर चुपचाप बसेका छौं। जसरी चोन्जु वाङसान मण्डलीका ती युवाले आफ्नो अविश्वासी साथीका लागि उपवास बसेर प्रार्थना गरे र अन्तत साथीलाई नरकको डरबाट बचाएर मण्डलीमा ल्याए, त्यसै गरी हामीले पनि आफ्ना परिवार, आफन्त र छरछिमेकी जो अझै अन्धकारमा छन् उनीहरूप्रति ध्यान दिनै पर्छ। यदि हामीले आफ्नो वरपरका मानिसहरूलाई येशूको बारेमा बताएनौ भने हाम्रो मुक्तिको आनन्द फिक्का हुँदै जान्छ। तसर्थ हाम्रो जीवनको उद्देश्य केवल आफ्नै सुख सुविधा होइन, तर हराएका आत्माहरूलाई उद्धारको बाटोमा फर्काउनु हो। त्यसैले आजको हाम्रो प्रतिबद्धता, हे प्रभु, तपाईँले मेरो निम्ति दिनुभएको बलिदान र प्रेमको मूल्य म बुझ्न सकु, मेरो परिवार, मेरा आफन्त र जो सुसमाचारबाट टाढा छन् उनीहरूलाई बचाउनका लागि मलाई एक असल साथी बनाउनुहोस्, मेरो हृदयमा सुसमाचार प्रचार गर्ने आगो सधैँ प्रज्वलित राखिरहनुहोस्। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे सुरु हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजको लागि यति नै, अर्को हप्ता फेरि भेटौँला। जय मसीह। साथै

जय मसीह कार्यक्रम अन्तर्विन्तीमा स्वागत छ। विश्वासीको जीवनमा नभई नहुने पहिलो कुरै प्रार्थना हो। हामी विभिन्न मानिसहरूसँग प्रार्थना गर्छौँ, कहिले काहीँ परिवारसँग, कहिले काहीँ छोरासँग, कहिले छोरीसँग, कहिले हामी आफन्तसँग, कहिले साथीभाइसँग, कहिले पास्टरहरूसँग, कहिले विश्वासीसँग हामी प्रार्थना गरिरहेका छौँ। तर परमेश्वरसँग गर्ने प्रार्थनाको समय चाहिँ तपाईँ र मेरो कस्तो छ, अथवा कुन समय तपाई परमेश्वरसँग समय बिताउनुहुन्छ? त्यो भएर तपाईँको अन्तर्विन्तीको प्रार्थना चाहिँ परमेश्वरसँग गर्नुपर्दछ। र परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, विश्वास साथ प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। हो, कतिचोटि परिस्थितिहरू जटिल हुँदछ प्रियहरू, तपाईँ र मैले त्यो परिस्थितिलाई सामना गर्न सक्नुपर्छ। र परिस्थितिलाई सामना तपाईँ एक्लै गर्न सक्नुहुन्न, प्रार्थना सहित त्यो परिस्थितिको सामना तपाईँले गर्न सक्नुहुन्छ। आज धेरै प्रभुको जनहरूको जीवनमा हामी देख्दछौ, उनीहरूले विभिन्न प्रकारका विषयवस्तुको सामना गरिरहेको छन्। परमेश्वरसँग जब उनीहरू लिनुहुन्छन्, जब परमेश्वरसँग उनीहरूको जीवन समर्पित हुन्छ, अनि उनीहरूले जस्तो सुकै परिस्थितिलाई पनि विजय हासिल गर्न सक्छन्। के तपाईँ र म परमेश्वरसँग समर्पित छौँ त? एउटा समर्पितको प्रार्थना तपाईँ र मैले गरेका छौँ त? यो कुरा एकदमै महत्त्वपूर्ण छ। र अन्तर्विन्तीको प्रार्थना तपाईँ र मैले निरन्तर निरन्तर निरन्तर गर्नुपर्छ। परमेश्वरको वचनले भन्दछ, विश्वास साथ प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। हामी विश्वास बिना कुनै पनि जवाब हामी पाउन सक्दैनौ, तर तपाईँ र ममा जब विश्वास हुन्छ अनि जवाब पनि हुन्छ। त विश्वास हुँदैन तपाईँ र मैले जवाब पनि पाउँदैनौ। त्यो भएर विश्वास सहितको प्रार्थनाले चाहिँ तपाईँ र मेरो जीवनमा जवाब ल्याउँदछ। र श्रोता तिनजेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: जयमसी, म गायिका मेरिना तामाङ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईभ को पुनः प्रसारण।
2: जयमसिनी नमस्ते। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। हामी दुई आज कार्यक्रम आदम ईभको साथमा आएका छौं। मोटाज हजुर, अबको एक घण्टा हामी वैवाहिक सम्बन्धका कुराहरू गर्ने कार्यक्रम भएको हुनाले विवाह सम्बन्धी नै निहित रहेर कुराकानीहरू गर्नेछौ। विविध कुराकानी नै हुनेछ होइन फलमजी?
3: अवश्य पनि। र आज पनि हामी विवाहसँग सम्बन्धित, पारिवारिकसँग सम्बन्धित विविध कुराकानीहरू गरेर हाम्रो श्रोतालाई लगभग एक घण्टाको समय अवधिभर साथ दिन गइरहेको छौं। र कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहुनुको लागि पनि हामी अनुरोध गर्न चाहन्छौं। र यो समयमा चाहिँ हामी एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ। गीतपछि कुराकानीहरू सहित उपस्थित हुनेछौं।
2: हजुर, अबको एक घण्टा हामी वैवाहिक सम्बन्धका कुराहरू गर्ने कार्यक्रम भएको हुनाले विवाह सम्बन्धी नै निहित रहेर कुराकानीहरू गर्नेछौ। विविध कुराकानी नै हुनेछ होइन फलमजी?
3: अवश्य पनि। र आज पनि हामी विवाहसँग

0: हजुर अवश्य पनि हामीले होइन तर परमेश्वरले नै एकअर्काको लागि रोज्नु भएको भनेर चाहिँ यो कुरा चाहिँ गीतले बताइरहेको थियो र आज हामीले हेर्न गएको कुराकानी गर्न गइरहेको विषयवस्तुको बारेमा अलिकति बताइदिनुहोस् न टार्जनजी।
1: आज हामी पारिवारिक विषयमा पनि कुराकानी गर्दैछौ, बुबा आमा छोरा छोरी बीचको सम्बन्ध र परमेश्वरसँग बनाइने सम्बन्धको बारेमा पनि हामी कुराकानीहरू गर्नेछौँ, कसरी परमेश्वरमा रहेर कामहरू गर्ने अनि अगाडि बढ्ने। र त्योभन्दा अगाडि चाहिँ विवाहको शुरूआतका कुराहरू म गर्न चाहन्छु आज। संसारमा विवाहको शुरूआत कहिलेदेखि भएको हो र कसले शुरू गरेको, संसारमा हाम्रो समाजमा आफ्नै धर्मका रीतिरिवाज अनुसार विवाह गरेको देखिन्छ, जस्तै कसैले मागेर भगाएर चोरेर कोर्टमा गएर आदि तरिकाले विवाह गर्छन्, कतिपटक विवाहलाई हलुका प्रकारले लिएका हुन्छन्, विवाह जसरी गरे पनि आखिर विवाह नै हो भन्छन्। तर विवाहको शुरूआत किन, कसरी, कहिले र कसले

0: अथवा विवाहको जग बसाल्ने संस्थापक को हो भनी संसारलाई थाहा नहुन सक्छ। परमेश्वरमा विश्वास गर्नेहरू र उहाँको वचन अध्ययन गर्नेहरूलाई भने यो विषयमा ज्ञान हुन सक्छ, तर उनी भर्खरै विश्वासमा आएका नयाँ विश्वासीहरूलाई भने ईसाई विवाहको विषयमा थाहा नहुन पनि सक्छ। यसकारण विवाहको विषयमा हामी परमेश्वरको वचनबाटै अध्ययन गर्छौं र थाहा पाउँछौं कि परमेश्वरले नै यो विवाहलाई स्थापना गर्नुभएको भन्ने कुरा चाहिँ हामी बुझ्न सक्छौं। पुनजी,
1: एकदमै महत्वपूर्ण कुरा तार्जनजी, एकदमै महत्वपूर्ण कुरा, र तपाईँले विवाह चाहिँ परमेश्वरले स्थापना गर्नुभएको कुराहरू एकदमै महत्वपूर्ण कुराहरू गर्दै गर्नुहुँदाखेरि अवश्य पनि विवाह पछि एउटा परिवारको सृजना हुन्छ, होइन? हामीलाई अलिकति तपाईँले बताउँदै गर्नुहुँदाखेरि पारिवारिक दायित्वको विषयमा पनि हामी कुराकानी गर्छौं भन्दै गर्नुहुँदाखेरि पहिला चाहिँ हामीले परिवार के हो भन्ने कुरालाई पनि कहिलेकाहीँ बेला बेलामा आफूले आफैलाई मनन पनि गर्नु एकदमै महत्वपूर्ण छ। बाइबलीय दृष्टिकोणबाट चाहिँ अब परिवार भनेको चाहिँ केवल एउटै घरमा बस्ने मानिसहरूको समूह होइन, अब विवाहपछि अवश्य परिवार हुन्छ होइन, र त्यो परिवारको महत्वलाई चाहिँ यदि हामीले बुझेन भने त्यो कुराले पनि कतै न कतै हाम्रो परिवार जीवनमा प्रभाव चाहिँ पार्छ। र परिवार चाहिँ परमेश्वरले स्थापना गर्नुभएको सम्बन्ध हो, र परिवारको शुरूआत चाहिँ मानिसले गरेको होइन तर परमेश्वरले गर्नुभएको। जसरी विवाहको शुरूआत भयो, विवाह परमेश्वरले यत्तिकै यसको स्थापना गर्नुभएको होइन, त्यहाँ परमेश्वरको महान उद्देश्य र योजना रहेको छ। र उत्पत्ति 2:18 भने जस्तै नै होइन, मानिस एक्लै रहनु असल छैन, म त्यसको लागि त्यसलाई सुहाउने एकजना सहयोगी बनाउनेछु। त्यसपछि परमेश्वरले चाहिँ स्त्रीलाई सृष्टि गर्नुभयो र विवाहको चाहिँ सम्बन्ध चाहिँ स्थापना गर्नुभएको कुराहरू हामी पाउँदछौ। र वचनले पनि यो भन्दछ कि यसै कारण पुरूषले आफ्नो बुबा र आमालाई छोडेर आफ्नी पत्नीसँग चाहिँ मिलेर बस्छ भन्ने कुराहरू त्यहाँ गरिएको छ भन्न खोजिएको छ। एउटा परिवारको त्यहाँ चाहिँ स्थापना हुन्छ भन्न खोजिएको छ, र परिवार चाहिँ यसरी परमेश्वरले स्थापना गर्नुभएको, विवाह र परिवार चाहिँ परमेश्वरले नै डिजाइन गर्नुभएको कुरा हो जसलाई चाहिँ हामीले बुझ्नुपर्छ। र परिवारमा प्रेम गर्ने चाहिँ ठाउँ होइन, प्रेमको स्थान चाहिँ हुनु अति नै महत्वपूर्ण छ टार्जनजी। र परिवारमा सबै कुराहरू चाहिँ सधैँ पर्फेक्ट नहोला, कहिलेकाहीँ विचार फरक होला, कहिलेकाहीँ रिस उठला, कहिलेकाहीँ गल्ती होला, तर परिवारको आधार चाहिँ जहिल्यै पनि प्रेममा स्थापित भएको हुनुपर्दछ। अब पहिलो कोरिन्थी 13 त प्रेमको विषयमा कति मजाले होइन वर्णन गरेको छ, कति मजाले त्यहाँ बताइएको छ। त्यसैले गर्दाखेरि चाहिँ जहाँ प्रेम पाइन्छ नि त्यहाँ चाहिँ कहिलेकाहीँ कमजोरी अवस्थाहरू पनि हुँदाखेरि पनि एकले अर्कालाई स्वीकार गर्ने, एकले अर्कालाई सुधार गर्ने, एकले अर्काको लागि प्रार्थना गर्ने कार्य हुनुपर्छ। र घर यस्तो ठाउँ बन्नुपर्छ जहाँ मानिस बाहिरको संसारबाट थाकेर आएपछि शान्ति पाओस्।
0: एकदम असल कुरा तपाईँले गर्नुभयो। जब एउटा विवाह हुँदछ, विवाहपछि चाहिँ परिवारमा परिणत हुन्छ त्यो विवाह। परिवारमा परिणत भइसकेपछि अलिकति सम्हाल्न गाह्रो पनि हुन्छ कति अवस्थामा, होइन? हामीसँग विभिन्न किसिमका नाताहरू लागेका हुन्छन्, जस्तै हजुरबुवा हजुरआमा, होइन, नाति नातिना, छोरा छोरी, होइन, थुप्रै भएका हुन्छौँ। अनि कसलाई कस्तो किसिमको व्यवहार गर्ने, हरेक किसिमका चुनौतीहरू त्यहाँ आउन सक्छ। र त्योभन्दा अगाडि चाहिँ पुनमजी, मैले अलिकति विवाहको संस्थापकको विषयमा अलिकति भन्छु है त। विवाहको जग बसाल्नु हुने संस्थापक चाहिँ परमेश्वर आफै हुनुहुन्छ। यदि परमेश्वरले नर र नारी गरी सृष्टि नगर्नुभएको भए मानिसले कहाँबाट विवाहको संस्कार बसाल्न सक्थ्यो र? यसैले विवाहको जग बसाल्नु हुने परमेश्वर नै हुनुहुन्छ। बसालिएको जगमाथि घर बनाउने निपुण कारिगरले विभिन्न तरिकाले घर निर्माण गर्न सक्छ, तर जग बसाल्ने त परमेश्वर हुनुहुन्छ भनेर भनिएको छ। र एउटा उद्देश्य चाहिँ परमेश्वरको के रहेछ र विवाहको भन्ने बुझाउन हामी है। विवाहको जग बसाल्नुको कारण जुनसुकै कुराको पनि कारण उद्देश्य हुन्छन्, होइन? र तपाईँको आफ्नै विचार होला, मेरो आफ्नै विचार होला, तर परमेश्वरको विचारमा चाहिँ के छ, उहाँको उद्देश्य के हो त भन्ने कुरा हामीले बुझौं। परमेश्वरले विवाहको जग बसाल्नको कारणहरू यस्ता छन्। हरेक कुराहरूको उद्देश्य भए चाहिँ विवाहको जग बसाल्नुको पनि पक्कै उद्देश्य छ। संसारमा देखिने नदेखिने न सबै कुराहरू बिना उद्देश्य अस्तित्वमा आउन सक्दैन। यदि कसैले यो कुरालाई नकार्न पनि सक्दैन। परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा नर नारीको गरी सृष्टि गर्नुभयो र अदनको बगैँचामा विवाहको शुरूआत गर्नुभयो, जग पनि बसाल्नु भयो भनेर हामीलाई थाहा छ, होइन? अनि यो विवाह गर्नुको उद्देश्य चाहिँ, गराउनको उद्देश्य चाहिँ के रहेछ भन्दाखेरि, मानिसले मात्रै कोसिस गर्ने होइन, ट्राई गर्ने होइन विवाह गर्न, परमेश्वरले नै कोसिस गर्नुहुँदो रहेछ कि। अनि परमेश्वरले हाम्रो जोडी बनाइदिनुहुन्छ भनेर भनिएको छ, र यो एउटा रहस्यमय पनि छ भनेको छ। अनि त्यो उद्देश्य चाहिँ के हो त परमेश्वरको भन्दाखेरि, परमेश्वरको विवाहको जग बसाली आफ्नो दर्शन चाहिँ उनीहरूमा पूरा गर्नु, श्रीमान श्रीमती मिलेर, जस्तै एकजनामा सेवकाई गरिरहेका थियो भनेदेखि दुईजना मिलेर चाहिँ दुई सुताले बाँटेर त्यसमाथि प्रभु येशु तीन सुता भनिनुहुन्छ। र अर्को कुरा पनि छ, हामीलाई किन चाहिँ परमेश्वरले सृष्टि गर्नुभयो भन्दा अर्को बुँदा चाहिँ सारा सृष्टिको हेरचाह गर्नको निम्ति। अब आज भन्ने हो भनेदेखि विभिन्न किसिमका जीव जन्तुहरूलाई होइन, जल जन्तु स्थल जन्तुलाई मानिसहरूले चाहिँ तह लगाइरहेको होइन, मानिसहरूको आज्ञामा चलेको हामीले देख्छौँ। अनि बोट बिरुवा पनि हाम्रो खुसीले लगाइरहेको, कहिले के लगाउँछौँ कहिले के गर्छौँ होइन, यस्तो किसिमले चाहिँ हामीले सृष्टिलाई हेरचाह गरिरहेका छौँ। यो चाहिँ परमेश्वरले विवाहको जग बसाल्नुको दोस्रो उद्देश्य भनेर हामीले भन्न सक्छौँ। र दुवैजना पति पत्नी मिलेर सारा सृष्टिको हेरविचार गरी परमेश्वरलाई महिमा तुल्याउनु थियो। जस्तै उत्पत्ति 2:15 भनिएको छ, परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो भनेर भनिएको छ। र सारा सृष्टिलाई हेरचाह गर्ने जिम्मेवारी चाहिँ तपाईँ र मेरो हो होइन। आज श्रीमान श्रीमती मात्रै नभएर हामी सारा संसारका मानिसहरूलाई परमेश्वरले चाहिँ हेरचाह गर्नको निम्ति आदम र हव्वा चाहिँ श्रीमान श्रीमती बनाउनु भयो। र मैले चाहिँ एकदमै राम्रो कुराहरू पाएँ यहाँ। अनि त्यहाँबाट अर्को तेस्रो कारण छ, सृष्टिको यावत थोकमाथि अधिकार गर्नु पनि परमेश्वरले दिनुभयो मानिसलाई होइन। र यी सबै कुराहरू हेर्दाखेरि चाहिँ परमेश्वरलाई पनि विवाह गराइदिन आतुर रहेछ होइन। परमेश्वरलाई कहिले यिनीहरूले विवाह गर्छ र यिनीहरूमाथि अधिकार गर्छन् अनि मेरो सृष्टिलाई यिनीहरूले यस्तो तरिकाले हेर्छन् भन्ने कुरा चाहिँ परमेश्वरले पहिलादेखि नै एउटा योजना बनाउनु भएको कुराहरू मैले थाहा पाएँ। तपाईँले परिवारको कुराहरू गर्दै हुनुहुन्थ्यो, त्योभन्दा अगाडि विवाहतिर गएँ म चाहिँ होइन, परिवारकै कुराहरू गरौँ न।
1: अवश्य हामी यो कुरालाई अझै निरन्तर अगाडि बढाउँदै जानेछौँ, तर चारजनजी यो समयमा एउटा गीतको साथ नै हाम्रो श्रोतालाई दिउँ न त है, त्यसपछि हामी कुराकानीहरू सहित उपस्थित हुनेछौँ।

0: गीतपछि फेरि पनि हामी स्वागत गर्न चाहन्छौँ कार्यक्रममा आधुनिक सुन्दै हुन्छ गुड न्युज एफएमको प्रसारणमा हामी द्वय छौँ र वैवाहिक सम्बन्धका कुराहरू नै हामीले गरिरहेका छौँ. आज परिवारलाई कसरी सुन्दर बनाउने कुराहरू पनि हामीले केही कुराहरू गर्न खोजिरहेका छौँ. जस्तै घरलाई सुन्दर र सक्षम बनाउन पति पत्नीले हरेक दिन परमेश्वरबाट अभिषेक लिनुपर्छ भनिएको छ, किनकि परमेश्वर बिनाको पति पत्नी वा परिवार सुक्खा भूमि जस्तै हो. संसारमा प्रभुलाई विश्वास नगर्ने परिवारहरू जति असल र राम्रा देखिए तापनि त्यसमा परमेश्वरको अभिषेक छैन, जसको परिवार र तिनीहरूका सन्तानहरूले समाज वा राष्ट्रलाई कुनै आशिष तुल्याउन सक्दैन. किनकि शान्ति, मुक्ति, अनन्तको जीवन र समृद्धि परमेश्वरबाट अभिषेक भएर आउने आशिषहरू हुन्. यसैले हामी पति पत्नी कसरी परमेश्वरसँग घनिष्ठ सम्बन्ध राख्न सकिन्छ सो कुरा चाहिँ बुझ्नुपर्छ. यो चाहिँ एकदमै एउटा पुस्तकबाट मैले हेरिरहेको छु श्रोतामित्र, एकदमै मलाई चाहिँ चित्त बुझेर यी कुराहरू गरिरहेको छु. जस्तै परिवारभन्दा अगाडि पति पत्नीले खेल्नुपर्ने भूमिकाका कुराहरू सुनाउँछ यसमा. जस्तै घर एउटा सुन्दर बनाएर सक्षम बनाउनको लागि चाहिँ पति पत्नीकै त्यहाँ चाहिँ जोड हुनुपर्छ, एफर्ट हुनुपर्छ होइन, र परिवारलाई प्राथमिकतामा राख्नु परमेश्वरको सुरुदेखि नै योजना हो भनेर बुझ्नुपर्छ. किनभने परमेश्वरले नै हाम्रो परिवारलाई प्राथमिकतामा राख्नुहुन्छ भनेदेखि त हामी त्यसमा होस्टेलमा ऐसै गर्ने मानिस जस्तो हुन्छौँ होइन. परमेश्वरलाई महिमा दिँदै प्रार्थना गर्दै अगाडि बढ्ने हो र परिवारलाई प्राथमिकतामा राख्दा परिवारमा घनिष्ठता बढ्छ र जीवनको हरेक क्षेत्रमा परिवार सुन्दर र सबल सफल भएर आउँछ र परमेश्वरले पनि यस्तो परिवारलाई मन पराउनुहुन्छ भनेर भन्नुभयो.
1: एकदमै कस्तो सुन्दर कुरा तपाईँले भन्नुभयो. र जुन परिवारमा परमेश्वरलाई पहिलो स्थानमा राखेर श्रीमान श्रीमतीले होइन आफ्नो परमेश्वरसँगको एउटा सम्बन्धलाई बलियो बनाएर परिवारलाई अगाडि बढाउनुहुन्छ भने त्यो परिवार जस्तो सुन्दर, उदाहरणीय र आशिषित परिवार अरू कुनै पनि परिवारसँग हामी तुलना गर्न नै सक्दैनौ. यसै कारणले पनि हाम्रो सम्बन्ध अनि हाम्रो परिवार भनेको चाहिँ एउटा परमेश्वरसँगको एउटा बलियो जग भएर खडा चाहिँ हुनुपर्छ. हाम्रो हामी त एउटा हुन्छ नि परमेश्वर बाटोको प्रतिबद्धतामा चाहिँ रहेको परिवारहरू हुनु चाहिँ एकदमै आवश्यक छ र छौं पनि हामी विश्वास गर्दछौं. र परिवार चाहिँ एउटा के भनेलाई प्रतिबद्धता कभनेन्ट के भनिन्छ यसलाई प्रतिज्ञा होइन हो. परमेश्वरको प्रतिज्ञामा चाहिँ खडा भएको परिवार चाहिँ हुनु एकदमै महत्वपूर्ण छ. र बाइबलको विवाह चाहिँ एउटा हुन्छ नि हामीले धेरै कुराहरू गर्छौं समाजको लागि होइन एउटा सोसल हुनको लागि त्यसरी अवश्य पनि विवाह चाहिँ त्यो रूपमा अवश्य पनि लिँदैन. बाइबलको विवाह भनेको चाहिँ एउटा सोसल कन्ट्राक्ट होइन तर एउटा यो आत्मिकी प्रतिज्ञा पनि हो. यो चाहिँ एक प्रकारको भन्यो भने परमेश्वरको वचनमा खडा भएर अनि अगाडि अघि तारणजीले भन्नुभयो होइन परमेश्वरले उद्देश्य विवाहमा के राख्नु भएको छ भन्दाखेरि अधिकार गर्ने कुराहरूदेखि लिएर वृद्धि हुने कुराहरूदेखि लिएर उहाँको महिमा अनि उहाँ सँगसँगै भएर अगाडि बढ्ने कुराहरूदेखि लिएर यो कुराहरू बताउँदै गर्नुहुँदाखेरि यो साँच्चै नै महत्वपूर्ण कुरा रहेको छ. विवाहमा चाहिँ हामी अवश्य पनि सुख मात्र होइन तर कचोटि दुःखमा पनि भएर जानु पर्दै गर्दाखेरि चाहिँ सजिलो समयमा मात्र होइन तर कठिन समयमा पनि हामी चाहिँ के हुनुपर्छ भन्दाखेरि परिवार चाहिँ जहिल्यै पनि परमेश्वरको प्रतिज्ञामा चाहिँ खडा हुने परिवार हुनुपर्छ. पहिलो स्थानमा परमेश्वरलाई राखेको परिवार हुनुपर्छ र कचोटि कमजोरी हुँदाखेरि एकले अर्कालाई साथ दिँदै होइन एकले अर्काको भावनालाई बुझ्दै अनि प्रेममा निर्णय गर्ने अनि एकदमै प्रेममा रहेर प्रतिबद्ध भएर होइन अगाडि बढ्ने अनि त्यस्तो प्रकारको कहिलेकाहीँ घटी बढी हुँदाखेरि पनि एकले अर्कालाई उत्साह दिँदै साथ दिँदै भावनामा बहकिएर होइन तर वचनले के भन्दैछ वचनले हामीलाई कसरी उत्साह दिन्छ भनेर एकले अर्कालाई उत्साह दिँदै प्रार्थना गर्दै एउटा समर्पणताको जीवन जिउने कुराहरू चाहिँ परिवार को कुराहरू हो र यो परमेश्वर पनि यही नै चाहनुहुन्छ. परिवारमा यस्तै प्रकारले अगाडि बढेको उहाँ पनि चाहनुहुन्छ र हामी समस्या आए पनि परमेश्वरको सहायताले चाहिँ सँगै समाधान गर्नेछौ नि है सँगै समाधान खोज्नेछौ नि है भन्ने प्रकारले चाहिँ परिवार अगाडि बढेको नै प्रभु चाहनु पनि हुन्छ.
0: पक्कै पनि पुनमजी, जस्तै इसाई परिवारमा जब नवजात शिशुको आगमन हुन्छ परिवारले नवजात शिशुलाई परमेश्वरको उपहारको रूपमा स्वीकार गर्नुपर्छ. कतिजनाले चाहिँ अब मेरो छोरा जन्मियो छोरी जन्मियो भनेर चाहिँ एक किसिमको दुःख मन पनि गर्नु नहुने रहेछ होइन. परमेश्वरको अगाडि चाहिँ त्यो एक किसिमको के भन्ने गनगन गर्नुहुन्छ. जी दिनुभयो त्यो चाहिँ उपहारको रूपमा स्वीकार गर्नुपर्छ. यसले पनि विवाहमा खलबल गर्छ नि त होइन. विवाह वैवाहिक सम्बन्धमा चाहिँ अलिकति अमिलोपन ल्याउन सक्छ. त्यसैले जस्तो परमेश्वरले दिनुभयो त्यो उपहारको रूपमा स्वीकार गर्नुपर्छ र उहाँले छोरा दिनुभएको होस् या छोरी दिनुभएको होस् किनकि छोरी छोरा छोरी दुवै परमेश्वरका उपहारहरू हुन् भन्ने स्वीकार्नु हामीले पर्दछ. र परमप्रभुले नै घर नबनाउनु भए त बनाउनेले गरेको परिश्रम व्यर्थ हुन्छ भनेर भनिएको छ र परमप्रभुले शहरको रक्षा नगर्नु भए त पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ र त्यसैले गर्दाखेरि परिवार चाहिँ एकदमै महत्वपूर्ण छ पूनमजी. जस्तै मैले एक्लै यहाँ बसेर कार्यक्रम चलाउँदाखेरि र तपाईँसँग कार्यक्रम चलाउँदाखेरि एकजनाको साथ पाउने बित्तिकै सबै कुराहरू चाहिँ एउटा सुन्न सुगन्ध जस्तो हुन जान्छ. जस्तै मैले के विचार गरेँ भनेदेखि जब त्यो लकडाउन भयो हाम्रो कोभिडको समयमा त्यतिखेर मानिसले एक्लै अर्कालाई भेट्नै नहुने होइन इभन आफ्नै परिवार पनि सँगै बस्नु नहुने टाढा टाढा डिस्टेन्समा बस्नुपर्ने देख्दाखेरि चाहिँ केही समय चाहिँ हामीलाई अचम्म पनि लागेको थियो होइन. अनि मैले के सम्झेँ भनेदेखि मानिस त संगतमा बस्ने प्राणी हो होइन, मानिसले मानिसलाई चाहिन्छ. म चाहिँ त्यो लकडाउनको बेलामा बजारतिर जाँदाखेरि मानिस नहुँदाखेरि चाहिँ एकदमै नराम्रो लाग्यो. त्यो के होला, कुन ठाउँ होला, कसरी बसेको होला, मानिस चाहिँदो रहेछ नि त होइन. त्यसले गर्दाखेरि परमेश्वरले चाहिँ मानिसलाई किन बनाउनु भन्दाखेरि एक अर्काको परिपूरक सहयोगी बन्नको निम्ति हो विशेष गरिकन. र हामीले पति पत्नी मात्रै नभएर आफ्ना छिमेकीलाई पनि साथी बनाउन सक्छौ. अनि पति पत्नीको सम्बन्ध त आफ्नो सधैँ छ र सामाजिक एउटा परिवेशमा रहेर सामाजिक सम्बन्ध पनि हामीले त्यतिकै सुदृढ गर्नुपर्छ किनभने हामी प्रभुका जनहरू हौ. र सन्तान चाहिँ सबैलाई मनपर्छ अनि परिवार धेरै भएको सबैलाई मनपर्छ होइन. उत्पत्ति 30:22 मैले हेर्दै थिएँ पुनमजी, यहाँ राहेलले पनि यसो भनेकी थिइन् मलाई पनि सन्तान दिनुहोस् तब परमेश्वरले राहेलको विन्ती सुन्नुभयो र गर्भ खोलिदिनुभयो. अनि उत्पत्ति 48:9-9 योसेफले पनि यसो भनेर परमेश्वरले मलाई दिनुभएका यी मेरा सन्तानहरू हुन् भनेर भनेका थिए. र परमेश्वर अब्राहमलाई यसो भन्नुहुन्छ मैले अब्राहमलाई इसहाक दिएँ. र हामीले यस्ता वचनहरूबाट के बुझ्न सक्छौ भन्दाखेरि चाहिँ परमेश्वरको प्रतिज्ञा चाहिँ अब्राहम इसहाक याकुबबाट नै हामीमा आउँदछ. त्यसैले गर्दाखेरि जतिजनाले सन्तानहरू मागे परमेश्वरले त्यो दिनु पनि भयो. त्यसैले गर्दा यो परमेश्वर दिनुभएको उपहारलाई चाहिँ हामीले परमेश्वरलाई नै महिमा दिँदै अगाडि बढ्नुपर्ने हुन्छ.
1: एकदमै एकदमै. र परमेश्वरको उद्देश्य विवाहको उद्देश्यहरूमध्येको एउटा उद्देश्य चाहिँ सन्तान उत्पादन गर्नु, फैलिँदै जानु होइन, अफ स्प्रिङका कुराहरू, यो कुराहरू पनि एकदमै महत्वपूर्ण छ. त्यही भएको कारणले गर्दा पनि विवाह महत्वपूर्ण छ र परमेश्वरको दृष्टिकोणमा त झन् विवाह एकदमै महत्वपूर्ण भएको कारणले गर्दा पनि कतिचोटि अन्धकारको शक्तिले चाहिँ प्रहार गर्ने उसको मुख्य टार्गेट नै विवाह र परिवार नै हुने गर्दछ. र हामीले एउटा भनाइ पनि सुन्छौं नि तारा, जुन चाहिँ डिभाइड एण्ड रूल भन्छ नि, विभाजित गर अनि त्यसपछि उनीहरूमाथि चाहिँ शासन गर. कहिलेकाहीँ हाम्रो परिवारमा पनि यस्तै प्रकारको आक्रमण, एउटा अदृश्य आक्रमण भनौं, एउटा आत्मिकी अन्धकारको शक्तिहरूबाट आउने आक्रमणहरू जो परमेश्वरले राख्नुभएको उद्देश्य पूरा नगरोस् भनेर, परमेश्वरले चाहनुभएको इच्छा वचन पूरा नहोस् भनेर चाहिँ त्यस्तो खालको आक्रमणहरू पनि आउँछ जसले चाहिँ परिवारलाई छरपष्ट पारिदिन्छ. त्यसपछि हरेक छरपष्ट भएपछि एक्लै हुन्छ, कमजोर हुन्छ, अनि त्यही कमजोर परिस्थितिमा चाहिँ उसले प्रहार गरेर हरेकलाई कचोटी नाश गर्ने प्रयास पनि गर्छ. यसकारण तपाईँ हामीले यसो विचार गरौं, हाम्रो परिवारहरू अनि हाम्रो सम्बन्ध कस्तो छ, वैवाहिक सम्बन्ध अनि हाम्रो पारिवारिक सम्बन्धहरू कस्तो भइरहेको छ, कि परमेश्वरको उद्देश्य पूरा भइरहेको छ, कि त कतै न कतै त्यो प्रकारको एउटा हुन्छ नि एक प्रकारको आक्रमणलाई हामीले महसुस पो गरिरहेको छौं, कि हामीलाई एकदमै एक्लो बनाएर कमजोर बनाएर होइन नष्ट गर्ने प्रकारको अवस्था हरूको सृजना गरिरहेको छ, कि हाम्रो परिवारलाई तोड्ने, परिवारलाई छरपष्ट बनाउने, परिवारलाई कमजोर बनाउने प्रकारको अवस्थाहरूको सृजना भएको छ, कि यदि त्यस्तो प्रकारको अवस्थाहरू भइरहेको छ भने हाम्रो प्रार्थनामा अझै खडा हुने समय आएको छ. परिवारको लागि प्रार्थना गर्ने, परिवारलाई अझै एकजुट बनाउने, बलियो बनाउने र एकदमै बलियो भएर प्रभुको महिमा गर्ने, प्रार्थनामा समय बिताउने समय आएको छ भनेर चाहिँ हामीले यसरी पनि बुझ्नु पर्दछ. अघि तारजुनजीले बताउँदै गर्नुहुँदाखेरि मैले यो कुरालाई नै सम्झे, कचोटि यस्तो प्रकारले पनि अन्धकारको शक्तिले हाम्रो परिवारमा र जीवनमा काम गर्न सक्छ. त्यही भएर होसियार हुनु, हरेक समय जागर रहनु र प्रार्थना गर्नु, आफ्नो परिवारलाई प्रार्थनामा उचाल्नु चाहिँ अति नै महत्वपूर्ण छ.
0: हजुर, हरेक बुबा आमाले नवजात शिशु असल तरिकाले हुर्केको बढेको नै देख्न चाहन्छ नि त होइन. जसरी जंगली रूखहरूलाई हामीले हुर्काउनु पर्दैन, त्यो स्वाभाविक रूपमा आफै वृद्धि हुन्छन्, तर नवजात शिशु अथवा मानिसका छोराछोरीहरू आफै हुर्कन सक्दैनन्, उनीहरूलाई बुबा आमाको काख र साथ चाहिन्छ. र कस्तो किसिमको इन्जिनियरिङ गर्ने, कस्तो किसिमको नक्सा कोर्ने आफ्नो छोराछोरीप्रति भन्ने हुन्छ. त्यसपछि हामीले हुर्काउँदै बढाउँदै गरेको दिएको संस्कारले नै परिणाम के देख्न देखाउँछ भन्दाखेरि एउटा असल परिवार बन्न पुग्छ भोलि गएर होइन. छोराछोरी आज्ञाकारी बन्न पुग्छन्, परमेश्वरको डर मान्ने हुन सक्छन्. त्यसले गर्दाखेरि नै परमेश्वरले चाहिँ हामीलाई प्रभुमा बढाउनु भन्नुहुन्छ नि जहिले पनि. जस्तै मरियम र युसुफले पनि बालक येशुलाई आत्मिक नक्सामा हुर्काउनु भयो. जस्तै येशु ख्रिस्ट पितासँगको घनिष्ठ सम्बन्धमा हुनुहुन्थ्यो, यो जीवनको पहिलो नक्सा हो. र मानिस आत्मिक प्राणी भएको हुँदा मानिस शरीरमा मात्र हुर्केर पुग्दैन, आत्मिक रूपमा पनि हुर्कनुपर्छ. आत्मिक रूपमा हुर्कनु भनेको परमेश्वरसँगको घनिष्ठ सम्बन्धमा हुर्कनु हो. धेरै मानिसहरूले जीवनको यो पहिलो आत्मिक नक्सालाई त्यति प्राथमिकतामा राखेको पाइँदैन. यसरी संसारमा गगनचुम्बी महल, महँगा गाडी र राम्रो जागिर भए तापनि परमेश्वरको प्रेम र शान्ति त्यसमा हुँदैन. र मेन कुरा हामीले के बुझ्नु पर्यो भन्दा, छोराछोरी हुर्काउन हामी इसाई आमा बाबुले हेर्नुपर्ने नक्सा र कोर्नुपर्ने नक्सा चाहिँ येशू ख्रीष्ट नै हुनुहुन्छ. र त्यसैले मैले चाहिँ आज तपाईँले जुन बनिसकेको परिवारको विषयमा पारिवारिक कुरा गर्दै हुनुहुन्छ भने अलिकति मैले यहाँ नवजात शिशुका कुराहरू पनि गरिरहेको छु होइन. परिवार त यसरी नै बन्दै जाने भन्छ पुनः. आखिर जे भए पनि समग्रमा भन्नुपर्दाखेरि परिवार चाहिँ परमेश्वरले मन पराउने होइन, एउटा सुन्दर होस्. कस्तो परिवारलाई सुन्दर भन्ने त भन्दाखेरि त्यो परिवारले राम्रो खान्छ, मिठो लाउँछ, राम्रो लगाउँछ, मिठो खान्छ होइन, राम्रो राम्रो ठाउँमा घुम्न जान्छ, उसँग गाडी छ, उसँग मोटर गाडी सबै कुरा छ, सम्पन्न छ, मलाई त्यस्ता परिवारलाई राम्रो भन्ने कि होइन, जोसँग केही छैन त्यो परिवारलाई राम्रो भन्ने कि. तर परमेश्वरमा चाहिँ के छ भन्दाखेरि जुन परिवार आज्ञाकारी छ होइन, जुन परिवार आज्ञाकारी छ त्यसमा भौतिक कुराको कुनै पनि महत्व छैन. भौतिक कुराले चाहिँ परमेश्वरको राज्यमा हामीलाई लाने होइन. त्यसैले गर्दाखेरि जुन परिवारमा चाहिँ आमा, छोरा, छोरी, नाति, नातिना सबै परमेश्वरको उपस्थितिमा हिँड्छन्, जहिले पनि भजन गाउँछन्, जहिले पनि प्रार्थना गर्छन्, सबैजना एक भएर मण्डलीमा जान्छन् र परमेश्वरलाई खुसी पार्छन् भने त्यो परिवार सबैभन्दा सुखी हो.
1: एकदमै एकदमै चार्जनजी. र यस्तै यस्तै कुराकानीहरू हामी गर्दै जानेछौँ, तर यो समयमा फेरि पनि एउटा गीतको साथ दिन चाहन्छौ. गीतपछि हामी उपस्थित हुने नै छौं.

0: हजुर, निकै नै अर्थपूर्ण भजन हामीले सुनेका छौँ श्रोतामित्र अञ्जुपन्त र साथीको आवाजमा. र हामीले परिवारका कुराहरू गरिरहेका थियौँ पुनमजी. र परिवार हुर्काउनको निम्ति पनि बुबा आमाले चाहिँ राम्रो भूमिका खेल्नुपर्ने हुन्छ छोराछोरीप्रति. जस्तै मैले एउटा कुरा के पाएँ भन्दाखेरि, छोरा छोरीहरूलाई आफू जस्तै हुन दबाव नदिनुहोस्, बरु उनीहरूको क्षमता दायित्व अनुसार सिक्न उत्साह दिनुहोस् भनेको छ. आजको कति छोराछोरीहरूमा तैँले यो पढ्नै पर्छ, तैँले यो गर्नै पर्छ, के अरे भन्नु न सैनिकमा भर्ती हुनुपर्छ, होइन, तैँले चाहिँ अब टिचर हुनुपर्छ, अब आफ्नो किसिमको मानिसहरूले भन्ने गर्छन् नि. तर त्यो चाहिँ होइन, अब आफ्नो किसिमले होइन, उनीहरू कस्तो किसिमको रुचि राख्छन् त्यो अनुरूप चाहिँ हामीले उनीहरूको जीवनलाई ढाल्ने कोसिस गर्नुपर्छ. जस्तै बुबा आमाको जीवनमा नै गल्ती देखेपछि छोराछोरीले पनि तपाईँमाथिको भरोसा र आशा र भरोसा घट्दै जान्छ. जस्तै बुबा आमा, जस्तै हामी बुबा आमाले नै गल्ती गरेका छौँ भन्दाखेरि हामीप्रतिको आशा भरोसा पनि आफ्नै छोराछोरीबाट टुट्न सक्छ. जस्तै मित्रहरूसँग पनि छोराछोरीहरूको बारेमा नकारात्मक कुरा गर्नु हुँदैन, हामीले बरु असल वा सकारात्मक कुराहरू नै गर्नुपर्छ भनिएको छ. मलाई के लाग्छ भन्दाखेरि, पहिला जब मसँग केही पनि कामहरू थिएन होइन, अनि मेरो दिदीसँग बसिरहँदाखेरि कति पाहुनाहरू आउँदाखेरि भाइले के गर्दै हुन्छ भन्दाखेरि, होइन, खान्छ बस्छ डुल्छ, केही पनि छैन नि काम, अब जागिर पाउनलाई गाह्रो छैन यस्तो भन्दाखेरि आफूलाई पनि नराम्रो लाग्यो कि. आफ्नै परिवारले पनि कहिलेकाहीँ होइन, मैले आफ्नै उदाहरण दिइरहेछु, अरूमा पनि यो हुनसक्छ, अलिकति काम नपाएर छोराछोरीहरू फुर्सदमा यसो सुतिरहेका छन्, गेम खेलिरहेका छन् भने यिनीहरू कामै नलाग्ने भए, यिनीहरू परिवारमा यिनीहरू योग्यकै भएनन् भन्ने सोचिन्छ होइन. त्यो चाहिँ पटक्कै होइन. त्यसैले गर्दाखेरि चाहिँ मैले के सोचेँ भन्दाखेरि, अर्काको अगाडि पनि सकारात्मक कुराहरू गर्ने बानी बसाल्नुपर्छ. छोराछोरीहरूलाई पनि डोमिनेटेड गर्ने तरिकाले हेर्नु हुँदैन. हामीले छोराछोरीहरूलाई पनि उनीहरूलाई पनि एक किसिमको आदर दिनुपर्छ होइन, अनि आमाबुवालाई पनि आदर दिन्छन् उनीहरूले, ताकि हाम्रो हामीप्रतिको भरोसा नटुटोस् भनेर होइन. त्यसैले गर्दा मैले चाहिँ किन यो कुरा भन्दैछु भन्दाखेरि, छोराछोरीलाई कसरी हुर्काउने, एउटा देखावटीपनामा होइन तर सत्यता सहीमा कुरामा हुर्काउनको निम्ति आमाबुवाको ठूलो दायित्व हुँदो रहेछ भन्ने कुरा मैले थाहा पाएको छु.
1: हजुर, किनभने अब हामी स्कूल पठाउनुभन्दा पहिला त पहिलो स्कूल त घर परिवार नै हुन्छ नि त छोराछोरीहरूको लागि, होइन, र उनीहरूले सिक्ने, उनीहरूले जान्ने, उनीहरूले हेर्ने भनेको त पहिलो स्थानमा त परिवार नै भएको कारणले पनि आमाबुवाको महत्वपूर्ण भूमिका हुन्छ. जस्तै कि तपाईँको छोराछोरीहरू अथवा हाम्रै छोराछोरी भोलिको दिनहरूमा एकदमै राम्रो पढोस् भन्ने चाहन्छौ, म धेरै अब सोसियल मिडियाहरूमा उनीहरू नहोस् भन्ने चाहन्छौ भने पहिला सुरु हामी आफै पनि उदाहरणीय बनिदिनुपर्छ उनीहरूको अगाडि. हामी पढेर बसिदिनु पर्यो, होइन, उनीहरू बाइबल पढोस् भन्ने चाहन्छौ भने तिमीहरू पढ भन्नुभन्दा अगाडि नै हामी नै उनीहरूको अगाडि बाइबल पढ्ने, बाइबल अध्ययन गर्ने, प्रार्थनामा समय बिताउने त्यस्तो व्यक्तिहरू भएर हामी नै प्रस्तुत भएर उनीहरूको अगाडि देखाउँछौ भने उनीहरूले हामीबाट सिक्छन् जसरी पनि, र सिक्ने कुराहरू हामीले नै गरेर देखायौँ भने उनीहरूले बाइबल पढ्न पनि सिक्छन्, प्रार्थना गर्न पनि सिक्छन्, प्रभु ए प्रभुमा एकदम विश्वास गर्नुपर्छ है, हामी त उहाँलाई फर्स्ट प्रायोरिटीमा राख्ने हुनुपर्छ भन्ने कुराहरू पनि हामीबाट नै उनीहरूले सिक्ने भएको कारणले गर्दा बोल्ने, व्यवहार गर्ने हरेक कुराहरूमा नै हामी पनि ठिक भएर प्रस्तुत भयो भने हामीबाट हामी पछि हाम्रो जेनेरेसनले सिक्दै नै जान्छन्, सन्तानहरूले सिक्दै नै जानेछन्.
0: यतिखेर फेरि पनि हामी एउटा मिठो गीतको साथ दिन्छौँ श्रोता, त्यसपछि हामी विविध कुराकानी लिएर फेरि आउनेछौँ.

मैले ईश्वरलाई सोधे, हे प्रभु, जिन्दगीको यो यात्रा कति गाह्रो छ। माया गर्ने यो मुटुलाई उहाँले एउटा गन्तव्य दिनुभयो। यात्रा जति नै कठिन भए पनि सहयात्री असल भए गन्तव्य सुन्दर हुन्छ भन्ने कुराको प्रमाण ईश्वर।

0: वचन हामीले सुनिरहेका छौँ श्रोतामित्र. समय पनि दौडिरहेको छ पुनमजी,
1: र
0: आज हामीले पारिवारिक कुराहरू नै गर्यौँ पक्कै पनि. तपाईँको परिवार छ, मेरो परिवार छ, हामी आफ्नै किसिमले हिँडिरहेका छौँ. तर परमेश्वरमा रहेर चाहिँ सबैको हिँडाइ एउटै किसिमको हुनु पर्दोरहेछ भन्ने जस्तो लाग्यो. जस्तै अहिले समाजमा एउटा परिवार आफ्नै तरिकाले हिँडिरहेको छ, अर्को परिवार अर्कै, किनभने अर्काको परिवारलाई खोजीनीति गर्ने कुरा पनि भएन नि त होइन. तर हामी प्रभुका जनहरूले चाहिँ तपाईँको परिवार जस्तो छ मेरो पनि त्यस्तै आज्ञाकारी हुने होइन, एकले अर्काको उदाहरण हेर्दै आत्मिक रूपमा अगाडि बढ्ने परिवार हुनुपर्छ होइन.
1: आमेन, एकदमै. र परमेश्वरलाई पहिलो स्थानमा राखेर अगाडि बढेको परिवार भयो भने सबै कुरामा शान्ति आनन्दलाई नै हामीले पाउनेछौँ, किनभने जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यहाँ आशिष र आनन्द नै हुन्छ. र यही कुराहरूलाई नै हामीले हाम्रो श्रोताहरूको लागि आज राखेको छौँ. आशा गर्दछौँ हाम्रो श्रोताहरू आशिषित हुनुभएको छ, र अझै धेरै कुराकानी गर्ने मन थियो, तर अब चाहिँ हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ र विदा माग्नुपर्ने बेला भइसकेको छ. र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौँ. प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम आदम इभबाट
0: म ताजन
1: र म पुनम हामी विदा हुन्छौँ.
0: जय मसीह.

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।